आइतबार पुनः आएको बाढीले माटोमुनि पुरिएका मानव तथा पशुपंक्षी बाहिर निस्किएपछि दुर्गन्ध फैलिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाईले बताउनुभयो। हिजो बिहान आएको बाढीले माटोभित्र मिसिएका मानव तथा पशुपंक्षीका शरीर टुक्राहरू बाहिर निकालिएपछि दुर्गन्ध फैलिएको छ, उहाँले भन्नुभयो।

0: LG ले आयो नया LG Essential Series अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन AC को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट EMI नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में LG लाइफ्स गुड
1: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
3: भुटेकोशीमा आएको आकस्मिक महाबाढ़ीलाई जलवायु परिवर्तन र ग्लोबल वार्मिङको परिणाम मान्न सकिने विज्ञहरूले बताएका छन्। बुधबार आएको महाबाढ़ी पछिको कारण के हो भन्ने विषयमा तर्क वितर्क हुँदै आए पनि यसलाई जलवायु परिवर्तनको उपज मान्नुपर्ने कृषि वन तथा वातावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले बताएका छन्।
4: भटेकोशीमा आएको बाढीका कारण 13 जलविद्युत आयोजना क्षतिग्रस्त भएका छन्। त्यही क्षति भएका संरचनालाई पुनर्निर्माण गर्न करिब 50 खर्ब लाग्ने अनुमान गरिएको छ।
3: नेकपा एमाले रसुवाको भटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न मानवीय संकट व्यवस्थापनका लागि सरकारले तत्काल गर्नुपर्ने 8 काम सुझाएको छ। एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा गएको निरीक्षण टोलीले तयार पारेको राहत तथा उद्धार सम्बन्धी सुझाव प्रतिवेदन आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइएको हो।
4: सप्तकोशी नदीमा आइतबार दिउँसोदेखि निरन्तर पानीको बहाव बढेसँगै खतराको संकेत रातो बत्ती बालिएको छ। साँझ 6 बजेको मापन अनुसार पानीको बहाव 184,785 प्रति सेकेन्ड क्युसेक पुगेको छ।
3: भुटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परि 232 विद्यार्थी र 18 शिक्षक सम्पर्कविहीन भएका छन्। बाढीले रसुवा नुवाकोट र धादिङका 16 विद्यालयमा पूर्ण तथा आंशिक क्षति पुर्याएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।
4: नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रको चीनसँगको सीमा क्षेत्रसम्म मोबाइल सेवा पुनः सञ्चालनमा ल्याएको छ। आइतबार बाढी प्रभावित क्षेत्रका थप 7 स्थानका BTS साइट सञ्चालनमा ल्याई सेवा सुचारू गरेको हो।
3: रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैर आवासीय नेपाली संघ एनआरएनएले सञ्चालन गरेको राहत अभियान तेस्रो दिन पनि जारी रहेको जनाइएको छ। प्रभावितलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउन संघका पदाधिकारी र स्वयंसेवकको टोली प्रभावित क्षेत्रमा खटिएको छ। संघले राहत तथा मानवीय सहयोगलाई प्राथमिकतामा राखेको जनाएको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल ऑफर।
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग वृहत तेल सम्झौता गरेको बताएका छन्। सम्झौता कार्यान्वयन भएमा अमेरिकाले भेनेजुएलाको विशाल कच्चा तेल भण्डारणमा लागत मूल्यमा पहुँच पाउनेछ। राष्ट्रपति ट्रम्पले विदेश मन्त्री मार्को रुबियो, रक्षा मन्त्री पीट हेगसेत र भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रेड्रिगेज बीच वार्तापछि सम्झौता भएको बताएको अमेरिकी टेलिभिजन संस्था सीएनएनले जनाएको छ।
7: अब खेल खबर। एसएससी प्रिमियर कप क्रिकेट 2026 शुरू भएको छ। एसिया कपको छनौटका रूपमा लिएको प्रिमियर कप आइतबारबाट मलेसियामा शुरू भएको हो। 10 टिम सहभागी छनौटबाट 1 टिम एसिया कपका लागि छनौट हुने एसियन क्रिकेट काउन्सिलले जनाएको छ। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले दोस्रो पटक एसिया कप खेल्ने योजना बनाएको छ। सन् 2023 नेपालले युएईलाई हराउँदै एसिया कप खेलेको थियो। त्यति बेला रोहित कुमार पौडेलको कप्तानीमा नेपालले भारत र पाकिस्तानसँग खेल्दा सर्वत्र चर्चा भएको थियो। तर सन् 2025 भने नेपाल पुनः युएईसँगै फाइनलमा पराजित हुँदा दोस्रो पटक एसिया कप खेल्न असफल भयो। यसपटक मलेसियामा 10 टिमबाट उत्कृष्ट 1 पर्दै एसिया कप खेल्ने अवसर नेपाललाई रहेको छ।
6: अब विचार विश्लेषणको पालो। सीमापार विपद, पूर्व सूचना प्रणालीको आवश्यकता शीर्षकमा डाक्टर राजेश्वर कुशवाहाको विचार नागरिक दैनिकमा छापिएको छ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र तीव्र गतिमा तातिरहेको, हिमतालहरू तीव्र गतिमा पग्लिएर ठूला बन्दै गएका र मनसुनी वर्षाको प्रणाली पनि बदलिँदै गएको समयमा अब कागजी पत्राचार र पुराना अनौपचारिक प्रणालीले मानिसको ज्यान र अरबौंका पूर्वाधार जोगाउन सक्दैन। संकटको बेला रियल टाइम डेटा स्वतः प्राप्त हुने पूर्व सूचना प्रणालीको अभाव हुनु नै आजको सबैभन्दा ठूलो प्राविधिक चुनौती बनेको छ। सीमावर्ती अधिकारीहरू बीच हुने अनौपचारिक फोन सम्वाद, प्रशासनिक चिठी पत्र, इमेल र परम्परागत कूटनीतिक प्रक्रियाहरू यति ढिला हुन्छन् कि सीमापारी फुटेको बाढी मिनटभरमै नेपाली बस्तीमा आइपुग्दा ती सूचना निरर्थक सिद्ध भइसकेका हुन्छन्।
7: हस्त काठमाडौँमा रेडियो नारायण 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
2: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 59 63 98 550 77 061 र 98 550 77 053।
2: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656 93 440, 493 580 र 98 550 26 440।
4: It's 6 o'clock. अहिले 6 बजेको छ।
5: सुप्रभात। काया कैरनमा तपाईँलाई साथी हृदय रिमालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
6: आज 2083 साल भदौ 15 गते सोमबार, सन् 2026 अगस्त 31 तारिक भदौ कृष्ण पक्षको तृतीया तिथि।
7: काया कैरन का साथमा
8: किसान पाइप प्रोडक्ट्स प्राली,
7: राष्ट्रको शान किसान,
8: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
5: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6: बाढीका कारण सम्पर्कविहीन भएकाहरूको उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा। जलविद्युतको सुरुङमा फसेकाहरूको उद्धार प्रयास चल्दै, सासको आसमा भौतारिँदै आफन्त।
5: राहत नपाएको बाढी पीडितको गुनासो, सङ्घले स्थानीय र प्रदेश सरकारसँग समन्वय थाल्दै कृष्णभीरमा पहिरोपछि आपूर्तिका लागि वैकल्पिक बाटो प्रयोग, अत्यावश्यक सामग्री अभाव नहुने।
6: बाढी प्रभावित क्षेत्रमा पानी र खानाजन्य स्वास्थ्य जोखिम बढ्दै, स्थानीय रूपमा उपलब्ध पोषणयुक्त खानामा जोड दिन विज्ञको सुझाव।
5: जोर्डनमा अमेरिकी सैन्य अखडामा आक्रमण गरेको इरानको दावी, दुई देशबीच फेरि तनाव बढ्ने संकेत।
6: र प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले आज बहराइनको सामना गर्दै।
9: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ।
10: हेलो आयन, के छ?
11: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
10: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
11: भिडियो अन गर न यार।
10: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
11: ल कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0656 50 10 40 र 98 52 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 01 597 00 86।
12: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइन्डलाई। टेकमाइन्डलाई
13: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
14: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलिया संस्थासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
13: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 98550 60359 र 98550 67359।
15: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाई हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
16: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
15: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
16: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
15: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
16: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
15: 24 घण्टा इमर्जेन्सी सेवा,
16: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
15: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
16: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
15: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
16: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
15: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
16: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
15: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
16: भेन्टिलेटर सेवा,
15: होल बडी चेकअप जाँचको सुविधा
16: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
15: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC।
5: ए बाढी प्रभावित 11 जलविद्युत आयोजना कार्यालयबाट सम्पर्कविहीन भएका र सुरुङमा फसेकाहरूलाई निकाल्ने प्रयास गरिरहेको छ। निरन्तर प्रयास भइरहे पनि बाढीले रसुवाका 6 र नुवाकोटका 5 सञ्चालन तथा निर्माणाधीन जलविद्युत आयोजना कार्यालयबाट सम्पर्कविहीन भएका र सुरुङमा फसेकाहरूलाई बाहिर निकाल्ने प्रयास सफल भएको छैन। सम्पर्कविहीन भएकालाई खोज्न र सुरुङमा फसेकालाई बाहिर निकाल्न ढिलाइ हुँदा परिवार र आफन्त डर र चिन्तामा छन्। उनीहरूले सामाजिक सञ्जाल आयोजना स्थल आयोजनाको कार्यालय गएर असन्तुष्टि पोख्नुका साथै उद्धारलाई तीव्रता दिन अनुरोध गरिरहेका छन्। भोटेकोशी र त्रिशुली नदी क्षेत्रका जलविद्युत परियोजनाका सुरुङमा फँसेका अनुमानित 500 भन्दा धेरै मजदुर कर्मचारीको 5 दिनसम्म पनि उद्धार हुन सकेको छैन। सरकारले निकै ढिला मात्रै भारतीय र चिनिया पक्षलाई पनि उद्धारका लागि अनुमति दिएपछि दुई देशका उद्धारकर्ता हिजो आइतबारदेखि मात्रै खटिएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल विद्युत प्राधिकरण र स्वतन्त्र ऊर्जा उत्पाद को संस्था नेपाली पानको तथ्याङ्क विश्लेषणमा विभिन्न जलविद्युत आयोजनामा 1000 हाराहारी सम्पर्कविहीन छन्। सुरुङमा फँसेका व्यक्तिहरूको उद्धारका लागि हिजो भारतीय र चिनिया सेनाका विशेषज्ञसँगै कोरियाली विशेषज्ञ टोली पनि थपिएका छन्। रसुवाको माथिल्लो त्रिशुली 1 चिनिया र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनाको समन्वयमा उद्धारको प्रयास गरिरहेका छन्। भोटेकोशी बाढीपछि सम्पर्कविहीन व्यक्तिहरूको खोजीमा आफन्तजन रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहुँ, पोखरा, नवलपरासीसम्म पुगिरहेका छन्। कोही सब राखिएको ठाउँमा भेटिन्छ कि भनेर धाइरहेका छन्। बाढीमा बगेर कता पुगे वा कता पुरिए वा कतै फसेका पो छन् कि भन्ने यकिन नहुँदा कहाँ खोजी गर्ने भन्ने समस्यामा पनि आफन्त रहेका खबर कान्तिपुर लेखेको छ। यसैबीच बाढीमा फँसेका मध्ये अहिलेसम्म 9000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार प्रभावित क्षेत्रबाट 9435 जना को उद्धार गरिएको छ। जलविद्युत आयोजनाका सुरुङबाट 279 जनाको उद्धार गरिएको छ। बाढीमा परि ज्यान गुमाउनेको संख्या 781 पुगेको छ। बाढीपछि सम्पर्कविहीन हुनेको संख्या 2502 रहेको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा 20000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ।
6: यस्तै प्रधानमन्त्री राहत कोषमा तीव्र रूपमा राहत संकलन भइरहेको छ। सर्वसाधारणले समेत कोषमा रकम जम्मा गरेको प्रमाण स्वरूप QR कोडको स्क्रिनसट सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन्। विदेशबाट पनि रकम आइरहेको सरकारी अधिकारीहरू बताउँछन्। तर बाढी गएको पाँच दिन बितिसक्दा पनि पीडितले राहत नपाएको गुनासो गरिरहेका छन्। चाउचाउ र बिस्कुटका लागि उनीहरूले हारगुहार गरिरहेका छन्। केन्द्र सरकारबाट राहत आएको छैन, आएको पनि सुगम ठाउँमा लिएर जान्छन्। हामीले सकेको गरिरहेका छौँ, स्थानीय सरकारका जनप्रतिनिधिको गुनासो छ। पीडितको मात्र नभई उद्धार र खोजीमा खटिएका सुरक्षाकर्मी समेत चिउरा र चाउचाउको भरमा रात दिन काम गरिरहेका छन्। राहतको रकम आपतका बेला नबाँडे कहिले बाँड्ने भन्ने प्रश्न समेत उठेको खबर अन्नपूर्ण पोस्टमा छ।
5: भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणका लागि प्रदेश र पालिका सरकारसँग तालमेल नगरेको भन्दै गुनासो बढेपछि सङ्घ सरकारले समन्वय थालेको छ। बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुगे पनि वितरण हुन नसकेको, सडक तथा वैकल्पिक मार्ग सञ्चालनमा ढिलाइ भएको र पालिकाको आवश्यकता नजिकबाट पहिचान गर्न सक्ने संयन्त्रलाई सरकारले परिचालन नगरेको गुनासो प्रभावित क्षेत्रका जनप्रतिनिधिले गर्दै आएका थिए। हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छाने र प्रधानमन्त्रीका नीति योजना कार्यक्रम सल्लाहकार सुदीप ढकालसँग बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले छलफल गर्नुभएको छ। मुख्यमन्त्री थापाले राहत पुनर्स्थापना र पुननिर्माणमा आजदेखि नै तीन तहबीच सहकारी हुने बताउनुभयो। बीचमा समन्वय नहुँदा कमजोरी देखिए पनि अब नहुने उहाँको भनाइ छ। सङ्घ सरकारले पनि तीन तह मिलेर काम अघि बढाउन चाहेको उहाँले जानकारी दिनुभएको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नर्पु तामाङले अहिलेसम्म सङ्घ सरकारले आफूहरूसँग समन्वय नगरेको बताउनुभयो। सरकारले बाढी आएको पाँच दिनपछि मात्रै पालिकालाई राहत तथा उद्धारका लागि 6,75,00,000 रुपियाँ निकासा गरेको छ। बाढीको महाविपत्तिमा राजनीतिक दलहरूले आवश्यक समन्वय, खोजी, उद्धार, राहत र पुनर्स्थापनामा सक्रिय हुन सरकारलाई सुझाव दिएका छन्। दलहरूले सहयोग रकम प्रधानमन्त्री विपद राहत कोषमा जम्मा गर्ने निर्णय गरेका छन् भने खोजी, उद्धार, राहत र पुनर्स्थापनामा तिनै तहका सरकारको समन्वयको आवश्यकता उल्याएका छन्। काया कैरनमा बाढी प्रभावित क्षेत्रमा पानी र खानाजन्य स्वास्थ्य जोखिम र ध्यान दिनुपर्ने विषयमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
17: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठेघरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
18: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
19: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
20: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
21: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
22: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाऊ त्यतैतिर।
23: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
24: यो बिजेपीले दाना खुवाउ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
25: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
26: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98 550 63 172 र 98 452 12 206।
25: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
27: मौला
26: कालिका अस्पताल को सेवा अब अपने सुविधा संपन्न भवन भरतपुर 11 बाईपास रोड
0: चौबीसै घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
1: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहित को आईसीयू सेवा
0: एनआईसीयू पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने
1: मेरुदंड तथा
5: युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढीका कारण सम्पर्कविहीन भएकाहरूको उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा जलविद्युतको सुरुङमा फसेकाहरूको उद्धार प्रयास चल्दै सासको आसमा भौतारिँदै आफन्त राहत नपाएको बाढी पीडितको गुनासो सङ्घले स्थानीय प्रदेश सरकारसँग समन्वय थाल्दै लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग बाढी गएको एक साता बित्नै लाग्दा प्रभावित क्षेत्रमा विभिन्न स्वास्थ्य समस्याको जोखिम बढेको छ। दीर्घ रोगीले समयमा औषधि खान नपाउँदा रोग बल्झिने खतरादेखि मरेका पशु चौपाएको दुर्गन्ध फैलिन थालेको छ। अहिले ती क्षेत्रमा औषधि उपचार सहितको सचेतना अभियान र समुदायमा सरसफाई लगायतको काम अगाडि बढाउन ढिलो हुन थालेको छ, तर सरकार अझै खोज र उद्धारको काममा व्यस्त छ। कतिपय पालिका लगायतका स्थानीय संयन्त्र नै विपदबाट प्रभावित भएकाले तत्काल दिनुपर्ने स्वास्थ्य लगायतका अत्यावश्यकीय आधारभूत आवश्यकता समेत पुग्न सकेका छैनन्। विपदको यो समयमा प्रभावित क्षेत्रमा देखिने स्वास्थ्य समस्या र अपनाउनु पर्ने सावधानीका बारेमा स्वास्थ्यविद डाक्टर सागर राज भण्डारीसँग सम्झना महर्जनले कुराकानी गर्नुभएको छ।
3: पानीबाट हुने थुप्रै रोगहरू छ, जस्तै वाटर बोर्न डिजिज, पानी कहाँ मुहानहरू चाहिँ एकदम दूषित भइराखेको हुन्छ, त्यसमा विभिन्न किसिमका जनावरहरू अथवा मृत शरीरहरू पनि डुबिराखेको हुन्छ, विभिन्न किसिमका खाद्य पदार्थहरू चराचुरुङ्गीहरू मरिराखेको हुन्छ, त्यसले गर्दाखेरि हाम्रो पानी कहाँ मुहानहरू दूषित हुन्छन्, जसको कारणले गर्दाखेरि कलेरा जस्तै टाइफाइड त्यस्तै हेपाटाइटिस ए जस्ता थुप्रै प्रकारका पानीजन्य रोगहरू चाहिँ एकदमै कमन हुन्छ। भने अर्को भेक्टर बोर्न डिजिज, किन भन्दाखेरि लामो समयसम्म पानी जमिराखेको हुन्छ, त्यसले गर्दाखेरि विभिन्न किसिमका मस्किटोहरू चाहिँ ग्रोथ हुने अवस्थाले गर्दाखेरि डेङ्गु कालाजार जस्तै यी मलेरियाहरू चाहिँ प्रशस्त मात्रामा भेटिन सक्छ। चिसो पनि हुन्छ, एउटा मोइस्ट पनि हुँदाखेरि चाहिँ मानिसहरू चिसो छिउमा बसिरहेको अवस्थामा ती ठाउँहरूमा विभिन्न किसिमका फङ्गल ग्रोथहरू पनि हुन्छ, त्यसले गर्दाखेरि मानिसहरूमा विभिन्न किसिमको इन्फेक्सन हुने, रेस्पिरेटरी इन्फेक्सन हुने, दीर्घ रोगीहरू छ, सासका दीर्घ रोगी छ, उनीहरूको रोग बढ्ने समस्याहरू हुन्छन्। भने विभिन्न किसिमका मानिसहरूमा सरसफाइको कमीले गर्दाखेरि छालाका विभिन्न रोगहरू, फङ्गल इन्फेक्सन्सहरू त्यतिकै मात्रामा बढ्दै गर्छन्।
4: संक्रमणकै कुरा गर्दाखेरि संक्रामक रोगहरू चाहिँ के फैलिन सक्छ र कति समयपछि चाहिँ यसले चाहिँ अलि उग्र रूप लिने सम्भावना चाहिँ रहन्छ?
3: 24 घन्टापछि यसका असरहरू देखिँदै जान्छ। विभिन्न जनावरहरू मरेको ठाउँहरूमा अथवा जनावरहरू पक्षीका दानाहरू राखेर कुहिएर पानीले भिजेर कुहिएर त्यसका दुर्गन्धहरू आइराखेको हुन्छ, जसले गर्दाखेरि वरिपरिका वातावरणबाट नजिकका खोला नालादेखि लिएर पानीका मुहानहरू पनि यसले दूषित बनाउँछ, तात्कालले देखाउँछ, जसले गर्दाखेरि विभिन्न किसिमका सरुवाजन्य रोगहरू विभिन्न पशु पक्षीहरूमा थिए, जनावरहरूमा थिए, ती रोग ती चिजहरू पनि चाहिँ पानीको माध्यमद्वारा अरू व्यक्तिहरूमा सर्ने सम्भावना हुनसक्छ।
4: अब खानाजन्य र पानीजन्य रोग निम्तन नदिनको लागि अहिले तत्काल के चाहिँ गर्नुपर्छ?
3: सबभन्दा पहिले विचार गर्नुपर्ने कुरा पानी नै हो। शुद्ध पानी हामीले वितरण गर्नुपर्ने हुनसक्छ। स्थानीय स्तरमा भएका पानीका मुहानहरूलाई चाहिँ हामीले चाहिँ आइडेन्टिफाई गरेर त्यहाँ कसरी चाहिँ स्थानीय रूपमा पानी शुद्धिकरण गर्ने, मानिसहरू बसेको वासस्थानमा कसरी पानी सप्लाई गर्ने भन्ने कुराहरू हुनु, र अर्को कुरा ती पानीहरूलाई प्रयोग गर्नुभन्दा पहिले सुरक्षित छ छैन भनेर यकिन गरेर त्यसको चाहिँ टेस्टहरू पनि गर्नु पर्ने हुनसक्छ। पानी शुद्धिकरणका विभिन्न प्रकारहरू घरासी रूपमा चाहिँ हामीले प्रयोग गर्छौँ भने त्यसलाई फिल्ट्रेसन गरेर हुन्छ अथवा बोइल गरेर हुन्छ अथवा क्लोरिन ट्याब्लेटहरू वितरण गरेर हुन्छ, जसरी भए पनि चाहिँ पानी शुद्धिकरण गरेर मात्र चाहिँ प्रयोग गर्ने। खानेकुराको लागि पनि सकेसम्म हामीले मासुजन्य पदार्थहरू चाहिँ वितरण गर्नु हुँदैन, खान पनि हुँदैन, र त्यसको साटोमा प्रोटिनयुक्त चिजहरू, गेडागुडीहरू, प्रशस्त मात्रामा गेडागुडी चिजहरू, सुपाच्य खानेहरू, अघि चाउचाउ बिस्कुट भन्दा पनि स्थानीय लेभलमा जे चिज पाइन्छ, कोदो पाउन सक्छ, कोदोको पिठो पाउन सक्छ, गहुँ पाउन सकिन्छ, जे चिज पाइन्छ प्रयोग गरेर पनि स्थानीय रूपमा पनि खाद्य पदार्थहरू बनाउन सकिन्छ।
5: स्वास्थ्यविद डाक्टर सागर राज भण्डारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि खबरकै सिलसिला, त्रिशुली नदीमा आएको बाढीका कारण हिजो पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा पहिरो खस्दा मुगलिनिङ हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने बाटो अवरुद्ध बने पनि तत्काललाई नआतिन सरकारवालाले सुझाव दिएका छन्। खाद्यान्न, पेट्रोलियम पदार्थ, ग्यास, तरकारी, औषधि लगायतका अत्यावश्यक वस्तु ढुवानीका लागि वैकल्पिक अवस्था गरेर आपूर्ति गरिने उनीहरूको भनाइ छ। सडक अवरुद्ध भए पनि काठमाडौँ उपत्यकाका लागि 20 दिनलाई खाद्यान्न मौजदात रहेको नेपाल खाद्य किराना व्यवसायी सङ्घले जनाएको छ। नेपाल आयल निगमले वैकल्पिक बाटो प्रयोग गरी काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउने भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा बाढीले सडक भत्काएपछि काठमाडौँ उपत्यका जोड्ने सडक अवरुद्ध हुँदा वैकल्पिक बाटो प्रयोग गरेर आपूर्ति व्यवस्था सहज बनाउन लागि हो। निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले वैकल्पिक बाटो प्रयोग गरेर पेट्रोलियम पदार्थ ल्याउने हुँदा बजारमा अभाव नहुने बताउनु भयो। इन्धन ल्याउन त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा, भैँसे, पालुङ, नौबिसे, काठमाडौँ सडक छन्। यस मार्गबाट ट्याङ्कर आउनेछन्। ग्यासका सिलिन्डर भने साना गाडीमा पनि आउने हुँदा अरू सडक प्रयोग गरिनेछ। जाम कम हुने अरू बाटो समेत प्रयोग गरेर इन्धनको आपूर्ति जति सक्दो सहज गरिने उहाँको भनाइ छ। उहाँले भन्नुभयो ग्यासका धेरै जसो प्लान्ट तराईमै छन्, त्यहाँबाट ग्यास लोड गराएर वैकल्पिक बाटोबाटै ल्याउनेछौँ। यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौजदात रहेकाले तत्काल अत्यावश्यक वस्तु अभाव नहुने बताउनु भयो। उहाँले काठमाडौँ उपत्यकामा वैकल्पिक मार्गबाट खाद्य वस्तु आपूर्ति गर्ने व्यवस्था भइसकेकाले आम उपभोक्तालाई नआतिन अपिल गर्नुभएको हो। मन्त्रालयका अनुसार साना गाडी मार्फत खाद्यान्न ढुवानी गर्न टोखा, छहरे, नुवाकोट खण्ड तथा कान्ति रातपस जस्ता वैकल्पिक सडक सञ्चालनमा ल्याइने प्रयास गरिरहेको छ। मन्त्रालयले सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल ट्रेडिङ कर्पोरेसन र निजी क्षेत्रसँग गर्दा काठमाडौँ उपत्यकामा 2-3 महिनासम्म ठप्प भए पनि पुग्ने गरी खाद्य वस्तु मौजदात रहेको जनाएको छ। खाद्य कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत शर्मिला सुवेदीले काठमाडौँ उपत्यकामा चामल, दलहन लगायतका खाद्य वस्तु पर्याप्त मौजदात रहेको र वैकल्पिक बाटोबाट ल्याउने गरी तयारी भएकाले अभाव हुने अवस्था नरहेको जानकारी दिनुभएको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
7: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
7: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
7: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
3: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
2: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
3: इतिहास, गाथा र कथा, गाँठका कुरा।
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा। गाँठका कुरा
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। भटेकोसी बाढीमा परि ज्यान गुमाएकाहरूको शव तत्काल शनाखत हुन नसकेका कारण वैज्ञानिक प्रमाण राखी जमिन मुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको छ। मृत मानव अङ्गलाई बेबारिसे मारेर अन्त्येष्टि गर्न लागिएको नभई शवसँग सम्बन्धित सबै प्रमाण सुरक्षित राखेर भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी जमिन मुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको प्रहरले जनाएको छ। कतिपय शव सङ्ग्लो अवस्थामा नरहेका, केही कुहिन थालेका र ठूलो संख्यामा शव फेला परेपछि अस्पताल र अस्थायी शव गृहमा राखिरहन कठिन र थप असुरक्षित भएकाले कानुनी तथा अन्तर्राष्ट्रिय अभ्यास अनुसार आवश्यक प्रमाण सुरक्षित गरेर शव व्यवस्थापनको प्रक्रिया अघि बढाएको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभि नारायण काफ्लेले प्रत्येक शवको तस्विर, हुलिया, शरीरमा रहेका विशेष चिन्ह, फोरेन्सिक विवरण र डिएनए नमुना सुरक्षित राखी व्यवस्थापन मात्र गर्न लागेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, शवको व्यवस्थापन भनेको तत्काल हटाउने वा अन्तिम संस्कार गर्ने होइन, भविष्यमा आफन्तले शनाखत गर्न सक्ने गरी प्रत्येक शवका वैज्ञानिक प्रमाण सुरक्षित राखेर जमिन मुनि सुरक्षित व्यवस्थापन गर्न लागिएको हो। उहाँले शव फेला परेको ठाउँ, अवस्था र छुट्टै कोड नम्बर

0: अनुसार इरानको लाराक द्वीपमा अमेरिकी सेनाले गरेको आक्रमणको जवाफी कारवाही स्वरूप जोर्डनका किङ हुसेन र अल अजराक सैन्य अड्डालाई लक्षित गरिएको हो। आक्रमणबाट सैन्य पूर्वाधार तथा लडाकु विमान तैनात गर्ने क्षेत्रमा ठूलो क्षति पुगेको अल जजिराले जनाएको छ। यसअघि अमेरिकी अधिकारीहरूले लाराक द्वीपमा इरानी रिभोल्युसनरी गार्डका दुई रकेट प्रक्षेपण केन्द्रमा अमेरिकी सेनाले बमबारी गरेको बताएका थिए। ती प्रक्षेपण केन्द्रबाट हर्मुज जलमार्गतर्फ समुद्री सुरुङ लैजाने तयारी भइरहेको अमेरिकाले दावी गरेको थियो। लाराक आक्रमणमा केही इरानी सैनिक तथा सर्वसाधारण मारिएको र घाइते भएको खबरमा उल्लेख छ। यद्यपि मृतक तथा घाइतेको यकिन संख्या सार्वजनिक गरिएको छैन। यो घटनासँगै अमेरिका र इरान बीचको तनाव फेरि बढ्ने संकेत देखिएको छ।
1: अब खेल खबर। मलेसियामा चलिरहेको एसिसी पुरुष प्रिमियर कप क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल बहराइनसँग खेल्दैछ। समूह ए अन्तर्गतको खेल मलेसियाको बाङ्गिङमा रहेको वाइएसडी युकेएम क्रिकेट ओभलमा हुनेछ। खेल नेपाली समयअनुसार अहिले बिहान 7:15 सुरु हुँदैछ। प्रतियोगितामा नेपालले कप्तान सन्दीप लामिछानेको नेतृत्वमा प्रतिस्पर्धा गर्दैछ। रोहित पौडेलको स्थानमा सन्दीपलाई एकदिवसीय टोलीको कप्तानको जिम्मेवारी दिएको हो। नेपालका लागि प्रतियोगिताको पहिलो खेल नै महत्त्वपूर्ण मानिएको छ। समूह चरणमा राम्रो सुरुवात गर्दै फाइनलको बाटो सहज बनाउने लक्ष्यमा नेपाल छ। नेपालले दोस्रो खेल भदौ 18 गते आयोजक मलेसियासँग, तेस्रो खेल भदौ 21 गते साउदी अरबसँग तथा समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्नेछ। हिजोदेखि सुरु भएको प्रतियोगितामा ओमान र हङकङले विजय सुरुवात गरेका छन्। ओमानले सिङ्गापुरलाई 131 रनले हराउँदा हङकङले साउदी अरबलाई 16 रनले पराजित गरेको छ।
0: कायाकै रनमा अब केही खबर संक्षेपमा। अहिले गण्डकी र बागमती प्रदेशका एक दुई ठाउँमा हल्का पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा पाल्पामा 16.8 मिलिमिटर पानी परेको छ। गैराती देशका पहाडी तथा हिमाली भेगका विभिन्न ठाउँमा मध्यमदेखि ठुलो पानी पर्यो। पछिल्लो 6 घण्टामा लमजुङमा 87.8 मिलिमिटर पानी परेको छ। यस्तै बागमती, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम वर्षा भएको छ। महाशाखाका अनुसार आज देशका पहाडी भेगका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका एक दुई ठाउँमा ठुलो पानी पर्ने सम्भावना छ। लमजुङको चेपे खोलाले सतर्कता तह पार गरेकाले तल्लो तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
1: गएको बुधबार भोडेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अधिकांश क्षेत्रमा मोबाइल सेवा फेरि सुरु भएको सेवा प्रदायकले दावी गरेका छन्। बिटिएस टावर तथा अप्टिकल फाइबर मर्मत सम्हार तथा पुरानो माइक्रोवेभ लिङ्कको प्रयोग गर्दै बाढी प्रभावित क्षेत्रमा सेवा सुरु भएको उनीहरूको भनाइ छ।
0: भोटेकोशीबाट सुरु भए त्रिशुली नदीमा गएको बुधबार आएको बाढीका कारण भएको विनाश पछिको पुननिर्माणका लागि प्रारम्भिक तयारी सुरु भएको छ। यसअघि नै राष्ट्रिय योजना आयोगले आर्थिक क्षेत्रको मूल्याङ्कन थालिसकेको जानकारी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले दिनुभएको थियो। प्रारम्भिक रूपमा क्षतिको आर्थिक मूल्याङ्कन 4 खर्बदेखि 7 खर्ब रुपियाँसम्म हुन सक्ने अनुमान गरिएको छ।
1: भोटेकोशीमा आएको आकस्मिक महाबाढीलाई जलवायु परिवर्तन र ग्लोबल वार्मिङको परिणाम मान्न सकिने विज्ञहरूले बताएका छन्। गएको बुधबार आएको बाढी पछिको कारण के हो भन्ने विषयमा तर्क वितर्क हुँदै आए पनि यसलाई जलवायु परिवर्तनको उपज मान्नुपर्ने कृषि, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले बताउनुभयो।
0: भोटेकोशी करिडोरमा आएको बाढीले राजमार्गसँगै नेपाल चीन जोड्ने रसुवागढी नाका बगाएपछि चीनसँगको नेपालको मुख्य स्थल मार्ग व्यापार सम्पर्क टुटेको छ। पछिल्लो विवरण अनुसार विपत्तिमा 700 भन्दा बढीको ज्यान गएको छ। 2500 भन्दा धेरै बेपत्ता छन्। बाढीले नेपाल चीन व्यापारको अन्तर्राष्ट्रिय नाका नै

0: क्षेत्रको प्रक्रियामा सहभागी हुन बाध्य छन्।
1: भोल्टेकोसी बाढीको मारमा यसपटक धेरैजना विदेशी पाहुना पनि परेका छन्। तीमध्ये केही विदेशी नेपाल हुँदै तिब्बतको कैलाश मानसरोवर यात्राका क्रममा थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीको चपेटामा परेका झण्डै 600 जना पर्यटक अझै सम्पर्कविहीन छन्।
0: र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,20,000 रुपियाँ सहयोग गरेको भन्दै नक्कली भाउचर बनाई सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका 2 खोसे रामेछापका 32 वर्षीय भगवान कार्की रहेका छन्। काया कैरनमा अब पालो उखानको
1: दुःख भोग्नेले मात्रै थाहा पाउँछ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
1: बाढीका कारण सम्पर्कविहीन भएकाहरूको उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा। जलविद्युतको सुरुङमा फँसेकाहरूको उद्धार प्रयास चल्दै सासको आसमा भौतारिँदै आफन्त।
0: राहत नपाएको बाढी पीडितको गुनासो। सङ्घले स्थानीय र प्रदेश सरकारसँग समन्वय थाल्दै कृष्णभेरमा पहिरोपछि आपूर्तिका लागि वैकल्पिक बाटो प्रयोग। अत्यावश्यक सामग्री अभाव नहुने।
1: बाढी प्रभावित क्षेत्रमा पानी र खानाजन्य स्वास्थ्य जोखिम बढ्दै स्थानीय रूपमा उपलब्ध पोषणयुक्त खानामा जोड दिन विज्ञको सुझाव।
0: जोर्डनमा अमेरिकी सैन्य अखडामा आक्रमण गरेको इरानको दावी। दुई देशबीच फेरि तनाव बढ्ने संकेत।
1: र प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले आज बहराइनको सामना गर्दै।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले महेश बस्ताकोटीले बनाउनु भएको पुरानो कार्टुन लिएका छौँ। दुखी गरी मान्छेले आफूलाई समस्या परेको बेला खोजे जस्तो साथ सहयोग नपाउने अवस्थासँग यो कार्टुन सम्बन्धित छ। यहाँ थोत्रो पालमुनि बुढाबुढी रुल्ल टुल्ल भएर बसिरहेका छन्। गरिबको चमेली बोलिदिने कोही छैन भन्ने पुरानो गीत सम्झँदै बुढा मान्छे बुढीसँग भन्दैछन्, हाम्रो बारेमा बोलिदिने एकजना मात्रै हुनुहुन्थ्यो, त्यही नै प्रधानमन्त्री बनेर गइदिनु भयो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।
2: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खिम्बम उपस्थित भइसकेको छ। कोषमा करिब 4.5 अर्ब रुपियाँ जम्मा भएको बताइएको छ। तर भोटेकोसी बाढी पीडितको राहतका लागि सरकारी कोषमा 4 अर्ब रुपियाँ संकलन भइसकेको छ। पुरानो 2 अर्ब सहित कोषमा हाल 5 अर्ब बढी रकम जम्मा छ। स्वदेश र विदेशबाट कोषमा सहायता रकम थपिने क्रम बढ्दो छ। तर सरकारले कोषको रकम परिचालन गर्न सकिरहेको छैन, जबकि बाढी पीडितहरू राहत नपाएको भन्दै भोक भोकै बस्नु परिरहेको सुनाइरहेका छन्। त्यति मात्र होइन, सुरक्षाकर्मी समेत चाउचाउ र बिस्कुटका भरमा उद्धार कार्यमा रात दिन खटिरहेका दृश्यहरू, भावियोल दृश्यहरू हामीले देखिरहेका छौँ। कोषमा पैसा थुपारेर भोकभोकै फिल्डमा बस्नुपर्ने स्थितिको सिर्जना भएको छ। अब नरह्यो घर न भविष्यको भर। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्दैछौँ बुधबार बिहानको करिब 9 बजेको घटनाले गर्दाखेरि तिब्बतबाट आएको त्यो निकै ठुलो महाबाढीले निकै ठुलो जनधनको क्षति गरेको छ। आँकडा छैन, करिब प्रधानमन्त्रीकै वेबसाइटमा करिब करिब 15-16 हजार भन्दा बढी नागरिकहरू हराएको, सम्पर्कविहीन भएको, बेपत्ता भएको भन्ने खालका विषयहरू आएका छन्। त्यसैले गर्दाखेरि अब सरकारले यसलाई कसरी लिएको छ, यो निकै ठुलो महाविपत्तिमा सरकारले आफ्ना कदमहरू कसरी चाल्छ लगायतका विषयहरूमा आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्नेछौँ। आदरणीय श्रोता, समन्वय नहुँदा उद्धार र राहतमा समस्या भएको छ। सङ्घ र स्थानीय तह आफ्नै हिसाबले राहत र उद्धारमा लाग्दा ढिलासँगै दोहोरोपन पनि देखिएको छ। तपाईँलाई थाहा छ, रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट प्रभावित 5 जिल्लाका सङ्कटग्रस्त क्षेत्रमा खोज उद्धार र राहत वितरण कार्यलाई तीव्रता पारिए तापनि अझै पनि त्यति राम्रोसँग हात लाग्न सकिरहेको छैन। सङ्घीय र स्थानीय सरकारबीच समन्वयको अभावले राहत वितरणमा ढिलाइ भएको गुनासो पनि आएको छ। सङ्कटग्रस्त क्षेत्र घोषणा भएका 15 स्थानीय तहमध्ये रसुवा र नुवाकोटमा बढी क्षति पुगेको छ। आदरणीय श्रोता, हिम चट्टान पहिरोबाट श्रृङ्खलाबद्ध विपत आइरहेको छ। हिजो मात्रै फेरि बाढी आयो, त्यो बाढीले गर्दाखेरि पुलहरू बगाएको छ, फेरि बच्चे खोजेका केही घरहरू बगाएको छ। गत साता भोटेकोसी त्रिशुली नदीमा आएको विनाशकारी बाढी सामान्य वर्षा जन्य नभई हिम चट्टान पहिरो आइस रक एभलान्सबाट उत्पन्न श्रृङ्खलाबद्ध विपत भएको बताइएको छ। यसको थप अध्ययन हुन जरुरी छ किनभने नेपालमा रहेका 47 तालहरू ती सुन्दरताका प्रतीक होइनन् ती हिमबम बनेर बसिरहेका छन् जतिखेर पनि ती विस्फोट हुन सक्छन् त्यसैले गर्दाखेरि यसमा अब चनाखो हुनुपर्ने बेला आएको छ उद्धारमा न साधन छ न विज्ञ छ विपद उद्धार जीवधनको सुरक्षा लगायत व्यवस्था मिलाउन सुरक्षा निकाय प्राविधिक र अन्य सरकारवाला निकाय बीच समन्वय र परिचालनको अधिकार पाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग न पर्याप्त उपकरण छन् न विज्ञ प्राविधिकहरू नै छन् चीन र भारतसँग सहयोग लिनका निम्ति ढिलाइ हुँदाखेरि सुरुङमा फँसेकाहरूको उद्धार अझै पनि हुन सकिरहेको छैन निकै कठिन परिस्थिति छ आदरणीय श्रोता आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्न चाहन्छौँ सासको आसमा भौतारिँदैछन् आफन्त भटेकोसी बाढी पछि सम्पर्क विहीन व्यक्तिहरूको खोजीमा आफन्त जन रसुवा नुवाकोट धादिङ चितवन गोर्खा तनहु पोखरा नवलप्रासीसम्म पुगिरहेका छन् कोही सब राखिएको ठाउँमा भेटिन्छ कि भनेर धाइरहेका छन् बाढीमा बगेर कता पुगे कता पुरिए कतै फसेका पुछन् कि भन्ने किन नहुँदा कहाँ खोजी गर्ने समस्यामा आफन्तहरू रहेका छन् जिउदाहरूलाई झनै पीडा भएको छ आदरणीय श्रोता भोटेकोसी बाढीमा परेका 788 जनाको शव आइतबार साँझसम्म फेला परेको बताइएको छ सम्पर्क विहीनको संख्या 2502 रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ कृष्ण भीरमा पहिरो आपूर्तिका लागि वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने स्थिति आएको छ नेपालमा निकै ठुलो संकट यतिखेर पैदा भएको छ नेपाल संकटबाट पटक पटक आफ्नै शक्तिले उठेको छ जहाँ छिमेकीका लागि छिमेकी उभिएका छन् युवाहरू सबैभन्दा पहिले अघि सरेका छन् संसारभर छरिएर रहेका नेपालीहरू आफ्नो मातृभूमिसँग जोडिएका छन् आज हामीलाई यही एकता त्यही साहस र त्यही अपनत्व फेरि चाहिएको छ यो दान होइन यो संकट
3: यतिखेर हाम्रो बेसमा नेकपाका नेता एवं डिजास्टर सम्बन्धी ब्रिगेड डाक्टर गङ्गालाल तुलाधर हुनुहुन्छ गङ्गालाल सर नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
4: नमस्कार गुड मर्निङ हजुर नमस्कार
3: अब नेपालले निकै ठुलो विपद व्यहोर्नु पर्यो यो विपदको पूर्व आकलन गरेको थियो होला देशले वा तपाईँले यो आकलन गर्नु भएको थियो यो कस्तो खालको महाविपत्ति आइलाग्यो देशलाई
4: त्यस्तो विपदको आकलन त नगर्ने कुरै भएन मैले त आकलन गरेकै थिएँ खालि चाहिँ स्केल मात्रै फरक हो अब स्केल चाहिँ यो अकल्पनीय नै रह्यो यसबाट भएको क्षति मानवीय क्षति भौतिक पूर्वाधारहरूमा क्षति यी सबै क्षतिका हिसाबले हेर्दाखेरि त्यो स्केलका हिसाबले यो ठुलो हो तर यस प्रकारको विपदको हामी यसका अभियन्ताहरू विपद जोखिम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा निकै लामो समयदेखि काम गरिरहेका अभियान चलाइरहेका अभियन्ताहरूको लागि यो यो अकल यो यो यो चाहिँ हामीले सोचेकै थियौँ अब हिमतालहरू फुट्न सक्ने र त्यसभन्दा तल्लो तटीय क्षेत्रमा बाढी आउन सक्ने अनि तल्लो तटीय क्षेत्रमा चाहिँ मानवीय र भौतिक क्षति हुन सक्ने भूकम्पीय जोखिम त छँदैछ बहुप्रकोपीय जोखिम पनि छ बाढी पहिरो जोखिम पनि छ यी सबै खालको कुराहरूको बारेमा हामीले जोखिम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएका हौँ तर अहिले जुन प्रकारले चाहिँ हामीले यो मानवीय सङ्कट आउने गरिकन जुन प्रकारको जुन स्केलको विपद देखिरहेका छौँ एउटा नदीमा समुद्रै पस्या जस्तो गरिकन जुन हिमालय सुनामी अहिले आयो यसको चाहिँ यो कल्पनाभन्दा बाहिरकै कुरा थियो मैले आफ्नो जीवनमा कहिले पनि यति ठुलो बाढी चाहिँ मैले देखेको थिइनँ
3: जस्तो अब यसको प्रिअब्जर्प्सन यो कुन ढङ्गले चाहिँ त्यहाँ गेग्रान थुप्रिएर वा चाहिँ हिम चट्टानहरू खसेर वा हिम पहिरो खसेर वा चाहिँ यसको चाहिँ वास्तविकता यो कसरी चाहिँ यति ठुलो यो महाबाढी जो जुन खोलाको आफ्नो क्षेत्रभन्दा भाग भन्दा पनि 8-9 मिटर माथिसम्मको यो फोर्समा त्यो पनि एकदम तीव्र गतिमा यो कसरी आयो भन्ने खालको के भन्न सकिन्छ आज
4: म केही भन्न सक्छु तर अब एकदमै तथ्यमै चाहिँ पुग्न सक्छु कि सक्दिनँ तर अहिले मैले चाहिँ अहिलेसम्म गरेको अध्ययन अनुसन्धानको आधारमा अध्ययन अनुसन्धान प्रतिवेदनहरू अध्ययन गरेको आधारमा मेरा प्रोफेसरहरूले भन्नुभएको चाहिँ कुराहरूका आधारमा अहिले केही भन्न सकिन्छ किनभने यो देशमा 3,624 हिमताल अहिलेसम्म चाहिँ पहिचान भएका छन् र त्यसमध्ये 47 औँ हिमतालहरू कोही भारतमा के अरे कोही चिनमा र कोही नेपालमा कि भारतमा भारतको चाहिँ क्षेत्रमा यो हिमालय रेन्ज 800 किलोमिटरको हिमालय रेन्ज मा हाम्रो पट्टि पर्ने यी सबै कुराहरू चाहिँ यहाँभन्दा अगाडि चाहिँ इसिमुड युएनडिपी जस्ता संस्थाहरूले चाहिँ आजभन्दा 8-10 वर्ष अगाडिदेखि नै त्यसको बारेमा अध्ययन गरेर त्यो प्रतिवेदन सार्वजनिक गरेर सरकारलाई पनि ध्यान आकर्षण गराइरहेको कुरा हो. अघिल्लो वर्ष पनि भोटेको सीमा बाढी आएकै हो, थामेको कुरा यहाँले सुन्नुभएकै छ. मेलम्चीको बाढी हामीले भोगेकै हौँ, त्योभन्दा अगाडि सेतीको बाढी हामीले भोगेकै हौँ. यस्ता खालका अहिलेसम्म 25 बाढी चाहिँ हिमताल फुटेर आइसकेका छन्. अब यो पटक चाहिँ के भयो भन्ने खालको कुराको बारेमा चाहिँ विभिन्न अध्ययन अनुसन्धान अहिलेसम्मको प्रारम्भिक जानकारी अनुसार चाहिँ एउटा ठुलो हिमचट्टान को पहिरो हिम पहिरो खस्यो. कहाँ खस्यो त भन्दाखेरि ठुलो चाहिँ त्यो हिमतालमै खस्यो, अनि त्यो 81 चाहिँ त्यो विस्फोट भएको जस्तो गरिकन त्यसमा जमेको पानी 81 बाहिर निस्कँदाखेरिको स्थितिमा यो 150 मिटरसम्मको उचाइको छाल तयार भएर भोटे कोसीसम्म चाहिँ आइपुग्दाखेरि जम्मा 9 मिनटको मात्रै समय लाग्यो र त्यो प्रति घन्टा 50 किलोमिटरको वेगमा त्यो गेग्राम चट्टान टुक्रा टुक्रीहरू मा चाहिँ मतलब ढुङ्गाका टुक्राहरू यी पहाडको चाहिँ चट्टान का टुक्राहरू यी सबै चाहिँ

0: रहेका अभियन्ताहरू, सञ्चारकर्मीहरू, मतलब एउटा होल अफ दि गभर्मेन्ट र होल अफ दि सोसाइटीको एप्रोचबाट हामीहरू सबै तयार भएर पूर्व तयारीमा जुट्नै पर्दछ।
1: एउटा कुरा, नेपालमा हजारौँ हिमताल हिमनदीहरू छन्, हामीले कुन कुन हिमताल र हिमनदी अहिले उच्च जोखिममा छन् भनेर वास्तविक समयमा निगरानी गरिरहेका हुन्छौँ कि हुँदैनौँ, एउटा निकै ठुलो खरब प्रश्न छ। किनभने यसभन्दा अगाडि पनि रसुवामा बाढी नै गएको थियो होइन, त्यतिखेर चीनसँगको हाम्रो सूचना आदान प्रदानको होइन माध्यम चाहिँ किन यति धेरै सफल हुन सकेन, बलियो हुन सकेन, पूर्व सूचना प्रणाली हुँदाहुँदै टिमुरे भुटेकोशी नदी किनारका बस्तीहरूका मानिस समयमै सुरक्षित स्थानमा जान नसक्ने एउटा परिस्थिति सिर्जना भयो, यसले निकै ठुलो त्रास दिन निम्ति आएको छ गङ्गालाल सर। अब यसलाई हामी विपत्ति आउँदाखेरि एकपटक आत्तिन्छौँ, धेरै निकै ठुलो बहस छलफलहरू हुन्छन्, तर त्यसपछि बिर्सनै जाने एउटा प्रवृत्ति छ। हाम्रा हिमतालहरू जति सुन्दर छन् तिनीहरू हिमबम बनेर बसिरहेका छन् भन्ने कुरा चाहिँ किन बुझिँदैन?
0: हामी त्यो राम्रोसँग बुझाउन नसकेका हौँ। हाम्रो चाहिँ यो चाहिँ विद्यालय विश्वविद्यालयहरूको शिक्षामा समावेश गरेर यसलाई अध्ययन अध्यापनमा हामीले केही रूपमा त यसलाई चाहिँ प्रयोगमा ल्याएका छौँ, तर चाहिँ शिक्षाको रूपमा, जनशिक्षाको रूपमा पनि यो लैजान जरुरी रहेछ भन्ने खालको चाहिँ हरेक घटनाक्रमहरूले चाहिँ हामीलाई पाठ सिकाएकै हो। अब यस्ता हिमतालहरू, सबै हिमतालहरू फुट्छन् र ती सबैले चाहिँ तल्लो तटीय क्षेत्रमा एक प्रकारको चाहिँ महाविनाश ल्याउँछ भन्ने कुरा मात्रै होइन, यदि हामीले व्यवस्थापन गऱ्यौँ भने त्यो सातवटा, त्यो मैले अघि भनेको 3624 हिमतालमध्ये हामीले सातवटा हिमताल चाहिँ असाध्यै उच्च जोखिममा रहेको र त्यसमध्ये पनि इम्जा र छोर उल्पाको त व्यवस्थापन हामीले गरेका छौँ नि, त्यसको चाहिँ पानीका सतह घटाउनका लागि जुन इन्जिनियरिङ हामीले, जुन टेक्नोलोजी हामीले प्रयोग गरेर अहिले पानीको सतह घटाएका छौँ, स्वाभाविक रूपले त्यो तल्लो तटीय क्षेत्रको चाहिँ त्यो त्रास चाहिँ अहिले टरेको छ र यो सम्पूर्ण रूपले टर्ने भन्ने खालको कुरा त होइन, तर टरेको छ। अब जहाँसम्म तपाईँले अघि चिनसँगको पनि हामीले समन्वय गर्न सकेनौँ कि भन्ने खालको कुरा छ, यो तपाईँले सही कुरा भनिराख्नु भएको छ। चिन र नेपाल सरकारको बिचमा एउटा सहमति भएको छ, समझदारी पत्रमा हस्ताक्षर भएको छ, राष्ट्रपति सी जिनपिङ आउनुहुँदाखेरि नै त्यो सही भएको कुरा हो भनेर बाहिर सार्वजनिक भएको कुरा पनि हो। त्यो भनेको दुई देशको बिचमा विपद जोखिम न्यूनीकरण र व्यवस्थापनको विषयलाई व्यवस्थित गर्नका लागि खास गरिकन अर्ली वार्निङ सिस्टमलाई चाहिँ दुई देशको नै विषय हो भन्ने हिसाबले चाहिँ यसलाई विकास गरौँ, हिमाली क्षेत्रमा यस ढङ्गले अगाडि बढौँ भनेर भन्ने खालको चाहिँ सहमति समझदारी भएको भनेर भन्ने खालको कुरा आयो। तर त्यसभन्दा पछाडिका दिनमा त्यसलाई कार्यान्वयनमा लैजानको निम्ति तदारकता देखाइएन। अब यहाँ भारतको पनि कन्सर्न, भारतको पनि चासो आयो भन्ने खालको कुरा पनि विभिन्न सञ्चार माध्यमहरूमा, विभिन्न चाहिँ पत्र पत्रिकाहरूमा मैले पढेको हुँ। त्यो भारतले पनि यसमा कुनै चाहिँ के भन्दाखेरि शङ्का गर्नुपर्ने अथवा चाहिँ यसमा हुँदैन भन्नुपर्ने कुराहरू गरे जस्तो त मलाई लाग्दैन। यदि गरेको भए पनि त्यो उहाँहरूले बुझ्नु पर्दछ कि वास्तवमा हिमालमा सुनामी, हिमाली सुनामी आउँदाखेरि त्यो नेपालका बस्तीहरू मात्रै सखाप हुँदैनन्, त्यो अन्तिममा त्यसले भारतका बस्तीहरू, बिहार, उत्तर प्रदेशका बस्तीहरूलाई पनि त्यसले चाहिँ समाप्त पार्छ भन्ने खालको कुरा भारतले पनि बुझ्नुपर्छ, अनि यो बङ्गलादेशले पनि बुझ्नुपर्दछ। त्यस कारणले गर्दाखेरि चाहिँ यो चीन र नेपालको बिचको मात्रै कुरा होइन, यो चीन, नेपाल, भारत, बङ्गलादेश सबै मिलेर के रे चाहिँ यो क्रस बााउन्ड्री भनौँ न, यो ट्रान्स बााउन्ड्री क्रस बोर्डर यो एप्रोचबाट चाहिँ यो डिजास्टर म्यानेजमेन्टको विषय चाहिँ समाधान गर्नुपर्ने कुरा हो। र म त हिजो आज यसलाई डिजास्टर म्यानेजमेन्ट डिप्लोमेसी अर्थात् विपद व्यवस्थापन कूटनीतिको रूपमा यसलाई चाहिँ बडो चलाखीपूर्वक, चनाखो भएर, बडो जीवतापूर्वक लिन पर्दछ। र भोलिका दिनमा चाहिँ यदि हामीले मानव पुण्यको काम गर्छौँ भने, मानव रक्षाको काम गर्छौँ भनेर भने, सबभन्दा पहिला यसको दायित्व र पहलकदमी सरकारको हुनुपर्दछ र यसमा सहयोग एउटा कुरा अब
1: डाक्टर साहब जाँदा जाँदै एउटा कुरा जस्तो अहिले हामीले विपद आइलाग्यो बाजा बजाएर आउँदैन विपद एक्कासी आयो जुन कुरा तिब्बतले समेत राम्रोसँग थाहा पाउन सकेन उसका पनि धेरै हताहती भएका छन् संरचनाहरू ढलेका छन् बगेका छन् र अहिले जुन विपद पछिको यो उद्धार कार्य भइरहेको छ यो उद्धार कार्यलाई जस्तो हेर्दै गर्दाखेरि त्यहाँ चाहिँ देखिएका कतिपय

0: विषयहरू, सुरुङमा अहिलेसम्म फसिरहेका व्यक्तिहरू, चीन र भारतको समयमा सहयोग लिन नसकेका विषयहरू, विपद कोषमा राहत कोषमा रकम जम्मा छ, कतिपय भोगभोगै बसेका छौँ भनेर हार गुहार गरिरहेको एउटा परिस्थितिमा चाहिँ यो प्रक्रिया अलिकति मिलेन कि, वा सरकारले चाहिँ जुन ढङ्गले आफ्नो त्यो भनौँ न त्यहाँसम्म पुग्नुपर्ने हो त्यसको त्यो अलिक त्यो व्यवहारमा हेर्दाखेरि चाहिँ कता कता तादम्य त मिलेन कि, वा चाहिँ उद्धार राहतको काम चाहिँ राम्रै भइरहेको छ छोटोमा?
1: रोज उद्धार र राहतको यस्तो बेलामा चाहिँ यति बेलाको समय भनेको आज हामी छैटौँ दिनमा छौँ, स्वाभाविक रूपले यो बिचमा हामीले जुन परिदृश्य देखिरहेका छौँ सरकारको तर्फबाट भएका कामहरू ठिकै छन् राम्रै छन् भन्ने लाग्छ, नागरिक समाजको तर्फबाट पनि भएका सहयोग सद्भावहरू सबै खालको कुराहरू ठिक छ भन्ने नै लाग्छ, तनावमा फसेका मान्छेहरू अहिलेसम्म निस्कन सकेनन् र तपाईँले अघि जुन कुरालाई सङ्केत गरिराख्नु भएको छ यो डे वानदेखि अर्थात् 10 गतेदेखि नै यो कूटनीतिक रूपमा हामीले चाहिँ राम्रोसँग गर्न नसकेको हो कि भन्ने खालको कुरा चाहिँ अहिले आएर तत्काल रूपमा देखिएको छ, किनभने ढिलो मात्रै आएर के अरे चिनी आएर चाहिँ भारतीय टोलीहरूले जुन खालको कामहरू गरिरहेका छन् र त्यही कुरो चाहिँ त्यो पहिलो दिन अर्थात् 10 गतेकै दिनमा यो काम गर्नु पर्दो थियो, यो काम गर्नुभन्दा पनि सरकारको अहङ्कार घमण्ड अलिकति प्रदर्शन भएकै हो, तर अहिले उहाँहरूले त्यसलाई करेक्सन गर्नुभएको छ, ढिलै भए पनि करेक्सन गर्नुभएको छ, तर यस्ता खालका कुराहरूमा खेलाज गर्ने कुराहरू होइन र हडबडाउने कुरा पनि होइन
0: र सब व्यवस्थापनको कुरालाई लिएर पनि आलोचना भइरहेको छ, अब सबलाई खाडलमै हाल्नुपर्ने एउटा परिस्थिति, हामीसँग सबलाई बेर्ने खालको प्लास्टिकको पनि अपुग, अब राहत र उद्धारको सामग्रीको त कुरै छोडौँ, सुरुङमा बाटो उद्धार गर्ने हाम्रो जनशक्ति नै नभएको एउटा परिस्थिति, यो किन पूर्व तयारीमा चाहिँ किन कमजोर हुन्छ देश जहिले पनि?
1: अब यस्तो ठुलो खालको विपदमा सब व्यवस्थापनको कुराहरू चाहिँ जहाँ पनि हुने यस्तै नै हो, किनभने यो के अरे त्यो पूर्व तयारीले मात्रै चाहिँ कति कुराहरू पुग्छ र पुग्दैन भन्ने खालको गर्दै नगर्नु चाहिँ त्यो चाहिँ निकम्मापन हो र गरेर पनि नपुग्नु चाहिँ एउटा कुरा हो, किनभने निकै नै ठुलो सङ्ख्यामा चाहिँ अहिले सबहरू चाहिँ यत्र छन् र त्यसको व्यवस्थापन चाहिँ यो अफगानिस्तानमा पनि यस्तै भएको थियो, बङ्गलादेशमा भारतको उत्तराखण्डमा पनि यो खालको प्रयोग भएको हो र यो चाहिँ सामूहिक रूपमा चाहिँ मान्छेहरूलाई सबैलाई चाहिँ जानकारी गराएर डिएनए सङ्कलन गरेर र चाहिँ मान्छेहरूको चित्त बुझाएर त्यसको फोटोहरू र उपयुक्त बेलामा उपयुक्त हिसाबले चाहिँ त्यो मान्छेको चाहिँ हुलिया बताउन सक्ने हिसाबले सरकारले त्यसको रेकर्ड राखेर सामूहिक रूपमा नै सब दाह गर्ने चलन पनि छ र त्यो अहिले चाहिँ जुन जङ्गलमा लगेर गाड्ने खालको त्यसलाई त्यतिकै लगेर फ्याल्ने खालको कुरा त बेठिक हुन्छ तर त्यसलाई चाहिँ व्यवस्थित तरिकाले त्यसको पनि एउटा सिस्टम हुन्छ, हामीसँग चाहिँ सब यो डेड बडी म्यानेजमेन्ट गाइडलाइन नै छ, त्यस कारणले गर्दाखेरि त्यो गाइडलाइन अनुसार नै सरकारले त्यसको निर्देशिका नै नियमावली नै छ त्यही अनुसारले गरिरहेको होला भन्ने मलाई मैले आशा गरेको छु, तर अब चाहिँ अहिलेको बेलामा अब आलोचना गर्ने यसको अपवाद फैलाउने अब यस्तो मात्रै खालको कुरा चाहिँ गर्न उपयुक्त हुँदैन र त्यो गर्नै हुन्न भन्ने मलाई लाग्छ।
0: हस् डाक्टर साहब, यहाँको महत्त्वपूर्ण समय र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। विपद विज्ञम नेकपाका नेता डाक्टर गंगालाल तुलाधर आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
3: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
2: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
4: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
5: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ, यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
4: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका।
0: हेरिकन हाम्रो बेसमा नेपाली कंग्रेसका निर्वाचन समिति सदस्य सचिव एवं अधिवक्ता कानूनका जानकार राजु कटुवाल हुनुहुन्छ। कटुवालजी, नेपालीहरूले धेरै सुने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: हजुर नमस्ते, धन्यवाद।
0: होइन, देशमा निकै ठुलो विपत्ति आएको छ, माओवादी आएको छ, कङ्ग्रेसभित्र पनि यसो हेर्दा अलिकति विपत्ति नै छ होइन। अब कङ्ग्रेसको पछिल्लो परिस्थितिलाई हेर्ने हो भने यो अधिवेशनको जुन कुरा आएको छ, संस्थापन इतर पक्षले पनि जुन ढङ्गले चाहिँ तपाईँहरूलाई चाहिँ प्रेसर दिइरहेको छ, संस्थापन पक्षलाई प्रेसर गरिरहेको छ, यो बाढीका कारण अधिवेशन समयमा हुने नहुने, यो सर्ने नसर्ने, यो प्रक्रिया चाहिँ के हुन सक्छ?
6: अब सर्वप्रथम त यो त्रिशुली नदीमा जुन बाढी आयो, यो बाढीको कारण जुन जनधनको क्षति, मानवीय क्षति भएको छ, त्यसको लागि म दुःख व्यक्त गर्न चाहन्छु। अब जहाँसम्म नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको कुरो छ, त्यस सन्दर्भमा हेर्दाखेरिको अवस्थामा अब नेपाली काङ्ग्रेसको विधानको धारा 43 नै के भनौँ भन्दाखेरिको अवस्थामा सम्पूर्ण पदाधिकारी लगायत कार्य समिति र स्थानीय निकाय सबैको चाहिँ पदावधि 4 हुनेछ र विशेष परिस्थिति उत्पन्न भएमा चाहिँ 1 थपेर 5 हुने चाहिँ विधानको व्यवस्था रहेको छ। त्यो व्यवस्था अनुसार चाहिँ हजुरको 4 डेडलाइन सकेर विशेष असहज परिस्थिति भनेर 1 पनि हाम्रो कार्यकाल चाहिँ यो मङ्सिरमा चाहिँ पुरा हुने अवस्था रहेको छ। त्यो भएको हुनाले हामीलाई एकातर्फ विधानको व्यवस्था र राजनीतिक दल सम्बन्धी ऐन र संवैधानिक व्यवस्था अनुसार चाहिँ बाध्यात्मक परिस्थिति छ मङ्सिरभित्र, जसरी पनि चाहिँ महाधिवेशन सम्पन्न गर्नुपर्ने। अर्कोतर्फ यसरी चाहिँ जुन अहिले यो बाढी प्रभावित जुन विभिन्न जिल्लाहरू छन्, त्यहाँनिर विभिन्न जनजनको क्षति भएको छ, त्यहाँनिर चाहिँ अहिले तत्कालले चाहिँ महाधिवेशन गर्नलाई चाहिँ केही कठिनाई उत्पन्न भएको कुरा पनि छ। अब यो सबै कुरालाई चाहिँ मूल्याङ्कन गरेर के कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा हामी चाहिँ छलफल गरिरहेका छौँ। र
0: अब एउटा कुरा के देखिएको छ नि भने सर्वोच्च अदालतले महाधिवेशन रोक्न तत्कालीन सभापति शेरबहादुर देउवा पक्षको मागलाई अस्वीकार गरेसँगै दुवै पक्ष समानान्तर महाधिवेशनको तयारीमा जुटेका छन् होइन। अब यो शशाङ्क पक्षले पनि समानान्तर अधिवेशन घोषणा गरेकोलाई चाहिँ अब निर्वाचन समितिले कसरी हेर्दैछ?
6: अब यस सन्दर्भमा हेर्दाखेरि त हाम्रो संवैधानिक र कानुनी व्यवस्थाहरू भ्रष्ट छन् हजुरको। निर्वाचन आयोगले तत्कालीन समयमा चाहिँ जुन 82/10 गते चाहिँ गगन कुमार थापाको जुन विशेष महाधिवेशन पक्षबाट चाहिँ निर्वाचित भएको चाहिँ कार्य समिति छ, केन्द्रीय कार्य समिति, त्यसलाई मान्यता दिएको अवस्था थियो र त्यही कुरोलाई चाहिँ सम्मानित सर्वोच्च अदालतको चाहिँ डिभिजन बेन्चको चाहिँ 83/4 गतेको फैसलाले पनि त्यसैलाई चाहिँ सदर गरेको अवस्था छ। अब यो अवस्थामा हेर्दाखेरि जहाँसम्म उहाँहरूले चाहिँ अहिले जुन निस्सा प्राप्त गरेको भनिएको अवस्था छ, त्यो निस्सा प्राप्त गर्दैमा चाहिँ मुद्दा निरूपण भइसकेको मुद्दाको चाहिँ विषयवस्तुमा चाहिँ असर गर्न सक्दैन भन्ने हाम्रो म भनाइ हो। कारण के हो भन्दाखेरिको अवस्थामा यो निर्वाचन आयोगको 10/2 निर्णय यो निस्साको कारणले गर्दाखेरि बदर भएको अवस्था होइन। अहिलेको अवस्था भनेको त कहाँ हो भन्दाखेरिको अवस्थामा 4 चाहिँ समय सरकारबाट जुन फैसला भयो, त्यो फैसला भएको अवस्थामा मात्रै पुर्याएको अवस्था हो। त्यस कारणले गर्दाखेरि चाहिँ विशेष महाधिवेशनबाट चाहिँ निर्वाचित भएको गगन कुमार थापा र सभापति रहनु भएको जुन चाहिँ केन्द्रीय कार्य समिति छ, त्यो केन्द्रीय कार्य समिति नै अहिले आजका दिनसम्म एक्टिभ रहेको अवस्था छ। त्यही कारणले गर्दाखेरिको अवस्थामा उहाँहरू आफै स्वयं के भनेर जानुभयो भन्दाखेरि पछिल्लो समय कि यो चाहिँ भदौको 24 जुन कार्यतालिका निकालेर चाहिँ महाधिवेशन चाहिँ गर्ने भनेर चाहिँ जुन सूचना प्रकाशित गरेको छ निर्वाचन आयोगबाट, त्यसलाई चाहिँ रोकिपाउँ भनेर उहाँहरू त जानुभएको अवस्था हो। जाँदाखेरिको अवस्थामा सम्मानित सरकारको चाहिँ पूर्ण इजलासबाट चाहिँ के आदेश भयो भन्दाखेरिको अवस्थामा कि अब चाहिँ यो अवस्थामा जुन चाहिँ उहाँले निवेदन लिएर आउनुभयो, निवेदन लिएर आउँदाखेरिको अवस्थामा त्यो फैसला चाहिँ 4 फैसला या 10/2 फैसलालाई पनि विवेचना गरेर चाहिँ यो रोक्नुपर्ने अवस्था देखिँदैन भनेर चाहिँ प्रष्ट भनिसकेपछिको अवस्थामा यसमा कसैले पनि दुविधा हुनुपर्ने अवस्था छैन र यो महाधिवेशन चाहिँ टुकिएको समयमै हुन्छ भन्ने कुरो चाहिँ समय सर्वदातको पूर्ण यहाँले पनि भुलिसकेको अवस्था छ। जहाँसम्म अब यो अहिले आएको जुन बाढी लगायतका कुराहरू छन्, यो कुरोको सन्दर्भमा यी 3 जुन प्रभावित जिल्लाहरू छन्, यो जिल्लाको सन्दर्भमा के गर्न सकिन्छ, त्यो कुरोलाई चाहिँ हेरेर चाहिँ अगाडि बढ्नुपर्ने अवस्था देखिन्छ।
0: जस्तो यता संस्थापन इतर पक्षले चाहिँ अधिवेशन रोक्ने नै रणनीति अङ्गीकार गरेको हो त, फेरि सदस्यता पनि रिन्यु गर्ने नवीकरण गर्ने समय पनि थपिएको छ होइन, क्रियाशील सदस्यता, अब यो कसरी सम्भव छ भनेको कङ्ग्रेस एक ठाउँमा उभिनलाई एकाको हिसाबले?
6: अब यो हजुरको वर्तमान अहिले चाहिँ गगन कुमार थापा लगायतको जो जुन चाहिँ कार्य समिति रहेको छ, त्यो कार्य समितिले सबैलाई समेटेर लगौँ, सबैलाई एकताबद्ध रूपमा अगाडि बढाउन सकिन्छ कि भनेर हिसाबले चाहिँ उहाँहरूले यो चार दिनको म्याद थपेको हो। र उहाँहरूले हिजो हामी छलफलमा पनि थियौँ, हामी निर्वाचन समिति पनि छलफलमा थियौँ, र हामीले के भनेको छौँ भन्दाखेरि भदौ 24 गते देखि गर्ने चाहिँ अधिवेशनको लागि हाम्रो तर्फबाट निर्वाचन समितिको तर्फबाट सम्पूर्ण तयारी पुरा भइसकेको अवस्था छ, र हामीलाई यहाँहरूले 20 गतेसम्म चाहिँ क्रियाशील सदस्यताको नावली दिन सक्नुभयो भने 24 गतेदेखि चाहिँ हामी गर्नलाई चाहिँ तयारी अवस्थामा छौँ, कुनै बाधा अवरोध हुँदैन भनेको हुनाले चाहिँ उहाँहरूले यो 19 गतेसम्म यो बिचमा पनि कोही साथीहरू छुट्नु भएको छ अथवा कोही साथीहरू चाहिँ महाधिवेशनमा सहभागी हुन चाहनुहुन्छ भने सबैलाई चाहिँ एकताबद्ध रूपमा अगाडि लगाउन सकिन्छ भन्ने उद्देश्यका साथ त्यो थपिएको हो, र हामी 24 गतेको लागि पूर्ण रूपमा तयारी छौँ। अब जहाँसम्म हजुरले चाहिँ अब अर्को पक्षले पनि चाहिँ जुन किसिमको चाहिँ समानान्तर रूपमा चाहिँ कार्यतालिका निकालेर अगाडि लग्ने भन्ने जुन कुरो गर्नुभयो, त्यो सन्दर्भमा के निवेदन गर्न चाहन्छु भन्दाखेरिको अवस्थामा, यसरी कानुन विपरीत कसैलाई पनि समानान्तर गतिविधि गर्ने अधिकार न संविधानले दिन्छ, न राजनीतिक दल सम्बन्धी ऐनले दिन्छ, र न नेपाली काङ्ग्रेसको विधानले दिन्छ। किन भन्दाखेरिको अवस्थामा निर्वाचन आयोग स्वयंले चाहिँ यस विषयमा निर्णय गरिसकेको छ, सर्वोच्च अदालतको डिभिजन बेन्चबाट पनि विचार यसमा चाहिँ निर्णय भएको छ, त्यसमाथि पनि उहाँहरू स्वयंले चाहिँ महाधिवेशन रोकिपाऊ भन्ने निवेदन दिइसकेपछिको अवस्थामा त्यो चाहिँ अन्तरिम आदेश जारी नहुने भनिसकेपछिको अवस्थामा उहाँहरूलाई त्यो हकै छैन। यदि कसैले चाहिँ यसरी चाहिँ अदालतबाट भएको आदेशको अवज्ञा गर्दछ भने त्यस किसिमको अवज्ञाको सन्दर्भमा चाहिँ अदालतको अवहेलना अदालतको आदेशको अवहेलना चाहिँ दायर गर्न सक्ने अवस्था पनि रहन्छ, र यो विषयवस्तु भनेको चाहिँ अदालतको अवहेलनाको पनि विषयवस्तु हुन सक्छ भन्ने चाहिँ मलाई लाग्दछ।
0: अब जस्तो अहिले जुन विवाद छ यो अझै मत्थर हुने परिस्थिति देखिया छैन, अधिवेशन भयो भने झडपहरू पनि हुन सक्लान् वा चाहिँ केही त्यस्ता समस्याहरू पनि निम्तिन सक्लान् वा कङ्ग्रेसलाई एउटा बिन्दुमा बाँध्ने, अब एउटा पूर्ण इजलासमा एउटा मुद्दा पनि छ, आधिकारिकताको मुद्दा पनि छ, अस्तिको अब अन्तरिम आदेश दिन अस्वीकार गरे पनि त्यो मूल मुद्दा जो छ त्यसले चाहिँ के असर गर्छ यो कङ्ग्रेसको अधिवेशनलाई महाधिवेशनलाई?
6: त्यो मूल मुद्दाले काङ्ग्रेसको महाधिवेशनलाई चाहिँ कुनै पनि असर गर्दैन। यहाँ हजुरहरूले बुझ्नुपर्ने कुरो के छ भन्दाखेरिको अवस्थामा, जस्तै उदाहरणको लागि कुनै कुनै केसहरू कस्ता हुन्छन् भन्दाखेरि परमादेश प्रकृतिका हुन्छन्। उदाहरणको लागि जस्तै एकछिनलाई मानौ, मेरो चाहिँ घरबार चाहिँ कसैले चाहिँ तोड्न आँट्यो, कुनै राज्यका कुनै निकायले चाहिँ तोडफोड गर्न आँट्यो अथवा चाहिँ भत्काउन आँट्यो भने हामी चाहिँ प्रारम्भिक उपचारको लागि रिट लिएर जान्छौँ, अन्तरिम आदेश माग गर्न सक्छौँ। तर माग गर्दाखेरि अन्तरिम आदेश जारी भएन भने मेरो मुद्दा चाहिँ विचाराधीन रहेको छ, त्यस कारणले मेरो चाहिँ घरको तोडफोड गर्नु हुँदैन भनेर भन्न सक्छौँ र हामीले सकिँदैन नि। त्यस कारणले गर्दा कुरो बुझ्नुपर्ने कुरो के छ भन्दाखेरिको अवस्थामा, अहिले अदालतले भनिसक्यो तिमीले तोकिएको समयमा महाधिवेशन गर्न सक्छौ है, तिमी गर। अब जहाँसम्म राजनैतिक कुरो छ, राजनीतिक हिसाबमा चाहिँ अलिकति सहमति सहकारी एकता होस् भनेरै चाहिँ यो चार दिनको म्याद थपिएको अवस्था हो नि त। उहाँहरू छुट्नु भएको छ भने पनि उहाँहरूलाई समेट्नको लागि नै यो चार दिनको समय दिएको, र यो चार दिनको समय पर्याप्त छ, र यो भित्र चाहिँ उहाँहरू पनि आउनु पर्यो, छलफलमा आउनु पर्यो, आफ्नो अध्यावधि गर्नु पर्यो, र महाधिवेशनमा चाहिँ सहभागी हुनुपर्छ भन्ने चाहिँ मलाई लाग्दछ।
0: र जाँदा जाँदै अब यो विवादको मुख्य जड, अब नेपाली कङ्ग्रेस पटक पटक अदालतमै धाइरहेको छ, एउटा निकै ठुलो पुरानो गौरवशाली पार्टी, लोकतान्त्रिक पार्टी होइन, आन्तरिक विवादलाई अदालतमै गएर मिलाउनु खोज्ने यो प्रवृत्ति, यो टेन्डेन्सीले त नेपालका दलहरूको लोकतन्त्र र दलहरूको अभिगतलाई कहाँ पुर्याउन सक्छ?
6: यो एकदमै दुःखको कुरो हो। राजनीतिक दलले चाहिँ राजनीतिक कुरा आफ्नो दलभित्र भएका चाहिँ विवादहरू जे जस्ता छन् ती मनमुटावहरूलाई चाहिँ आफैले चाहिँ समाधान गर्नुपर्ने हो। तर जुन अड्डा अदालतमा चाहिँ जाने चाहिँ जुन प्रवृत्ति अहिले चाहिँ हावी भएको छ, यसले चाहिँ हामीलाई चाहिँ चिर पर्यन्त रूपमा चाहिँ यसले चाहिँ हामीलाई चाहिँ राम्रो गर्दैन। दलहरूले आफ्नो विवाद चाहिँ आजका दिनसम्म पनि र भोलिका दिनमा पनि चाँडोभन्दा चाँडो चाहिँ अब सबै चाहिँ मिलेर चाहिँ समाधान गर्नुपर्छ भन्ने मलाई लाग्दछ। यसैमा सबैको हित
0: हुन्छ। हस् राजु कोठवालजी, यहाँको महत्त्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। धन्यवाद। हुनुहुन्थ्यो राजु कोटेवाल, नेपाली कङ्ग्रेस निर्वाचन समिति सदस्य सचिव एवं कानूनका जानकार अधिवक्ता। आदरणीय श्रोता, यो सँगै नेपाली वर्षको समय सकिएको छ। खेम बम बिदा चाहन्छु। नमस्कार।
7: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
8: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राले, बाल मन्दिर रोड भरतपुर 10 चित वन। फोन 0556 4943 4403 5880 र 98 5570 2640।
9: It's 7 o'clock. अहिले 7 बजेको छ।

नमस्कार बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी र भरतपुरलाई जोड्ने चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो पिस गर्ने विषयमा सार्वजनिक सुनवाई गरिएको छ। निकुञ्जभित्रको वैकल्पिक बाटोमा पिस गर्ने वातावरणीय प्रभाव मूल्याङ्कन इआईए तयार गर्ने क्रममा सार्वजनिक सुनवाई गरिएको हो। भरतपुर देशमा आयोजित कार्यक्रममा माडी र भरतपुरका जनप्रतिनिधिसहित स्थानीय जनता र सरकारवालाहरूको उपस्थिति थियो। सो क्रममा उनीहरूले आफ्ना सुझावहरू राखेका थिए। यसअघि पटक पटक धोका भएको भन्दै स्थानीयले यसपटक जसरी पनि बाटो पिस हुनुपर्ने माग गरेका छन्। युनेस्कोले स्वीकृति नदिँदा अहिलेसम्म बाटो पिस हुन नसकेको भन्दै उनीहरूले फेरि पनि उही नीति नपरोस् भन्ने सचेत गराएका छन्। हुलाकी राजमार्ग निर्देशनालयले रिउखोला बनकट्टा देउराली नयाँ पुल ध्रुवघाट जगतपुर सडक खण्डलाई वैकल्पिक मार्गका रूपमा प्रस्ताव गरेको हो। यो मार्ग 2055 साल अघि राप्ती खोलाको कसरामा पुल बन्नुभन्दा अगाडिसम्म माडी तथा ठोरी क्षेत्रका स्थानीयले प्रयोग गर्ने गर्थे। हाल कसरा पुलदेखि ध्रुव पोस्ट देउराली रिउखोला र बनकट्टासम्मको सडक प्रयोगमा छ। यसको लम्बाई कुल 10.3 किलोमिटर छ। प्रस्ताव गरिएको वैकल्पिक सडक खण्डको कुल 7.81 किमी रहेको निर्देशनालयले जनाएको छ। निकुञ्जभित्र कालोपत्रे सडक बनाउन वातावरणीय प्रभाव मूल्याङ्कन इआईए गर्ने क्रममा आइतबार सार्वजनिक सुनवाई गरिएको थियो। प्रस्तावित वैकल्पिक सडकमा कालोपत्रे गर्ने हो भने हाल प्रयोगमा रहेको सडकभन्दा 2.89 किलोमिटर दूरी कम पर्नेछ। वैकल्पिक सडकमा जनावरहरू आवाजन गर्न मिल्ने गरी 7 ओभरपास बनाउनु पर्नेछ। त्यस्तै राप्ती खोलामा 795 मिटर लामो पुल बनाउनु पर्नेछ। पुल छुट्टै आयोजना अन्तर्गत निर्माण हुने बताइएको छ। सडक मात्र निर्माण गर्दा कुल 90,07,92,100 रुपियाँ भ्याट र कन्टेन्जेन्सी सहित लागत लाग्ने अनुमान गरिएको छ। यसअघि प्रति किलोमिटर सडक लागत 9,84,64,154 रुपियाँमा लाग्ने देखिन्छ। गैरांशे नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष समेत रहनुभएका माडीपास ब्रह्मपुरीका सामाजिक अगुवा बुद्धि सुवेदीले नेपालका बाढी पीडितहरूको राहत तथा उद्धारका लागि 10,00,000 रुपियाँ सहयोग घोषणा गर्नुभएको छ। एनआरएन राष्ट्रिय समन्वय परिषद अमेरिकाका पूर्व अध्यक्ष समेत रहनुभएका सुवेदीले उक्त रकम एनआरएनए आइसिसी मार्फत नेपाल सरकारको राहत कोषमा उपलब्ध गराउने घोषणा गर्नुभएको हो। रसुवा नुवाकोट र धादिङ लगायतका जिल्लामा बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको प्रति दुःख व्यक्त गर्दै उहाँले विपद समयमा पीडितको साथमा उभिन सहयोग घोषणा गरेको बताउनुभयो। सुवेदीले विपदको यस कठिन घडीमा नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत अभियानलाई सहयोग गर्न सबैलाई आफ्नो क्षमता अनुसार योगदान गर्न आग्रह गर्नुभयो। जितिया पर्वको अवसर पारी माडी नगरपालिका एक बरमा आयोजना हुन लागेको 31 स्टार कप फुटबल प्रतियोगिताको ट्राइसिट सार्वजनिक गरिएको छ। स्टार स्पोर्ट्स युवा क्लब माडी एक बरुवा बजारको आयोजनामा भदौ 19 गतेदेखि 29 गतेसम्म सञ्चालन हुने प्रतियोगिताको समुद्घाटन खेलमा माडीको बसन्तपुर युनाइटेड क्लब र भरतपुर स्थित नारेडी मोटर्स युनिक फुटबल क्लब हिँड्नेछन्। प्रतियोगिताको फाइनल खेल भदौ 29 गते दिउँसो 3 बजे हुनेछ। सार्वजनिक ट्राइसिट अनुसार प्रतियोगितामा विभिन्न क्षेत्रका 10 टोली सहभागी हुनेछन्। प्रतियोगिताका खेलहरू माडी एक स्थित बरुवा खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ। माडीसँगै नेपालकै पुरानो मध्येको सो प्रतियोगिताले फुटबल विकाससँगै स्थानीय तथा बाह्य खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्दै आएको छ। र स्वागत भोटेको सिबाडीपछि त्रिशुली र नारायणी नदी हुँदै चितवनसम्म बगेर आएका शवहरूको खोजी तथा व्यवस्थापन जारी रहेको छ। जिल्ला प्रहरीकाले चितवनका अनुसार हालसम्म 260 शव फेला परेका छन् भने 100 शवको देवघाट स्थित जङ्गलमा व्यवस्थापन गरिएको छ। शवहरूको डिएनए नमुना सुरक्षित राख्दै जङ्गलमा व्यवस्थापन गर्न थालिएको जिल्ला प्रहरीकाले चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिनुभयो। राजमार्गको कृष्णभीरमा आइतबार बिहान भाँसेको सडक अध्ययनका लागि सडक विभागले बिगे टोली पठाएको छ। सडक सिरिएर भाँसेपछि कसरी मर्मत गर्ने बारेमा अध्ययन गर्न विभागले टोली पठाएको हो। लोन विषय मुगलिन सडक आयोजनाको पश्चिमी खण्ड मुगलिन मलेक्युका रेजिडेन्ट इन्जिनियर प्रभुराज पाण्डेका अनुसार सडक सहजै मर्मत गर्न मिल्ने अवस्था छैन। विक्रमसम्म 2056 पहिरो छरेको ठाउँमा सडक भाँसेर चर्किएको हो। त्रिशुली नदीमा आएको बाढीले तलबाट कटान हुँदा सडक भाँसिएको उहाँले बताउनुभयो।
भरतपुर दशमा रहेको नारायणी सामुदायिक हस्पिटलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 11 लाख रुपियाँ सहयोग घोषणा गरेको छ। चितवन उद्योग वाणिज्य संघ मार्फत हस्पिटलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो। यसैबीच गौरीगंज युवा भजन समूहले भजन कीर्तन तथा सत्सङ्ग मार्फत संकलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग गरेका छन्। देशमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै आयोजित कार्यक्रममा सहभागी सहयोगी मनहरूबाट रु 16,160 रकम संकलन भएको थियो। यसैबीच चितवनको भरतपुर 10 स्थित बेस्ट वेस्टर्न सिराइचुली होटलले प्रधानमन्त्री राहत कोषमा 5,01,000 रुपियाँ सहयोग गरेको छ। आइतबार चितवन उद्योग वाणिज्य संघ मार्फत होटलले सो रकम प्रदान गरेको हो भने चितवनकै भरतपुर स्थित युनाइटेड टेक्निकल कलेज युटेकले पनि प्रधानमन्त्री राहत कोषमा 5,51,000 रुपियाँ सहयोग गरेको छ। अब केही राष्ट्रिय खबरहरू। भुटेको सीमा आएको बाढीले बगाउँदा अहिलेसम्म 768 जनाको मृत्यु भइसकेको छ। सुरक्षाकर्मीले त्रिशुली र नारायणीको किनार हुँदै गण्डकीसम्म सब संकलन गरिरहेका छन्। सब फेला पर्ने क्रम रोकिएको छैन तर विनाशकारीमा बाढीमा परेर ज्यान गुमाएहरूको पहिचान खुलाउन प्रहरीलाई सकस भइरहेको छ। मृत भेटिएका मध्ये हालसम्म विभिन्न जिल्लामा 34 जनाको पहिचान खुलेको छ। सो संख्या कुल संकलन गरिएको सबको जम्मा 4.42% मात्र हुन आउँछ। सो संख्या प्रत्येक 100 जनामा 4 जना हो। बालसिंह सीमा स्थित भुटेकोसी नदीमा आएको बाढी र यसले पुर्याएको जनधनको क्षतिले यति बेला देश शोकमग्न बनेको छ। कैयौं मानिस बेपत्ता छन्। खर्बको सम्पत्ति क्षतिको अनुमान गरिएको छ। उद्धार र राहतको काम अहिले पनि चलिरहेकै छ। बाढीले कति क्षति भयो भन्ने यकिन अनुमान भएको छैन। यद्यपि पूर्वाधार विकास मन्त्रालयले सडक र पुलको क्षति मात्रै 2 खर्ब रुपियाँ भन्दा धेरै रहेको अनुमान गरिसकेको छ। यस्तै राष्ट्रिय योजना आयोगले बाढीका कारण भएको कुल क्षति 6.7 खर्ब हाराहारीमा रहेको अनुमान गरेको छ। विनाशकारी भुटेको सिबाडी प्रभावित क्षेत्रमा उद्धार राहत र व्यवस्थापनका लागि सरकारले पर्याप्त ध्यान नदिएको भन्दै चौतर्फी आलोचना बढेपछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले केन्द्र समिति बैठक बोलाएको छ। आइतबार अपरान्ह 4:30 बजे भर्चुअल बैठक बस्नु अघि सभापति रवि लामिछानेले पार्टीबाट प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सहजीकरण गर्न बनाइएको संयन्त्रका नेताहरूसँग आइतबार छलफल गरेका थिए। भुटेकोसीमा आएको बाढीका कारण पुरिएको माथिल्लो त्रिशुली 3A जल विद्युत आयोजनाको सुरुङको मुख भेटिएको छ। सुरुङ विज्ञ तथा रासपा सांसद इन्जिनियर श्री राम न्यौपानीका अनुसार भर्टिकल होलबाट करिब 40 मिटर माथिल्लो क्षेत्रमा सुरुङको मुख फेला परेको हो। न्यौपानीले सामाजिक सञ्जाल मार्फत दिनुभएको अपडेट अनुसार भर्टिकल होलभन्दा करिब 8 मिटर तल सुरुङको मुख भेटिएको जनाएका छन्। उद्धार टोलीले यसअघि ड्रिलिङ र उत्खनन मार्फत सुरुङको माथिल्लो भाग पत्ता लगाउने प्रयास गरिरहेका थिए। रसुवाको भुटेकोसी नदीमा आएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित घर फर्कने क्रममा सवार यात्रुभाग बस नवलप्रासी पूर्वको डन्डामा दुर्घटनामा परेको छ। बसमा सवार 38 जनामध्ये 32 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलप्रासी पूर्वका प्रहरी नायब परीक्षक अनिल पण्डितका अनुसार घाइते मध्ये 27 जना उपचारपछि घर फर्किएका छन्। अमिरेट सरकारले रसुवाको भुटेकोसी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि 10 मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउन तयार रहेको जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज प्रेतीसँग प्राधिकरणको कार्यालयमा भएको भेटमा युएई एडको टोलीले बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको बताएका हुन्। प्रकोप उद्धार कोषमा सिद्धार्थ बैङ्कले 2,51,00,000 सहयोग गरेको छ। हालै रसुवा जिल्लाको भुटेकोसी तथा त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपदका कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको दुःखद परिस्थितिप्रति गहिरो समवेदना व्यक्त गर्दै सिद्धार्थ बैङ्क लिमिटेडले विपद प्रभावितहरूको राहत उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ₹2,51,00,000 आर्थिक सहयोग प्रदान गरेको हो। नेपालीकांशले बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा ₹1,00,00,000 जम्मा गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज आलिसेले ₹1,00,00,000 प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताएका हुन्। प्रवक्ता आलिसेले पीडितलाई दिने राहतलाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीडितसम्म तत्कालै राहत पुर्याउन आग्रह गर्नुभयो। रसुवाको भुटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले 20 स्थान सेटेलाइट फोन उपलब्ध गराएको छ। प्राधिकरणका अनुसार दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घबाट विपद सहयोग स्वरूप प्राप्त गरेका यी फोनहरू राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: सँग प्रत्यक्ष सम्पर्कमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कानूनका जानकार अधिवक्ता एग्मणी न्यौपाने हुनुहुन्छ। नेपाली चाहिँ नि नमस्कार, नेपाली बहसमा यहाँलाई स्वागत छ।
1: धन्यवाद।
0: अब अहिले निकै ठुलो सङ्कटमा छ देश, अप्ठ्यारो परिस्थितिमा छ। यो महाबाढी, कल्पना नगरेको बाढी हामीले सामना गरिरहनु परेको एउटा परिस्थिति छ। तपाईँ त फिल्डमा पनि जानुभयो, अहिले कस्तो छ अवस्था यो रसुवा, नुवाकोट, चितवन, धादिङ लगायतहरूका ठाउँको?
1: अवस्था त एकदमै दर्दनाक छ, तर पनि अहिले देश राज्य जे हुने भइसक्यो, बाँकी कुरा चाहिँ अब राज्यको कन्ट्रोलमै छ भनौँ न। पछिल्लो अवस्था
0: राज्यले सम्पर्कविहीनहरूको खोजीको लागि, त्यसपछि अब यहाँ राहत कोषमा करिब करिब पुरानो रकम लगाएर 5 अर्ब बढी जम्मा भएको छ, तर चाहिँ नागरिकहरू भगभगै बस्नुपर्ने भन्ने खालका पनि विषयहरू सँगसँगै जोडिएर आएका छन्। यसमा के भन्नुहुन्छ?
1: यसो यता कता कहीँ केही हो भने थाहा छैन, तर राज्यको पहल कदमीलाई अहिले सर्वत्र रूपमा राम्रो भनेर कुरा आइराखेकै छ। मैले भन्ने कुरा होइन, भोक भोकै बस्नु नपरोस् भनेर सरकार, निजी क्षेत्र, सरकारवाला सबै हामी लागि परेकै छौँ। अब यो अवस्थामा कसैले राजनीतिक रूपमा फेरि यसमा पनि राजनीति गरेर यता भोकै उताइयो भन्नुहुन्न, हेर्नुहोस् यो बेला अहिले राजनीति गर्ने बेला होइन। कहीँ त्यस्तो भोक भोकै देखियो भने त्यो राहत सामग्री पुर्याउने, उद्धार गर्ने, उहाँहरूलाई सहजीकरण गर्ने हो, आएर मिडियामा आएर प्रचार गरेर कहीँ सरकारले गरेन भन्ने बेला होइन।
0: तर सुरुङमा फसेकाहरू जीवितै भेटिने आश अझै पनि आफन्तले गरेका छन्। निकै ठुलो ढिलाइ भयो नि त, चीन र भारतबाट टाइममा सहयोग लिन सकिएन नि त, होइन?
1: त्यो परिस्थिति अनुसारको कुरा हो। रातभरिसम्म त्यहाँ चाहिँ हेर्नुहोस् त्यो टनेलभित्रको हिलो चाहिँ बाहिर फ्याँक्ने र त्यसभित्र चाहिँ विभिन्न उपकरणहरू पठाएर भित्र को परिस्थिति बुझ्ने काम भइराखेकै छ, होइन? त्यो त हामीले पनि देखेकै हो। त्यसमा विज्ञहरू चाहिँ लागिराख्नु भएको छ। यो ढिलोको दुईटा कुरा हुन्छ, नियोजित रूपमा या राज्यले या सम्बन्धित सरकारवालाहरू नलागेर ढिलो हुनु एउटा कुरा, लाग्दा लाग्दै पनि परिस्थिति समयले ढिलो हुनु अर्को कुरा हो। त्यसैले हामीले यसरी बुझ्नुपर्छ, राज्यले पूर्ण रूपमा काम गर्दा गर्दै राज्यका इन्स्टिट्युसनहरूले, निजी क्षेत्रले, सरकारवालाले, जानकार व्यक्तिहरूले यी सबै चिजहरू चाहिँ तपाईँको लागेर यो काम भइरहेको। जस्तो तपाईँ एउटा कुरा बताउँ, इन्जिनियर राम न्यौपाने सहितको टोली, उहाँ चाहिँ प्रतिनिधि सभाको सांसद हो, तर उहाँहरू त्यससँग सम्बन्धित विशेषज्ञ भएकाले त्यो टनेल छेड्नका लागि रातभरि पनि उहाँहरू त्यहाँ बसेर लागि परिराख्नु भएको छ नि। यस्ता निजी क्षेत्रका कयौँ व्यक्तिहरू हुनुहुन्छ, त्यसैले अहिले चाहिँ यसरी बुझ्नुपर्छ।
0: होइन, अब त्यहाँ निकै ठुलो यो महाविपत्ति हो, जुन कुरा तिब्बतले समेत समयमा चाल पाउन सकेन, उसका पनि करिब भन्सारहरू बगेका छन्, धेरै नागरिकहरू बेपत्ता छन्, करिब 600-700 हारहारीमा चिनियाहरू पनि बेपत्ता भएको खबर छ, चीनतर्फ 115-120 जना नेपालीहरू पनि बेपत्ता भएको खबर छ। यसको आँकडा, यसको तथ्याङ्क, यकिन तथ्याङ्क पनि अहिलेसम्म सरकारसँग किन आउन नसकेका हो?
1: अहिले यकिन तथ्याङ्क आउने क्रम त जारी छ। एकिन कति मानिसहरू हताहत हुनुभयो, कति मानिसहरू चाहिँ यसबाट पीडित हुनुभयो, कति मान्छेहरू चाहिँ मृत्युवरण गर्नु पर्यो, कति मानिसहरू बेपत्ता भए भन्ने कुरा निकाल्ने भन्दा पनि राहत, उद्धार र सहजीकरण र चाहिँ उद्धार भएका मानिसहरूलाई बाँच्ने वातावरणका लागि अहिले राज्य खट्ने हो, हेर्नुहोस्। किनभने प्राथमिकता क्रममा कुन चिज मुख्य हो, त्यो चिजलाई हामीले चाहिँ अगाडि ल्याउनु पर्छ। अहिले सरकार त्यही काम गरिरहेको छ। अब मृत्यु भएका संख्याको चाहिँ हिसाब पहिले चाहिने हो कि जीवितलाई उद्धार गर्ने, भएका लासहरू व्यवस्थापन गर्ने, परिवार आफन्तलाई जानकारी दिने भन्दा त आखिरी त उद्धार राहतका कुराहरू चाहिँ पहिलो प्राथमिकता हो। त्यसरी प्राथमिकता क्रम अनुसार राज्यले काम गर्छ।
0: अझै पनि तीन तहका सरकारहरू बीच त्यति राम्रो सम्बन्ध नभएको, उद्धार राहतमा भनेर कतिपय ठाउँमा चाहिँ कन्ट्रोभर्सीहरू आइरहेका छन्, वाद विवादका विषयहरू आइरहेका छन्। समयमा राहत किन नबाण्या भनेर चाहिँ बाहुला सुर्खा सुर्खु पनि भइरहेका दृश्यहरू पनि देखिएका छन्, होइन? यो किन सम्बन्धै हुन सकेन सबै तहसँग?
1: यसो यो बेला राजनीति गर्नु हुँदैन। एउटा कुरा, कसैको बोली नमिठो भोला, चर्को भोला, स्वादविहीन भोला, तर तिन दिनसम्म रात वितरण नगरिकन बस्नु त फेरि हुँदैन नि हो। कारण के हो म जान्दिनँ, किन राहत तत्कालीन आपतकालीन कुरा भनेको आइपुगेका 10 मिनटमा त्यो चाहिँ सम्बन्धित मान्छेहरूसँग पुर्याएर उनीहरूलाई कम्तीमा बाँच्ने आधारशिला तयार गर्ने हो, त्यो काम चाहिँ हुनुपर्ने हो। र तीन तहका सरकारमा के हो भने चाहिँ केन्द्र अर्थात् सङ्घीय सरकारमा हामी छौँ, बाद बाँकी प्रदेश सरकार र स्थानीय सरकारमा त पुराना राजनीति शक्ति केन्द्र नै आदि छ। उहाँहरूले राजनीतिक रूपमा यो अवस्थामा पनि हामी पुरानो छुट्टै राजनीति शक्ति हो र सङ्घीय सरकार छुट्टै हो भन्ने भावना चाहिँ राख्नु भएन। उहाँहरू त्यो राखेर यस्तो विपदमा पनि समन्वय नगर्ने, सहकार्य नगर्ने, एकता नगर्ने र व्यवस्थापन नगर्ने गर्नुभयो भने यसले फेरि हामीलाई राम्रो ठाउँमा पुर्याउँदैन। अहिले राजनीति गर्ने बेला पनि होइन, राजनीति विषय उठान गर्ने बेला पनि होइन, को कुन दलको, कुन पार्टीको, कुन विचारको, कुन सिद्धान्तको भन्ने बेला पनि होइन। मृत्यु काल भन्ने चिजले कुनै पार्टी, कुनै जात, कुनै धर्म, कुनै लिङ्ग, कुनै व्यवसाय, कुनै धरी गरी यी चिज हेर्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हामीले यसबाट बुझेर जति सक्दो छिटो यसमा चाहिँ हामीले चाहिँ राहत पुनर्स्थापना र नागरिकको चाहिँ दुःखमा मलमपट्टि लगाउने तर्फ लाग्नुपर्छ, समन्वय सहकार्य गर्नुपर्छ।
0: एउटा कुरा बाढी आएको 4 दिनपछि मात्रै विदेशी सुरुङ उद्धार विशेषज्ञ बोलाउनु पर्ने अवस्था सिर्जना भयो, निर्णय प्रक्रियामा किन ढिला हुने, किन चाहिँ हामीले जनशक्ति टाइममा लिन सकेनौँ, सुरुङमा फँसेकाहरूको अहिलेसम्म अत्तो पत्तो छैन होइन, यसमा त आफन्तहरूले प्रश्न गरिरहेका छन् नि त अहिले सरकारलाई।
1: प्रश्न एउटा कुरा हो, हेर्नुहोस् विदेशीहरूलाई कतिखेर ल्याउने, कतिखेर लिने भन्ने कुरा एउटा देशको मात्रै कुरा होइन, सम्बन्धित देशको पनि कुरा हुन्छ। कतिपय यस्तो किसिमको परिस्थितिमा अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने राज्यले आफूले सकुन्जेलसम्म विदेशीहरूलाई त्यो विषयमा प्रवेश नदिने पनि परिस्थिति बन्छ। यो कस्तो हुन्छ भने कतिपय उद्धार राहत गर्नमा संलग्न हुँदाखेरि यही अवस्थामा भए कतिले के भन्थ्यो होला भन्दा विदेशी सुरुमै बोलाएको भयो होइन, विदेशीलाई किन बोलाइयो भन्ने पनि कुरा गर्नेलाई चाहिँ बाटो हुन्थ्यो भने ढिलो हुँदा ढिलो भयो भन्ने पनि हुन्छ। तर अहिलेको परिस्थितिमा विदेशीलाई 3 दिन पछाडि चाहिँ सहयोग लिनु, 4 दिन पछाडिको कुरा के हो भने विशिष्ट अवस्थामा भएका भौगोलिक अवस्था नेपाली, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकार चाहिँ सङ्घीय सरकारले थाहा पाइसके पश्चात त्यो ठाउँबाट रेस्क्यू गर्ने सन्दर्भमा अहिले प्रयोग गरिएको हो र विभिन्न प्रविधिहरूको प्रयोग गर्न प्रयोग गरिएको। तर सुरुकालीन अवस्थामा त ती विदेशी शक्तिहरूलाई चाहिँ प्रयोग गर्दाखेरि उनीहरूले पनि त्यो ठाउँको भौगोलिक अवस्था पनि नदेख्ने, परिस्थिति पनि नदेख्ने, सम्भावित एरिया पनि नदेख्ने, अनि हाम्रो जनशक्ति पनि उनीहरूलाई चाहिँ बाटो देखाउन र उनीहरूलाई सम्बन्धित भूगोल पढाउनमा नै समय खर्च हुने परिस्थिति थियो। त्यस्तो अवस्थामा प्रारम्भमा नेपालको चाहिँ शक्तिको प्रयोग गरेर राज्यका सबै इन्स्टिट्युसनहरू लागेर त्यो किसिमको काम भयो, जहाँ निजी क्षेत्र सहित 22 हेलिकप्टरहरू प्रयोग गरियो, साधन स्रोत सबै प्रयोग गरियो, निजी क्षेत्रहरू सबै आए, अर्सक भएसम्मका जीवित लासहरूलाई चाहिँ जीवित व्यक्तिहरूलाई चाहिँ उद्धार गरियो, सगला लासहरूलाई सहज रूपमा चाहिँ निकालियो। यो प्रारम्भिक अवस्था थियो। अब कतिपय अवस्था अपवाद बाहेक अब जीवन बाँकी छ भन्ने अवस्था छैन, अब भनेको लासहरूलाई कसरी निकाल्ने त्यहाँ भएको चिज भन्ने हो। यसमा पछिल्लो चरणमा विदेशीहरूलाई, विदेशी सहयोग राष्ट्रहरूलाई सहयोग लिएको प्रविधिहरूको सन्दर्भमा हो, यसैले सजुलका साथ अहिले सरकारले काम गरेको, यसमा हामीले दोष लाउनु हुँदैन। दोष त लास व्यवस्था अहिले साथीहरूले लगाइराख्नु भएको छ, त्यसैले
0: एउटै खाल्डोमा चाहिँ फुर्ने काम भएको छ होइन, त्यो व्यवस्थापन होइन, भूकम्पका बेला पनि त्यत्रो पहिचान भएर चाहिँ उहाँहरूलाई आफन्तका जिम्मा लगाइएको थियो भन्ने खालका पनि त विषय जोडिए नि होइन।
1: एकचोटि भूकम्प र योलाई एउटै डालोमा हाल्ने होइन नि, भूकम्पको बेलाको लासहरूको परिस्थिति अवस्था मृत्यु एकैचोटि भएको पनि होइन, त्यतिखेर भूकम्पको अग्रिम जानकारी दिँदै चाहिँ आएको अवस्था नभए पनि त्यतिखेरको कुरा के थियो भने कुन ठाउँ कुन घर कुन अवस्था भन्ने थियो, त्यतिखेरको भौतिक क्षतिभन्दालाई पनि छुट्टै तरिकाले हेरिएको थियो, त्यतिखेर चाहिँ परिस्थिति र अहिलेको परिस्थितिलाई हामीले एउटै दालोमा राख्ने हो र अहिले लासलाई के गर्ने कसरी पहिचान गर्ने, जसको चाहिँ कसैको खुट्टा मात्रै छन्, कुनैमा टाउको मात्रै छ, कुनैमा टाउको छैन जिउ मात्रै छ, कुनैमा शरीरमा तपाईँको छाला छैन, तिनीहरूको पहिचान कसरी गर्ने, जति माया ममता स्नेह राखे पनि अब निर्जीव भइसकेपछि सड्ने नै हो, सड्ने चिजलाई हामीले राखेर रा, समाज दुर्गन्धित बनाएर फेरि अरू रोग र महामारी निम्त्याउने कि हाम्रै कानुन निर्माताहरूले अर्थात् अहिले जसले दोषलाई राख्नु भएको छ उनीहरू नै हुँदाखेरि बनेको कानुन र अन्तर्राष्ट्रिय सन्धि सम्झौता संयुक्त राष्ट्र संघका चाहिँ विभिन्न नियोगहरूले तयार गरेका डब्लुएचओले तयार गरेका आइसिआरसीले तयार गरेका मापदण्डहरू बमोजिम चाहिँ व्यवस्थापन गर्ने भन्दाखेरि त त्यो बमोजिम गर्नुपर्छ नि, त्यसले प्रोटोकल बनाएको छ, त्यसको डिएनए लिने, त्यसलाई चाहिँ एक लास र अर्को लासको दूरी कायम गर्ने, भोलि परिवारजनहरूले खोज्दाखेरि यो लास यहाँनेरि छ भनेर गर्न सकिने, उनीहरूले भोलि निकालेर लान खोज्यो भने त्यो कङ्काल समेत उनीहरूले प्रयोग गर्न लान सक्ने र आफ्नो तरिकाले सद्गत गर्न सक्ने, यी सबै चिजहरूलाई हाम्रो कानुन र अन्तर्राष्ट्रिय प्रोटोकल बमोजिम गरियो भने यो विषयमा पनि हामीले अहिले राजनीति गर्नुहुन्छ र लास्टमा राजनीति गर्ने विषय होइन, सासलाई चाहिँ सहज उद्धार र चाहिँ समाजलाई सहज रूपमा रूपान्तरणको बाटोमा हामी लाग्नुपर्छ नि।
0: एउटा कुरा अब प्रश्न के छ भने जाँदा जाँदै विपद व्यवस्थापनका लागि बजेटहरू छुट्याइन्छन् होइन, संरचनाहरू बनाइन्छन्, तर विपद आउँदा विशेष गरी विदेशी विशेषज्ञ र उपकरणहरू नै खोज्नुपर्ने एउटा बाध्यात्मक परिस्थिति हामीसँग छ, तर अहिलेको त प्रक्रिया कस्तो भयो भने आफू सुरुङमा अगाडि अगाडि जाने पछाडि चाहिँ भिडियो खिच्दै हिँड्ने खालका प्रवृत्तिहरू पनि देखिए, पुलिसीमा काम गर्ने व्यक्तिहरूले त पुलिसीमा काम गर्नुपर्ने हो नि त होइन, स्टन्ट मात्रै देखाएर चाहिँ उद्धार हुँदैन नि त भन्ने खालको पनि त विशेष
1: कार्य गर्नु हुँदैन, जस्तो हामीहरूले जहाँ गयौँ जसरी गयौँ तर हामीले त त्यो किसिमको गऱ्यौँ न, कतिपय पदमा भएका साथीहरू गएर फेरि सरकारलाई राज्यलाई प्रहरीलाई प्रशासनलाई बोझिलो हुनु भएन, तर अब सबै व्यक्तिको कुरा हामी कसैले जिम्मा लिन सक्दैनौँ, नेपाली स्वभाव नेपाली चरित्र लाई कहिले कहिले हामीले चाहिँ पृथक तरिकाले हेर्छौँ, सबै मान्छेको स्वभावलाई एकै तरिकाले नहेरौँ न, अब बगिराखेको लासलाई बाहिर निकाल्नुको सट्टा चाहिँ एक जार सिलिन्डर बाहिर निकाल्नका लागि प्रोत्साहित हुने हाम्रै नेपाली दाजुभाइ दिदीबहिनीहरू पनि हाम्रै आँखाले देख्यौँ, लडिराखेको लासलाई बाहिर निकालेर चाहिँ सम्बन्धित परिवार वा सरकारलाई जानकारी गराउनु भन्दा पनि कानमा कत्रा मुन्द्रा थुन कान तान्दै गरेको पनि हामीले चाहिँ हाम्रै आँखाले देख्नु पर्ने परिस्थिति निर्माण भयो, चाहिँ बैङ्कका वित्तीय संस्थाहरूका चाहिँ ती चाहिँ पैसाहरू भएका विभिन्न फाइलहरू चाहिँ झरेका ठाउँमा सँगसँगै लास र चाहिँ ती बाकसहरू पैसाका बाकसहरू झर्दाखेरि बाकस पहिलेसम्म हुन तयार हुने तर ती लासमा बासास छ कि भनेर नहेर्ने पनि हाम्रा हाम्रै नेपाली मनहरू आगे पछि देखिए, तर यी सबै चिजहरू त व्यक्तिलाई दोष लाउने भन्दा पनि त्यो प्रवृत्ति त्यो मानसिकताको पनि समाजमा हावी हुन्छ, त्यस्ता मानसिकतालाई अब हामीले अझै पाठ राज्यले सिकाउनु पर्छ, नैतिक शिक्षा के हो, जीवन के हो, जगत के हो, आपत विपद के हो, स्वार्थ के हो, स्वार्थ समूह हुँदा त्यसले के असर गर्छ भन्ने कुरो राज्यले नागरिकलाई चेतना दिनको थप आवश्यकता छ भन्ने कुराको ज्वलन्त उदाहरण हो, हामीले यसरी बुझ्नुपर्छ, नागरिकलाई दोष लाउने होइन, नैतिक रूपमा चाहिँ बाँच्न असफल भएका नागरिकहरूलाई नैतिक रूपमा बाँच्न सफल बनाउने शिक्षाहरू प्रदान गर्न अझै आवश्यक छ है भन्ने कुराको यसले पाठ सिकाइरहेको
0: छ। हस् कमिटीजी, यहाँको महत्त्वपूर्ण समय सुझावका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
1: धन्यवाद।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कानुनका जानकार अधिवक्ता एग्मेडी न्यौपानी आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: स्वदेश FM 93.2 MHz। म प्रकाश गिरी। आजको अङ्कमा हामी कुराकानी गर्नेछौँ प्राध्यापक डाक्टर विशालनाथ उप्रेतीसँग। उहाँ चाहिँ नि भूगर्भशास्त्री भनेर परिचित व्यक्तित्व हुनुहुन्छ। युनिभर्सिटी पढाउनुभयो, त्यहाँबाट रिटायर्ड हुनुभयो। अहिले चाहिँ नि प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्र भन्ने त्यो संस्थाको अध्यक्ष पनि हुनुहुन्छ। यति ठुलो चाहिँ नि अहिले हामी कहाँ प्रकोप परेको छ, कतिपयले यसलाई वित्तण्ड भने, कतिपयले चाहिँ यो प्राकृतिक प्रकोप भनेका छन्। यो तिब्बतबाट आएको बाढीको असर कति भएको छ भन्ने कुराको बारेमा आजको मितिसम्म यकिन गर्न हामीले सकेका छैनौँ। क्षति कति भयो, मानवीय, भौतिक, आर्थिक, त्यसको आजको मितिसम्म हामीले यकिन गर्न सकेका छैनौँ। र यो असर कति परसम्म जान्छ भन्ने कुराको यकिन गर्नको लागि त हामीलाई अहिले फुर्सद पनि छैन, किनभने हामीलाई अहिले उद्धार राहतमा मात्रै ध्यान केन्द्रित भइराखेको छ। तर यत्रो प्रकोप अचानक कसरी भयो, प्रकोपको पछाडिको कारण के, सरसर्ती आएका केही कुराहरू छन् कि त्यो हिमालको चुचुरोबाट अचानक एउटा पहिरो गयो, त्यसले गर्दाखेरि त्यहाँ लेदो पनि आयो, पानी पनि आयो र त्यसले ती ठुलो वित्तण्ड मचायो भनेर। त अचानक पहिरो गयो भने ढुङ्गा आउला, माटो आउला, अलिकति बरफ आउला, त पानी कहाँबाट आयो? यदि ताल फुटेर आएको हो भनेर मान्ने हो भनेदेखि ताल फुटे लगत्तै भरर पानी आउँछ कि बिस्तारै बिस्तारै बिस्तारै गरेर आउँछ, त्यो कुराको जानकारी हाम्रो तल्लो भेगसम्म किन पहिले आएन? त आज यसमा अलिकति हामी विस्तारपूर्वक उहाँसँग कुराकानी गर्नेछौँ। उहाँसँग धेरै ठुलो अनुभव छ, अध्ययन छ यसबारेमा। र अबको दिनमा अहिले त हामीले यो क्षति बिहोरिन नै सकेका छौँ। हाम्रा कैयौँ यस्ता नदीहरू छन्, ती नदीका मुख्य स्रोतहरू भनेको हिमताल छन्, हिमाल छन्। भोलि त्यस्तै भयो भनेदेखि अरू नदीहरूमा, अरू बस्तीहरूमा, अरू सहरहरूमा यसै गरी असर पर्न सक्छ। इसिमोडले एउटा रिपोर्ट निकालेको छ जसले चाहिँ 21 हिमतालहरू खतराको सूचीमा छन् है भनेको छ। त्यसो भए हामीले के गर्ने त? आज यसमा अलिकति हामी उहाँसँग कुराकानी गर्छौँ। डाक्टर साहब, यहाँलाई स्वागत छ।
3: धन्यवाद, नमस्कार।
2: डाक्टर साहब, यो त कुरा सुन्दाखेरि पनि कस्तो आँगै जिरिङ हुने खालको
3: नि कुरा।
2: डाक्टर साहबको त अध्ययन नै यसमा छ, त्यस कारण धेरै कुराहरू यहाँलाई पहिले नै थाहा हुन्छ होला। तर एउटा आम मानिस भएर सोच्ने हो भने त हिजोसम्म सब ठिकठाक थियो, आधी घन्टा पछाडि केही पनि बाँकी रहेको छैन। डाक्टर साहब, धेरै मान्छे के भनिरहेका छन् भने यो लेदो सहितको बाढी आयो, कतिपयले भनिरहेका छन् अथवा सुरुवाती इन्फर्मेसन के थियो कि ताल फुट्यो र सारा वितण्डाहरू मच्यो भनेर। तर यो जुन स्पिडमा पानी आयो, बाढी आयो र जुन उचाइमा आयो, घरभन्दा अग्लो होइन, त्यत्रो खोला जम्मै ढाकेर आएको छ र त्यसले विनाश गर्न बाँकी केही पनि छैन। डाक्टर साहब, यो पछाडि फर्किँदाखेरि यो कसरी सम्भव भयो, यसको कारण के हो?
3: हजुर, म अहिले सम्झिन्छु यो उसको लाङथाङ भ्यालीको। म धेरैपटक गएँ, हामीले एउटा झन् गाइड बुक त्यसमा डिसास्टरसहित हालेर त्यहाँ जाने मान्छेहरूको लागि, टुरिस्टहरूको लागि गाइड बुक, त्यो चाहिँ एकपटक तयार भइसकेको। अनि तपाईँको भूकम्पपछि सबै भत्क्यो, अब त्यसलाई फेरि नयाँ बनाउनु पऱ्यो भनेर त्यसमा लाग्यौँ। अहिले यो फेरि अर्को पनि गयो, त्यो किताब झन् करिब तयार भएर बसेको छ, हामीले पब्लिस गर्न सकेका छैनौँ त्यसको सिलसिलामा। र अरू कुनै बेलामा झन् हामी दुई तिनपटक, म तिन चार पटकै गइसकेका छु, दुई तिनपटक गएको छु लाङथाङमा। अनि त्यो लाङथाङ भ्यालीको माथि पुगिसकेपछि त्यो लाङथाङ जुन गाउँ छ नि, जहाँ चाहिँ टुरिस्टहरू टन्न बस्छन्
2: बस्छन्,
3: त्यहाँको ठ्याक्क माथि हेर्नुभयो भनेदेखि हामी हेर्थ्यौँ माथि चाहिँ नि,
2: त्यो केन्जिन गुम्बाको चाहिँ
3: होइन, केन्जिन गुम्बा धेरै माथि हो, त्यहीमा उसमै
2: लाङथाङ
3: भ्याली, त्यो लाङथाङ गाउँबाट पनि यसो माथि हेर्दाखेरि छेउमा ग्लेसियर आएर त्यो टुप्पो बसिरह देखिन्थ्यो है। अनि त्यहाँबाट झन् त्यति हामीलाई त्यति उ त भएन, डर त लागेन, तर केही सोच्दा पनि सोचिएन, अहिले पो सोच्न थालियो। ठ्याक्क छेउमा आएर
2: बसिरहेको
3: ठ्याक्कै छेउमा त्यो डिलमा आएर बसिरहेको छ, त्योभन्दा तल त छ्याङ्गै अब ऊ भइहाल्यो, त्यो झन् फल्स जस्तै, झन्नै 200-300-400 मिटरको त फल्स छ, माथि झन् छुन्निएर बसिरहेको थियो। अनि त्यहाँबाट भूकम्प गयो, भूकम्प गइसकेपछि अनि थाहा भयो एकछिनपछि चाहिँ त्यो लाङटाङ त्यो उता भिलेज त कम्प्लिटली बरिड अन्डर इट. पछि चाहिँ नि तपाईँले अहिले पनि उसमा हेर्न सक्नुहुन्छ, विभिन्न यो वेबसाइटहरूमा हेर्न सक्नुहुन्छ, युट्युबमा हेर्न सक्नुहुन्छ. त्यो गाउँ चाहिँ कम्प्लिटली बरिड, देयर वाज नथिङ लेफ्ट. सामै 200-300 मान्छे
4: सबैजना
3: पुरै त्यो भित्र परेको छ, अथवा कति निकाले निकालेन थाहा छैन. त्यहाँबाट निस्किएको त्यो तपाईँको माथिबाट आएको अब के भयो त भन्दाखेरि भूकम्प गयो, बेसमारी हल्लायो, तन्नै होला, त्यो त धेरै टाढा पनि भएन. अनि त्यो माथिको ग्लेसियरको टुक्रा, छेउको टुक्रा खस्यो, सँगसँगै त्यहाँको जाने माथिदेखिको फेरि त्यो रक्सहरू जे जे थियो त्यो पछि नि ल्याएर यति ठुलो एमाउन्ट त्यहाँ ल्याएर थुपारिदियो. र त्यो यति स्पिडमा थियो कि त्यहाँबाट तल खसेर तल पर फेरि त्यो लाङटाङ खोलाको पारिपट्टि कयौँ 100 मिटर 200-400 मिटर माथिसम्म गएको छ. त्यति स्पिडमा आउँछ त्यस्तो ठाउँबाट. यो एउटा इक्जाम्पल हो. अनि मलाई ठ्याक्कै अहिले सम्झना भयो, तर त्यति बेला कति पानी त्यसमा रह्यो रहेन त्यो चाहिँ मलाई थाहा छैन, तर हेर्दाखेरि चाहिँ झ्याप्पै त्यो ढुङ्गा माटोले पुऱ्यो. सायद आइस चाहिँ कम थियो होला कि जस्तो लाग्छ मलाई. त्यसो भएको हुनाले त्यो पानीको चाहिँ त्यहाँ कहीँ पनि कुराकानी आउँदैन. पछि जसले गएर हेर्न गएँ, स्टडी गरेँ, म त जान पाइनँ. एउटा त्यो सम्झेँ, अनि अहिले ठ्याक्कै यो सम्झेँ मजाले चाहिँ यो कुरा गर्ने बित्तिकै म त्यही सम्झिन्छु, ठ्याक्कै त्यो सम्झिन्छु. अब के रहेछ भने धेरै ठाउँमा पहिले तिनीहरू अलिक स्टेबल हुन्थ्यो, बिस्तारी पग्लेर जान्थ्यो. अब यो ग्लोबल वार्मिङले गर्दा के भएको छ भने त्यो छेउमा आएर बसेको आइस, त्यो तपाईँको थयङ भन्छ तलको चाहिँ त्यो बिस्तारी तातोले चाहिँ तल पनि पग्लिन थाल्छ, माथि पनि पग्लिन थाल्छ, अनि विक भइसकेका हुन्छ. अनि त्यो चाहिँ अब कति बेला खसौँ भनेर बसिराखेका हुन्छ. त्यही अहिलेको क्लाइमेटले अब त्यसमा भूकम्प पनि गयो भने त तुरन्तै जान पनि सक्थ्यो. अहिले त भूकम्प पनि गएको होइन, पहिले त हामी भूकम्पै गएको भनेर लागेका थियौँ. भूकम्प भनेको भूकम्पले खसायो भन्ने लागेका
4: थियो,
3: अहिले त त्यो होइन. त्यसैले अनि त्यहाँबाट यस्तो अवस्थामा कुनै पनि बेला यसरी चाहिँ खस्दो रहेछ. अब यो फेरि पहिलो होइन. अब 2021मा भारतमा चमोली भन्ने ठाउँ छ, त्यो धौलीगङ्गा भएर तल हाम्रो चाहिँ महाकालीमा मिसिन्छ, त्यो चाहिँ तपाईँको उत्तराखण्ड भन्छ क्या अरे, उत्तराखण्डमा चाहिँ पर्छ त्यो. त्यहाँ पनि हाम्रो यो अहिलेको भन्दा पनि माथि अझ त्यसको चाहिँ हाइट अझ बढी छ, झन्डै 2 किलोमिटर 2.5 किलोमिटर हाइटबाट यसै गरी खस्यो. खसेर चाहिँ त्यसै गरी चाहिँ त्यो डेब्री फ्लो र त्यहाँदेखि फ्लड आयो. तर त्यति बेला चाहिँ 200 मान्छे मात्रै मरे त्यहाँ चाहिँ. अब त्यसको कारण चाहिँ भोल्युमको पनि कुरा होला, अनि डिस्टेन्स पनि उनीहरूको अलिक टाढा रहेछ. हाम्रो त के पनि त्यहाँ भयो तुरुन्तै आयो, त्यहाँ चाहिँ अलिक धेरै तल आयो होला. अहिले डिटेल्समा त थाहा छैन, तर त्यस्तो केस भइसकेको छ 2021मा. अब यो अहिले अरू त्यति हाम्रोसित रेकर्ड छ नि, यो सायद अहिले थाहा पाएकोमा, मैले थाहा पाएकोमा यो दोस्रो हुनुपर्छ. अब त्यो लाङटाङलाई पनि लिने हो भनेदेखि त यो तेस्रो हुन्छ.
4: यो अहिले चाहिँ हाम्रो त्यो ग्लेसियर चाहिँ कति 1.5 किलोमिटर तल खस्यो
3: हो. यसो छ, 5,500-5,400 यो ऊ त तपाईँको लाङटाङ लिरुङ त 7,200-7,300 अग्लो छ. त्यो म्यासिभ नै भन्छौँ हामी त्यो पुरै. त्यसको चाहिँ नि दक्षिणपट्टि पनि हाम्रो थुप्रै यो ग्लेसियरहरू छ. हाम्रो लाङटाङपट्टि तपाईँलाई थाहै छ, लहरै थुप्रै ग्लेसियरहरू छन्. त्यसको उत्तरपट्टि पनि त्यस्तै ग्लेसियरहरूको चाहिँ छ, अलिक छोटो होला सायद, त्यतापट्टि पनि ग्लेसियर छ. अनि त्यस कारणले चाहिँ अहिले भन्ने कुरा आयो नि, यो चाहिँ होइन नेपालमा खसेको भन्ने कुरा आयो नि, हो नि. अब खोला यहाँ छ, यतापट्टि चिन, यतापट्टि नेपाल. नेपालपट्टिको चाहिँ त्यो लाङटाङको माथि टुप्पोमा भएको चाहिँ नि तपाईँको ग्लेसियर खस्यो. खस्दाखेरि त त्यही त्यो बोर्डरको उसमै खस्यो, तपाईँको खोलामै खस्यो. त्यस कारणले कसको खस्यो, कताबाट खस्यो भन्ने भन्दा पनि अब यो कमन ठाउँमा खस्यो, त्यसले चाहिँ डिसास्टर आयो. त्यसमा पनि अलिकति विवाद आएको थियो कि नेपालबाटै खस्यो भनेर चाइनाबाट भन्यो कसले भन्ने थियो नि.
4: यसमा दुईवटा कुरा थियो, सुरुवाती चरणमा चाहिँ भूकम्प आयो 5.4 रिक्टर स्केलको भन्ने आयो, त्यसले गर्दाखेरि कम्पन भयो अनि सारा ठोक्यो.
3: सही कुरा,
4: पछि त त्यो कुरा पनि होइन रहेछ भन्ने कुरा देखियो. दोस्रो, अहिले अहिले पनि यो चाहिँ मलाई चाहिँ अलिकति अनसोल्भ मिस्ट्री जस्तै मलाई लागिरहेको. अब डाक्टर साहबहरूलाई थाहा होला, मलाई लाग्यो जस्तै त्यो माथिको त्यो हिउँसहितको चट्टान खस्यो, त्यो हिमालको कति 1.5 किलोमिटर खस्यो डाक्टर साहब,
3: करिब करिब अब त्यो यसो छ 2700 मिटर जतिमा खोला छ, यो चाहिँ 5000 मिटरबाट खसेको छ, तैपनि मिनिमम चाहिँ नि 1.5-2 किलोमिटर होला जस्तो लाग्छ मलाई,
4: करिब 2 किलोमिटर
3: भनौँ न,
4: 2 किलोमिटर तल खस्यो। अब त्यसको गर्दाखेरि जस्तै हिउँ पहिरो र चट्टान दुवै खस्यो
3: ठिक
4: होइन, त्यो तल आएर लेन्दे खोलामा झरे
3: झर्यो,
4: लेन्दे खोलामा झरेपछि त्यो सरर बगेर आयो कि त्यो चाहिँ नि थुनिएर पोखरी जस्तो ताल जस्तो भएर बसेको थियो र अनि त्यो फुटेर आयो कि, यो कुरा चाहिँ
3: एकदमै टेक्निकल कुरा चाहिँ त्यहाँ छ, सबभन्दा टेक्निकल कुरा। र अहिले चाहिँ दुई चारवटा युनिभर्सिटीहरूमा ल्यान्डस्याट इमेजरिजहरू हेरेर तपाईँको चाहिँ धेरैले एनालिसिस पनि गरिसकेका छन्,
4: हजुर,
3: करिब करिब चाहिँ नि अलिकति आइडिया पनि आइसकेका छ। मुख्य कुरो कत्रो आइसको ढिक्का खस्यो, साइज त्यसको के, अनि कति तल खस्यो, अनि त्यसपछि के भयो, मेकानिजम त त्यही हो,
4: त्यही हो।
3: अब पहिलो त तपाईँले भनिहाल्नु भयो, सबभन्दा सुरुमा त सबैले हामीलाई भयो यो चाहिँ हिमताल फुट्यो भनौँ, अनि त्यहाँबाट भूकम्पले गर्दाखेरि अनि पछि थाहा भयो होइन त्यो भूम त होइन रहेछ, माथिबाट आइस खस्यो भन्ने भयो। किन खस्यो भन्दा भूकम्पले खस्यो भने युएसजिएसले नै भनेको, पहिले 4.4 आयो भनेर भन्यो, पछि उसले चाहिँ के भन्यो भने यो चाहिँ यो टेक्ट्रोनिक अर्थक्वेक होइन रहेछ, यो त उल्टो पो रहेछ, तपाईँको चाहिँ माथिको आइस खसेर 5.2 म्याग्निट्युडको उसले फेरि रिभाइज गरेर 5.2 म्याग्निट्युडको भूकम्प ल्यायो त्यो खसेर। अब विचार गर्नुहोस्, एउटा पहाडको टुक्रा खस्दाखेरि 5.2 म्याग्निट्युडको अर्थक्वेक भने इट्स अ भेरी बिग एनर्जी, 5.2 म्याग्निट्युडको एनर्जी भने धेरै ठुलो एनर्जी हो, त्यत्रो ठुलो एनर्जी चाहिँ त्यसले ल्यायो। पहिलो कुरो चाहिँ अब हामी सबै क्लियर भयौँ, यो चाहिँ अर्थक्वेकले त्यो खस्या होइन, अर्थक्वेक खसेर 5.2 म्याग्निट्युडको अर्थ, अहिले यहाँ 5.2 म्याग्निट्युडको अर्थक्वेक गयो भने हामी यहाँ भागा भाग हुन्छौँ, त्यति नजिकैका मान्छे त त्यति ठुलो भूकम्प हो। त्यति गरिसकेपछि अब हामीलाई दुई तिनवटा कुरा भयो, कत्रो खस्यो, कहाँबाट खस्यो भन्ने, कहाँबाट खस्यो त थाहा भयो, अब कत्रो खस्यो भन्नेमा चाहिँ अब यो जम्मै माथिबाट यो सेटेलाइटबाट हेरेको इमेजहरूले मात्रै गर्ने हो। त्यहाँ दुई तिनवटा भर्सन्सहरू छ, कसैले भन्यो त्यसको लम्बाइ चाहिँ नै झन्नै 1.2 किलो होइन चौडाइ चाहिँ 1.2 किलोमिटरको भनेर भन्यो, त्यो चाहिँ अलिकति शङ्का लाग्दो छ। अर्कोले के भन्यो भने त्यो माथि अब भित्र डेप्थ कति छ त थाहा छैन, तर चाहिँ नि स्क्वायर किलोमिटरमा गर्दाखेरि चाहिँ उसले के भन्छ भने यो 0.2 स्क्वायर किलोमिटर भन्छ है, अनि त्यहाँबाट 0.2 स्क्वायर किलोमिटर लाग्छ। अनि त्यसपछि अर्को चाहिँ तपाईँको अरू पनि भर्सन्सहरू छ क्या,
4: अब एउटा भर्सन चाहिँ हजुरको कुरा
3: जस्तै
4: एउटा भर्सन चाहिँ के हुन्छ भने त्यो खस्दाखेरि त्यसको लम्बाइ चाहिँ 610 मिटरको, चौडाइ चाहिँ 330 मिटरको र उचाइ चाहिँ नि 40 मिटरको छ भन्ने अर्को भर्सन छ।
3: होइन त्यो खस्दाखेरि त अब त्यो छ्याङ त्यो खस्या होइन, त्यो त स्लोपबाट आएको छ,
4: त्यो खसिसकेपछि त्यो पानीको जुन
3: पानीको वेभको कुरा
4: गर्नु,
3: मैले त त्यो आइसको कुरा गरेँ होला भने थाहा नै, मैले त आइसको कुरा गरिरहेको छु अहिले अझै पनि। अब त्यो माथिबाट खस्दाखेरि त्यसमा आइस, त्यसमा चाहिँ रक, सायद त्यहाँको चाहिँ रकको चाहिँ तपाईँको ल्यान्डस्लाइडै पनि आयो कि, त्यो माथिको रकको सहितै है आयो कि,
4: तस्बिर हेर्दाखेरि चाहिँ त्यो ल्यान्डस्लाइड भएको जस्तो पनि देखिन्छ,
3: होइन त्यो उसको बाटो भयो नि त, त्यो त त्यहाँबाट सर्दै आएको नि त, माथिबाट चाहिँ यसरी त्यो कौसीबाट ढुङ्गा खसाल्यो जस्तो त होइन, त्यो त स्लोपबाट आएको छ।
4: तर
3: अब यहाँ कुरा आयो,
4: एउटा कुरा नि डाक्छ, जस्तै त्यो खस्यो ल ठिक एकछिनलाई मानौँ, चट्टान चट्टानको कुरालाई एकछिन छाडिदिनु हो भनेदेखि हिउँ त खस्यो नि त, त्यो हिउँ तुरुन्तै पग्लेर अनि त्यति ठुलो बाढी आयो कि त, अथवा तल ठुलो
3: त्यही कुरामा म जाँदैछु। अब तपाईँको यो अहिले एकदमै कङ्क्रिटली एज अ साइन्टिस्ट हामीले बोल्दाखेरि धेरै त्यो कन्फर्म नभएको कुरा धेरै त बोल्नु हुँदैन, तर के भने अलिअलि हामीले चाहिँ यस्तो हुनसक्छ भनेर त भन्न सक्छौँ नि, त्यसमा दुई चारजनाले चाहिँ यस्तै होला भनेर भनेका पनि छन्, त्यो कुरो म यहाँ भन्न चाहन्छु। कुरो के भने पहिले त त्यो यसरी चाहिँ 2 किलोमिटर झन्डै स्लिप भएर तल आयो, आइस टन्न छ, त्यसमा रक्सहरू पनि छ, अनि यति ठुलो फोर्समा आउँछ त्यसको ग्राभिटी, र त्यसले चाहिँ त्यो तल जाँदा काइनेटिक इनर्जी निकाल्छ, त्यसमा तपाईँको फ्रिक्सन भएर हिट निस्किन्छ, साउन्ड निस्किन्छ, अरू के धेरै कुराहरू त इनर्जी निस्किन्छ। त्यो तल जाँदा जाँदा त्यो 2 किलोमिटर हिँड्दा हिँड्दा यति धेरै इनर्जी हुन्छ कि त्यो आइस नै अलमोस्ट पल्भराइज भन्छौँ नि हामी, एकदम ठुलो पिठो भइसकेको हुन्छ।

0: त्यत्रो चङ्क तल खस्यो र अब फेरि एउटा कुरो बिर्सिनु भएन हामीले, त्यो तल खस्यो 8.37 अर्थक्वेकले त त्यही देखायो नि, हिट गरेको भनेको त तपाईँको 8.37 भयो। तपाईँको बाढी हाम्रो उसमा कति बेला आइपुग्यो, त्यो डेब्री फ्लो कति बेला आइपुग्यो, 9:05 अथवा 9 अथवा चाहिँ 9:05 अगाडि एक्ज्याक्टली मलाई कसैले पनि भन्न सकेन। त्यहाँ 9:05 भन्छन् कसैले, कसैले 8:45 भन्छन्, कसैले 8:50 भन्छन्, जे भए पनि आधा घन्टाभित्र हेर्नुहोस् है,
1: हाम्रो नेपाली समय अनुसार चाहिँ 8:44 आएको हुनुपर्छ भन्ने चाहिँ अनुमान छ।
0: त्यो चाहिँ अलिक चाँडो भयो कि जस्तो लाग्छ,
1: सीसीटीभीको भिडियोमा के देखिन्छ टाइम भनेको जस्तै 10:59:53 देखिन्छ, त्यो भनेको चिनियाहरूले राखेको
0: मलाई थाहा भएन, अब त्यो मलाई भनिदिनुहोस् त एक्ज्याक्टली
1: त्यो टाइम हो भनेदेखि हाम्रो भन्दा उनीहरूको टाइम 2:15 अगाडि छ।
0: अच्छा,
1: भन्दाखेरि 10:59:53 हामीले घटाउँदाखेरि 8:44 हाम्रो समय हुन्छ दाजु।
0: ल मलाई चाहिँ 8:50 जति ठिकै छ, 8:37-8:50 तर 20 किलोमिटर हिँड्नु पनि त पर्यो, 17-20 किलोमिटर त त्यो पानी आउनु पनि त पर्यो, त्यसलाई पनि त टाइम लाग्छ, तर एकदमै फास्ट हुन्छ त्यो। अब साधारणतया बग्दाखेरि पनि तपाईँको 30-40 किलोमिटर हुन्छ भने यो त ओभर 100 किलोमिटरको दरले आउनु पर्ला जस्तो लाग्छ मलाई। 20 किलोमिटर म्याक्सिमम मान्नुहोस् न,
1: 22 किलोमिटर रहेछ,
0: ल 22 किलोमिटर
1: ठाउँमा चाहिँ त्यो,
0: तर खोलाबाट गर्दाखेरि
1: त्यहाँबाट चाहिँ तपाईँको के हाम्रो उसमा आइपुग्दाखेरि
0: 20 किलोमिटरै हो,
1: 22 किलोमिटर रहेछ र
0: ठिकै छ।
1: 22 किलोमिटर भन्दाखेरि हाम्रो चाहिँ उत्तम बाबु श्रेष्ठ मैले उहाँको नाम
0: हजुर बुझेँ मैले,
1: उहाँले एउटा टेक्निकल्ली एउटा हिसाब निकाल्नु भएको छ, त्यो बाढीको गति 188 किलोमिटर घन्टाको निकाल्नु भएको छ र उहाँले यो बुलेट भन्दा पनि
0: एग्री टु द्याट, तर म चाहिँ एक्ज्याक्टली भन्न नसक्ने अवस्थामा थिएँ, तर म के भन्थेँ भने त्यो 80-100 किलोमिटर मिनिमम हुनुपर्छ भन्ने चाहिँ थियो, तर 188 उहाँले क्यालकुलेसन गर्नुभएको थियो, त्यो पर्फेक्ट हो, यति हाई स्पिडमा थियो,
1: हाई
0: स्पिड हो। त्यसैले तपाईँले अघि जुन भन्नुभयो नि 8:37 खस्यो, 8:45 भनेपछि लेस देन हाफ एन आवरमा, जेसुकै होस् न लेस देन हाफ एन आवरमा त्यहाँ आइपुग्यो। अब तपाईँले विचार गर्नुहोस् त्यसले कति बेर त्यहाँ थुनेर कति चाहिँ तपाईँको माथि गएर त्यो खोलाको पानी जम्मा गरेर अनि बगेको, त्यस कारणले ड्यामिङ भएर त्यो ड्याम भएको पानी खसेको होइन, त्यो त अटोमेटिकली देखियो नि त, किनभने तपाईँको त्यसलाई त टाइम लाग्यो नि त थुनेर, त्यो 5 मिनटमा चाहिँ त्यत्रो लेक बन्छ र बन्दैन नि, त्यस कारणले गर्दाखेरि चाहिँ त्यो पानी जो आयो त्यहाँ दुई तिनवटा कुरा छ, एउटा त खोलाकै पानी पनि छ, अनि त्यसपछि माथिबाट जुन आइस आयो त्यो त्यो स्लिप भएर त्यो गर्दाखेरि र त्यो स्पिड पनि धुलो पिठो हुन्छ के, त्यो चिजहरू पनि त्यसरी माथिबाट आउँदाखेरि त्यत्रो हाई स्पिडमा तपाईँको चाहिँ लाङटाङकै त्यो हेऱ्यो भने देख्छौँ नि हामीले, धुलो छ त पारिपट्टि त तपाईँको त्यो खोला पारी त्यत्रो स्लोप बगेर गएर पारिपट्टि चाहिँ 200-300 मिटरसम्म माथि गएको छ, त्यस कारणले त्यत्रो ठुलो फोर्सबाट खस्दाखेरि त्यो आइस चाहिँ बाई हिट बाई फ्रिक्सनले गर्दाखेरि त्यो चाहिँ धेरै हदसम्म त्यो मेल्ट भएको हुनुपर्छ। अनि त्यसपछि के हुन्छ, त्यो जब तल बग्दै जान्छ, खोलामा त तल बग्दै गरेको पानी पनि त छ नि, त्यत्रो चाहिँ 20 किलोमिटरको पानी पनि त सँगसँगै छ नि त, त्यसलाई पनि बगाउँछ उसले सँगसँगै
1: सँगसँगै,
0: भने के भने डोजरले अगाडिको माटो पनि त सार्दै लैजान्छ भने जस्तो है, त्यो जुन माथिबाट आएको त्यो डेब्री त्यो उसको जति पानी थियो जति थियो त्यसले बाटोमा भएको ढुङ्गा माटो र साथसाथमा खोलामा भएको पानी पनि त जम्मै जोडेर लिएर आउने भयो नि त, अगाडिको पानीलाई त ठेल्दै जाने भयो नि, त्यो त स्लो बगिरहेको थियो, यो त एकदम 180-188 किलोमिटर पर आवरको डरले भने त्यसलाई पनि सँगसँगै लिएर आयो, त्यस्तो फोर्सले आयो त्यो, फेरि त्यति माथिबाट खसेको त्यसले गर्दाखेरि झन् त्यो पानी त्यहीँबाट आएको हुनुपर्छ।
1: डाक्टर यसमा पावर कति थियो होला,
0: होइन यो पावरको चाहिँ अन्दाज गर्न त म भन्न सक्दिनँ, यो चाहिँ आई क्यान नट क्यालकुलेट, तर चाहिँ नर्मली इट हेज इनर्मस स्पिड इनर्मस पावर, एभ्रिथिङ इट्स इट्स इट्स नथिङ रिमेन्स अन द वे, त्यसरी त्यसले चाहिँ बढाएरै लिएर जान्छ, बढाएरै नै लिएर जान्छ क्या, त्यो कुनै फ्लड जस्तो होइन कि, तपाईँको चाहिँ अब चाहे उता गजुरीभन्दा तलतिर गएपछि अथवा भनौँ त्यहाँ जाने तपाईँको गल्छीभन्दा तल गएपछि त्यो स्पिड पनि हुँदैन, तपाईँको त्यो त्यो लेदो माटो पनि धेरै जसो थ्याङ्क्री भइसकेको हुन्छ, धमिलो माटो त छ के, माटो त प्रशस्त छ, तर भए पनि तपाईँको त्यहाँ त्यति धेरै सेडिमेन्ट हुँदैन, सेडिमेन्ट चाहिँ माथि त्यो स्पिड भएको बेलामा र त्यसले चाहिँ बगाउँछ, त्यसैले अहिले त मैले भन्नुपर्दा के भयो त त्यसले चाहिँ नि तपाईँको माटो ढुङ्गा बाटोमा भएको चाहिँ पानी र उसले आफू, तर एउटा विचार गर्नुहोस् 20 मिलियन क्युबिक मिटर पानी तपाईँको चाहिँ नि त्यो खोलाको पानीले त हुँदै हुँदैन, त आइस त मेल्ट हुनै पर्यो, तर कति मेल्ट भयो भन्ने कुरो थाहा छैन।

0: 20 किलो मिलिमिटर मिलियन पानी तल छ भने 20 मिलियनै पानी त्यो आइसबाट आयो त भन्ने कुरो छ. त्यो चाहिँ नि पछि स्टडी गरेर मात्रै क्यालकुलेसन गर्न सकिन्छ. तर त्यसको 50% पानी नै आयो भने पनि भनेको 10 मिलियन जस्तो चाहिँ अघि भनौँ नि 2.2 स्क्वायर किलोमिटरको चाहिँ अहिले ल्यान्डस्लाइडबाट त त्यो त मेजर गर्न सकिन्छ नि, डेप्थ पो मेजर गर्न सकिँदैन. तर ग्लेसियर भएपछि 10-20-50 मिटर त भइहाल्छ भन्ने अन्दाज गर्ने हो भने पनि तपाईँको 10 मिलियन क्युबिक मिटर खस्यो. त्यसबाट चाहिँ जति पानी भयो प्लस भएको पानीले गरेर तपाईँको चाहिँ त्यो त पक्का हो नि त. त्यहाँ पुरानो पानी भन्दा तपाईँको 20 मिलियन क्युबिक मिटर पानी त बगेकै हो.
1: त्यो पानी कति छ भन्ने कुरा चाहिँ हामी उत्तम झिकै कुरालाई म फेरि सारा लियो, रेफरेन्स लियो. उहाँकोले चाहिँ त्यो पहिरोको त्यसको लम्बाइ चाहिँ 610 मिटरको
0: ठिक छ.
1: त्यो पानीको उहाँले लेन्थ अब टेक्निकली कसरी नाप्नुभयो उहाँले बडा दिनुभएको छ, मैले संक्षेपमा भनेको डाक्टर बुझिहाल्नु. चौडाइ 300 मिटरको र उचाइ 40 मिटरको र त्यसको गति 188
0: त्यो तल गइसकेपछि कुरा गरे हो.
1: तल गइसकेपछि
0: ठिक
1: त्यो कलकत्तामा आएको
0: त्यो बसी गऱ्यो त्यो पछि 6 महिनापछि आयो त्यसको कामै लागेन, त्यो गर्नै पाएनौँ नि हामीले. हामीले त त्यत्रो सरकारले दिएको कुरो हामीले ल्याउन सकेनौँ, त्यो हाम्रो दोष होइन. त्यति बेला चाहिँ अब त्यो एयरपोर्ट पनि त खोल्न सक्ने कुरो पनि भएन. तर त्यो पछि जुन हामीले जापानबाट लिएर आयौँ त्यो ल्याउँदाखेरि यही हाम्रो त्यति बेला त साइन्स एन्ड टेक्नोलोजी मन्त्रालय नै थियो नास्टको मार्फत हामीले गरेर लागेका थियौँ. त्यो इक्विपमेन्ट चाहिँ नि पठाउनलाई त्यहाँबाट चाहिँ नि सरकारले स्वीकृति नदिएको. हेर्नुहोस् गएर हात जोड्याएको छ, खुट्टा ढोग्याएको छ सचिवहरूलाई, साइन्स एन्ड टेक्नोलोजीका सचिव, त्यति बेलाका सचिव, अब नाम खोज्दै जानु होला. त्यहाँबाट झगडा गर्दा गर्दा म त एक दिन मन्त्रालयमा गएर बौला जस्तो गरेर बेस मारी कराए. सचिव चाहिँ केही दिन त्यहाँ थिएनन्, सहसचिवको अगाडि सारा मन्त्रालयका मान्छेहरू उठेर हेरे. के गर्नुभयो तपाईँले? लाखौँ लाख मान्छेको ज्यानको सुरक्षाको कुरा छ. त्यो अर्काले दिएको इक्विपमेन्ट त्यो के बम हो यहाँ ल्याएर राख्ने? त्यो त ल्याएर स्टडी गर्नुपर्ने हामी साइन्टिस्टलाई भनेर भन्दाखेरि नदिएर त्यस्तो गरेको छ. अहिले म भनौँ अहिले यो चाहिँ 2 महिना अगाडि चाहिँ नै अब यही भूकम्पकै कुरामा नास्टले चाहिँ अहिले 11-12 स्टेसन्सहरू चाहिँ पर्मानेन्टली जिपिएस स्टेसन भन्छ, जिएनएनएससी स्टेसन भन्छ, त्यो मुभमेन्ट हुन्छ नि यति मिटर के अरे यति मिलिमिटर यता गयो यति मिलिमिटर उता गयो भनेर जुन नाप्ने हो त्यो नभई नहुने कुरो अर्थक्वेकको स्टडीलाई पर्मानेन्ट त्यो चाहिँ हाम्रो 11 तिनीहरूले नै सहयोग गरेका थियो विभिन्न देशहरूले. हामीले त एउटा केही पनि किनेको छ, सियो पनि किनेको छैन. हामीले भूकम्पको लागि नेपालमा अहिले एउटा सियो पनि किनेको छैन भूकम्पको स्टडीको लागि. नेपाल सबैभन्दा ठुलो भन्या छ, कडा छ, उफ्रिया छ, अनि एकदम भाषण गरेका छ हाम्रो मन्त्रीजीहरूले साराले. एउटा सियो पनि किनेको छैन. अर्काले ल्याएको इक्विपमेन्ट हामीले चाहिँ कुरेर हामीले चाहिँ अलिअलि त्यो चाहिँ त्यसलाई मेन्टेनेन्स गर्छ.
1: दानबाटै चलेको छ,
0: दान पनि हामीलाई दिएको दान होइन त्यो, त्यो उनीहरूले ल्याएर राखिदिएको इक्विपमेन्टको हामी जिम्मा ल्याएको छौँ. हामीले चाहिँ सरकारले राखिदिएको हो. 4 देशको छ, फ्रान्सको सबभन्दा पहिले ल्याएको, त्यसपछि चाहिँ तपाईँको अहिले पछि भूकम्प पछि अनि जापानिज आए अनि चाइनिज आए अनि राइम्स भन्ने छ यो थाइल्यान्डमा एउटा जुन त्यो कन्सोर्टियम छ तिनीहरूले ल्याएको छ. हाम्रो खानी विभागले चाहिँ सबै त्यसको हेरचाह गर्छ, हाम्रा साइन्टिस्टहरूले पनि त्यहाँ अलिअलि काम गर्छ. तर एउटा सियो पनि छ, त्यहाँ एउटा बिग्रियो भने उनीहरू नै आएर बनाउँछन्, उनीहरूले नै गर्छन्, डेटा पनि उनीहरूकै हो. तर के भने त्यो हुँदाहुँदै पनि हामीले चाहिँ यो 40 वर्षमा धेरै ठुलो उपलब्धि चाहिँ के हो भने अहिले हिमालयको बारेमा हामीलाई धेरै कुरो थाहा भयो, त्यो भिन्दै कुरा हो. तर हामीले आफूले गरौँ न, हामीले अहिले गएर त्यहाँ मैले केही गरौँ भने पनि पाउँदैन नि त. हाम्रो चाहिँ 40 वर्षसम्म एकजना मान्छे पनि हामीले सेस्मोलोजिस्ट तयार गरेका छैन.
1: त्यो महँगो उपकरण हो डाक्टर साहब?
0: होइन, त्यो महँगो के महँगो? मैले भने ए सर मन्त्रीजीवालाई भने मलाई चाहिँ नि तपाईँको चाहिँ 5 स्कोर्पियोको पैसा दिनुहोस् न भने हो. त्यो 5 स्कोर्पियो नेपालको लागि ठुलो भयो कि सानो भयो तपाईँले नै भन्नुहोस् न. 10 स्कोर्पियोको पैसा हो, 5 स्कोर्पियोको पैसा तपाईँ हरेक साल चाहिँ एकैपटक 25 किन्नु पनि पर्ने होइन. त्यसबाट अर्थक्वेक अर्ली वार्निङ सिस्टम गर्छौँ हामी. हामी चाहिँ नि मान्छे बचाउँछौँ, भैँचालो गइसकेपछि घर त बचाउन सक्दैनौँ तर मान्छे त
1: बचाउन
0: सकिन्छ नि. अब पूर्वमा चाहिँ इलाममा गयो भनेदेखि तपाईँको सिक्किममा गयो भने काठमाडौँमा तपाईँको चाहिँ झन्डै 40 सेकेन्ड चाहिँ हामीले पाउँछौँ भूकम्पको चाहिँ वार्निङ चाहिँ घन्टी बज्न थाल्छ सबैको अथवा साइरन बज्छ. त्यत्रो 1 मिनट भनेको आधा मिनट भनेको त त्यो धेरै समय हो. त्यो गरेर आधा मिनटले के हुन्छ भन्ने नि, पैसा खर्चै नगर्ने
1: हाम्रो स्टेटको चाहिँ जिनमै के रहेछ त्यो अल्छीपना लापरवाही र के हुन्छ र.
0: अनि अहिले मैले भन्दै थिएँ त्यो इक्विपमेन्ट ल्याउनलाई आफ्नो प्रोजेक्टको पैसा त्यो क्यालटेकको प्रोफेसरले त्यहाँबाट चाहिँ नि ल म दिन्छु मेरो प्रोजेक्टबाट भनेर $1,00,000 सामान किनेर, ब्रान्ड न्यू सामान किनेर, नास्ट्रो चाहिँ क्यालटेकबाट एमओयु गरेर त्यहाँबाट किन, नत्र त फेरि मैले कसरी पठाउने भने उसले सबै प्रोसेसिङ गरिसकेपछि अब आउने भयो भने चाहिँ खबर लागेर नपठाउनु है, यहाँबाट स्वीकृति अलिकति पठायो भने भन्सारमा रोकिन्छ, फेरि भन्सारमा फेरि चाहिँ त्यो हामीले पैसा तिर्न सक्दैनौँ भनेपछि यहाँबाट सुरु गरेको उसले उहाँ राखी छोडेको छ, 3 महिना 4 महिना भइसक्यो मन्त्रालयलाई दिएको, उसले स्वीकृति नै गर्दा अर्काले दिएको इक्विपमेन्ट, त्यो बम त लिएर आउनु लाग्यो होइन, भैँसालोको स्टडी गर्न लागि 12-15 वर्षदेखि 16 वर्षदेखि काम गरिरहेको छौँ, बिग्रेको इक्विपमेन्ट नयाँ इक्विपमेन्ट कसैले दिएको, त्यो स्वीकृति देऊ न भनेर हात जोड्दाखेरि पनि सरकारले दिँदैन, हाम्रो चाहिँ साइन्स एन्ड टेक्नोलोजी मिनिस्ट्रीले रोकेर, त्यहाँको सचिवज्यूले रोकेर राखेको, पछि उहाँ गइसकेपछि अलिक पछि बल्ल 6 महिनापछि त्यो, उनीहरू अब त्यसमा हामी अरूलाई दिन्छौँ भन्न थाले, हेर्नुहोस् है, अब तपाईँहरूलाई चाहिएन, अब हामीले अब तिमीहरूले गर्न सकेन, हामी अरूलाई नै दिन्छौँ भनेर भनेपछि फेरि आएर गर्दा गर्दा गर्दा 6 महिना लगाएर त्यो स्वीकृति लिउँ, किन रोकेको मलाई भनिदिनुहोस् न त, त्यसमा के चाहिँ नि अप्ठ्यारो पर्यो, एमओयु गरेको छ, सम्पूर्ण बल्ल आयो, बर्खा लागेपछि आयो, अब हामीले त्यो इन्स्टल गर्न पाएको छैनौँ, अब बर्खा सकेपछि हामी गएर त्यो 5 इन्स्टल गर्छौँ, यहाँ यस्तो छ नेपालमा
1: मन्त्रालयसँग काम गर्नु भनेको चाहिँ बडा
0: होइन होइन, उहाँहरूको काम रोक्ने काम हो कि, उहाँले सहुलियत गर्ने काम होइन, अब मलाई के लागेको छ भने अब नयाँ सरकार आयो, हाम्रा पुन सर जस्ता चाहिँ अब साइन्टिस्टहरू आउनुभएको छ, उहाँहरूले चाहिँ यस्तो कुरामा चाहिँ अब अलिकति राम्ररी इन्करेज गर्ने होइन, रोक्ने मात्रै, विदेशी अनि अर्को कुनै म हुन्छ, यहाँ कसैले कोलाबोरेसन गर्न चाह्यो भनेदेखि चाहिँ नि अहिले कस्तो नियम छ भन्दाखेरि, अब हो नेसनल पार्क भनेको इम्पोर्टेन्ट कुरा हो, त्यहाँ जोमसोममा गएर हामीले अथवा लाङटाङमा गएर स्टडी गर्नु पऱ्यो भनेदेखि तपाईँको चाहिँ पर्मिसन पाइँदैन कोलाबोरेसनमा काम गर्नु, हामीसित त इक्विपमेन्ट पनि छैन, म्यान पावर पनि कम छ, हामीले सिक्नु पनि पर्ने छ, अब इन्टरनेसनल कोअपरेसनमा काम गर्नु पऱ्यो भनेदेखि तपाईँको यति ठुलो त्यो चाहिँ ब्यारियर राखेको छ कि त्यो तिनीहरू चाहिँ आउनै सक्दैन, अनि त्यसपछि के हो त भने खुसखुस आफै गयो, अन्त टुरिस्ट गएर गयो, काम गऱ्यो, आयो गयो, अनि अब एउटा स्याम्पल लैजानु पऱ्यो भनेदेखि चाहिँ महाभारत यहाँ कि घुसखुवाएर त्यो चाहिँ अनेक रङ बिरङ गरेर चाहिँ पठाउनु पर्ने, अब यसलाई सहुलियत गराइदिनु पऱ्यो नि त सरकारले, रिसर्च गर्न दिनु पऱ्यो, हामीले जियो जिस्टको कुरा गरौँ, सेस्मोलोजिस्टको कुरा गरौँ, त्यो मात्रै होइन अरू पनि हरेक फिल्डमा चाहिँ हामी चाहिँ त्यो के किन अब त्यो दुईवटा ढुङ्गा नेपालबाट लैजाँदामा चाहिँ नेपाल भन्नुहोस् त्यो चाहिँ यहाँ चाहिँ तपाईँको अहिले अरबौँका ढुङ्गा चाहिँ हामी एक्सपोर्ट गर्छौँ, त्यहाँबाट चाहिँ दुईवटा ढुङ्गा ल्याए त्यो उसैबाट नेसनल पार्कैबाट पनि दुईवटा ढुङ्गा ल्याएर हामीले लगेर स्टडी गर्न लग्यौँ भनेदेखि चाहिँ कुन चाहिँ ठुलो प्रलय हुन्छ, यहाँ आकाश खस्छ, त्यस्तो कुरामा रोकिराखेको छ, हामी त यति भुक्तभोगी छौँ, यति पीडित छौँ कि तपाईँको चाहिँ ब्रेक लगाएको छ, जहाँ पनि ब्रेक लाग्छ, जहाँ पनि ब्रेक लाग्छ, अनि कसरी चाहिँ साइन्समा चाहिँ गराउँछ यही कुरामा पनि,
1: भनेपछि यो अहिलेको सन्दर्भमा पनि
0: दिँदैन अहिले त्यो चाहिँ अब भन्नुहोस् त अहिले 21 तपाईँले भन्नुभयो नि 21 यो चाहिँ अर्ली वार्निङ राख्नु पर्यो कि परेन,
1: परेन त
0: होइन, हो त्यो अर्ली वार्निङ राख्नलाई
1: भने तपाईँ माथि टाउकोमा वाटर बम राखेर बस्नु
0: बस्नु भएको छ,
1: अनि अलार्म सिस्टम तपाईँ राख्नुहुन्न भनेदेखि त भोलि आउने पनि यही वितण्डा हो नि त,
0: त्यही हो त्यो गर्नलाई चाहिँ अब त्यो विचाराहरू कहाँ कहाँबाट ल्याएर के गरेर अहिले अलिअलि रिसर्च गरिरहेका छन्, त्यसलाई त हामीले त नै झन् फेसिलिटेट गरेर ल आऊ गर, सरकारसितै भन्नु पऱ्यो ल तिमीहरूले प्रोजेक्ट बनाइदेऊ, तिमीहरूको साइन्टिस्ट हाम्रो साइन्टिस्ट भएर यसरी गरौँ, यसलाई चाहिँ फुल प्रुफ गरौँ भनेर भन्नु पर्दैन, त्यस्तै कुरा फेरि अर्को यो भैँसालोमा नि अर्ली वार्निङ सिस्टममा आफ्नो त 1 पनि खर्च नगर्ने, मैले भने ल न त उनीहरू तयार छन्, स्विस सरकारको चाहिँ तिनीहरूको सिस्मोलोजिस्ट पनि यति तगडा छ, संसारकै 1 छन्, उनीहरू 10 सेकेन्डमा चाहिँ अर्ली वार्निङ सिस्टम पुर्याउन सक्ने सिस्टम छ, उनीहरू भन्छ हामी तयार छौँ, सरकारले भन्नु पऱ्यो नि भनेपछि हाम्रो प्रधानमन्त्रीज्यूले, हाम्रो चाहिँ परराष्ट्र मन्त्रीले, हाम्रो अब रेस्पोन्ड कुनै मन्त्रीले हाम्रो त्यहाँ स्विस एम्बेसीमा गएर अथवा गएर भने उहाँहरूलाई एकपटक बोलाएर एकपटक यस्तो यस्तो छ हामीलाई सहयोग गरिदेऊ न भन्यो भने त्यो कति नै ठुलो कुरा हो र स्विस सरकारले 8 देशलाई अर्ली वार्निङ सिस्टम बनाएर क्यारेबियनमा भर्खर आएको बेलामा म गएर त्यहाँ चाहिँ भेटेको उनीहरूलाई, हामी त तयार छौँ नि, तिमीहरूको सरकारले स्टडी गर के अरे भन्यो भने त हामी गरिहाल्छौँ नि, वी स्पेन्ड एभ्रिथिङ, हाम्रो एक्सपर्टिज छ हामी गरिदिन्छौँ, तर तिम्रो सरकारले भन्नु यहाँ आएर कति कोसिस गऱ्यौँ, हुँदाहुँदा स्विस सरकारको चाहिँ त्यो एम्बेसीमा गएर भनेर मन्त्रीज्यूलाई, यहाँ चाहिँ हाम्रो चाहिँ शिक्षा मन्त्री हुनुहुन्थ्यो त्यति बेला साइन्स एन्ड टेक्नोलोजीको मन्त्रीज्यूलाई भनेर एकपटक चाहिँ एम्बेसडर त होइन सेकेन्ड म्यान आएर हामीले मिटिङ पनि गरायौँ, तर त्यो त्यतिको भरमा त भएन, अब जस्ट वी लस्ट इट, त्यस्तो कुरामा अहिले अर्थक्वेक जस्तो ठुलो कुरो यो एक ठाउँमा भयो, नेपालमा अर्थक्वेक ठुलो 8 म्याग्निट्युडको अर्थक्वेक भयो भने कहाँ पुग्नुहुन्छ तपाईँ? डिजास्टरलाई प्रायोरिटी दिनै पर्छ.
1: अहिलेको यो डिजास्टरमा यो सरकारले केही लेसन लर्न गर्छ, सोसाइटीले केही लेसन लर्न गर्छ कि यो पनि चाहिँ नि रात गई बात गई भन्छ नि डाक्टर. हामी कहाँ त चाहिँ नि सबै सिट अब जस्तो भुइँचालोको कुरा अहिले मान्छेले बिर्सिसके.
0: अहिले त्यही त भुइँचालोको कुरा गर्न गयो कि सुन्दै सुन्दैनन्, किनभने उनीहरूले चाहिँ अब त्यो गयो अब 100 वर्षसम्म भुइँचालो आउँदैन. अब हामीले चाहिँ नि अब कतिसम्म गर्ने? प्रधानमन्त्रीलाई बोलायौँ, गृहमन्त्रीलाई बोलायो, गृह मन्त्रालयमा त गएर चाहिँ नि पुरा मन्त्रालयमा गएर चाहिँ प्रेजेन्टेसन हेर्नुहोस् है, भोलि भूकम्प आउन सक्छ, प्रिपेरेसन गर्न.
1: अहिले पनि त्यसमैदेखि यो पाठ सिक्ने
0: मलाई चाहिँ लाग्छ. अब नयाँ गभर्मेन्टले केही सिक्यो भने सिक्यो, नत्र भनेदेखि नै प्रायोरिटी चाहिँ नि तपाईँको डिसास्टरलाई दिँदैनौँ भने हिँड्दैछ पाइला मेट्दैछ. तपाईँ बनाउनुहोस् करोडौँ
1: पहिलेका सरकारहरू र अहिलेको सरकारको चाहिँ नि यो डिजास्टरमा चाहिँ खास गरी पछाडि चाहिँ रेस्क्यु गर्ने त्यो गर्नेमा चाहिँ अलिकति केही अन्तर
0: पाइन. त्यो त मैले देखिसकेँ. अहिले जस्तो राम्ररी सिस्टमेटिकली सबै त्यो पहिले के थियो, उहाँ चाहिँ तपाईँको जाजरकोटमा चाहिँ भूकम्प गयो, 7 वटा हेलिकप्टरमा उडेर चाहिँ घुमेर आए सबै मन्त्रीहरू, अरू को आए गए. अहिलेसम्म त्यहाँका मान्छेले अहिले एउटा बासपास पाएको छैन. त्यहाँ चाहिँ राहत उद्धार यति गाह्रो भयो, त्यो खालि त्यो भएको बेलामा चाहिँ हेलिकप्टर चढ्ने मात्रै थियो भने अहिले गृहमन्त्री आफै प्रधानमन्त्री आफै दिनरात राखेर गरेको, यस्तो त पहिले गरेको थिएन. नयाँ सरकार पनि भयो, उहाँहरूलाई पनि डर छ होइन, अब चाहिँ प्रधानमन्त्रीलाई के भन्लान् भन्ने पनि डर छ, एउटा आश छ नि हामीलाई त नयाँ सरकारप्रति. त्यसो भएको हुनाले अहिले जे गरिराखेको छ त्यो त साह्रै, अब कति सक्षम छौँ हामी? हामी यो डिसास्टर हुनुभन्दा एक हप्ता अगाडि सशस्त्र प्रहरीको आइजी साहबलाई भेटेर हामी 5-7 जना गएर भेटेर उहाँसित भनेर, उहाँको डिआइजी जो चाहिँ त्यहाँको रेस्पोन्सिबल हो, उहाँ चाहिँ कुरिनटारमा ट्रेनिङ सेन्टरमा गएर दिनभरि बिताएर तपाईँहरूलाई चाहिँ अनि हामीले छलफल गरेको. अब यो त भएन, हाम्रो कहाँ त ठुल्ठुला डिसास्टर आउँछन् तपाईँहरूसित के छ भने के पनि इक्विपमेन्टै छैन, भगा इक्विपमेन्ट छैन, भत्किसक्यो, एउटा डोरी ल्याउनलाई चाहिँ पैसा छैन, माग्यो भने आउँदैन, मतलब यति छ. उहाँहरूसित थुप्रै कुरोहरू छ, त धेरै जस्तो यो चल्दैन, यो चाहिँ यस्तो छ, यस्तो यस्तो चाहिँ नयाँ नयाँ कुराहरू आइसक्यो. ए बाबा, 2-4 करोड 8-10 करोड दिएर चाहिँ हाम्रो चाहिँ सशस्त्रलाई चाहिँ हामीले चाहिँ स्ट्रङ बनाउन सक्दैनौँ? डिसास्टरमा अहिले त चाहियो नि त. ल हेर्नुहोस् त, अहिले चाहिँ 80-85 जना त उहाँहरूको आफ्नै फोर्सहरूको चाहिँ ज्यान गएको छ, अहिले चाहिँ अब बेपत्ता हुनुहुन्छ. त्यसैले प्रायोरिटी दियो भने नहुने कुरो केही छैन. अब हामीले चाहिँ
1: अब त प्रायोरिटी नदिकन पनि त भएन
0: भएन, अब त मान्नै पर्छ.
1: यसरी घेरिएका छौँ भने यसरी घेरिएका छौँ सङ्कटबाट भने, अब सङ्कटबाट त अब कि भन्छ नि सचिनु पर्यो कि सकिनु पर्यो,
0: सकिनु पर्यो
1: होइन, हामीसँग त दुइटा भन्दा त्यस्तो विकल्प छैन.
0: त्यसैले यो जीव ध्यानको सुरक्षा मैले अस्ति भने त्यहाँ के अरे त्यही हामीले सबैले बोल्दै थियौँ, मैले भने सरकारले डिसास्टरमा प्रपरली काम गर्दैन भने इट्स अ क्राइम अन द नेसन, क्राइम अन द पब्लिक भनेर मैले त्यहाँ मैले उहाँ भने कि अब त्यो शब्द त राम्रो भएन होला. इट्स अ क्रिमिनल एक्ट अफ द गभर्मेन्ट इफ दे डोन्ट डु प्रपरली, सबैलाई चाहिँ चाहिने इक्विपमेन्ट मेटेरियल ट्रेनिङ दिँदैन भने त यो त क्राइम भयो नि,
1: होइन,
0: इट्स अ क्राइम अन पार्ट अफ द गभर्मेन्ट भनेर मैले त्यही शब्द युज गरेँ. अब त्यो भन्न नहुने पनि होला, तर क्राइम नभने पनि एउटा भित्रदेखि एउटा गभर्मेन्टको त रेस्पोन्सिबिलिटी हो नि त, त्यो मान्छेको जीवधनको सुरक्षा गर्ने भने गभर्मेन्टको रेस्पोन्सिबिलिटी नै हो नि, त्यो नगरेदेखि चाहिँ हुँदैन. त्यसैले ट्रेनिङ इक्विपमेन्ट all these three forces like chani hamle strong banaunu parcha bholi aile earthquake gaya bhane ke garnu huncha bhanus ta aile 16000 manche tyaha basera 16000 manche aile hijo ko matra hisab le chani 18780 jana manche tyaha gaera basirachan bina equipment bina dori bina tyo shovel bina kasari kaam garne lo bhanus ta khisri khisri gaera waharle chani gaera kaam garera kati thulo kaam garecha you must have tei kuro 72 सालको भूकम्पमा पनि वी एप्रिसिएट अलवेज आई से त्यहाँभन्दा राम्रो काम कसैले गर्नै सक्दैन. त्यो फेसिलिटी, त्यो इक्विपमेन्ट, त्यो फोर्सको ट्रेनिङले जति काम गरिरहेछ अहिले पनि त्यस्तै काम गरिरहेछ. वी हेभ टु एप्रिसिएट, हाम्रो त्यो एप्रिसिएसन गर्ने चलन छैन. हेर्नुहोस् उसको कामै त हो नि
1: भन्छौँ, राजनीतिक तवरमा
0: एकछ घटाएर भए पनि डिसास्टरमा चाहिँ नि तपाईँको लगानी गर्नुपर्छ.
1: डाक्टर साहबलाई धेरै धन्यवाद,
0: धेरै धन्यवाद,
1: तपाईँलाई पनि धन्यवाद. आज हामीले डाक्टर विशाल नाथ उपलब्धिसँग कुराकानी
2: गरेका थियौँ. स्वदेश एफएम 93.2 MHz
3: नमस्कार जनता जान्ने चाहन्छन् मा स्वागत छ म ऋषि थपलिया भोटेकोसीको बाढीले सडक पुल र घर मात्रै बगाएन नेपालको विपद तयारी कति कमजोर रहेछ भन्ने पनि देखाइदियो चीनसँग सीमा जोडिएको संवेदनशील भूगोलमा जोखिमको सूचना नदीको बहाव र सम्भावित क्षतिको जानकारी नेपालले समयमै पाउँछ कि पाउँदैन बाढी आएपछि हेलिकप्टर पठाउने राहत घोषणा गर्ने र क्षतिको विवरण सङ्कलन गर्ने काम मात्रै पर्याप्त हुँदैन बालन शाह नेतृत्वको सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले यही ठाउँमा आफ्नो फरकपन देखाउनु पर्ने हो गृहमन्त्री सुदन गुरुङ सामु पनि प्रश्न छ उद्धारपछि अर्को विपत्ति नआउने व्यवस्था के छ चीनसँगको सम्बन्धलाई पनि अब व्यापार र पूर्वाधारको सीमाभन्दा बाहिर लैजानु पर्ने देखिन्छ सीमा क्षेत्रमा आउने बाढी पहिरो र नदीको जोखिमबारे दुवै देशबीच नियमित सूचना आदान प्रदान र संयुक्त तयारी नभएसम्म हरेक विपत्ति फेरि उही त्रासदी बन्न सक्छ यी र यस्तै विषयमा कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ विपद जोखिम व्यवस्थापन विद एवं पूर्व शिक्षा मन्त्री डाक्टर गङ्गालाल तुलाधर आउनुहोस् सुरु गरौँ डाक्टर गङ्गालाल तुलाधरसँग जनता जान्न चाहन्छन् डाक्टर तुलाधर जनता जान्न चाहन्छन् स्वागत छ यहाँलाई
4: धन्यवाद
3: भोटेकोसीमा जसरी बाढी आयो नि यो अपेक्षित थियो तपाईँ त विपद जोखिम व्यवस्थापनमा विद्यावारिधि गर्नुभएको व्यक्ति नेपालको तर्फबाट पहिलो जापानमा विद्यावारिधि गर्नुभयो यस्ता विपदहरू जहिले पनि जुनसुकै समयमा सामना गर्नुपर्छ भन्ने हिसाबले
4: सामना गर्नुपर्छ भन्ने हिसाबले यो अपेक्षित नै थियो तर स्केलका हिसाबले यो अनपेक्षित जस्तो भयो र चाहिँ अस्वाभाविक जस्तो लाग्यो र अहिले मैले आफ्नो जीवनमा मैले जुन देखेँ यो अकल्पनीय मलाई लागिरहेको छ एउटा खोलामा समुद्र पसे जस्तो गरिकन त्यो शक्तिका साथ चाहिँ भोटेकोसीबाट त्रिशुली हामफाल्दै सिङ्गो त्रिशुलीले महारौद्र रूप धारण गरिन् र त्यसले जुन प्रकारको विध्वंस मचायो त्यस्तो प्रकारको चाहिँ मैले सोचेको थिइनँ अथवा यसको बारेमा त कल्पना पनि गरेको थिइनँ तर 2315 हिमतालहरू मध्ये 22 तालहरू चाहिँ कुनै पनि बेला फुट्न सक्ने र त्यसमध्ये चाहिँ 7 चाहिँ अझ इम्जा र छोरोल्पा जस्ता तालहरू चाहिँ कुनै पनि बेला फुट्न सक्छन् भनेर त्यो खतराको सूचीमा राखेको कुरा चाहिँ मलाई आजभन्दा 10-15 अगाडिदेखि नै थाहा थियो त्यो हिसाबले हेर्दाखेरि र मेरा प्रोफेसरहरूले हमेसा के भन्नुहुन्थ्यो भने हाम्रोमा चाहिँ सामुद्रिक सुनामी आउँछ तिमीहरूको देशमा चाहिँ हिमाली सुनामी आउँछ है तिमीहरू त्यसको लागि चाहिँ सतर्क भएर बस्नु पऱ्यो पूर्व तयारीमा जुट्नु पऱ्यो त्यो हिमालय सुनामी भने के होला भनेर मैले सोधेको थिएँ होइन यस्तै ग्लेसियरहरू यस्तै खालको चाहिँ हिमतालहरू विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा यस प्रकारको विध्वंस मचाउने गरिकन आउने सुनामी चाहिँ हिमालय सुनामी रहेछ र यही हिमालय सुनामी चाहिँ यो पटक यसले यथार्थ रूप लिएको छ र यस्तो कुरा भोलि पनि हुन्छ हुनसक्छ भन्ने खालको कुरा थियो तर यस्तो खालको विध्वंस यसले यति धेरै तल्लो तटीय क्षेत्रमा चाहिँ यसले चाहिँ पुर्याउँछ भन्ने ढङ्गले यो स्केलमा चाहिँ सोचिया थियो
3: चिनको तिब्बतर्फबाट जसरी बाढी आयो नि यसको विभिन्न खालको आकलन त भइरहेछ तर खास कारण चाहिँ के रहेछ
4: अब यसको खास कारणको बारेमा कोही पनि त्यहाँ पुगेकै छैनन् अब यसलाई भूगर्भविदहरूले गर्ने अध्ययन अनुसन्धानको विषय हो यो जलवायु परिवर्तन जन्य जोखिमको अध्ययनमा आफ्नो चाहिँ सिङ्गो समय खर्चिनेहरूले गर्ने खालको कुराहरू हो र फेरि नि अब त्यति सजिलो पनि छैन नेपालबाट नेपालको सीमा तिमरेमाथिको सीमाबाट कसैले भन्छन् 11 माथि भन्छ कसैले भन्छ कोसेकुण्डदेखि 45 माथि भन्छ कसैले भन्छ 30 जति माथि भनेर भन्छ यो जम्मै अन्दाजको भरा मान्छे बोलिरहेका छन् र करिब करिब चाहिँ सबैको एउटा समान दृष्टिकोण चाहिँ के कुरा हो त भनेर भन्दा ठुलो एउटा भीमकाय हिम पहिरो हिमतालमा चाहिँ त्योभन्दा तलको हिमतालमा खसेर ठोक्किन पुगेर र एकैचोटि चाहिँ त्यो हिमताल विस्फोटनको त्यसले रूप लिएपछि 81 त्यहाँ चाहिँ जमेको पानी चाहिँ बाहिर निस्कँदाखेरि त्यो प्रति घन्टा 50 रफ्तारमा
3: त्यो बेगमा
4: त्यो उछाल जुन हामीले देख्यौँ केही अहिले त भिडियो फुटेजहरू पनि प्रशस्त हेर्न पाइयो यो पटक होइन त्यो चाहिँ वास्तवमा सामाजिक सञ्जालको एउटा चाहिँ राम्रो कन्ट्रिब्युसन पनि हो भन्ने लाग्छ मलाई. सामाजिक सञ्जालले जहिले पनि नराम्रो खालको दुष्कर्म मात्रै गर्छ भन्ने जो हाम्रो भाष्य छ त्यसलाई चिर्नका निम्ति अहिले चाहिँ त्यो कति कुराहरू चाहिँ यो साइन्सको गर्वका कुराहरूलाई पनि यसले उजागर गरेको छ. त्यसो भएर केही समय पछाडि त यो कुरा आउँछ, चाइना का विश्वविद्यालयहरू त्यहाँका चाहिँ प्रोफेसरहरू सरकारी निकायहरू जिम्मेवार चाहिँ विभिन्न निकायहरू त्यहाँ अब केन्द्रित हुन थालेको अवस्था छ. अब हाम्रो पनि अब यो डिजास्टर डिप्लोमेसी भनेर हामीले बुझ्नुपर्ने कुराहरू चाहिँ यो विपद कूटनीतिका हिसाबले यो निकै नै ठुलो कुरा हो र पछि पछिलाई चाहिँ यस्तो चाहिँ घटना त घटना.
3: डिजास्टर डिप्लोमेसीको कुरा गर्दै गर्दाखेरि नेपाल र चाइना बिचको अवस्था पूर्व सूचनाको कुरा होइन, 45 मिनट अगाडि नै जानकारी भएको भए त्यो कुरा चाहिँ सर्कुलर जारी गरेको भए यस्तो घटना हुन सक्दैन थियो होला नि होइन?
4: होइन, घटना त अब कसैले रोक्न सक्ने कुरै भएन, तर यसले जुन खालको
3: मानवीय क्षति त
4: मानवीय 45 मिनट भने त धेरै हो ऋषिजी होइन. अब 45 मिनट पनि त्यति धेरै पनि चाहिँदैन थियो कि, 10-15 मिनट भए पनि पर्याप्त हुन्थ्यो मान्छेले तयारी गर्नका निम्ति. अलिकति माथि चाहिँ यसो ढिस्को जस्तोमा माथि मान्छेहरू सुरक्षित हुने न हो, तर त्यस्तो केही पनि गर्न पाइएन नि. त्यो खालको कुरा भनेर भनेको यो अर्ली वार्निङ सिस्टम भन्छ यसलाई होइन, पूर्व चेतावनी प्रणालीमा हाम्रो जुन होपलेस जुन पन हाम्रो चाहिने एउटा परिस्थिति भयो नि, त्यो इभन चाहिँ चाइना साइडबाट पनि त्यो खालको राम्रो खालको चाहिँ तयारी रहेनछ भन्ने कुरा देखियो. किनभने उहाँहरूकै पनि 100 जनाभन्दा बढी मान्छेहरू त मरे नि, कमसेकम पनि आफ्नो त्यो खालको संरचना थियो भने
3: चिन पक्षले पनि पूर्व तयारी चाहिँ गरेन,
4: पूर्व तयारी त्यति राम्रो देखिएन. त्यस कारणले पूर्व तयारीका सवालमा हाम्रो एउटा राम्रो कुरा के हो भने, मैले अहिले जुन डिप्लोमेसीको कुराकानी गरेँ, डिजास्टर म्यानेजमेन्ट डिप्लोमेसीको जो कुराकानी गरेँ, कूटनीतिको कुराकानी गरेका छु, के अरे राष्ट्रपति महामहिम सी जिनपिङ नेपालको भ्रमणमा आउनु हुँदाखेरिकै बखत चाहिँ विपद जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी चाहिँ यो ट्रान्स बोर्डर यो कोलाबोरेसनको लागि भनौँ न सहयोगको निम्ति चाहिँ एउटा चाहिँ एग्रिमेन्ट भएको रहेछ. त्यो एग्रिमेन्टलाई अहिलेसम्म कार्यान्वयन गर्नका निम्ति त्यस पछाडिका सरकारहरू त्यस पछाडिका जिम्मेवार चाहिँ नीति निर्माताहरू कोही पनि गम्भीर भएको देखिएन, र अहिले चाहिँ नि यति बेला पर्यो त्यस कारणले यति बेला तातेर त हुनेवाला केही पनि छैन होइन. अब त्योभन्दा तलतिर हामीले पनि चाहिँ अर्ली वार्निङ सिस्टमका थुप्रै इक्विपमेन्टहरू यन्त्रहरू चाहिँ हामीले उपकरणहरू चाहिँ त्यहाँ इन्स्टल गरेका थियौँ. अब त्यो केही पनि काम लागेन, एकैछिन त्यो बगायो त्यसले होइन. अहिले त्यो त मान्छेले सोचेको भन्दा पनि माथिल्लो उसबाट आयो, एउटा त्यहाँ चाहिँ विद्युतको ट्रान्समिसन लाइनको टावरलाई हेर्दाखेरि चाहिँ त्यो टावरलाई पनि नाग्ने गरिकन चाहिँ त्यो चाहिँ उछाल आएको छ, चाहिँ वेब आएको छ. त्यसो भएको हुनाले त्यो तलतिरका त केही पनि रहेनन्. त्योभन्दा माथि अब यसरी अब चाहिँ अफगानिस्तानदेखि म्यानमारसम्म चाहिँ झन्डै 2400 किलोमिटरको हिम श्रृङ्खला हिम पर्वतमालाहरू चाहिँ छ, र त्यसमध्ये चाहिँ 800 किलोमिटरको हिम पर्वतमाला हिम श्रृङ्खला हिमालय रेन्ज चाहिँ नेपालमा पर्छ. त्यो हिमालय रेन्जमा चाहिँ अघि मैले भनेको 2315 वटा त्यो चाहिँ के भने इसिमोडले एकचोटि प्रकाशन गरेको प्रतिवेदनमा यो कुरा उल्लेख गरेका छ. विभिन्न प्रतिवेदनहरूमा विभिन्न आँकडाहरू छन्, 2-4 वटा तालहरू तलमाथि भिन्दै होलान्, तर त्यसमध्येको चाहिँ सबभन्दा खतराको चाहिँ अवस्थामा रहेको तालहरूमध्ये छोरोल्पा इन्जालाई व्यवस्थापन त हामीले गरेकै छौँ त. त्यसको 3-4 मिटरसम्म पानीको लेभल घटाएर तल्लो तटीय क्षेत्रलाई सुरक्षित गर्ने खालको कुरालाई चाहिँ हामी त गरेकै छौँ त. अब यो खालको कुराहरू पनि गर्नुपर्दछ र हरेक तालहरूसँग होइन त्यो अर्ली वार्निङ सिस्टमहरू जोडिएको हुनुपर्छ भन्ने मान्यता छ, तर दुर्भाग्यवश अब त्यस खालको चाहिँ व्यवस्थापन रहेनछ अहिले होइन. एक वर्ष अगाडि पनि एक खालको चाहिँ चाहिँ उत्पात त भएकै हो नि, तिमोरी क्षेत्रमा चाहिँ त्यत्रो चाहिँ गाडीहरू बगाएर
3: 9 घन्टे दिएको थियो
4: मैत्री,
3: त्यति बेला किन पूर्व तयारी नगरेको, किन नसोचेको
4: हो
3: मैत्री? पल्ट बाजा बजाएर आउने होइन,
4: अहिले त
3: बाजा बेलामा पनि आउन सक्छ.
4: बाजा बजाएर आउँदैन भन्छ नि, यो बाजा बजाएरै आसर अब हो क्या होइन. यो थाहा थियो मान्छेहरूलाई यस्ता खालका यो घटना घट्छ भनेर भन्ने खालको कुरा, यही स्केलमा यस्तो खालको चाहिँ नि भनेर पो मान्छेले ठ्याक्कै आकलन गर्न सक्दैन त
3: होइन. कसको त डाक्टर साहब
4: हजुर, यसको कमजोरी सबभन्दा पहिलो कुरा त मैले कसैलाई आरोप लाउने खालको कुरो त होइन, राज्य भन्ने छ नि, सरकार भन्ने छ नि, त्यो त्यसैको कमजोरी हुन्छ नि।
2: राज्य त अभिभावक हो,
4: अनि उसले त अभिभावक, किन जम्मै कुराहरू म पुरा गर्छु गर्न सक्छु भनेर नै त्यो ठाउँमा गएको हुन्छ नि, होइन गर्न सक्छ भनेर भन्ने विश्वासका साथमा त्यो मान्छेहरूलाई पुर्याएको हुन्छ त्यहाँ, होइन यसले गर्न सक्दैन भन्नेहरूलाई त पहिल्यै पाखा लगाइदिया हुन्छ नि त, होइन चुनावका माध्यमबाट केबाट होला सरकारमा गइसके पछाडि सबभन्दा पहिला उसको दायित्व के भने, हुन त उसले ओभरनाइट आजको आजै यो सरकारले गर्न सक्ने खालको कुरो पनि भएन, गर्न सक्ने हुने जस्तो बालेनजी प्रधानमन्त्रीको हैसियतले चाहिँ घटना घटिसके पछाडि चाहिँ बटारसम्म चाहिँ पुगेर कहाँसम्म चाहिँ हेरेर आउनुभयो,
2: जानुभयो,
4: त्यो राम्रो कुरा हो, फेरि म सेल्युट गर्छु उहाँको चाहिँ यो यो यो खालको कुरालाई, होइन
2: एकातिर विपद छ अर्कोतिर प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङ अनि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको चौतर्फी प्रशंसा भइरहेको छ,
4: प्रशंसा होस्
2: प्रधानमन्त्री मन्त्री होस् त यस्तो विगतमा जस्तो हेलिकप्टर चढेर गएर अनुगमन गरेर
4: मान्छे
2: प्रभावित क्षेत्रलाई प्रताडित गर्ने काम गरियो।
4: नेपालीको मन भने नेपालीको मन भने कस्तो गजब छ भन्नुहोस् त, धेरै गुल्लाउनै पर्दैन यति भए पुग्छ, हिजो हेलिकप्टर चढ्ने चढेका थिए, आज हेलिकप्टर नचढिकन गाडीमा जाने, हजुर हिजोको प्रधानमन्त्रीहरूले आफू नच हेलिकप्टरमा चढेर गए पनि होइन आफू ओर्लेर भए पनि सुत्केरी महिलाहरूलाई चाहिँ उद्धार गरेको पनि छ नि, त्यति बेला पनि उहाँहरूको वाह वाह भएकै हो, मतलब नि सानो भए पनि गुल्लाइदिएपछि।
2: तर चर्चा प्रधानमन्त्री मन्त्रीहरूले हेलिकप्टर चढेको हुन्छ अनि अर्कोतिर भिजिबिलिटी देखिएन भनेर यहीँ नक्कुमा मान्छे बचाउन नसकेको विषयलाई लिएर अहिले आलोचना भइरहेको
4: छ। त्यसैले वास्तवमा त्यो कमजोरीहरू होइन जसले जति कमजोरी गरेका छन् त्यो कमजोरीको कारणले गर्दाखेरि उनीहरूले पाउनुपर्ने सजाय पनि पाइसकेका छन्, ज जसले प्रशंसा बटुलेका छन् यो प्रशंसा बटुलेकाहरूले स्वाभाविक रूपले चाहिँ उनीहरूले राम्रो काम गरेकै कारणले गर्दाखेरि चाहिँ गरे होलान् भन्ने खालको कुरामा त मैले त कुनै पनि हिसाबले चाहिँ दुविधा पनि राख्दिनँ, संशय पनि राख्दिनँ, गर्नु हुँदैन भन्ने पनि छैन, त्यस कारणले उहाँले गर्नुभएको छ राम्रो। म के भन्छु भने अब सरकारको चाहिँ नि विभिन्न अङ्गहरू खास गरिकन सुरक्षाका अङ्गहरू सेनाको कस्तो राम्रो भूमिका छ हेर्नुहोस् त, आफ्नो ज्यानको बाजी लगाएर होइन मर्छु भन्ने थाहा हुँदा हुँदै पनि नि होइन प्रवाह नगरिकन ज्यानको प्रवाह नगरिकन त्यहाँनिर चाहिँ रेस्क्यु गरिरहेको छ, दुनियाँको रेस्क्यु
2: हामीले
4: सेल्युट गर्नु पर्यो,
2: स्वतन्त्र
4: प्रहरीलाई चाहिँ सेल्युट गर्नु पर्यो नि, प्रहरीलाई सेल्युट गर्नु पर्यो नि, र सरकारका चाहिँ नि उच्च पदस्थ अधिकारीहरू जो जिम्मेवारी प्राप्त भएका छन् उनीहरू रात नभनिकन चौबिसै घन्टा नसुतिकन नखाइकन उनीहरू चाहिँ के भने कन्ट्रोल रुममा बसेर इमर्जेन्सी कन्ट्रोल रुममा बसेर काम गरिरहेका छन्, त्यसलाई हामीले सेल्युट गर्नु पर्यो नि, नागरिक समाजका पनि अनि विभिन्न पार्टीका पनि कार्यकर्ताहरू अन द स्पट नै गएर केही कामहरू गरिरहेका छन् त्यसलाई त सेल्युट गर्नु पर्यो नि, तर त्यहाँनिर चाहिँ यस्ता दृश्यहरू पनि देखेका छन् जसलाई घृणा पनि गर्नुपर्दछ, जुन निकृष्ट खालका केही दृश्यहरू पनि देखेका छन् हाम्रो हाम्रो समाज
2: बटुल्नेदेखि बैंक लुट्नेसम्म,
4: त्यस कारणले गर्दाखेरि यो पक्ष घृणाको पक्ष हो, यो पक्ष सम्मान र स्यालुटको पक्ष हो, हामीले जहिले पनि प्रमोट गर्ने भनेर भनेको सम्मान र स्यालुटका पक्षहरूलाई हो, निकृष्ट खालको चाहिँ नि यस्ता खालको चाहिँ समाजमा चाहिँ त्यो हुन्छ नि सारो चाहिँ हामीले मुख देखाउन सक्ने चाहिँ दुनियाँको अगाडि विश्वमा, अब यो त त्यो ऋषिले भन्नुभएको नि, ऋषिजीले भन्नुभएको त्यस्तो भिडियो फुटेज त विश्वका अरू मान्छेहरू पनि हेर्छन् होला नि, त्यही ठाउँमा गएर हामीले कसरी मुख देखाउने हो, त्यस्तो खालको नालायक काम चाहिँ गर्नुहुन्न,
2: लज्जास्पद काम गरिरहेको छ।
4: हजुर हजुर,
2: अनि अहिले अर्कोतिर चाहिँ भिडियोहरू अफवाह फैलाउने, अतिरञ्जना फैलाउने, दुष्प्रचार गर्ने पनि छ नि, फेक भिडियोहरू बनाएर अझ आतंकित बनाउने, यस्तो कुकर्मले चाहिँ विपदमा उद्धारमा खटिएकाहरूलाई कस्तो असर गर्छ?
4: यो डिजास्टरमा यस्तो हुने गर्दछ र यसलाई यसलाई सर्वथा यसलाई वर्जित गरिएको हुन्छ र आम तपाईँहरू जस्तो चाहिँ जनप्रिय लोकप्रिय चाहिँ नि सबै सञ्चारकर्मीहरूले के गर्नुहुन्छ र के गर्नुहुन्न भन्ने खालको कुरा तपाईँहरूले कोड अफ कन्डक्टलाई चाहिँ आत्मसात गर्नुभएको हुन्छ र हरेकले त्यसरी गरिदिँदाखेरिको अवस्थामा यस्तो खालको फेक अथवा चाहिँ अफवाह फैलाउने प्रकारका केही पनि गतिविधि हुँदैनन्, तर समाजमा हमेसा मौका कुरेर बसेका मौका प्रष्ट तत्त्वहरूले यस्ता खालका चाहिँ अनर्गल प्रचारहरू गर्ने र चाहिँ अफवाह फैलाउने झन् आतंकित पार्ने मान्छेहरूको चाहिँ चर्याइरहेको घाउमा झन् नुन नुन खुर्सानी छर्कने जस्तो खालको जाने जुन गतिविधि गर्छन् त्यो अत्यन्त चाहिँ घृणा योग्य कुरा हो, विरोध योग्य कुरा हो र त्यस्तो समाजलाई के अरे समाजबाट यस्ता खालका कुराहरू चाहिँ दुधबाट झिङ्गा फ्याँकेको जस्तो गरिकन चाहिँ फ्याँक्न सक्ने किसिमको चाहिँ नि हाम्रो अवेरनेस त्यस प्रकारको जनचेतना हामीले निर्माण गर्नुपर्छ। त्यो जनचेतना भनेको आम शिक्षाको कुरा हो, मास एजुकेसनका कुरा हो। हामी कहाँ मास एजुकेसनको कुरा कमजोर रहेछ भनेर भन्ने कुराको यो चाहिँ नि अघि तपाईँले ग्यासको सिलिन्डरसँग जोडिएको कुरा चाहे चाहिँ सिफ चाहिँ सेफ फोड्दै गरेको कुरा अथवा यावत कुराहरूसँग चाहिँ यी कुराहरू गाँसिन्छ।
2: यो महाविपत्तिमा राज्यका संयन्त्रहरू जसरी परिचालित छन् नि हुने यसरी नै हो,
4: हुने यसरी नै हो र योभन्दा राम्रो पनि गर्छन् सर। जस्तो जापानमा कुरा गर्नुहुन्छ,
2: मैले अन्तर्राष्ट्रिय प्र्याक्टिस
4: अमेरिकाकोमा कुराकानी गर्नुहुन्छ होइन, चाइनाको कुराकानी गर्नुहुन्छ भने नि त्यो असाध्य राम्रोसँग गर्छन् र अब चाहिँ अनपेक्षित घटनाहरूसँग त कसो के लाग्छ र भन्छ नि मान्छेहरू होइन। जस्तो जापानमा चाहिँ 2011 तोहोको क्षेत्रमा चाहिँ नि झन्डै 9 म्याग्निच्युडको भुइँचालो गयो र त्यसले भुइँचालोले त धेरै मान्छे मारेन तर त्यस पछाडि चाहिँ आएको समुद्रमा आएको सुनामीले 20,000 जति मान्छे माऱ्यो। अनि मान्छेहरू के भन्छन् त्यति बेला भन्दाखेरि जापानीहरू पनि होइन अर्थक्वेकको लागि भुइँचालोको लागि जति चाहिँ उनीहरू कम तयार र पूर्व तयारीमा चाहिँ सावधानीपूर्वक चाहिँ उनीहरू लागे तर सुनामीको लागि रहन्छन् भन्ने जस्तो ढङ्गले चाहिँ मान्छेहरू आलोचना गर्छन् नभन्दै उनीहरूले त्यस पछाडि चाहिँ अहिले 2011 अहिले 26 आइपुग्दाखेरि चाहिँ कयौँ चाहिँ मतलब समुद्र चाहिँ किनारामा चाहिँ त्यो प्रोटेक्सनका निम्ति मान्छेहरूको रक्षाका निम्ति चाहिँ त्यस्ता खालका
2: हामीले अनुभवबाट पाठ
4: सिक्यौ हो। त्यस कारणले गर्दा हामीले पनि 2072 भुइँचालो पछाडि जुन खालको चाहिँ नि हामीले सर्च रेस्क्यु र रिलिफ अथवा रेस्पोन्स प्रतिकारको जुन कामहरू चाहिँ हामीले गऱ्यौँ त्यति बेला त्यति बेला भन्दा अहिले त्रिशुलीमा धेरै पानी बगिसकेको छ भन्ने ठाउँबाट पनि हामीले आफूलाई चाहिँ सो मूल्याङ्कन गर्ने हो भने मेरो विचारमा हामीले धेरै कुराहरू चाहिँ परिवर्तन
2: गरिसकेको चाहिँ अवेर छौँ माडी पहिरोका लागि हामी अझै पनि सचेत भइसकेका छैनौँ।
4: छैन एउटा मात्रै होइन नि त ऋषिजी, हाम्रो देश त विभिन्न खालको चाहिँ नि त्यो
2: दैवी
4: दैवी के अरे विपदका हिसाबले चाहिँ जस्तो जलवायु परिवर्तन जन्य जोखिमका हिसाबले विश्वमा हामी 4 जोखिममुक्त मुलुक भनेर हामीलाई भन्छन्, भूकम्पीय जोखिमका हिसाबले हामीलाई 11 जोखिममुक्त मुलुक भन्छन्, बहुप्रकोपीय जोखिमका हिसाबले हाम्रो मुलुकलाई 20 जोखिमयुक्त मुलुक भन्छन्, बाढी पहिरोजन्य जोखिमका हिसाबले हाम्रो मुलुकलाई 30 जोखिमयुक्त मुलुक भन्छन्, सडक दुर्घटनाको जोखिमका हिसाबले हाम्रो मुलुकलाई 50 जोखिमयुक्त मुलुक भनेर भन्छन्। यसरी हेर्दाखेरि त कुन चाहिँ विपदबाट तपाईँ विपदको जोखिमबाट मुक्त हुनुहुन्छ र काहीँ पनिबाट मुक्त हुनुहुन्न? अहिले त भन्दै भन्दै जाँदाखेरि चाहिँ नि सर्प दंश भन्छ नि, सर्पले टोकेर पनि अनाकमा मान्छेहरू चाहिँ ठुलो सङ्ख्यामा मान्छे मर्नु पर्ने खालको परिस्थिति सिर्जना भएको छ। युरोप अमेरिकातिरको कुरा गर्नु हो भनेदेखि त्यहाँ चाहिँ ठुला ठुला समुद्री आँधीदेखि लिएर चाहिँ आग लागेका घटनाहरू यहाँले देख्नु भएको छ, हामीले हेरिरहेका छौँ। त्यस कारणले कोही पनि कुनै पनि यो विश्वमा कुनै पनि राष्ट्रहरू चाहिँ कुनै पनि प्रकारको विपदबाट मुक्त छु भनेर भन्ने कुरा होइन। तर साइन्सले एउटा कुरा चाहिँ पाठ सिकाउँछ, त्यसै अनुसार चाहिँ पोलिसी मेकर्सहरू नीति निर्माताहरूले चाहिँ आफ्नो मुलुकको अनुकूलतामा चाहिँ नीति निर्माण गरेर जानुपर्छ र साइन्स र पोलिसी को अन्तर क्रियाबाट होइन अन्तर्क्रियात्मक सम्बन्धबाट होइन र मुलुकलाई चाहिँ र मुलुकका जनताहरूलाई चाहिँ जोगाउने जिम्मा चाहिँ राज्यको हो र हमेसा उसले त्यसै अनुसारको काम गरिरहेको हुनुपर्छ। जस्तो 72/12 भुइँचालो आइदिएर एउटा कुरा चाहिँ के भएको छ भन्दा धेरै कुराहरू त्यसले चाहिँ 9,000 मान्छे मार्यो, 22,000 मान्छे घाइते बनायो, 7,30,000 घरहरू ध्वस्त बनायो होइन र पुनर्निर्माणकै निम्ति पनि चाहिँ तपाईँको 4 खरब रुपियाँ लाग्यो। त्यो एउटा पक्ष छ, तर हामी त्यति बेला संविधान बनाइरहेका थियौँ। संविधान बनाइरहेको बेलामा चाहिँ नि 72/12 भुइँचालो आएको हुनाले चाहिँ हामीले
2: त्यसले जोड्यो भने
4: त्यसको रेस्पोन्स कसरी गर्ने, पूर्व तयारी कसरी गर्ने, राज्यको भूमिका के हुने, आम नागरिक समाजको भूमिका के हो भने, सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको भूमिका के हो भने भनेर स्पष्ट रूपमा हामीले चाहिँ संविधानमा व्यवस्था गऱ्यौँ। संविधानमा यसरी व्यवस्था गरेको कुरा चाहिँ सर्वथा नयाँ प्रयोग हो विश्वमै पनि। त्यसै अनुसारको विपद जोखिम न्यूनीकरण र व्यवस्थापन ऐन 2074 हामीले बनायौँ। त्यसै अनुसारको नीति रणनीतिहरू, नियमावली र मापदण्डहरू बनाउँदै हामीले अभ्यास गर्दै आएका छौँ। यो त महत्त्वपूर्ण कुरा हो। त्यसो भएको हुनाले चाहिँ
2: ऐन बनायौँ तर त्यसलाई अभ्यास गरेनौँ।
4: ऐन बनायौँ अभ्यास गरेनौँ भन्दाखेरि नि अभ्यास गरिरहेका
2: बेला बेलामा समीक्षा गर्ने
4: होइन, त्यो अब
2: त्यो के भइरहेछ भनेर हेर्ने,
4: त्यो अनेक कमीहरू
2: तयारी गर्ने,
4: अनेक कमीहरू ल्याकिङहरू छन्। त्यही ल्याकिङ र ल्याप्सेजहरूको कारणले गर्दाखेरि यस्तो खालको चाहिँ नि दुर्दशा भनौँ न, तत्कालै केही गर्न नसके जस्तो खालको अभिगत हाम्रो भएको हो होइन। तर एउटा कुरा हामीले के बिर्सनु हुँदैन भनेर भने, अब यो सन्दर्भमा के गर्नु पर्थ्यो त, अर्थात् भनौँ न सर्च रेस्क्यु र रिलिफ भन्छ नि, खोज उद्धार र राहत पहिलो चरणमा गर्ने काम, घटना घटिसके पछाडि पहिलो चरणमा गर्ने काम यही हो। जस्तो 10 गतेको बिहान 8:36 जाँदादेखिको टाइम लाइनलाई हेरौँ, आज हामी 13 गते कुराकानी गर्दैछौँ, यो टाइम लाइनमा ककसको भूमिका कस्ता कस्ता रहे त होइन, जिउँदै कति उद्धार गर्न सकियो, मरेकाको छाड दिनुहोस् अहिले, हामी सब मात्रै सङ्कलन गरिरहेका छौँ र त्यो सबको व्यवस्थापन पनि हाम्रो लागि अब नयाँ चुनौती भएको छ। त्यो बेग्लै कुरा, बेग्लै पाटोमा म चर्चा गर्छु। तर अहिले त्यो चाहिँ नि त्यो टाइम लाइनलाई हामीले हेर्दाखेरि ककसका भूमिका कस्ता कस्ता रहे भन्ने खालको कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो। र म एउटा राजनीतिक कर्मी पनि हुँ, राजनीतिक कर्मीका हिसाबले चाहिँ म राजनीतिक दल सम्बन्धी ऐन 2073 दफा 20 सबैको ध्यान आकर्षण गराउन चाहन्छु। राजनीतिक दलको भूमिका चाहिँ यहाँनिर के भयो, सेना त्यो गर्न सक्छ, सशस्त्र प्रहरी त्यो गर्न सक्छ होइन, कर्मचारीहरू त्यो गर्न सक्छन्, राजनीतिक दल चाहिँ के गरेर बसेको छ?
2: अहिले यस्तो विपत्तिमा देखाउनु पर्ने तदारुकता देखाएको छ,
4: अब कति गरेको छ होला मैले थाहा पाउन सक्ने किसिमले चाहिँ म त धेरै देख्दिनँ। यो किन नदेखेको भनेर भन्दाखेरि त्यो खालको चाहिँ नि उनीहरूसँग त्यो त्यो खालको शक्ति भन्नु पर्यो के, मेन पावर तालिमीहरू नै छैनन्। जस्तो उदाहरणको लागि
2: जस्तो कोहीले त फिल्डमा पनि पठाएछन्
4: त्यो फिल्ड
2: कार्यकर्ताहरूलाई,
4: अनि फिल्डमा जानेहरूले
2: के प्रधानमन्त्री कोषमा आर्थिक सहयोग पनि गरेका छन्,
4: त्यो चाहिँ राजनीतिक दलहरूले गर्नुपर्ने कर्तव्य। अब चाहिँ मैले
2: तत्काल राष्ट्रपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाउनु भयो,
4: त्यो राम्रो कुरा हो, मैले त्यो चाहिँ प्रशंसनीय कुरा हो। उहाँहरूले 50 लाख रुपियाँमा
2: हामी सबै दलहरू एक ठाउँमा छौँ है भनेर सन्देश पनि दिनुभयो।
4: अब हामी पनि त्यो चाहिँ हाम्रो पार्टीको तर्फबाट पनि हामी त्यो पैसा अलिकति सङ्कलन गर्दैछौँ, करिब करिब 25 लाख रुपियाँ जति पुर्याएर चाहिँ राखिदिनु पाए हुन्थ्यो भनेर हाम्रो साथीहरूको बिचमा चाहिँ हामीले कुराहरू गरिरहेका
2: छौँ। कम्युनिस्ट पार्टी नेकपाको तर्फबाट
4: हामीले आफ्नो ढङ्गले कुरा गरिरहेका छौँ, नेपाली काङ्ग्रेसले आफ्नो तयारी गरिरहेछ, गरिरहेछ, नेकपा एमाले गरिरहेका छन्, राप्रपाले गरिरहेको होला, यस्तै गर्नुपर्छ भन्ने मेरो भनाइ हो। राजनीतिक दल सम्बन्धी ऐनको बारेमा मैले चाहिँ किन चर्चा गर्न खोजेको भन्दा, यो त एउटा पक्ष हो, रेगुलर गरिरहने कुरा हो, तर अर्को महत्त्वपूर्ण यस्तो परेको बेलामा, खास खास बेलामा गर्नका लागि चाहिँ जस्तो नदीमै हाम फालेर मान्छेलाई बचाउनु पर्यो भनेदेखि त गोताखर तालिम दिनु पर्ला नि, रबर बोटहरू दिनु पर्ला नि, लाइफ ज्याकेटहरू दिनु पर्ला नि, डोरीहरू चाहिँ दिनु पर्ला नि। अब यस्तो खालको कुराको लागि आफ्नो आफ्नो पार्टीको हैसियत र आफ्नो पार्टीको औकात अनुसार, राष्ट्रपा सबभन्दा ठुलो पार्टी हो, पैसा पनि धेरै छ उसँग, स्वाभाविक रूपले उसँग धेरै तयारी गर्न सक्ला, हाम्रो पार्टी अलिकति सानो छ त्यस कारणले हामीसँग चाहिँ पैसा पनि छैन, त्यसो भएर हामी थोरै गर्न सकौँला, तर पैसा नभए पनि अर्को नभए पनि मन ठुलो छ भनेदेखि त अझ धेरै गर्न सकिन्छ। त्यस कारणले कसैले 10 तालिमीहरू तयार गरोस्, त्योभन्दा बढी सक्नेले 20 गरोस्, त्योभन्दा सक्नेले 100 गरोस् र यस्तो परेको बेला चाहिँ गरोस्,
2: र अहिले चाहिँ पुनर्स्थापनालाई प्रभावकारी
4: प्रभावकारी बनाओस्, होइन भनेदेखि त जानी गर्ने चाहिँ देख्ने होइन। अब भिजिबिलिटी यहाँले भन्नुभयो कस्तो राम्रो शब्द छ होइन, त्यसको लागि के गर्ने त भनेर भन्दा आफैले सेल्फीहरू खिच्ने, पोस्ट गर्ने आदि इत्यादि, त्यो अहिले त त्यो त्यो काम होइन नि होइन। यद्यपि काम गर्नेहरूले प्रचार पनि खोज्छन् त्यो बेग्लै कुरा हो होइन, तर काम कुरो एकातिर कुम्लो बोकी थिमीतिर भने जस्तो त गर्नु भएन नि, त्यो त कसैलाई पनि चाहिँ
2: काम प्रचार बढी गर्ने
4: अनि प्रचार
2: प्रचलन छ।
4: त्यस कारणले म के भन्छु भन्दा, सबभन्दा बढ्ता छ नि जस्तो उसले चाह्यो भने के गर्न सक्दैन, राजनीतिक दलहरूले चाहँदाखेरि प्रत्येक घरमा पुग्न सक्दो रहेछ होइन, भोट नदिने मान्छेलाई नि भोट दिने देउ देउ बनाउन सक्दो रहेछ, पार्टी सदस्यता नवीकरण गराउनका लागि चाहिँ प्रत्येक मान्छेलाई चाहिँ नमस्कार गर्न सक्दो रहेछ होइन,
2: राजनीतिक दलको संगठित कार्यकर्ता नै हुन्छ नि
4: होइन, कसैसँग
2: सङ्घदेखि
4: कसैसँग लाख
2: केन्द्रदेखि प्रदेशदेखि
4: कसैसँग
2: तहसम्म,
4: त्यस कारणले म त के भन्छु भन्दा नि यो मास एजुकेसन जो मैले अघिको कुराकानी गरेँ, जन जनशिक्षाको कुराकानी गर्दा आम शिक्षाको कुराकानी गर्दाखेरि यो दिन कसले कसले सक्छ भन्दाखेरि राजनीतिक दलहरूले मात्रै सक्छ। फेरि कुरा कसको कसको सुन्छन् त मान्छेहरूले, मतदाताहरूले कसको कुरा सुन्छन् त भन्दा
2: जनप्रतिनिधिको कुरा सुन्ने,
4: आफूले जसलाई भोट दिएको छ
2: नेताको कुरा सुन्ने हो
4: र उनीहरूले त्यो त्यो खालको काम चाहिँ उनीहरूले गर्नु पर्यो, उनीहरूले त्यो चाहिँ त्यो ट्रेडिसनल खालको कुरा गरेर हुँदैन, अब उनीहरूले यो विपदसँग जोडिएका पनि यी कुराहरू गरिदिनु पर्यो, हामी त त्यस्तो देशमा रहेछौँ नि त, र जनताका नेताहरूको पहिलो कर्तव्य भनेको उनीहरूको भोट खाएर नेता मन्त्री हुने मात्रै हो कि उनीहरूलाई परेको बेलामा बचाउने पनि हो नि,
2: नेताहरू जनताप्रति उत्तरदायी र वफादार हुनु पर्यो क्या,
4: त्यस्तो हुनु परेन,
2: दुःख सुखमा साथ दिनु पर्यो,
4: त्यस कारणले गर्दाखेरि जनताको समस्या कहाँनिर छ है, यस्तो हुँदो रहेछ नि त, यहाँ यहाँ चाहिँ जनताका नेताहरू देखिनु पर्यो नि, देखेर मात्र भएन जनतालाई मलम लगाउन सक्ने हुनु पर्यो नि, र त्यो काम राजनीतिक दलले गर्न सक्छ भन्ने मात्र भने हो मेरो,
2: अहिले बाढी जसरी आयो नि फेरि पनि खतरा चाहिँ छ होइन,
4: बिल्कुल
2: फेरि पनि ड्याम फुट्न सक्छ, हिमताल फुट्न सक्छ,
4: हिजै पनि भयो,
2: ठुलो खतरा हुन सक्छ,
4: हिजै पनि भयो नि होइन, हिजै पनि भयो, मात्र कति हो भन्दाखेरि 10 गते बिहान 8:40 जहाँ जहाँ जत्रो मात्रै भएन,
2: 6 गुणा कम आयो,
4: जम्मै जम्मा भएको पानी त होइन त्यसको निकास त निस्क्यो नि, फुटेरै निस्क्यो नि होइन, तर त्यसको चाहिँ के भन्दाखेरि फ्लो त्यसको चाहिँ नि उभार त्यसको उछाल त्यसको चाहिँ नि त्यो त्यो वेभको कुराकानी गर्दाखेरि त्यो अस्तिको 10 गतेको भन्दा धेरै नै शक्ति कमजोर थियो, त्यसै कारणले गर्दाखेरि मान्छेहरूले त अवेर भयो नि कुरा, हामीले के भुल्नु हुँदैन भनेर भन्दाखेरि यो घटना राति भएको भए के हुन्थ्यो, मैले त जहिले पनि भन्ने गरेको छु यो 72/12 भुइँचालो पनि बिहान 11:56 समयमा आयो, त्यो शनिबार पारेर आयो, मैले त त्यो मामाले भान्जा भेट्न आएको जस्तो गरिकन आयो भनेर भन्ने गरेको छु, मैले त्यही भुइँचालो राति 12 आएको भए के हुन्थ्यो, अहिले पनि चाहिँ तपाईँलाई बिहान 8:40 जो कुराकानी गरिरहेको छौँ, 36 मिनटको कुराकानी गरिरहेको छौँ, त्यही चाहिँ समय चाहिँ रातिको थियो भनेर भन्ने के हुन्थ्यो, धेरै मान्छेहरू चाहिँ नि योभन्दा कति गुणा हो मान्छेहरूको मृत्यु हुनेहरूको सङ्ख्या, मृतकको सङ्ख्या बढ्थ्यो हेर्नुहोस् होइन, भौतिक सम्पत्ति भौतिक संरचना यही स्केलको ध्वस्त हुन्थ्यो होला, तर चाहिँ के भने मानवीय क्षति चाहिँ योभन्दा बढ्ता हुन्छ,
2: अब खतरा अब के केमा
4: यो क्षति अघि भनेको नि त्यो अर्ली वार्निङ सिस्टम होइन, पूर्व चेतावनी प्रणालीलाई हामीले जीवन पद्धति बनाउन सकेको थियो भनेर भने हाम्रा सरकार हाम्रा राज्य हाम्रो राजनीतिक पार्टी हाम्रा पोलिसी मेकर्सहरू नीति निर्माताहरू ज जसले चाहिँ जिम्मेवारी पूर्ण काम गर्नका निम्ति जिम्मेवारी निभाउनको निम्ति जिम्मेवारी पूर्ण ठाउँमा छन् उनीहरूले यो कुरालाई चाहिँ उच्च प्राथमिकताका साथ राखेको थियो भनेर भने होइन यो मान्छेको मृत्युलाई योभन्दा कम बनाउन सकिन्थ्यो, मान्छेले भागो भागो भनेर भनेको छ नि, साँच्चीकै भागेको हिसाबले चाहिँ डाँडातिर गएका मान्छेहरू जम्मै जोगिएका छन् होइन, जे पर्ला त्यही डरला भनेर के अरे चाहिँ घरको छता जानेहरू मरेका छन्, केही पनि हुँदैन भनेर बसमै बस्ने मान्छेहरू मरेका छन्,
2: बहादुरी देखाएर भिडियो खिच्ने पुलमाथि जाने विभिन्न दृश्यहरू देखेर
4: होइन, हेर्नुहोस् त त्यो गर्नुहुन्छ त्यो त्यो चाहिँ त्यो त्यो चाहिँ बाढी आइरहेको बेलामा विपदको घटना घटिरहेको बेलामा गर्ने क्रियाकलाप त्यही हो,
2: जनचेतनाको कमीले भयो कि नेपालीहरूको स्वभावै यस्तै हो,
4: पहिलो त जनचेतनाको कमी हो त्यस पछाडि चाहिँ नेपालीहरूको स्वभाव हो
2: जिद्दीपन
4: जिद्दीपन, हिजो मलाई त मलाई भन्दै थियो हामी बहादुर त बहादुरै हो किन रे भनेर भन्दा नि रसियन सेनामा गएर मर्छु भन्ने त 100% 100% चाहिँ मरिन्छ भन्ने थाहा छ नि, तर पनि त्यहाँ गएर गएर चाहिँ सेनामा गएर जाहिर खान्छन्, मैले भने त्यो चाहिँ बाध्यता के गर्ने त, अब घरमा केही कम माडला मुखमा माड लगाइदिने मान्छे छैन, केही गर्दा पनि आउँदैन, बेरोजगारी चरम छ, अब मर्नुभन्दा बहुलाउने को भने जस्तो गरिकन मान्छेहरू यसो गरेका हुन् भनेर मैले चित्त बुझाउने त मैले कुराकानी गरेँ होइन, तर त्यो खालको चाहिँ पनि कुरा छ,
2: यो भोटेकोसी बाढीलाई अझै पर्गेलौँ फेरि पनि खतरा छ होइन,
4: अब त्यहाँ माथि माथि अहिले
2: सक्ने
4: अहिले अहिले चाहिँ त्यहाँ यो कसरी नै
2: 50 लाख घनमिटर पानी जम्मा भएर बसेको छ
4: होइन, अहिले अहिले चाहिँ यो यो साइन्सको कुरा हो,
2: त्यहाँ त धेरै तालहरू छन् अरू।
4: यो साइन्सको कुरा हो, एकदमै साइन्सको कुरा हो, र मैले यो यति धेरै डेप्थमा गहिराईमा गएर के चाहिँ मैले अध्ययन गरेको छैन। मैले सतहमा आएका जे खालका सूचनाहरू हो त्यही सूचनाहरूलाई मात्रै मैले विश्लेषण गरेको छु। म के कुराको पर्खाइमा छु भनेर भन्दाखेरि केही केही प्रोफेसरहरूसँग मेरो कुराहरू भइरहेछ, स्वदेशी र विदेशीहरूसँग र नेपाली र चाइनिजहरूसँग कुराहरू भइरहेछ, र उनीहरूले केही समयमा चाहिँ ती कुराहरू ल्याउलान् होइन। अब भन्न त यहाँ थरी थरीका भनाइहरू आइरहेछन् नि त, त्यहाँनिर भुइँचालोको कुरो पनि छ, त्यो साँच्चै भुइँचालो आएर पहिरो झरेको हो कि अथवा पहिरो झरेर गएर चाहिँ भुइँचालोको चाहिँ त्यो एउटा कम्पन दिएको हो कि, यस्ता यस्ता खालका कुराहरू पनि आएका छन्। त्यस कारणले यी जम्मै खालका कुराहरूको भित्र यी रहस्यमय कुराहरू
2: विपद जोखिम न्यूनीकरण चाहिँ कसरी गर्थ्यो? अब विपद त भयो, विपद पछि महाविपद पनि आइलाग्न सक्छ नि त, बाँचेकाहरू उनीहरूको जीवधनको सुरक्षा गर्नु पर्यो, घाँस बाँस कपास के छ कसरी प्रबन्ध गर्ने होइन, विभिन्न ठाउँमा सम्पर्क विच्छेद सम्बन्ध विच्छेद भएको अवस्था छ, एक आपसमा जोड्ने जिल्ला जोड्ने पुलहरू भाँचिएका छन्, बगाएर लगेको छ, धादिङकै फुर्के खोला पुल छैन, धादिङ बेसी सदरमुकाम अहिले गाडी पहुँच सम्पर्कबाट बाहिर छ,
4: सम्पर्क विच्छेद छ,
2: त्यो अवस्थामा चाहिँ कसरी ध्यान दिने त?
4: एकदम राम्रो प्रश्न गर्नुभयो, धन्यवाद ऋषिजी। यो साइन्स र पोलिसीको कुरा हो भनेर मैले अघि नै भनिसकेँ, यो विज्ञान र नीतिको कुरा हो, व्यवस्थापनको कुरा हो, मैले अघि नै भने। जब साइन्सको कुराकानी गर्छौँ त्यो भनेको डिआरआर भन्छौँ हामी, डिजास्टर रिस्क रिडक्सन अथवा विपद जोखिम न्यूनीकरण भनेर भन्छौँ। विपदको परिघटनालाई हुनसक्ने सम्भावनालाई रोक्न सकिँदैन, तर त्यसको जोखिम न्यूनीकरण गर्न सकिन्छ भन्ने साइन्सले प्रमाणित गरेको तथ्य हो यो। त्यसैले हामी के कुरामा बढी एडभोकेसी गर्छौँ, पैरवी गर्छौँ, के कुरामा बढी चाहिँ सरकार सबैको ध्यान आकर्षण गर्छौँ र हामी प्र्याक्टिसमा जान्छौँ, तर भन्दा जोखिम न्यूनीकरण गर्न पट्टि जाउँ है, होइन भइरहेको जो भइरहेको जोखिमहरू चाहिँ घटाउँ है, होइन अब हुनसक्ने जोखिमहरू हुन नदिउँ है।

0: फेरिको घरी भन्छौँ, पुनर्लाभमा जान्छौँ। तपाईँले भन्नुभएको पुनर्लाभको कुराकानी गर्दा यस्तो चुनौतीपूर्ण छन्, फुर्के खोलाको पुल हामीले अब तुरन्त दुई चार दिनभित्र दस आठ दिनभित्रमा नबनाइ हुँदैन। तपाईँको यो लोकप्रिय कार्यक्रम हेरिराख्नुहुने सम्पूर्ण दर्शकहरूसँग पनि म अनुरोध गर्न चाहन्छु, होइन धादिङकै जनसमुदायले पनि हेरिराख्नु,
1: तपाईँ त विगतमा धादिङको प्रतिनिधि पनि हो,
0: धादिङका अरू
1: राज्यबाट जितेर सांसद हुनुभयो, मन्त्री हुनुभयो,
0: राजनीतिक दलका साथीहरूले
1: सबै भूगोलको अवस्था थाहा छ तपाईँलाई,
0: मलाई थाहा छ,
1: बस्ती
0: कारणले गर्दा यो यो धादिङ जोड्ने पुल बनाउनको निम्ति पनि पहल कदमी गर्नेहरूमध्ये म एक हुँ, किनभने 48 सालदेखिको म सांसद हुँ धादिङको, होइन 50 सालमा बाढी आयो, त्यति बेला हाम्रो पुल बनाउने काम भइरहेको थियो। पुल बनाउँदा बनाउँदा एउटा रोचक कुरो तपाईँलाई सुनाइदिन्छु, होइन 50 सालको बाढी आउँदाखेरि चाहिँ होइन एउटा काठको चाहिँ मतलब चाहिँ रुखको एउटा मुढा चाहिँ होइन पिलरको माथि लगेर राखेको छ। अब त्यसबाट के बुझ्नु पऱ्यो भन्दाखेरि चाहिँ नि यो हाम्रो पुल चाहिँ हामी होचो बनाउँदै रहेछौँ होइन, र अर्को दिन अर्को पटक पनि यस्तै खालको बाढी आयो भनेदेखि त हाम्रो पुल त बगाउँछ। त्यस कारणले यसलाई यसको हाइट बढाउनु पऱ्यो भन्दा त्यति बेला नै जर्मनीहरू जिटिजेड भन्ने संस्थाले बनाइदिएको हो त्यो, होइन त्यति बेला हामीले चाहिँ जिटिजेडलाई अनुरोध गऱ्यौँ हाइट बढाइदियो, पुल बन्यो,
1: संरचना कस्तो बनाउने
0: भनेर, अहिले त त्यही पुल पनि छैन। अब अब कुरा के छ,
1: त्यही पुलमा पनि पिल्लर नभएको भए त त्यो बगाउँदैन थियो, अर्को पुलले आएर
0: हान्दियो, फेरि
1: हान्दिएर लगेको
0: त्यो त्यो खालको दुर्घटना
1: पिल्लर भाँचेर,
0: होइन अर्को अर्को म तपाईँलाई अहिले म बताउँछु, अहिले आजको आज पुल बनाउनु त सकिँदैन, तर एउटा उपाय छ है, त्यो उपाय के हो भनेर भन्दा गजुरी हाम्रो चाहिँ ब्यारेकमै त्यहाँनिर स्टकमै राखेका छौँ, त्यस्तो गजुरीमा जस्तो धेरैवटा चाहिँ के भन्दाखेरि ब्यारेकहरूमा चाहिँ हामीले भण्डारण गरेर राखेको 25 पुल बनाउन मिल्ने सामग्री छ हामीसँग, त्यसलाई भन्छ बेल्ली ब्रिज, होइन मलेखोको पुल बगाउँदा 2050 सालमा मलेखोको पुल बगाउँदाखेरि हामीले चाहिँ त्यो चाहिँ बेलायतबाट ल्याएको चाहिँ बेली ब्रिजहरू राखेर के अरे चाहिँ काम लिनुपर्ने खालको स्थिति बन्यो भनेर भने हामीले तिनै कुराहरूबाट पाठ सिकेर अहिले कुनै पनि बेला पर्न सक्छ भनेर चाहिँ हामीसँग त्यस्ता 25 चाहिँ पुल बनाउन पुग्ने सामग्रीहरू हामीले स्टक पाइलिङ गरेर राखेका छौँ। त्यसो भएको हुनाले चाहिँ हामी सबैले अनुरोध गरौँ, अहिलेको यो सरकारलाई अनुरोध गरौँ, होइन धादिङबाट अनुरोध गरौँ, सबैले अनुरोध गरौँ, फुर्के खोलाको फुर्के खोलामा अब हामीले गर्ने कुरा चाहिँ के भने तुरन्त बेली ब्रिज हालिदिइहालौँ एउटा कुरा,
1: किन भन्दा त्यहाँबाट त सिद्धलेख गाउँपालिका, नीलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका, गङ्गा जमुना गाउँपालिका, त्रिपुरा सुन्दरी गाउँपालिका,
0: त्यो त हाम्रो
1: सबैतिर जाने बाटो,
0: हाम्रो लाइफ लाइन
1: सबैतिर जाने पुल,
0: त्यो पुल जोडिसके पछाडि हामीले के भन्ने गरेका छौँ भन्दा दर्श अब धादिङ भौगोलिक रूपमा महाभारतदेखि लिएर गणेश हिमालसम्म जोडियो भनेर भन्ने गरेका थियौँ, आज त्यो विच्छेद भएको छ, त्यस कारणले गर्दाखेरि त्यसलाई जोड्नुपर्छ पहिलो कुरा। अब त्यस्तै चाहिँ के भन्दाखेरि नि अरू पुलहरू पनि त्यत्तिकै महत्त्वपूर्ण छन् र थुप्रै पुलहरू बगाएका छन्।
1: धादिङकै सन्दर्भमा कुरा गर्दाखेरि केही व्यक्तिहरूले चाहिँ हो यस्तै समस्या आउन सक्छ, त्यही भएर काठमाडौँको नजिक भए पनि विमानस्थल चाहिँ जरुरी छ है भनिरहेछन्। तपाईँलाई के लाग्छ,
0: विमानस्थल हामीले सल्यानटारमा विमानस्थल बनाउनुपर्छ भनेर के अरे चाहिँ हामीले भन्यो, त्यो विमानस्थल त परको कुरा हो, मैले त भन्दै आएको कुरा के हो भनेर भने धादिङ जस्तो चाहिँ धादिङ मात्र होइन धादिङ जस्ता जिल्लाहरूका लागि सदरमुकाममा स्ट्यान्ड बाई हुने गरिकन चाहिँ कमसेकम चाहिँ एउटा एउटा हेलिकप्टर त्यो चाहिँ 5-सिटर हेलिकप्टर मात्रै भयो भने पनि त्यो कति उपयोगी हुँदो रहेछ भन्ने कुरा चाहिँ अहिले अहिलेको बाढीमा देखियो। सबभन्दा रेस्क्युको लागि हेलिकप्टर मात्रै चाहिँ के भने अहिले प्रभावकारी साधन भएको छ, त्योभन्दा अरू केही पनि होइन। अब केही दिन पछाडि खाद्यान्न पुर्याउनु पर्ने काम पनि हेलिकप्टरबाटै मात्रै सम्भव हुन्छ, तल बाटो छैन, पुल छैन, के गर्ने त अब त्यस पछाडि चाहिँ अब त्यही भनौँ न त्यहाँ त्यहाँ त्रिशुलीको कुराकानी गर्दा वारीबाट पारी जानको लागि चाहिँ पुल छैन, घुमेर कहाँबाट कहाँबाट जानको लागि पनि माथि पनि
1: तर नेपाली मानसिकता
0: तलतिर
1: हेलिकप्टर र बिलासी भन्ने
0: अब त्यो पनि
1: महँगो भन्दिने
0: होइन, तर त्यही
1: हेलिकप्टरको जरुरी कस्तो अवस्थामा हुँदो रहेछ भन्ने कुरा
0: मैले संसदमा बोलेको छु। हेर्नुहोस् ऋषिजी, धेरै पटक संसदमा बोले, कसैले पनि ध्यान दिएन। त्यो बेला मैले के भनेको थिएँ भन्दा संघीयता मुलुक संघीयतामा गइसकेपछि 7 प्रदेशमा MI-17 जस्ता चाहिने हेलिकप्टरहरू 40-सिटर हेलिकप्टरहरू चाहिँ कहाँ त्यस्तो चाहिँ यो कम्तीमा एउटा राखौँ, अनि 5-सिटर हेलिकप्टरहरू चाहिँ कमसेकम पनि 5-5 राखौँ, सकिन्न भने पनि 3-3 राखौँ मैले भनेर भनेको थिएँ। आज हामीले चाहिँ 28 हेलिकप्टर चाहिँ स्ट्यान्ड बाई राखेका छौँ नि त आज, होइन मैले त एक साथी 21 हेलिकप्टरको मात्रै कुराकानी गरेको हुँ। भनेपछि हेलिकप्टरको
1: हेलिकप्टर पर्याप्त छन् अहिले
0: अहिले छैन पर्याप्त छैनन्। मैले भन्न खोजेको यो त प्राइभेट हेलिकप्टरको कुराकानी गरेको हो नि त, 28 वटाको कुराकानी गर्दा सबै कम्पनी
1: सरकारकै स्वामित्वमा भएको हेलिकप्टरको संख्या बढाउनु जरुरी छ,
0: बढाउनु जरुरी छ, हेलिकप्टर नै संख्या बढाउन जरुरी हो नि होइन। मातृ शिशु सम्बन्धी चाहिँ नि समस्याका लागि पनि खास गरिकन सुत्केरी महिलाहरूको उद्धारको निम्ति पनि होइन हेलिकप्टरै चाहिँदो रहेछ,
1: उद्धारको लागि पनि
0: हेलिकप्टर चाहिँदो रहेछ।
1: केही दिन अगाडि ज्वरो आउँदाखेरि पूर्वाधार विकास मन्त्री सुनिल लम्साल हेलिकप्टरबाटै काठमाडौँ आउनु भएको थियो,
0: त्यो चाहिँ आवश्यक थियो कि थिएन? सुनिलजीले चाहिँ ममा भन्ने कुरा हो, आत्मसमीक्षा गर्ने कुरा हो, तर यसको इम्पोर्टेन्स यसको महत्त्वको कुराकानी गर्दाखेरि अति उच्च खालको महत्त्व देख्छु म। त्यसैले जुन तपाईँले भन्नुभयो नि सबै ठाउँमा चाहिँ नि हामी एयरपोर्ट पनि बनाउन सक्दैनौँ र सबै ठाउँमा विमानस्थल चल्छ भन्ने कुरा पनि होइन, पालुङ टारको विमानस्थल चलेन नि, स्वाभाविक रूपले सलेनतारको विमानस्थल हामीले परिकल्पना गरेको विमानस्थल पनि भोलि नचल्न नै सक्छ, अनि बुढी गण्डकी प्रोजेक्ट बन्यो भनेदेखि त होइन त्यो चल्ने कुरै पनि भएन। मैले भन्न खोजेको कुरा त्योभन्दा फरक कुरा के हो भनेर भने हामीले चाहिँ नि प्रत्येक जस्तो चाहिँ नि दुर्गम गाउँहरूमा हेलिप्याड त बनाउन सकिन्छ नि, हेलिप्याड उपयुक्त खालको हेलिप्याड नभएर हेलिकप्टरहरू बस्न सकेका छैनन् होइन, यो स्थिति आज पनि देखियो। त्यस कारणले गर्दाखेरि यो यो खालको चाहिँ नि अहिले चाहिँ भनौँ न यो रेस्पोन्समा प्रतिकार्यमा चाहिने सामग्रीका कुराहरू हुन् होइन। अब यो त हेलिकप्टरको कुराकानी गरेको छु, कहाँ हेलिकप्टरसम्मको कुरा, यहाँ चाहिँ एउटा बलियो डोरी नभएको कारणले गर्दाखेरि चाहिँ तुरन्त काम गर्न नसक्ने कुराहरू चाहिँ सेना सशस्त्र प्रहरीले बताइराख्नु भएको छ होइन, र गोताखोरहरूको उपयुक्त तालिम जस्तो हामीले खास खास बेलामा बङ्गलादेशबाट गोताखोर ल्याउनु पर्ने जस्तो खालको चाहिँ परिस्थिति छ नि, हामीले हाम्रै भित्रबाट चाहिँ त्यस्तो खालको चाहिँ तालिमी गोताखोरहरू कति बनाएका छौँ त, तालिमीहरू हामीसँग कति छन् त,
1: यस्ता घटना त भइरहन्छ,
0: भोलिन्टियरहरू हामीसँग 2-3 लाख भोलिन्टियर छ भनेर हामीले भन्यौँ, तर होइन यो चाहिँ बागमती प्रदेशको रसुवा, नुवाकोट, धादिङ, गोर्खा, पूर्व नवलपरासी, चितवन र यति मात्रै जिल्लाको कुराकानी गरौँ, यहाँका भोलिन्टियर्सहरू तालिम प्राप्त गरेका भोलिन्टियर्सहरू हामीले कति चलाउन सक्यौँ कुरा त्यो हो। त्यसो भएको हुनाले हामीसँग सङ्घीयता देश मुलुक सङ्घीयतामा गइसके पछाडि अहिले सङ्घीय सङ्घ छ, प्रदेश छ र जिल्ला छ। सङ्घमा चाहिँ के छ भन्दाखेरि प्रधानमन्त्रीको अध्यक्षतामा

0: कुराकानी गरेका छौँ। त्यो कोषमा कोषमा पैसा जम्मा गर्नका निम्ति त वार्षिक रूपमा त हामी त बजेट त चलाइरहेका छौँ, कसैले कति अरबको बजेट चाहिँ सार्वजनिक गर्यो, कसैले कति भनेर भन्छन् र सङ्घीय सरकारले त कति खरबको गर्यो भन्ने खालको कुरा छ। त्यसमा चाहिँ पर्सेन्टेजका हिसाबले प्रतिशतका हिसाबले विपद जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि सङ्घीय सरकारले 5%, प्रदेश सरकारले 5%, स्थानीय सरकारले 5% गर्नुपर्छ र छुट्याउनुपर्छ भनेर त राष्ट्रिय रणनीतिक कार्ययोजनामा हामीले चाहिँ त्यो कुरा उल्लेख गरेका छौँ। त्यो उल्लेख गरेको कुरा कागजमा मात्र राख्नलाई हो र व्यवहारमा पनि
1: होइन
0: अहिले हो
1: परिचालन त गर्नु
0: त्यसरी त्यसरी चाहिँ हामीले छुट्याएको थियो भनेर भने होइन त्यसरी छुट्याएको थियो भनेर भनेदेखि अहिले हामी चाहिँ आत्तिनुपर्ने खालको स्थिति हुन्थ्यो र हामीसँग प्रशस्त पैसाहरू पनि छन्, तालिमहरू लिएका मान्छेहरू पनि छन्, सबै कुराहरू हुन्थ्यो। हेर्नुहोस् ठिकै हो,
1: यस्तो कुरा
0: उदाहरणको लागि चाहिँ उदाहरणको लागि
1: विगतदेखि नै तपाईँहरूले ध्यान दिनु भएन,
0: म पनि भन्नु पर्यो किनभने त्यसको
1: राजनीतिक दल
0: होइन एउटा होइन राजनीतिक दलको नेता मात्रै होइन, म यसको एक्टिभिस्ट हुँ, यसको अभियन्ता हो होइन, यसको यही क्षेत्रमा अब
1: तपाईँ पनि विभिन्न दलमा अब
0: होइन
1: अब मन्त्रीसम्म बन्नुभयो, पटक पटक सांसद बन्नुभयो,
0: कति कामहरू गर्न सकिनँ भन्ने कुरामा मलाई आफैलाई चाहिँ नि आत्मग्लानी भइरहेछ, मलाई पश्चाताप भइरहेछ, म आत्मसमीक्षा गरिरहेको छु, निर्ममतापूर्वक मैले आत्मसमीक्षा गरेर मैले आफूलाई परिवर्तन गर्ने र म जस्तै अरूलाई पनि परिवर्तन गर्नका लागि मैले त्यस खालको चाहिँ प्रयत्न गर्नुपर्छ। त्यो अभियानमा म निरन्तर लाग्नुपर्छ, म थाक्नु हुँदैन र तपाईँले जे आलोचना गर्दै हुनुहुन्छ तपाईँले गर्नुभयो त, मैले पर्याप्त गर्न सकेको छैन तर यति भने पनि गरेको छु, यहाँ सिन्का भाँचिएको थिएन भनेर भने यो कमसे कम विपद जोखिम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा सिन्का भाँच्ने कामको अभियानको नेतृत्व चाहिँ मैले गरेको छु।
1: तपाईँले त्यसको अनुभव पनि हासिल गर्नु
0: गरेको छु,
1: जापानबाट विद्यावारिधि गर्नु
0: गरेको छु,
1: डिजास्टर रिस्क म्यानेजमेन्टमा
0: हो,
1: पहिलो नेपाली होइन तपाईँ
0: भन्छन् त्यस्तै, त मैले पनि सुनेको त्यस्तै हो र अरू म किन पहिलो भन्नु परेको छ र यो क्षेत्रमा मैले जीवनको अन्तिम अन्तिमतिर चाहिँ अब पुग्दैछु होला म पनि, तर बाँकी रहेको जीवन चाहिँ यो मानव पुण्यको काम हो भन्ने कुरा मैले महसुस गरेको छु।
1: तपाईँले भनेको कुरा अहिले सरकारवाला निकायहरूले सुनेका छन्,
0: बेसरी
1: तपाईँसँग सल्लाह गरेका
0: छन् गर्छन् सुन्छन्
1: उपयोग
0: भएको छ र यो चाहिँ तपाईँको चाहिँ कतिपय मान्छेहरूले जसले व्यवस्था गर्छन् व्यवस्था गर्नेले उहाँले त्यो समयमै भन्नुभएको थियो तर दुर्भाग्यवश मैले मानिनँ भनेर पश्चाताप पनि गरिराख्नु भएको छ।
1: डाक्टर दुलाधर, जसरी रसुवागढी हुँदै भोटेकोसी त्रिशुली नारायणीसम्म अहिले असर गर्यो नि, अरू अरू क्षेत्रहरूमा अरू अरू प्रकोप चाहिँ के केमा जोखिम छ, अहिले के के कुरामा ध्यान दिनुपर्ने छ?
0: अहिले
1: जतिसुकै बेला प्रकोप त आउन सक्छ,
0: अहिले अहिले भर्खरैको कुराकानी गर्नुहोस् भन्नुहोला, मैले यो सब व्यवस्थापनको कुराकानी गरेँ नि, उति बेला पनि 72 वैशाख 12 गतिको भुइँचालो र यो अहिले फरक खालको कुरा के हो भनेर भने भुइँचालो आफैले चाहिँ मान्छे मार्दैन भन्ने भनाइ छ, संरचनाले मान्छे मार्ने हो, संरचना कसले बनाउने हो अहिले मान्छेले मानवले बनाउने हो,
1: मानव
0: हाम्रा घरहरू भत्केर मान्छे मर्छन् भनेर भनेपछि घर चाहिँ कसले बनायो त, हामीले बनायो, त्यस कारणले गर्दाखेरि त्यसमा ट्र्यापमा पर्ने मान्छेहरू 1 हप्ता 8 दिनसम्म चाहिँ नि कति त 21 दिनसम्म पनि मान्छे बाँचेको त्यस्ता दृष्टान्तहरू छन्, तर यो हिलामा गाडिएका मान्छेहरू चाहिँ होइन जसको यो घाँटीभन्दा माथितिर चाहिँ कमसे कम अब बोल्न सकेका छैन, हात पाउ देखिन सकेका छैन, टाउको चाहिँ देखेको छ भनेर भने त्यस्तालाई कैयौँ दिनसम्म चाहिँ ती मान्छेहरू बाँचेका दृष्टान्तहरू जस्तो अफगानिस्तानमा भारतको उत्तराखण्डमा यस्ता खालका दृष्टान्तहरू हेर्न
1: अहिले पनि टनेलबाट
0: त्यहाँ म भन्दैछु त्यहाँ म आउँदैछु, तर अहिले चाहिँ नि अधिकांश चाहिँ बेपत्ता भएका मान्छेहरूको अहिले चाहिँ लास मात्रै हामी फेला पार्दैछौँ तल तल जाँदाखेरि, जस्तो नारायण नदीको किनारमा चितवनका हाम्रा साथीहरूले भने अनुसारको त्यहाँनिर 239 भन्दा बढी लासहरू चाहिँ हामीले जम्मा पारिसक्यो,
1: छिन्न भिन्न भएको
0: अवस्था, अब त्यसलाई कसरी कसरी राख्ने, अब त्यहाँनिर चाहिँ गर्ने के त भनेर भन्दाखेरि नि अब अस्पतालको शवगृहमा होइन लास घरमा लगेर राख्नलाई ठाउँै छैन, भरिसक्यो
1: सब व्यवस्थापनमै चुनौती भइसक्यो,
0: अब त्यो चाहिँ व्यवस्थापन गरिएन भनेर भने भोलिदेखि चाहिँ त्यसको दुर्गन्ध फैलिने मात्र होइन त्यसबाट महामारीको चाहिँ रूप लिन सक्छ, त्यो तपाईँले अर्को चाहिँ भन्नु नि डिजास्टर पछाडिको डिजास्टर, ह्याजार्ड पछाडिको ह्याजार्ड होइन, यो खालको चाहिँ यो प्रकोप पछाडिको प्रकोप यस्तो खालको
1: त्यो झन् खतरनाक हुन्छ
0: होइन, अब यो त हाम्रो सक्यो व्यवस्थापन गऱ्यौँ, सपोज यसलाई ठान्नुहोस्,

0: हामीले केही दिन महिना दिन पन्ध्र दिन लगाएर अब पुनर्निर्माणमा त कति हो कति अब समय अब सर के अरे पब्लिक ट्रान्सपोर्टका कति भनौँ न पुल र सडकको कुराकानी गर्नुहुन्छ भने पुल मात्र 40 पुल बगाएको छ होइन सडकको चाहिँ त विभिन्न खण्ड खण्डको कुराकानी गर्ने हो भने 40 सडकहरू ध्वस्त भएको छ त्यसलाई पुनर्निर्माण गर्नका निम्ति अहिलेको अनुमान अन्दाजी 50 अर्ब लाग्छ उत्तर भन्ने खालको कुरा छ तर त्यो पिडिएनए गरेपछि पोस्ट डिजास्टर निर एसेसमेन्ट भन्छ त्यसलाई होइन त्यो त्यो गरिसके पछाडि देखिन्छ कति लाग्ने हिजो चाहिँ नि 7,30,000 50 अर्ब लाग्ने भनेको छ ल 50 अर्ब पनि सरकारले तुरन्तै व्यवस्था गर्न सक्छ भन्ने लाग्छ मलाई दाताहरूले हामी कति दिउँ भनेर भनिरहेको छ दाताहरूले दिएकाहरूले पनि धेरै पनि दिइसकेका पनि छन् त्यस्तो स्थिति छ र निश्चित रूपमा चाहिँ नि यो बनाउने गरिकन आउला तर समयका हिसाबले अब हामी त धादिङकै कुरा तपाईँले अघि गर्नुभयो नि म हिजो धादिङका साथीहरूसँग कुराकानी गर्दै थिएँ हेर्नुहोस् हामी त अब उही 40 अगाडिको धादिङमा गयौँ नि भनेर भन्छन् कि मान्छेहरू होइन अब चाहिँ त्रिशुलीतिरका साथीहरूले भन्ने हो भने हामी 40 अगाडिको त्रिशुलीमा गयौँ भनेर भन्नुहुन्छ किनभने त्यति खण्डहर भएको छ र त्यो जति पनि संरचना पुल चाहिँ नदीमाथिको संरचना पुलहरू हामीले पक्की पुलहरू बनाएर बडा शानदारका साथ हामीले चाहिँ भन्न सक्ने भएका थियौँ होइन हामी सबै भागलाई अब हामीले जोडेका छौँ
1: पूर्वाधार त
0: क्षेत्र विच्छेद भएको छ अब त्यो त मा यो त राष्ट्रिय पूर्वाधारका कुराहरू हुन् मानिसका पूर्वाधार मानिसका घरहरू हुन् होइन अब माथि डाँडामा बस्ने मान्छेहरू उनलाई एकछिन पनि धैर्य गरेर होइन उसको मन बहलाउन सकिराखेका छैनन् मान्छे होसमा आउने बित्तिकै एक प्रकारले भन्यो भने ऊ चाहिँ फेरि बेहोस हुने खालको स्थिति छ तल हेर्छ घर छैन घर मात्र होइन घरभित्र एउटा बडको कचौरादेखि लिएर के अरे चाहिँ नि सानो सानो चिजहरू पनि अब उसँग केही पनि छैन जिरोमा आएको छ होइन जिरो ग्राउन्डमा आएको छ क्या मान्छे अनि त्यसको चाहिँ नि त्यो त्यो त्यो खालको पुनर्निर्माण अब कसरी गर्ने होला एउटा व्यक्तिलाई 10 लाख दिन सक के अरे 3 लाख दिन सकेला 4 लाख दिन सकेला 5 लाख दिन सकेला हाम्रो राहत सम्बन्धी मापदण्डले त्यही भन्छ अहिलेको सरकारले अहिलेको सरकारले बढी देला होइन 2 लाखै बढी देला त्यसले चाहिँ नि बन्छ र घर उसको संरचना उसले बनाएको जस्तो जीवनमा एउटा चाहिँ जुन चाहिँ सपना देखेर आफ्नो सुन्दर घर बनाएको थियो त्यो क्षण
1: भरमै भूकम्पमा त अझै कच्ची घर भत्किएका थिए
0: होइन आज के भएको छ त भन्नुहोस् पुरै वास आउट क्या होइन बगर बनाइदिएको छ बगर
1: बढारेर लगेको छ
0: अब जिरोबाट उठाउनु पर्ने छ त्यस्तो स्थिति मात्र होइन त्यो त्यो लोकेसनबाट रिकोलोकेसन भन्छ नि मान्छेलाई स्थानान्तरण गर्नुपर्ने छ त्यो ठाउँमा बनाउनु हुँदैन अब राज्यलाई थाहा भयो समाजलाई थाहा भयो राजनीतिक दललाई थाहा भयो कि यो क्षेत्र चाहिँ के भन्दाखेरि कुनै पनि बेला यस्तो खालको चाहिँ नि जोखिममा चाहिँ मान्छे सुरक्षित रूपमा नहुन सक्ने रहेछन् त्यस कारणले सुरक्षित ठाउँ भनेको कि एउटा मान्छेको लाइफ यो हाइटमा यो उचाइमा बस्दाखेरि घर जाँदो रहेछ बगर हुँदो रहेछ अब घर कहाँ बनाउनु पर्यो त उच्च ठाउँमा बनाउनु पर्यो नि सुरक्षित ठाउँमा बस्नु पर्यो बनाउनु पर्यो नि त्यो सुरक्षित हामीले भनेको त्यो हामीले सुरक्षित भनेर भनिरहेका ठाउँहरू जियोलोजिकल्ली सुरक्षित छन् कि छैनन् भौगोलिक हिसाबले पहिरो चल्ने ठाउँ हुन् कि भीमकाय पहिरोमाथि बसिरहेछौँ हामी म्यासिभ ल्यान्डस्लाइड माथि बसिरहेका छौँ यस्तो खालको स्थितिमा चाहिँ नि हामीले अब असाध्यै चुनौतीपूर्ण छ हाम्रो लागि र सरकारका लागि चुनौतीपूर्ण छ भनेर के अरे चाहिँ मैले चाहिँ हात बाँधेर भने होइन यो चाहिँ कस्तो भन्दाखेरि पुनित काम हो मानव महापुण्यको काम हो यो
1: नेपालीहरू फेरि मनोकारी छन् तपाईँले अहिले भने विभिन्न व्यक्तिहरूले सहयोग पनि गरिरहेको छ
0: गर्नुपर्छ र गर्छन् र यसमा चाहिँ होला
1: सहयोग गरेको स्टेटमेन्ट क्युआर हालिरहेछन् त्यसले थप सहयोग गर्नलाई उत्प्रेरित पनि गरिरहेछ
0: त्यसैले सबैले
1: विदेश शक्ति राष्ट्रहरूले
0: जसले जसको क्षमताले भ्याउँछ शक्ति राष्ट्र के अरे विदेशी दाताहरूले गर्ने एउटा कुरा हो स्वदेशीहरूले पनि मनकारीहरूले गरिरहेका छन् नि त मनकारीहरूले गरिरहेका छन् त्यसमा पनि त कसैले 10 रुपियाँ देला कसैले 10 लाख देला कसैले 10 करोड देला त्यो त आफ्नो आफ्नो औकात अनुसार गर्ने कुरा हो तर सबैले गर्न पर्यो भन्ने मेरो भनाइ हो त्यसको चाहिँ के हो त भन्दा एउटा होल अफ दि सोसाइटी सिभिल सोसाइटी र होल अफ दि गभर्मेन्ट भन्ने एप्रोच हुन्छ क्या त्यो एप्रोचबाट अब जानुपर्छ यो चाहिँ यो बालेन सरकारको यो घन्टी सरकारको मात्रै काम हो भनेर उडाउनु पाइँदैन यो हामी सबैको हो यो
1: अहिले धेरै व्यक्तिहरू चाहिँ झस्किएका छन् क्या सहयोग गर्यो सम्बन्धित ठाउँमा राहत पुग्दैन होइन उद्धार पनि राम्रोसँग गर्दैनन् पुनर्स्थापनाको त के भर पर्ने
0: त्यो दुरुपयोग हो कतिपय हिसाबले त्यस्तो कुरा हुन्छ होइन मौका हेरेर बस्नेहरूले मौकाको फाइदा उठाउनेहरूले जो हमेसा गर्छन् त्यो त्यसैले त्यहाँ कानुन छ त्यसलाई दण्ड छ यी सबै खालको प्रक्रियाबाट जानु पर्यो नि तर त्यो भनेर के अरे चाहिँ गर्दै नगर्ने खालको कुरा त हुँदैन होइन अलिअलि दुरुपयोग हुनसक्छ अलिकति चुहिन सक्छ चुहावट हुनसक्छ होइन ती खालको कुराहरूलाई चाहिँ कानुन र विभिन्न उसबाट चाहिँ हामीले त्यसलाई चाहिँ नियन्त्रण गरेर जानु पर्दछ भन्ने लाग्छ।
1: यो बेलामा विदेशी दाताहरूबाट प्राप्त सहयोग रकम उपयुक्त हुन्छ होइन?
0: अब यसमा
1: दिँदाखेरि
0: जे पनि लिनु हुँदैन, हामी मगन्ते जस्तो दिएर देखिनु हुँदैन। हाम्रो आवश्यकताले के भन्छ त्यो आवश्यकता हामीले उच्च शिरका साथ हामीले चाहिँ दाताहरूलाई भन्नुपर्छ। हामीले कामै नलाग्ने चिजहरू दिएर पठाएर हामी त्यो पायौँ भनेर के अरे लिनुहुन्न, सित्तै पायो भनेदेखि तिन धारे चुक पनि खान्छन् भनेर भन्ने जस्तो शैलीबाट गर्नुहुन्न।
1: नेपालीहरू त अझै
0: होइन छनौटपूर्ण
1: अलकत्रा खाएर मट्टी तेलले गुल्ला गर्छन् भन्ने पनि छ,
0: त्यो हिसाबले चाहिँ
1: एउटा कथा नै छ
0: होइन। त्यतापट्टि पनि नजाउँ हामी, त्यसरी पनि टिप्पणी नगरौँ, भनाइ छन्हरू त्यस्तो बेग्लै कुरा हो। तर एउटा चाहिँ कुरा के भनेदेखि हामीले छनौटपूर्ण हाम्रो मागहरू हुनु पर्यो होइन, आवश्यकता पनि
1: स्वार्थ लुकेर आएको हुनसक्छ
0: अनि अनेक हुनसक्छ। अनि अहिले पनि
1: जस्तो राजनीतिक नेतृत्वले त हरेक हिसाबले सजग गराउनु पर्यो।
0: टनेलकै कुराकानी गर्दा टनेलमा जो मान्छे अहिले चाहिँ त्यहाँ मान्छेहरू बन्धक बनेका छन् अथवा टनेलबाट 300-400 मान्छेहरू विभिन्न एउटा टनेलको मात्रै कुरा, त्यहाँ त 5-7 टनेल कति कतिमा चाहिने मान्छेहरू छ भन्छन्। र त्यो टनेल चाहिँ अहिले के भएको छ भनेर भन्दाखेरि त्यसलाई ढोका लगाउँदाखेरि चाहिँ त्यो लक भयो नि त होइन त लाग्दाखेरि अब त्यहाँबाट चाहिँ भित्र चाहिँ त्यो छिरेर नि लेदो सहितको पानी चाहिँ छिरेर अहिले चाहिँ उ गर्दाखेरि भित्र मान्छेहरू चाहिँ त्यस्तो छिपछिपेमा बस्न बाध्य भएका छन् भन्ने सुनिन्छ। त्यो हाम्रो मात्रै शक्तिले यदि भ्याउँदैन भनेर भने यस्तो खालको चाहिँ टनेलभित्र मान्छेहरू फस्दाखेरि निकाल्ने जुक्ति राम्रो जुक्ति भएको को होला? यस्तो मेरो विचारमा जापानीहरू हुन्छन्, चाइनिजहरू हुन्छन्, उनीहरूलाई भन्नु पऱ्यो नि हामीले होइन। आफूले मात्र सकिँदैन भने उनीहरूले भन्नु पऱ्यो। त नेपाली सेनाहरूले के भनिरहेका छन् भनेर भने एकदम चाहिँ दूरदराजमा एकदम दुर्गम र खोज ठाउँमा साना हेलिकप्टर लिएर उडाएर लिएर जाने ठाउँमा ठुलो हेलिकप्टर लगेर त्यो केही पनि गर्न सकिँदैन होइन, हामीलाई डिस्टर्ब मात्रै हुन्छ, हामीले गरिरहेका छौँ अहिले भनेर भनिराख्नु भएको छ, उहाँहरूले गरिदिनु भए पनि छ।
1: यस्तो बेलामा महिला बालबालिका विद्यार्थी अझ गर्भवती महिला वृद्ध वृद्ध उहाँहरूलाई चाहिँ कसरी सुरक्षित राख्ने?
0: उनीहरूलाई पहिलो प्राथमिकता दिनुपर्छ,
1: उद्धार गरेका व्यक्ति
0: हरेकले उनीहरूलाई पहिलो प्राथमिकता दिनुपर्छ। यसमा मर्नेहरू पनि उनीहरू नै परे होलान् भन्ने हामीले अनुमान गरेर बाँचेकाहरूलाई पनि उच्च प्राथमिकताका साथ सेल्टरमा लैजाँदाखेरि ज्येष्ठ नागरिक महिला एकल महिला बालबालिका यिनैलाई चाहिँ पहिलो प्राथमिकतामा राखेर उनीहरूलाई के चिजहरू चाहिन्छ ती चिजहरू दिनु पर्यो। साना किशोरीहरू रहेछन् भनेर भने हाइजिन किटका सामानहरूका कुराहरू होलान्, जे जे चिजहरू चाहिन्छन् ती चिजहरू चाहिँ त्यहाँ उपलब्ध गराएर
1: होइन
0: उनीहरूको चाहिने उनीहरूको अब स्वजन उनीहरूले गुमाएका छन्, आफ्ना प्रियजनहरू गुमाएका छन्, त्यसको चाहिँ सन्तापले उनीहरूको मानसिक जुन त्यो मनोविज्ञान हो नि त्यो मनोविज्ञान खलबलिएको छ,
1: घर पनि गुमाएका
0: सबै कुरा गुमाएका,
1: अनि विद्यालय पनि बगाएको,
0: कति कुराहरू चाहिँ बेला
1: विद्यार्थीहरूको शिक्षा मन्त्री बनिसकेको व्यक्ति
0: बेला बेलामा उनी भकानिन्छन्। त्यस्तो मान्छेहरूलाई काउन्सिलिङ साइकोलोजिकलले अलिकति काम गर्नुपर्छ होला। यी जम्मै खालका कुराहरू थरी थरीका मान्छेहरू हाम्रो समाजमा छन्, हामीले ती मान्छेहरूको चाहिँ प्रयोग गरेर चाहिँ उनीहरूले छिटोभन्दा छिटो राहत पाउने हिसाबले, राहत भनेर भनेको दुई महिना चामल मात्रैको कुरा होइन, यस्ता सबै खालका कुराहरू उनले पाउने गरिकन सुनिश्चितता गरिदिनु।
1: डाक्टर दुलादर, हामीले अघिल्लो वर्ष देश जलेको हेऱ्यौँ, देशका ऐतिहासिक संरचनाहरू सिंहदरबारदेखि सर्वोच्च अदालत, राष्ट्रपति भवन, संसद भवन, नेताहरूको निवास जल्यो नि, यो पटक चाहिँ बाढीले बगायो,
0: कति हो कुनै स्केलमा भन्ने मात्रै कुरा हो।
1: अघिल्लो वर्ष खरानीबाट उठ्नुपर्ने अवस्था
0: भोगिराख्नु,
1: अब अहिले हिलोबाट
0: त्यो खरानीबाट 24 गतेको घटनालाई तपाईँले उल्लेख गर्न खोज्नु भएको छ, त्यो वास्तवमा देशलाई नै खरानी बनाउने खालको घटना थियो त्यो होइन। 2 घन्टा 3 घन्टाको बिचमा देशलाई खरानी केही तत्त्वहरूले गरे होइन, केही स्वार्थ समूहहरूले गरे, यो कुनै स्वार्थ समूहले गरेको होइन, यो यो चाहिँ नि प्राकृतिक
1: मानव निर्मित भयो, अहिले चाहिँ दैवी प्रकोप प्राकृतिक विपत्ति भयो,
0: विपत्ति भयो, कुरा फरक यति मात्रै हो होइन। तर सबै चाहिँ नि त्यो विध्वंसले नोक्सान कसलाई पुर्यायो त अल्टिमेटली भन्दा नेपाली
1: नेपाल र नेपालीलाई पुर्यायो। अब यसबाट उठ्नलाई त गाह्रो छ नि त, फेरि
0: गाह्रो छ, तर हामी उठ्नै पर्दछ,
1: क्षति व्यापकै भएको छ,
0: हामी उठ्छौँ र हाम्रो इच्छा शक्ति ढलेको छैन, इच्छा शक्ति बगेको छैन, हाम्रा विश्वास हाम्रा चाहिँ आशाहरू ढलेको छैन, मनकारी हातहरू र मनकारी मान्छेका सोचहरू ढलेका छैनन्, त्यस कारणले हामी केही समय लाग्ला उठ्न त उठिहाल्छौँ हामी।
1: भनेपछि अब बन्नेछ नेपाल, नेपाल चाहिँ बन्छ,
0: नेपाललाई
1: रोक्न सक्यो
0: बन्छ भन्ने खालको कुरामा त विश्वासै गरेर जानु पर्यो हामी होइन र, तर अब बनाउँदै जाने अनि एउटा एउटा किसिमका मानव निर्मित भए पनि प्राकृतिक भए पनि त्यो ध्वंसले चाहिँ समाप्त पार्दै जाने हो भनेदेखि चाहिँ
1: अहिले दानबहादुर कार्कीले लेख्नु भएको थियो क्या, भदौ 24 घटनापछि आमा म त फर्केर आएँ, खरानीबाट उठेर आएँ, अब अहिले यो बाढीबाट उठेर आउनुपर्ने अवस्था
0: पर्यो पर्यो पर्यो, ठिक हो,
1: परिस्थिति जटिल छ, नेपाल र नेपालीले जुटेर एकजुट भएर हातेमालो गरेर उठ्नुपर्ने अवस्था
0: छ, सही कुरा हो।
1: जाँदा जाँदै के सन्देश दिन चाहनुहुन्छ तपाईँ?
0: अहिले आत्तिने कुरा होइन होइन, धैर्यताले साथ के अरे हामी काम लिउँ र फेरि पनि यस्तो खालको विपद आउँछ भन्ने खालको कुरामा मनमा राखौँ, सचेत हौँ र पूर्व सावधानी र पूर्व तयारी गर्ने खालको कुरा, कुनै पनि विपदको लागि पूर्व तयारी गर्ने खालको कुरालाई चाहिँ आफ्नो जीवन पद्धति हो भनेर जीवन पद्धतिमा ग्रहण गरौँ, आम शिक्षा यस ढङ्गले नै सञ्चालन गरौँ। मलाई लाग्दछ हामी यस्ता विपदहरू आउँछन् तर हामी सामना गर्न सक्छौँ, त्यो सामना गर्न सक्ने धैर्यता र क्षमता हामीसँग छ।
1: समय संवाद र सचेतनाका लागि यहाँलाई हार्दिक धन्यवाद।
0: ल धन्यवाद,
1: हस् नमस्कार।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0556 53 69 98 550 77 061 र 98 550 77 053। 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 93 440, 493 580 र 98 550 26 440।
3: It's 9 o'clock, अहिले 9 बजेको छ।
4: 93.2 स्वदेश FM।
5: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जलविद्युतको सुरुङमा फसेकाहरूको उद्धारको प्रयास चल्दै, सुरुङमा कति फसेका छन् भन्ने यकिन तथ्याङ्क आउन बाँकी। प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5,24,00,00,000 रुपियाँ संकलन, रसुवा र नुवाकोटका 26 ठाउँमा राहत वितरण तथा आश्रयस्थल। पृथ्वी राजमार्ग अवरुद्ध भए पनि काठमाडौँमा अत्यावश्यक सामग्री अभाव नहुने, वैकल्पिक बाटोबाट गाडी ओहोरदोहोर र ढुवानीको व्यवस्था। उत्तरी साइप्रसमा यात्रुवाहक डुङ्गा पल्टिँदा 8 जनाको ज्यान गयो, 1 दर्जन भन्दा बढी मानिस बेपत्ता। र प्रिमियर लिगमा इप्स बी विच टाउनमाथि म्यान्चेस्टर युनाइटेडको शानदार जित। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोसे नदीमा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारको प्रयास भइरहेको छ। प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको नेपाली सेनाको नेतृत्वमा रातभर पनि उद्धारको कोसिस भइरहेको छ। 3 स्काभेटरले निरन्तर काम गर्दा टनेलको मुख्य भागसम्म पुग्न अझै केही समय लाग्ने अनुमान गरिएका भएकाले उद्धार टोलीले रातभर उद्धारको कोसिसलाई निरन्तरता दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। उद्धार टोलीले सुरुङ मार्गभित्रको अवस्था प्रत्यक्ष निरीक्षण गर्दै फँसेका व्यक्तिहरूसम्म पुग्ने प्रयास गरिरहेको छ। यसै गरी त्रिशुली 3B आयोजना स्थलमा पनि नेपाली सेनासहितको प्राविधिक टोली परिचालन गरिएको छ। लाङटाङ र चिरिमे जलविद्युतको सुरुङमा पनि खोजी भइरहेको छ। रसुवागढी जलविद्युत आयोजनाबाट हराइरहेका 93 जनाको खोजी भइरहेको सरकारले जनाएको छ। कुन आयोजनाको सुरुङमा कति फँसेका छन् भन्ने यकिन तथ्याङ्क भने आइसकेको छैन। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न जलविद्युत आयोजनाबाट 933 जना सम्पर्कविहीन छन्। त्यसमध्ये 500 भन्दा धेरै सुरुङमा फँसेको अनुमान छ। बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5,24,69,44,000 रुपियाँ सङ्कलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष मार्फत पीडितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको छ। कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी यी कोषमा अहिलेसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण सार्वजनिक गरेको छ। प्रधानमन्त्री राहत कोषमा हिजोसम्म 9 वाणिज्य बैङ्कका खातामा यो रकम सङ्कलन भएको हो। हिमालयन र लक्ष्मी बैङ्कमा थप 21,43,232 अमेरिकी डलर जम्मा भएको छ। विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बस्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक QR कोड र खाताको नाम प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ। खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कार्यालयले जनाएको छ। बाढी पीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भइरहेको दावी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावितका लागि रसुवा र नुवाकोटका विभिन्न 26 ठाउँमा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। हिजो मात्रै प्रभावित 2 जिल्लामा 3,454 जनालाई आश्रय तथा राहत वितरण गरिएको छ। काठमाडौँ जोड्ने मुख्य सडक नागढुङ्गा मुगलिङ खण्डको कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौँ उपत्यकामा अत्यावश्यक सामग्रीको आपूर्ति अभाव नहुने सरकारी निकायले जनाएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौजदात रहेकाले तत्काल अत्यावश्यक वस्तु अभाव हुने छैन। काठमाडौँ उपत्यकामा वैकल्पिक सडकबाट खाद्य वस्तु आपूर्ति गरिने व्यवस्था भइसकेको मन्त्रालयको भनाइ छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने LP ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट निरन्तर गरिने जनाएको छ। निगमका अनुसार अम्लेगंज डिपोमा पाइपलाइन मार्फत पर्याप्त इन्धन आइरहेकाले त्यहाँबाट काठमाडौँमा पेट्रोल डिजेल लगायतका पेट्रोलियम पदार्थ ल्याउन सकिनेछ। यसै गरी खाना पकाउने LP ग्यासको आपूर्तिका लागि पनि वैकल्पिक व्यवस्था गरिएको छ। माल सामानका लागि विभिन्न वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको छ। ठूलो गाडीलाई 9 बिसे पालुङ भैँसे तथा साना गाडी तथा माइक्रोबसका लागि फर्पिङतर्फको वैकल्पिक सडक प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। पश्चिम नेपालबाट काठमाडौँ आउने गाडीका लागि गोर्खा सदरमुकाम हुँदै बुङकोट नामजुङ घैरुङ दुर्बुङ सिउरेनीटार हुँदै बेनीघाट जोडिने वैकल्पिक मार्गबारे पनि काम भइरहेको छ। अर्को विकल्प गोर्खा नामजुङ बुङकोट घाट हुँदै बेनीघाट निस्कने मार्ग हो। यो मार्ग विशेष गरी पोखरा गोर्खा र पश्चिमतर्फबाट काठमाडौँ ओहोरदोहोर गर्ने गाडीका लागि उपयोगी हुने देखिएको छ। त्रिशुली नदीमा गएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि हिजो कृष्णभीरमा करिब 20 मिटर लम्बाइको सडकको आधा भन्दा बढी भाग भाँसिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
6: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
7: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
7: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन,
7: फोन 056421261, 596617, मोबाइल 98550607768, 98511625994, 98510544224।
2: तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआई बाट सुरु गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाँठ धन सम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
2: इतिहास गाथा र कथा, गाँठका कुरा,
1: गाँठका कुरा।
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। देशका पहाडी तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक दुई ठाउँमा आज ठूलो वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँमा तथा मधेस प्रदेश साथै कोशी प्रदेशका तराईका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। राति पनि धेरै ठाउँमा मध्यम तथा केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। 18 नाडा अटो सो 2026 हिजो सम्पन्न भएको छ। काठमाडौँको भ्रिकुटी मण्डपमा भदौ 9 गतेदेखि सुरु भएको प्रदर्शनी हिजो सम्पन्न भएको हो। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडाको आयोजनामा भएको 6 दिने प्रदर्शनीमा दुई तथा चार पाङ्ग्रे गाडी, विद्युतीय गाडी, अटो पार्ट्स, टायर लुब्रिकेन्ट्स, विद्युत सेवा तथा अन्य अटोमोबाइल सम्बन्धी सामग्री प्रदर्शन गरिएको थियो। यस वर्षको नाडा अटो सोमा 150 भन्दा बढी ब्रान्ड र 200 भन्दा बढी स्टल सहभागी थिए। पछिल्लो समय अटोमोबाइल उद्योग रोजगार र आर्थिक गतिविधि जोडेर अघि बढिरहेको छ। नाडा अटो सो सुरु भएको दोस्रो दिन रसुवाको भोटेकोशी क्षेत्रमा विनाशकारी बाढी तथा त्यसबाट सिर्जित विपदका कारण व्यापारिक वातावरण प्रभावित भए पनि प्रदर्शनी निर्धारित समयमै सम्पन्न भएको आयोजकले जनाएको छ। अब विदेशको खबर। उत्तरी साइप्रसको समुद्री क्षेत्रमा यात्रुवाहक डुङ्गा पल्टिँदा कम्तीमा 8 जनाको ज्यान गएको छ भने दर्जनौ यात्रु अझै बेपत्ता छन्। ढुङ्गामा 259 यात्रु र 8 जना चालक दलका सदस्य रहेको एएफपीले जनाएको छ। खराब मौसमका कारण यात्रा ढिला भएको थियो। समुद्रमा दुई ठुला छाल आएपछि ढुङ्गा असन्तुलित भएर पल्टिएको खबरमा उल्लेख छ। दुर्घटनापछि हेलिकप्टर र उद्धार डुङ्गाहरू परिचालन गरिएको छ। अहिलेसम्म झन्डै 100 जना यात्रुलाई सुरक्षित रूपमा किनारमा ल्याइएको अधिकारीहरूले बताएका छन्। दुर्घटनापछि डुङ्गाका कप्तानसहित चालक दलका 7 सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको खबरमा उल्लेख छ। अब खेल खबर। इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले इप्सविच टाउनमाथि 5-2 गोलको प्रभावशाली जित निकालेको छ। घरेलु मैदानमा हिजो भएको खेलमा युनाइटेडले सुरुवातदेखि नै दबाव बनाए पनि इप्सविचले पहिले अग्रता लिएको थियो। खेलको 29 मिनटमा अब्दुल फताबुको उत्कृष्ट विङ प्लेबाट प्राप्त अवसरलाई लेफ डेभिसले हाफ भली मार्फत गोलमा परिणत गर्दै इप्सविचलाई अग्रता दिलाएका थिए। यससँगै युनाइटेडले 1-5-1 अग्रता बनायो। खेलको अन्तिम समयमा इप्सविचले 1 गोल फर्काए पनि युनाइटेड 5-2 विजयी भयो। युनाइटेडको जितमा कप्तान फर्नान्डेजले ह्याट्रिक पुरा गर्दै उत्कृष्ट प्रदर्शन गरे। हिजै भएका अन्य खेलमा चेल्सीले ब्राइटनलाई 4-3 हराएको छ। यसै गरी सन्डरल्यान्डले फुलह्यामलाई 1-0 पराजित गर्दा लिड्स युनाइटेड र ब्रेडफोर्डले 1-1 बराबरी खेल्दै अङ्क बाँडेका छन्। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जलविद्युतको सुरुङमा फँसेकाहरूको उद्धारको प्रयास चल्दै सुरुङमा कति फँसेका छन् भन्ने यकिन तथ्याङ्क आउन बाँकी। प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5 अर्ब 24 करोड रुपियाँ संकलन। रसुवा र नुवाकोटका 26 ठाउँमा राहत वितरण तथा आश्रयस्थल। पृथ्वी राजमार्ग अवरुद्ध भए पनि काठमाडौँमा अत्यावश्यक सामग्री अभाव नहुने, वैकल्पिक बाटोबाट गाडी ओहोरदोहोर र ढुवानीको व्यवस्था। उत्तरी साइप्रसमा यात्रुवाहक डुङ्गा पल्टिँदा 8 जनाको ज्यान गयो, 1 दर्जन भन्दा बढी मानिस बेपत्ता। र प्रिमियर लिगमा इप्सविच टाउनमाथि म्यान्चेस्टर युनाइटेडको

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
3: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
2: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।

0: सो लाभली मलाई त अहिलै डोली चढिहालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। भुटेकोशी र त्रिशुलीको बाढीमा परेर ज्यान गुमाएकाहरूको शव व्यवस्थापनमा समस्या भएपछि सरकारले एयरटाइट ब्यागमा राखेर जमिन मुनि गाड्न थालेको छ। शवको अन्त्येष्टि गर्न लागिएको भनी सामाजिक सञ्जाल मार्फत भ्रामक सूचना फैलिएपछि नेपाल प्रहरीले भिडियो सन्देश जारी गर्दै शवको अस्थायी व्यवस्थापन मात्रै गर्न लागिएको स्पष्ट पारेको छ। पहिचान नभएका तथा व्यवहारिसे शव व्यवस्थापन निर्देशिका 2083 बमोजिम एयरटाइट ब्यागमा राखेर जमिन मुनि व्यवस्थापन गर्न थालिएको प्रहरीले जनाएको छ। लामो समयसम्म शव बाह्य वातावरण मा रहँदा सड्ने प्रक्रियामा तीव्रता आई पानीका स्रोत लगायत विभिन्न माध्यमबाट महामारीको जोखिम समेत बढ्न सक्ने भन्दै प्रहरीले यो प्रक्रियालाई शव दाह संस्कार गर्न लागिएको रूपमा बुझ्नु नहुने समेत स्पष्ट पारेको छ। यसलाई भविष्यमा शनाखत भएमा सम्बन्धित परिवारले शव प्राप्त गर्न सक्ने गरी सुरक्षित राखिएको भनी बुझ्न प्रहरीले आग्रह गरेको छ। निर्धारित ठाउँमा शवहरूलाई सम्मानजनक तथा सुरक्षित रूपमा जमिन मुनि व्यवस्थापन गर्दा हरेक शवको कोड नम्बर जमिन मुनि तथा माथि राखी शव व्यवस्थापन गरिएको ठाउँ को जीपीएस लोकेशन फोटो अभिलेख नक्सा सहितको विस्तृत विवरण तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएको प्रहरीले जनाएको छ। काठमाडौँ जोड्ने मुख्य सड़क नागडुङ्गा मुगलिङ खण्डको कृष्ण भीरमा सड़क अवरुद्ध भए पनि काठमाडौँ उपत्यकामा अत्यावश्यक सामग्रीको आपूर्ति अभाव नहुने सरकारी निकायहरूले जनाएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौजदात रहेकाले तत्काल अत्यावश्यक वस्तु अभाव हुने छैन। काठमाडौँ उपत्यकामा वैकल्पिक सड़कबाट खाद्य वस्तु आपूर्ति गरिने व्यवस्था भइसकेको मन्त्रालयको भनाइ छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट निरन्तर गरिन्छ जनाएको छ। निगमका अनुसार अम्लेखगंज डिपोमा पाइपलाइन मार्फत पर्याप्त इन्धन आइरहेकाले त्यहाँबाट काठमाडौँमा पेट्रोल डिजेल लगायतका पेट्रोलियम पदार्थ ल्याउन सकिनेछ। त्यस्तै खाना पकाउने एलपी ग्यासको आपूर्तिका लागि पनि वैकल्पिक व्यवस्था गरिएको छ। माल सामानका लागि वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको छ। ठूला गाडीलाई 900 पालुङ भैँसे तथा साना गाडी तथा माइक्रोबसका लागि फार्पिङ तर्फको वैकल्पिक सड़क प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। पश्चिम नेपालबाट काठमाडौँ आउने गाडीका लागि गोर्खा सदरमुकाम हुँदै बुङकोट नामजुङ गैरङ दुर्बुङ सिउरेनीटार हुँदै बेनीघाट जोडिने वैकल्पिक मार्गबारे पनि काम भइरहेको छ। अर्को विकल्प गोर्खा नामजुङ बुङको घाट हुँदै बेनीघाट निस्कने मार्ग हो। यो मार्ग विशेष गरी पोखरा गोर्खा र पश्चिमतर्फबाट काठमाडौँ ओहोर दोहोर गर्ने गाडीका लागि उपयोगी हुने देखिएको छ।

रसुवाको भोटेको सिबारी पछि मध्य प्रदेशका 8 जिल्लाका 162 जना अझै सम्पर्कविहीन छन् भने 30 जना मात्रै सम्पर्कमा आएका छन्। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। बाढी पीड़ितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भइरहेको दावी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावितका लागि रसुवा र नुवाकोटका विभिन्न 26 ठाउँमा आश्रय स्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। हिजो मात्रै प्रभावित दुई जिल्लामा 3,454 जनालाई आश्रय तथा राहत वितरण गरिएको छ। प्राधिकरणका अनुसार नुवाकोटको विदुर नगरपालिका तुप्चे क्षेत्रका प्रभावितलाई पुस्ताकलय शिविरमा राखिएको छ। साथै त्रिशुली ढुङ्गे क्षेत्र र सीमा सिमचौरका प्रभावितलाई सेफ हाउस, क्रियापुत्री भवनमा, बेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बट्टार क्षेत्रका प्रभावितलाई कमर हल तथा देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा राखिएको छ। बेत्रावती भैंसे क्षेत्रका प्रभावितलाई सुन्दरी क्युरनी मावी, त्रिशुली बजार क्षेत्रका प्रभावितलाई कोलोनी कमर हल र लगायतमा राखिएको छ भने विदुर 3 देवीघाट सिटखाली क्षेत्रका प्रभावितलाई रडा भुमेनेश्वरी माध्यमिक विद्यालय ओडा कार्यालयमा व्यवस्थापन गरिएको छ। प्राधिकरणका अनुसार विदुर 2 को सेफ हाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय लगायतमा मेडिकल टोली समेत उपलब्ध रहेको छ। त्रिशुली नदी पारी रहेका क्षेत्रमा हाल हेलिकप्टरबाट मात्र पहुँच सम्भव भएकाले वैकल्पिक रूपमा गल्छीको पुल हुँदै आश्रय स्थलसम्म पुग्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ। भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका 3,000 भन्दा बढीको उद्धार गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीका अनुसार गैरातीसम्म 3,029 जनालाई रसुवा र नुवाकोटका विभिन्न स्थानबाट उद्धार गरिएको हो। तीमध्ये नेपाली नागरिक 2,776 जना र विदेशी 253 जना छन्। पछिल्लो 24 घण्टामा 624 जनाको उद्धार गरिएको छ। भोटेकोशी बाढीमा अलपत्र परेकालाई उद्धार अन्तर्गत जलविद्युत आयोजनाको सुरुङभित्र रहेको भनिएका को उद्धार जारी छ। तर रसुवाको टिमुरे, स्याफ्रुबेसी, मैलुङ लगायतका स्थानमा अझै केही फँसेको हुन सक्छ भनेर नियमित रूपमा हेलिकप्टर मार्फत रेकी भइरहेको जनाइएको छ। यसै गरी भोटेकोशी बाढीमा परेर हराएको जनाउँदै आइतबारसम्म 1,500 भन्दा बढी व्यक्तिको परिवारको निवेदन परेको छ। नुवाकोट र रसुवाको विभिन्न स्थानबाट आफ्ना मान्छे हराएको जनाउँदै खोज तलासको लागि 1,558 जनाको निवेदन प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हराएका व्यक्तिको खोजतलासका लागि नेपाल प्रहरीको वेबसाइट, जिल्ला प्रहरी कार्यालय, प्रशासन कार्यालय र श्रीनम्बर 1 सैन्य तालिम केन्द्र विदुरमा निवेदन दिन सकिने समेत भएको छ। बाढीमा परेर ज्यान गुमाएका मध्ये हालसम्म नुवाकोटमा 95 जनाको शव संकलन भएको छ। जिल्लाको विभिन्न 30 स्थानमा संयुक्त सुरक्षा टोली परिचालन मार्फत गरिएको खोज तथा उद्धार मार्फत ती शव संकलन गरिएको हो। र तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपमा आफ्नो पहिलो खेलमा नेपालले जितका लागि 88 रनको लक्ष्य पाएको छ। सोमबार बिहान मलेसियाको बाङ्गे स्थित वाईएसडी युकेएम ओभलमा जारी खेलमा बहराइनले 36.2 ओभरमा सबै विकेट गुमाएर 87 रन बनाएको छ। खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। नेपाली बलरहरूले सुरुवातदेखि नै बहराइनका ब्याटरलाई दबावमा राखेका थिए। नेपालका लागि कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै 10 ओभरमा 4 मिड रन राखेर 14 रन खर्चदै 5 विकेट लिए भने ललित राजवंशीले 3 विकेट तथा करण केसीले 2 विकेट लिँदै उनलाई राम्रो साथ दिएका थिए। बहरानका लागि मात्रै 3 खेलाडीले दोहोरो अङ्कमा रन बनाएका थिए। एक दिवसीय क्रिकेटमा नेपालले पहिलो पटक बहराइन विरूद्ध प्रतिस्पर्धा गरेको हो। नेपाली टोली पहिलो खेलमै बहराइनलाई हराएर उत्कृष्ट शुरूआत गर्न चाहन्छ। जारी प्रतियोगितामा एउटा समूहबाट शीर्ष 2 टोलीले मात्रै सेमी फाइनलमा स्थान बनाउनेछन्। सोही कारण समूह चरणको 4 खेल महत्वपूर्ण हुनेछ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
3: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
2: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
4: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
4: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।

0: कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।
4: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
5: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
4: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
6: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
7: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
2: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। रसुवाको भोटेको सीमा आएको बाढीमा परेका 903 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केही बेर अघि यो तथ्याङ्क सार्वजनिक गरेको हो। यो आज बिहान 9 बजेसम्मको तथ्याङ्क रहेको प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 4227 जना सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ। 10451 जनाको उद्धार भएको छ। पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका 21 अस्पतालमा राखिएको छ। 267 जना घाइते भएकोमा 156 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। उद्धार राहत तथा पुनर्स्थापनमा 20,819 सुरक्षाकर्मी खटिएका छन्, जसमा नेपाली सेना 8,722, नेपाल प्रहरी 7,894 र सशस्त्र प्रहरी 4,203 खटिएका छन्। प्राधिकरणका अनुसार नेपाली सेनाले हेलिकप्टर मार्फत 3,344 नेपाली नागरिक र 252 विदेशी नागरिकलाई हेलिकप्टरबाट उद्धार गरिएको छ। त्यसका लागि हालसम्म 411 पटक हवाई उडान गरिएको प्राधिकरणले जनाएको छ। सरकारले मुख्य प्रभावित रसुवामा 1 करोड रुपियाँ, नुवाकोटमा 1 करोड रुपियाँ र धादिङमा 50 लाख रुपियाँ नगद राहत सहयोग उपलब्ध गराएको छ। साथै प्रभावित 15 पालिकालाई 6,75,00,000 रुपियाँ उपलब्ध गराएको समेत जानकारी गराइएको छ। प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा खाद्यान्न, गैर खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री समेत पठाउने काम भइरहेको छ। रसुवा र नुवाकोटको विपत्तिपछि अभियन्ताले नेपाललाई विपद पुननिर्माणका नाममा ऋण नथोपारी तत्काल भरपर्दो जलवायु वित्त दिन अन्तर्राष्ट्रिय समुदायसँग अपील गरेका छन्। विपद पुननिर्माणलाई ऋण मार्फत वित्त पोषण गर्नु दोहोरो अन्याय हुने भन्दै हानि तथा नोक्सानी सम्बोधन कोषबाट अनुदानमा आधारित सहयोग मागेका छन्। संयुक्त अपीलमा हिमाली अनुगमन, पूर्व चेतावनी प्रणाली सुधार र साझा नदी बेसिनका लागि क्षेत्रीय सीमापार समन्वय बढाउन समेत आग्रह गरिएको छ। रसुवा बाढीमा भएको क्षतिका विषयमा हिमालय सीमापार वाणिज्य संघीय सरकार समक्ष ज्ञापन पत्र दिने भएको छ। भदौ 10 को बाढीले करिब 8 अखर्ब रुपियाँको आर्थिक तथा भौतिक क्षति गरेको भनी सरकारद्वारा प्रस्तुत आँकडा बमोजिम संघले आफ्नो व्यवसायी रोजगार र तथा आश्रित जनशक्तिको पक्षमा काम गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र पेश गर्न लागेको प्रथम उपाध्यक्ष सुरेश श्रेष्ठले बताएका छन्। हालसम्मको प्रारम्भिक अनुगमनमा व्यवसायसँग सम्बन्धित 1,500 भन्दा बढी जनशक्ति सम्पर्क बाहिर रहेको संघले ज्ञापन पत्रमा उल्लेख गरेको छ। विनाशकारी हिमबाडीपछि विभिन्न स्थानबाट ल्याइएका शव त्रिवेशी क्षेत्र अस्पतालमा राख्ने ठाउँ अभाव भएको छ। हिमबाडीपछि रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाबाट हालसम्म 80 शव त्रिवेशी क्षेत्र अस्पताल ल्याइएको छ। एकैपटक ठूलो संख्यामा शव आएपछि सीमित क्षमताको शव गृहमा व्यवस्थापन गर्न समेत कठिन भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन IME गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। रसुवाको भोटेको सिबाडीपछि मधेस प्रदेशका 8 जिल्लाका 162 जना अझै सम्पर्कविहीन छन् भने 30 जना मात्रै सम्पर्कमा आएका छन्। धनुषाका अजय प्रसाद सिंह एक महिनाको सुत्केरी श्रीमतीको खोजी र उद्धारको हारगुहार बीच बाढीपछि सम्पर्कविहीन छन्। सप्तरीका अजय कुमार यादव सहित परिवारजनले रसुवामा खोजी र उद्धारका लागि सामाजिक सञ्जाल र प्रहरी समक्ष निरन्तर आग्रह गरिरहेका छन्। धनुषाका अजय सिंह, सप्तरीका अजय यादव जस्तै रसुवाको बाढीपछि आइतबारसम्म मधेस प्रदेशका 162 जनाका परिवार र आफन्तको अवस्था फरक छैन। मधेस प्रदेश प्रहरी कार्यालयको आइतबारसम्मको तथ्याङ्क अनुसार रसुवाको बाढीमा 192 जना सम्पर्कविहीन भएका थिए। तीमध्ये 30 जना सम्पर्कमा आएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरीको विवरण अनुसार सबैभन्दा बढी सप्तरीका 49 जना सम्पर्कविहीन भएका छन्। तीमध्ये एकजना सम्पर्कमा आएका छन्। पर्साका 40 जना मध्ये दुईजना सम्पर्कमा आएका छन् भने बाह्रका 25 मध्ये दुईजना सम्पर्कमा आएका छन्। त्यस्तै रौतहटका 19 जना मध्ये 6 जना, सर्लाहीका 19 जना मध्ये 3 जना, महोत्तरीका 17 मध्ये 7 जना, धनुषाका 13 मध्ये 7 जना र सिराहाका 10 जना मध्ये दुईजना सम्पर्कमा आएका छन्। 8 जिल्लाका 162 जना अझै सम्पर्कविहीन अवस्थामा छन्। उनीहरूका परिवार अजय सिंह र अजय यादवका परिवार जस्तै आफ्ना आफन्त फर्केर आउने आशामा आँखा उछ्याएका छन्। परिवारजनले खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग निरन्तर हार गुहार गरिरहेका छन्। सामाजिक सञ्जालमा सूचना, प्रहरी समक्ष हार गुहार र कतिपय घटनास्थलमा पुगेर सम्पर्कविहीन आफ्ना मान्छे खोजिरहेका छन्। घटनापछि दिन बित्दै जाँदा सम्पर्कविहीनका परिवारमा आशासँगै निराशा पनि बढ्दै गएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले रसुवाको भोटेको सीमा आएको बाढीबाट पीड़ितको उद्धार र राहतका लागि निशुल्क बस सेवा सञ्चालन शुरू गरेको छ। बाढी प्रभावित रसुवा नुवाकोट र धादिङका नागरिकलाई उद्धार र राहतका लागि निशुल्क बस सेवा सञ्चालनमा ल्याइएको जनाइएको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको

0: खाचे जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर म गइहाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन
6: तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: सो लभली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको छ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइनलाई

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटे कोशी बाढीमा ज्यान गुमाउनेको संख्या 900 भन्दा धेरै, 4000 भन्दा धेरै सम्पर्क विहीन, 10000 भन्दा धेरैको उद्धार, 276 घाइते मध्ये 156 जना डिस्चार्ज। प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5 अर्ब 24 करोड रुपियाँ संकलन, आधिकारिक क्यूआर कोड र खाताको नाममा मात्र आर्थिक सहयोग गर्न अनुरोध। रसुवागढी केरुङ सड़कमा क्षति पुगेपछि कोरला नाकाबाट सामान आउँदै, कृष्ण भीरको सड़क बन्द भए पनि काठमाडौँमा अत्यावश्यक वस्तुको अभाव नहुने। चीनको दक्षिणी शहरमा विपन्नलाई लक्षित गरेर स्मार्ट फूड लकरहरू सञ्चालनमा रोटी, तरकारी, दूध र अन्य खाद्य सामग्रीहरू उपलब्ध गराइने। र एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरूआत। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या 903 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 24, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 62, नवलपरासी पूर्वमा 207, नवलपरासी पश्चिममा 151, तनहुँमा 37 र चितवनमा 272 जनाको शव तथा मानव अङ्ग भेटिएको। बाढीपछि सम्पर्क विहीन हुनेको संख्या 4247 पुगेको छ। सम्पर्क विहीन हुनेमा 25 नेपाल प्रहरी, 45 नेपाली सेना, 13 सशस्त्र प्रहरी बल नेपाल, 15 जना भन्सार कार्यालयका कर्मचारी, 4 जना अध्यागमन कार्यालयका कर्मचारी छन्। विभिन्न जलविद्युत आयोजनामा कार्यरत 933, विदेशी 592 जना, विदेशी सँगै घुम्न गएका नेपाली 127 जना, लाङटाङ राष्ट्रिय निकुञ्जमा 3 कर्मचारी, क्वारेन्टाइन कार्यालयका 3 कर्मचारी पनि सम्पर्क विहीन छन्। यसै गरी रसुवाका 865, नुवाकोटका 1558 र मकवानपुरका 65 जना पनि सम्पर्क विहीन छन्। प्रभावित क्षेत्रबाट अहिलेसम्म 10451 जनाको उद्धार गरिएको छ। 267 घाइते मध्ये 156 जना उपचारपछि घर फर्किएको प्राधिकरणले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा 20000 भन्दा धेरै सुरक्षा कर्मी परिचालन गरिएको छ। बाढीमा बेपत्ता भएका र अलपत्र परेकाहरूको खोजी र उद्धारको काम आज पनि भइरहेको छ। स्थानीय प्रशासन र सम्बन्धित निकायहरूले प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापनाका कार्यहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन्। धेरै प्रभावितहरूले राहत नपाएको गुनासो गरेका छन्। यसै गरी सरकारले खोजी काममा ढिलाइ गरेको भन्दै बेपत्ताका आफन्तहरू आक्रोशित भएका छन्। बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5 अर्ब 24 करोड 69,74,44,000 रुपियाँ संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष मार्फत पीड़ितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़ेको छ। कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी यी कोषमा अहिलेसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण सार्वजनिक गरेको हो। प्रधानमन्त्री राहत कोषमा हिजोसम्म 9 वाणिज्य बैंकका खातामा यो रकम संकलन भएको हो। हिमालयन र लक्ष्मी बैंकमा थप 21,43,232 अमेरिकी डलर जम्मा भएको छ। विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाताको नाम प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा मात्र आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ। रसुवागढी केरुङबाट आयात गरिने माल वस्तु र कन्टेनर धमाधम मोस्ताङको कोरला नाकाबाट आउन थालेका छन्। नेपाल चीन बीचको रसुवागढी केरुङ नाका विनाशकारी बाढीका कारण पूर्ण रूपमा क्षति भएसँगै कोरला नाकाबाट माल वस्तु र कन्टेनरहरू आउन थालेका हुन्। मोस्ताङको जोमसोममा रहेको सशस्त्र प्रहरीको चेकपोस्टबाट हिजो 66 माल वाहक कन्टेनरको विवरण संकलन गरिएको छ। सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि कोरला नाकाबाट माल वस्तु पैठारी गर्ने कन्टेनरको संख्या बढ़िरहेको जनाएको छ। कोरला नाकाबाट वैकल्पिक नाकाका रूपमा सरकारले सञ्चालनमा ल्याएपछि कोरलाको मुस्ताङ भन्सार कार्यालयबाट आर्थिक वर्ष 2082-83 मा 6.92 अर्ब राजस्व संकलन गरेको थियो। यसै गरी यो आर्थिक वर्षको साउन महिनामा मात्रै 29 करोड़ राजस्व संकलन भएको थियो। काठमाडौँ जोड्ने मुख्य सड़क नागडुङ्गा मुगलिन खण्डको कृष्णभीरमा सड़क अवरूद्ध भए पनि काठमाडौँ उपत्यकामा अत्यावश्यक सामग्रीको आपूर्ति अभाव नहुने सरकारी निकायले जनाएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौजदात रहेकाले तत्काल अत्यावश्यक वस्तु अभाव हुने छैन। काठमाडौँ उपत्यकामा वैकल्पिक सड़कबाट खाद्य वस्तु आपूर्ति गरिने व्यवस्था भइसकेको मन्त्रालयको भनाइ छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट निरन्तर गरिने जनाएको छ। निगमका अनुसार अम्लेगंज डिपोमा पाइपलाइन मार्फत पर्याप्त इन्धन आइरहेकाले त्यहाँबाट काठमाडौँमा पेट्रोल डिजेल लगायतका पेट्रोलियम पदार्थ ल्याउन सकिनेछ। यसै गरी खाना पकाउने एलपी ग्यासको आपूर्तिका लागि पनि वैकल्पिक व्यवस्था गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बाढ़ी प्रभावित क्षेत्रमा टेलिकमका धेरै टावर सञ्चालनमा सुनको भाव निरन्तर घट्दै लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
3: सिधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भुटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या 900 भन्दा धेरै, 4000 भन्दा धेरै सम्पर्कविहीन, 10000 भन्दा धेरैको उद्धार, 276 घाइते मध्ये 156 जना डिस्चार्ज। प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5 अर्ब 24 करोड़ रूपियाँ संकलन लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। रसुवाको भुटेकोसीमा गएको बुधबार बिहान बाढ़ी प्रभावित क्षेत्रमा संचार सेवा पुनर्स्थापना तीव्र गतिमा भइरहेको छ। हिजोसम्म धेरै क्षेत्रमा संचार सेवा पुनर्स्थापना भएको टेलिकम सेवा प्रदायकले जनाएका छन्। नेपाल टेलिकमका अनुसार रसुवा र नुवाकोट जिल्लामा कम्पनीका 120 बीटीएस टावर थिए, जसमध्ये 38 प्रभावित भएकोमा अहिलेसम्म 106 सञ्चालनमा आएका छन्। एनसेलका 78 बीटीएस टावर मध्ये 27 टावर प्रभावित भएका थिए, जसमध्ये अब 3 मात्रै सञ्चालनमा आउन बाँकी छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले सहयोगमा प्राप्त गरेका 20 सैटेलाइट बाढ़ी प्रभावित क्षेत्रमा पठाइएको जनाएको छ। सुनको भाव आज पनि घटेको छ। आज सुनको भाव तोलामा 3000 रुपियाँले घटेको हो। हिजो एकै दिन 9500 रुपियाँले घटेको सुनको भाव आज पनि 3000 रुपियाँले घटेर तोलाको 3,06,000 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 3,09,000 रुपियाँ थियो। गएको मंगलबारदेखि लगातार सुनको भाव घट्दै आएको छ। आज चाँदीको भाव भने स्थिर छ। हिजो तोलामा 185 रुपियाँले घटेको चाँदीको भाव आज तोलाको 4,780 रुपियाँ नै कायम रहेको महासंघले जनाएको छ। अब विदेशको खबर। दक्षिण चीनको सेन्जेन शहरका सड़कहरूमा विपन्न वर्गलाई लक्षित गर्दै रोटी, तरकारी, दूध र अन्य खाद्य सामग्रीहरू उपलब्ध गराउने स्मार्ट फूड लकरहरू सञ्चालनमा आएका छन्। यो सेवा फूड बैंक नामक एक सार्वजनिक कल्याणकारी अभियानको हिस्साको रूपमा शुरू गरिएको हो। यी स्मार्ट लकरहरूमा मुख्यतया विभिन्न व्यावसायिक प्रतिष्ठान र सुपर मार्केटहरूबाट संकलन गरिएको खाद्य सामग्रीहरू राखिने गरिन्छ। लकरमा राखिने सबै सामग्रीले अनिवार्य रूपमा खाद्य सुरक्षाको मापदण्ड पूरा गरेको सुनिश्चित गरिन्छ। प्रयोगकर्ताहरूले अनलाइन माध्यमबाट आफूलाई आवश्यक सामग्री उपलब्ध भए नभएको जाँच गर्न र तिनलाई आरक्षित गर्न सक्ने व्यवस्था गरिएको छ। खाद्य सामग्री प्राप्त गर्नका लागि प्रयोगकर्ताले अनलाइन आरक्षण गरेपछि लकरमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्ने हुन्छ। अब खेल खबर। एसएससी प्रिमियर कप क्रिकेटमा नेपालले बहरानलाई हराउँदै विजय शुरूआत गरेको छ। मलेसियाको बाङ्गीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले बहरानलाई 7 विकेटले हराएको छ। बहरानले दिएको 88 रनको लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर भेट्टायो। नेपालका अर्जुन कुमारले नट आउट 36, रोहित पौडेलले नट आउट 19 रन बनाए। बहराइनका इमरान जावेद अनवरले 3 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको बहराइनले 36 ओभर 2 बलमा सबै विकेट गुमाएर 87 रन बनायो। बहराइनका फियाज अहमदले सबैभन्दा धेरै 15 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले 5, ललित राजवंशीले 3, करण केसीले 2 विकेट लिए। एसएससी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन्। यसैगरी समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। दुईवटै समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। हिजोदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेको से बाढीमा ज्यान गुमाउनेको संख्या 900 भन्दा धेरै, 4000 भन्दा धेरै सम्पर्क विहीन, 10000 भन्दा धेरैको उद्धार, 276 घाइते मध्ये 156 जना डिस्चार्ज। प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5 अर्ब 24 करोड रुपियाँ संकलन, आधिकारिक क्यूआर कोड र खाताको नाममा मात्र आर्थिक सहयोग गर्न अनुरोध। रसुवागढी केरुङ सड़कमा क्षति पुगेपछि कोरला नाकाबाट सामान आउँदै कृष्ण भीरको सड़क बन्द भए पनि काठमाडौँमा अत्यावश्यक वस्तुको अभाव नहुने। चीनको दक्षिणी शहरमा विपन्नलाई लक्षित गरेर स्मार्ट फूड लकरहरू सञ्चालनमा रोटी, तरकारी, दूध र अन्य खाद्य सामग्रीहरू उपलब्ध गराइने। र एसएससी प्रिमियर कपमा नेपालको विजय शुरूआत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र

0: Ah, police, ah, police, back.
1: My inspector Priya. तिमीहरूलाई पक्रिनुकोलाई केही समयदेखि यही गाउँमा यही गाउँको गाउँले भएर बसिरहेथे. तपाईँलाई त मैले नायक सम्झेको थिएँ. तपाईँ त खलनायक पो निस्किनु भयो.
2: मैले पनि तिमीलाई लक्ष्मी सोचेको थिएँ. तिमी त माँ दुर्गा निस्क्यौ. डाइलग बाजी बढी भयो. ट्याकटुक पारेर काम सकिहाल न. खै यता ल्याऊ. बाइ द वे डिएसपी सपुत

0: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
0: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
0: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
2: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निशुल्क परामर्शका लागि 98550-58369, 98426-43211 र 98142-76704।
3: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
4: सर। चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
3: होइन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
5: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
1: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
5: सम्पर्क 98119-32811 र 98653-73687।
6: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
7: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
6: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98550-60359 र 98550-67359।

0: Sotis FM tiran rapi toplo 2 MHz.
1: Wanya ye dui, kina tola hau kebit bariu.
2: Mungur baleng ngate hilal. Tiada feni macha baleng tesman bani ngate hilayo curnu mai baru. Osi tiada aro aile jai, kuhura baleng tesman bani ngate hilayo. Aile kie garam bab.
1: Laya ra inka budi, tanne bani tari ka panalai. Kie hau jau, layo bije pilih dana kuau. Tiada ngate hilayo, faidai faidai onca.
3: माछा बोइलर लेयर्स गाई भैंसी र बंगुर पालन का लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौ
4: माडीको लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9845512206 छ
3: तपाईको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
5: माडीवासीहरुका लागि खुशीको खबर
6: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेचुरल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र
7: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
4: भरतपुर देखि माडी सम्म सीधा ऑप्टिकल फाइबर बाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 9849664977 र 9820235212
8: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने हैन अब बस तिमी एक्लै म गए रिस उठ्नी
9: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
4: तपाईको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
8: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडीज कपडा सुपथ मूल्यमा पाइन्छ
4: ग्रुप राइटर नरेश महतो गीता महतो
6: सम्पर्क 9765773099 9804446182 र 9491595225

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल थाल्नु भएको छ। रसुवाको भोटेकोशी नदीको बाढ़ीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखसँग छलफल गरिरहनु भएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ। शाहले केवीर अघि प्रधान सेनापति अशोक राज एकदेलसँग हालसम्म भएका खोज उद्धार राहत र व्यवस्थापनमा ब्रिफिङ लिनुभएको छ। उहाँले आजै नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकसँग ब्रिफिङ लिन लाग्नु भएको छ। केही बेरमा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलसँग र त्यसपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग आजै ब्रिफिङ लिने कार्यसूची रहेको उहाँको सचिवालयले जनाएको छ। बाढ़ी पहिरोका कारण राजमार्ग र पुल बगाएपछि रसुवा जिल्ला जोड्न वैकल्पिक मार्ग खुलाइएको छ, तर उक्त बाटोमा सवारी चाँप र साँघुरो भएका कारण गन्तव्यमा पुग्न निकै शास्ति भएको छ। तीन दिन अघि नै काठमाडौँ टोखा छहरे गडखाल पुल आप्र नर्चा लच्याङ सरमथली पाटी खर्क हुँदै बोगटी टार कालिका स्थान धुन्चे सड़क खण्ड चार चक्के साना सवारी साधन सञ्चालन हुने गरी सञ्चालन गरिएको थियो, तर साँघुरो बाटोका कारण दुईतर्फी सवारी आवत जावतमा समस्या परेको छ। कच्ची बाटो र पानी परेका कारण बाटो हिलाम्मे भएको छ। कतै कतै नगरपालिका र गाउँपालिकाका डोजर भएको स्थानमा बाटो खुलाउन सहज भएको छ, तर डोजर नपुगेका ठाउँमा गाड़ी पास गर्न समस्या भइरहेको छ। यसका कारण राहत लिएर जाने सवारी साधन लामो जाममा परिरहेका छन्। अमेरिकी सरकारले नेपाल भ्रमण सम्बन्धी ट्राभल एडभाइजरी अध्यावधि गर्दै रसुवा जिल्लाको रसुवागढ़ी टिमुरे स्याफ्रुबेसी क्षेत्र तथा नेपाल चीन सीमा नाका क्षेत्रमा कुनै पनि कारणले यात्रा नगर्न आग्रह गरेको छ। अमेरिकी सरकारका अनुसार 2026 अगस्त 26 आएको ठूलो बाढ़ीपछि उक्त क्षेत्रमा सड़क तथा यातायात र संचार सेवा प्रभावित हुनका साथै खोज तथा उद्धार र पुनस्थापना कार्य जारी रहेकाले जोखिम उच्च रहेको छ। थप बाढ़ी र पहिरोको सम्भावना समेत रहेको जनाइएको छ। अमेरिकाले उक्त प्रभावित क्षेत्रलाई लेभल 4 यात्रा नगर्नु श्रेणीमा राखेको छ। प्रभावित क्षेत्रमा भोटेकोशी त्रिशुली र नारायणी नदी आसपासका बस्ती समेटिएका छन्। अमेरिकी सरकारले नदी किनार होचा भूभाग क्षतिग्रस्त पुल तथा अस्थिर भिरालो क्षेत्रमा नजान सुझाव दिएको छ। नेपाली अधिकारीले दिएको उद्धार वा सुरक्षित स्थानतर्फ जाने आदेश पालना गर्न पनि आग्रह गरिरहेको छ। हराइरहेका व्यक्तिको खोजी गर्न समेत विपद प्रभावित क्षेत्रमा आफै प्रवेश नगर्न र कुनै पनि कारणले उक्त क्षेत्रमा यात्रा नगर्न अमेरिकी नागरिकलाई चेतावनी दिइएको छ। अमेरिकी सरकारले नेपाललाई समग्रमा लेभल 2 थप सावधानी अप्नाउनु श्रेणीमा राखेको छ। यसको मुख्य कारण नागरिक अशान्ति रहेको जनाइएको छ। नेपालमा आएको विनाशकारी बाढ़ीको प्रतिकार्य स्वरूप अस्ट्रेलिया सरकारले उद्धार तथा मानवीय सहायता सामग्री पठाउने भएको छ। अस्ट्रेलियाली रक्षा मन्त्रालयले राहत सामग्री उपकरण र जनशक्ति बोकेको रोयल अस्ट्रेलियन एयरफोर्सको C-17A ग्लोबल मास्टर 3 विमान नेपाल पठाउन लागेको जनाएको छ। नेपालले बेहोरिरहेको विपदमा सिङ्गो अस्ट्रेलिया सरकारको साझा प्रतिकार्य अन्तर्गत यो सहयोग उपलब्ध गराउन लागि विदेश मन्त्रालयले जनाएको छ। अस्ट्रेलियाली रक्षा बलले त्यहाँको परराष्ट्र तथा व्यापार मन्त्रालयलाई सघाउँदै उक्त ट्रान्सपोर्ट विमान उपलब्ध गराएको हो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। भोटेको सिनादीमा आएको बाढीका कारण 111 मेगावटको रसुवागढी जलविद्युत आयोजनामा फँसेकाको उद्धार प्रभावित भएको छ। आयोजनाको पावर हाउसमा लेदो र पानी भरिएका कारण उद्धार गर्न नसकिएको हो। त्यति सुखद समाचार नरहेको र भित्र खुला सकी भन्ने लागेको थियो, तर सबै पुरिएको रहेछ। भित्र जाने अवस्था भएन। उद्धार टीम फर्किएको जानकारी आएको छ। रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेडका सचिव नरनाथ नेउपानेले भन्नुभएको छ, उद्धार गर्न नसकिएपछि उद्धारका लागि गएको टोली धुन्चे फर्किएको छ। 10 गते भोटेकोशी नदीमा आएको बाढीले उक्त बेसिनका सबै जलविद्युत आयोजना बगाएको थियो। नेपालमा भएको विपदबाट प्रभावित नागरिकप्रति अज्ञेयबद्धता जनाउँदै भारतको सिक्किमले आवश्यक राहत तथा स्वास्थ्य सहायता सामग्री पठाएको छ। सिक्किम क्रान्तिकारी मोर्चाको टोलीलाई मुख्यमन्त्री प्रेमसिंह गोलेले सिक्किम फर नेपाल अभियान अन्तर्गत राहत र स्वास्थ्य सामग्री बोकेको गाडीलाई विदाई गर्नुभएको छ। सिक्किमको यो पहलले विपदको समयमा मानवीय संवेदना, करूणा र भातृत्वको भावना प्रस्तुत गरेको मुख्यमन्त्री गोलेले उल्लेख गर्नुभएको छ। सिक्किमले विपदमा ज्यान गुमाएका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित तथा पीड़ितप्रति सहानुभूति प्रकट पनि गरेको छ। र बंगलादेशको संसदले नेपालमा आएको विनाशकारी बाढीमा परिज्यान गुमाउने प्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। शोक प्रस्तावमा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको छ। प्रस्तावमाथि छलफलपछि बंगलादेशको संसदले सर्वसम्मतिले उक्त शोक प्रस्ताव पारित गरेको थियो। मृतकप्रति सम्मान व्यक्त गर्दै सांसदहरूले बैठकमा 1 मिनट मौन धारण गरेका थिए। त्यस लगत्तै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै प्रार्थना गरिएको थियो। उक्त प्रार्थनाको सञ्चालन बंगलादेशका धार्मिक मामिला मन्त्री काजी शाह मोफजन हुसेनले गर्नुभएको थियो। यसैबीच बंगलादेशको संसदका सभामुख हाफिज उद्दिम अहमदले पनि नेपालमा बाढी र पहिरोका कारण भएको ठूलो मानवीय क्षतिप्रति गहिरो दुःख र शोक व्यक्त गर्नुभएको छ। अवस्था यसका साथै अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
2: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
0: घडेरीका विशेषताहरू:
2: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित।
3: जग्गा धनी सिधा सम्पर्क 98172-88254 र 98456-90042।
4: हेलो
5: हेलो बुढी, के छ खबर?
4: ठिकै छ, चलेकै छ।
5: ल भिडियो अन गर् त, तलाई हेरम।
4: भिडियो अनै छ त, देख्नु भएन र?
5: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
4: माडीको नेट यस्तै त हो नि।
5: के भन्छ यो माटीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
0: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
2: सेवाका लागि माडी सम्पर्क 0656-1040 र 98452-0828-40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
6: सम्बन्ध सधैँ भरिलाई साथ नै राखौ, टेक माइनलाई, टेक माइनलाई।
7: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झैं बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
2: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपैयाँ तिराइहाल्छ।
3: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
5: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98119 32811 र 98653773687।
6: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीका कारण बेपत्ताहरूको यकिन तथ्याङ्क नरहेको जनाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतले विपदबाट बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न अझै कठिन रहेको बताउनु भएको हो। उहाँले हाल स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्ज तथा हाइड्रो आयोजना लगायत सम्बन्धित निकायबाट विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार आज बिहान 9 बजेसम्म आधिकारिक निकायबाट प्राप्त विवरण अनुसार 4,202 जना बेपत्ता छन्। महतका अनुसार उद्धार तथा खोजी कार्य जारी रहेकाले यो संख्या अझै घटबट हुन सक्नेछ। हामीलाई अहिले मिसिङको संख्या कति हो भनेर एक्ज्याक्ट पत्ता लगाउन अलिकति अप्ठ्यारो नै भएको छ। त्यहाँको स्थानीय पालिका सीडीओ कार्यालयदेखि लिएर त्यहाँ हराउनुभएका विभिन्न आधिकारिक निकाय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय निकुञ्ज, हाइड्रोबाट संख्या लिने गरेका छौं। त्यसमा हामीले करिब भन्ने गरेका छौं किनभने मिसिङको संख्या अझै हामीलाई एक्ज्याक्ट थाहा छैन। विपद व्यवस्थापन प्राधिकरणको भनाइरहेको छ। रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावित रसुवागढी जलविद्युत आयोजनाको सुरुङबाट नेपाली सेनाको टोली फर्किएको छ। सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जानकारी गराएको छ। सुरुङको अन्तिम भागमा मानिसहरू फँसेको आशंका गरिएपछि सेनाको टोली, इन्जिनियर र ड्रोन टोली सहित खोजीमा जुटेको थियो। उक्त सुरुङको भित्री भाग अर्थात अन्तिम बिन्दु समय पुगेर ड्रोन समेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ। सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको हो। यता रसुवाको बाढीमा परेर सम्पर्कविहीन भएका इन्जिनियर हेमन्त राज जोशीको परिवारले सरकारलाई चाँडोभन्दा चाँडो अप्पर त्रिशुली 3B जलविद्युत आयोजना स्थलमा उद्धार कार्य अघि बढाउन अपील गरेको छ। 6 दिनदेखि आएको बाढीमा परी बेपत्ता भएका इन्जिनियर जोशीकी श्रीमती हृदयश्वरी जोशीले भिडियो मार्फत अप्पर त्रिशुली 3B जलविद्युत आयोजना स्थलमा उद्धार कार्य अगाडि बढाउन अपील गरिरहनु भएको छ। त्यहाँ उद्धार कार्यक्रम गर्न ढिलाइ भइरहेको छ। उहाँले भिडियोमा भनिरहनु भएको छ, अब सरकारले ढिला नगरी चाँडोभन्दा चाँडो आजै उद्धार गरिदियो भने मेरो श्रीमानको सास पाउने पूर्ण विश्वासमा छु, उहाँले भन्नुभएको छ र सरकारलाई अपील गरिरहनु भएको छ। हृदयश्वरीले अप्पर त्रिशुली 3B जलविद्युत आयोजना स्थलमा उद्धारको काम सुरु भए आफूलाई श्रीमान फेला पर्ने पूर्ण विश्वास रहेको पनि भिडियोमा बताउनु भएको छ। गृहमन्त्री सुदन गुरुङ 42 जना सम्पर्कविहीन भएको माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजना पुग्दै हुनुहुन्छ। गृहमन्त्री गुरुङ सुरुङको मुख खुलाउन चाहिने आवश्यक उपकरण सहित त्यहाँ पुग्दै हुनुहुन्छ। गुरुङ ब्रेकर सहित आयोजना स्थलतर्फ अगाडि बढ्नु भएको हो। गृहमन्त्री सँगै भारतीय उद्धार टोली पनि घटनास्थल पुग्दैछ। स्थलगत जानकारी अनुसार उद्धार टोली मुख्य पहुँच सुरुङको क्राउन भागसम्म पुगेको छ। त्यहाँबाट सुरुङभित्र प्रवेश गर्न अवरोध भत्काउने प्रयास भइरहेको भए पनि अहिलेसम्म पूर्ण रूपमा भत्काउन सकिएको छैन। सुरुङभित्र प्रवेश गरी थुनिएका व्यक्तिसम्म पुग्न अवरोध तोडेर प्रवेश मार्ग खोल्न थप उपकरण र प्राविधिक सहयोग आवश्यक परेको छ। यही काममा सहयोग गर्न गृहमन्त्री गुरुङ उपकरण सहित भारतीय उद्धार टोली सहित घटनास्थल पुग्न लाग्नु भएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। परदेशी

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबरको पालो। भोटेकोसीको भीषण बाढीमा परी बेपत्ता व्यक्ति मध्ये हालसम्म 903 जनाको शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज बिहान 9 बजेसम्मको विवरण दिएको हो र अझै 4,247 जना सम्पर्कविहीन छन्। विपद प्राधिकरणका अनुसार हालसम्म रसुवामा 24, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 62, नवलप्रासी पूर्वमा 207, नवलप्रासी पश्चिममा 151, तनहुँमा 37 र चितवनमा 272 शव फेला परेका छन्। यस्तै सम्पर्कविहीनमा नेपाल प्रहरीका 25 जना, नेपाली सेनाका 45 जना, सशस्त्र प्रहरी बल नेपालका 13 जना, भन्सार कार्यालयका 15 जना, अध्यागमन कार्यालयका 3 जना, रसुवाका 865, नुवाकोटका 1558, जलविद्युत आयोजनाका 933, मकवानपुरका 65 जना रहेका छन्। यस्तै विदेशी नागरिक 592 जना, विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली 127, लाङटाङ राष्ट्रिय निकुञ्जका 3 जना र क्वारेन्टिन कार्यालयका 3 जना अहिलेसम्म पनि सम्पर्कविहीन रहेका छन्। बाढी पहिरोका कारण राजमार्ग र पुल बगाएपछि रसुवा जिल्ला जोड्न वैकल्पिक मार्ग खुलाइएको छ, तर उक्त बाटोमा सवारी साँप र साँघुरो भएका कारण गन्तव्यमा पुग्न निकै शास्ति छ। 3 दिन अघि नै काठमाडौँ टोखा छहरे गडखार पुल आप्र नर्जा लच्याङ सरमथली पाटी खर्क हुँदै बोगटी टार कालिका स्थान धुन्चे सड़क खण्ड 4 चक्के साना सवारी साधन सञ्चालन हुने गरी सञ्चालन गरिएको छ, तर साँघुरो बाटोका कारण दुईतर्फी सवारी आवतजावतमा समस्या छ। कच्ची बाटो पानी परेका कारण हिलाम्मे छ। कतै कतै नगरपालिका र गाउँपालिकाका डोजर भएको स्थानमा बाटो खुलाउन सहज छ, तर डोजर नपुगेका ठाउँमा गाडी पास गर्ने समस्या भइरहेको छ। यसका कारण राहत लिएर जाने सवारी साधन लामो जाममा पर्ने गरेका छन्। अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 094 46 142 र 98 491 95 225।
5: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
2: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भइपुग्छ, IELTS पनि 5.5 भइपुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
5: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
2: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
6: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-5569-63, 98-550-77-061 र 98-550-77-53।
7: हेलो आयन, के छ?
8: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा?
7: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
8: भिडियो अन गर न यार।
7: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
8: ल कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
9: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ।
6: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98-452-0-28-40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
10: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई।

0: सो लभली मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
1: के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल्छ
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइनलाई

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढीको आज छैठौं दिन पनि खोजी तथा उद्धार कार्य चल्दै अत्यावश्यक नपरी हेलिकप्टर माग नगर्न विपद प्राधिकरणको अनुरोध। रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा खोजी सकियो तर मान्छे फसेको भेटिएन। तनहुँमा भेटिएका शवको व्यवस्थापन चैनपुर जंगलमा गरिँदै। पहिरोले केही बेर थुनिएको गोरखाको स्यार खोलामा पहिले जस्तै पानी बग्न थाल्यो। मेची राजमार्गमा झण्डै 2 महिनापछि साना गाडी चल्न थाले। दक्षिण कोरियामा युनिफिकेशन चर्च की नेत्री हानलाई 2 वर्षको जेल सजाय। राजनैतिक प्रभाव सम्बन्धी मुद्दामा दोषी ठहर। र एसिसी प्रिमियर कप क्रिकेटमा नेपालको विजय शुरूआत, बहराइन 7 विकेटले पराजित। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशीमा बुधबार आएको बाढीपछि आज सोमबार छैठौं दिन पनि खोजी तथा उद्धार कार्य चलिरहेको छ। अहिलेसम्म पनि अवस्था थाहा हुन नसकेकाहरूको खोजी तथा जोखिममा परेकाहरूको उद्धार कार्यलाई सुरक्षाकर्मी र स्थानीय बासिन्दाले निरन्तरता दिइरहेका छन्। तर उद्धार कार्यमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा छन्। आज बिहानसम्म 903 जनाको शव भेटिएको छ। तथ्याङ्क अनुसार 4,227 जना सम्पर्कविहीन छन्। विपद प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पत्ता भएकाहरूको यकिन संख्या निर्धारण गर्न कठिन छ। उद्धार तथा खोजी कार्य भइरहेको हुँदा यो संख्या घटबढ हुन सक्छ। 10,451 जनाको भने उद्धार भइसकेको छ। सम्पर्कविहीन भएकाहरू सम्पर्कमा आउँछन् कि भन्ने आशमा परिवार र आफन्त रहेका छन्। उद्धार राहत तथा पुनर्स्थापनामा 20,819 सुरक्षाकर्मी खटिएका छन्। नेपाली सेना 8,722, नेपाल प्रहरी 7,894 र सशस्त्र प्रहरी 4,203 खटिएका छन्। बाढीले विस्थापित भएका परिवारहरूको राहत व्यवस्थापनका लागि पनि काम भइरहेको सरकारले जनाएको छ। शव संकलन तथा व्यवस्थापनको कामलाई स्थानीय प्रशासन र सम्बन्धित निकायले प्राथमिकता दिएर काम गरिरहेका छन्। हेलिकप्टर मार्फत त्रिशुली नदी उत्तर पश्चिम तर्फका नुवाकोट र रसुवाका बाढी प्रभावितलाई खाद्यान्न, नुन तेल लगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई प्राथमिकता दिएको सरकारले जनाएको छ। यस्तै अहिले काठमाडौँको तारकेश्वर नगरपालिका 8 गैरी गाउँ शान्ति टोलमा रसुवा बाढीबाट विस्थापित 90 घर परिवार अस्थायी प्रकृतिको आश्रय स्थलमा बसिरहेको पर्यटन व्यवसाय समेत रहेका रसुवाको उत्तर गयाका बाढी प्रभावित शिव लामिछानेले जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक नपरी हेलिकप्टर मार्फत उद्धारको माग नगर्न आग्रह गरेको छ। आपतकालीन अवस्थामा अत्यावश्यक खोज तथा उद्धारको साथै राहत सामग्री ढुवानीका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने भएकोले अनावश्यक रूपमा हेलिकप्टरको माग नगर्न प्राधिकरणले सम्बन्धित पक्षलाई आग्रह गरेको हो। न्यून प्रभावित, अप्रभावित तथा उच्च ठाउँमा सुरक्षित रहेका व्यक्तिबाट समेत हवाई उद्धारको माग भइरहेको प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका प्रभावित क्षेत्रबाट अहिलेसम्म 252 विदेशी र 3,344 गरी नेपाली गरी 3,596 जनाको हवाई उद्धार भइसकेको प्राधिकरणको तथ्याङ्क छ। प्राधिकरणले वैकल्पिक मार्ग प्रयोग गर्न पनि सर्वसाधारणलाई अपील गरेको छ। धादिङ बेसी परेवाटार, नेपालटार, गजुरीटार, पिपलटार, आदमटार, बेलिनटार, केउरिनी हुँदै मासटार भएर पृथ्वी राजमार्गसम्म पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा छ। त्यस्तै रसुवा जोड्ने वैकल्पिक मार्ग बिदुर, ढिकुरे, चौघडा, आप्र, नर्जा, लच्याङ, सरमथाले, पाटीखर्क हुँदै बोगटीटार अर्थात पासाङ ल्याम्बु राजमार्ग, रसुवा कालिका स्थान धुन्चेसम्म 4-चक्के साना गाडी सञ्चालन गरिएको छ। रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीका कारण प्रभावित भएको रसुवागढी जलविद्युत आयोजना आरएचपीएलको सुरुङभित्र खोजी कार्य पूरा भएको छ। त्यहाँ खोजी गर्दा कोही पनि मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार सुरुङ झण्डै 250 मिटर लम्बाइको रहेकोमा खोजी टोली 225 मिटरसम्म भित्र पुगेको थियो। तर सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्किएको छ। टोलीले सुरुङभित्र ड्रोन प्रयोग गरेर खोजी गरेको थियो। सुरुङभित्र कोही पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली धुन्ची फर्किएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले पनि जानकारी गराएको छ। भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेका व्यक्तिको खोज तथा उद्धार कार्य भइरहेको छ। त्रिशुली 3B सुरुङमा विज्ञ सहितको टोली खटी खोज तथा उद्धार चलिरहेको छ। त्रिशुली 3A गैराती विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खोल्ने काम गरिएको थियो। त्यस्तै विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलेमे हाइड्रोको सुरुङभित्र झण्डै 100 मिटर प्रवेश गरी हराइरहेका व्यक्तिको खोजी गरिरहेको छ। माथिल्लो त्रिशुली 1 पनि टनेलभित्र झण्डै 300 मिटरसम्म प्रवेश गरी खोजी गरिएको र त्यहाँबाट एउटा शव संकलन गरिएको छ। त्यस्तै लाङटाङ आयोजनाको सुरुङमा खोज तथा उद्धार भइरहेको नेपाली सेनाले जनाएको छ।
तनहुको देवघाट त्रिशुली नदीमा फेला परेका सबको व्यवस्थापन ब्यास नगरपालिका पाँच चैनपुर जंगल क्षेत्रमा गरिने भएको छ। भोटेकोशी बाढीका कारण ज्यान गुमाएका तथा अहिलेसम्म पहिचान हुन नसकेका सबहरूको भविष्यमा पहिचान गर्न सकिने गरी जंगलमा व्यवस्थापन गर्न लागि हो। तनहुका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले सब व्यवस्थापन अघि कानूनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरिसकेको जानकारी दिनुभयो। सब पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र सब व्यवस्थापन गरिने उहाँले बताउनुभयो। तनहु क्षेत्रमा 37 सब भेटिएकामा 24 सब पोखरा पठाइएको छ भने 14 सब प्रदेश अस्पताल दमौलीमा राखिएको छ। आवश्यक विवरण र नमूना सुरक्षित राखिने प्रशासनले जनाएको छ। सब व्यवस्थापन कार्य संवेदनशील भएकोले स्वास्थ्य सुरक्षा तथा स्थानीय प्रशासनको समन्वयमा आवश्यक मापदण्ड पूरा गरी काम अघि बढाइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: आउनुहोस् एक जोडीको लागि बाली टुर युरो पेन्ट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: सुन त मेरो कपडा प्याकिङ गर्दियो त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। गोरखाको चुनुमरी गाउँपालिका 7 छेकम्पार चौरी खर्क पारी जंगलमा पहिरो खस्दा स्याहार खोला आज बिहान केही बेर थुनियो। स्याहार खोला बुढी गण्डकीको सहायक खोला हो। पहिरो खस्दा झण्डै आधा घण्टा स्याहार खोलामा पानी कम बगेको थियो। अहिले खोलामा पहिले जस्तै पानी बगेको छ तर ससाना पहिरो खसिरहेको छ। जोखिम कम भए पनि तल्लो क्षेत्रमा रहेकाहरूलाई चनाखो रहन चुमनुम्री गाउँपालिकाले आग्रह गरेको छ। गएको असार 23 गतेको पहिरोका कारण अवरुद्ध मेची राजमार्गमा आजदेखि गाडी चल्न थालेका छन्। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 9 इलाम राजदुवाली सड़क खण्ड मर्मत गरेपछि आज बिहानदेखि साना गाडी चल्न थालेका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ। सड़क डिभिजन इलामको झण्डै 2 महिनादेखिको लगातारको प्रयासपछि साना यात्रुवाहक गाडीका लागि आवत जावत खुल्ला भएको हो। इलाम सहित 5 थर र ताप्लेजुङबाट झापा जाने र झापाबाट इलाम सहित 5 थर र ताप्लेजुङ आउने यात्रु र साना गाडीलाई सहज भएको छ। माथिबाट खसेको पहिरो पन्छाउनका साथै खोलाको क्षेत्रबाट टेवा पर्खाल निर्माण गरिएपछि तत्कालका लागि साना गाडी चल्न सक्ने भएको सड़क डिभिजन कार्यालय इलामका प्रमुख इन्जिनियर पवन भट्टराईले जानकारी दिनुभयो। सड़क निर्माण भइरहेको हुँदा ठूला र मालबाग गाडी काम सकिएपछि मात्र चल्नेछन्। ठूला र मालबाग गाडीलाई अहिले वैकल्पिक सड़क तिल्केनी सिमल गोलाई र मेची करिडोर केचना कञ्चनजङ्घा सड़क प्रयोग गर्न आग्रह गरिएको छ। अब विदेशको खबर। दक्षिण कोरियाको एक अदालतले युनिफिकेसन चर्चकी नेत्री हान हक जालाई 2 वर्षको जेल सजाय सुनाएको छ। सोल केन्द्रीय जिल्ला अदालतले 83 वर्षीय हानलाई पूर्व राष्ट्रपति युन सुक योलको प्रशासनमा प्रभाव जमाउने प्रयाससँग सम्बन्धित राजनीतिक कोष तथा घुसखोरीको कसुरमा सजाय सुनाएको समाचार संस्था रोइटर्सले जनाएको छ। राजनीतिज्ञहरूलाई रकम उपलब्ध गराउने तथा पूर्व प्रथम महिला किम के ओन हीलाई च्यानलका झोला र हिराको हार लगायत विलासी वस्तुहरू प्रदान गर्ने कार्यमा हान संलग्न रहेको अदालतले ठहर गरेको छ। यद्यपि हानले किमलाई डिजाइनर ह्यान्डब्याग जस्ता सामग्री उपलब्ध गराएको कुरा अस्वीकार गर्नुभएको छ। उहाँका वकिलहरूले यो फैसलामा पुनरावेदन गर्ने घोषणा गरिसकेका छन्। युनिफिकेसन चर्चका रूपमा चिनिने फ्यामिली फेडरेसन अफ वर्ल्ड पीस एण्ड युनिफिकेसनकी प्रमुख हानलाई यु र किम जोडिएका आरोपहरूको अनुसन्धान गरिरहेको विशेष अभियोजकको टोलीले गएको वर्षको अक्टोबरमा अभियोग लगाएको थियो। अब खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहरानलाई हराउँदै विजय शुरूआत गरेको छ। मलेसियाको बाङ्गीमा रहेको वाईएसडीयूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले बहरानलाई 7 विकेटले हरायो। बहरानले दिएको 88 रनको सामान्य लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले अभिजित 36, रोहित पौडेलले 19 रन बनाए। बहरानका इमरान जावेद अनवरले 3 विकेटले यसअघि टस हारेर ब्याटिङ गरेको बहरानले 36 ओभर 2 बलमा सबै विकेट गुमाएर 87 रन बनाएको थियो। बहराइनका फियाज अहमदले सबैभन्दा धेरै 15 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले 5, ललित राजवंशीले 3 र करण केसीले 2 विकेट लिए। एसीसी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरब रहेका छन्। त्यस्तै समूह बीमा युएई, कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन्। दुईवटै समूहको शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। हिजोदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ। चार भन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढीको आज छैठौं दिन पनि खोजी तथा उद्धार कार्य चल्दै अत्यावश्यक नपरी हेलिकप्टर माग नगर्न विपद प्राधिकरणको अनुरोध। रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा खोजी सकियो तर मान्छे फसेको भेटिएन। तनहुँमा भेटिएका शवको व्यवस्थापन चैनपुर जंगलमा गरिँदै पहिरोले केही बेर थुनिएको गोरखाको सियार खोलामा पहिले जस्तै पानी बग्न थाल्यो। मेची राजमार्गमा झण्डै दुई महिनापछि साना गाडी चल्न थाले। दक्षिण कोरियामा युनिफिकेशन चर्चकी नेत्री हानलाई दुई वर्षको जेल सजाए। राजनैतिक प्रभाव सम्बन्धी मुद्दामा दोषी ठहर। र एसिसी प्रिमियर कप क्रिकेटमा नेपालको विजयी शुरूआत, बहराइन 7 विकेटले पराजित।
3: साली नदीको शिर,
2: मणि चूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
3: भेटभाडबाट टाढा,
2: सहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 49 54 81। वेबसाइट झुले.com.np।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
8: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
9: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
10: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार बन्जेङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। रसुवाको भोटेको सीमा बुधबार आएको बाढ़ीमा परि ज्यान गुमाएकाहरूको पशुपति आर्यघाट एवं भस्मेश्वर घाटमा निशुल्क दाह संस्कार गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले रसुवा बाढ़ीमा परि ज्यान गुमाएकाहरूको निशुल्क दाह संस्कार गर्ने गरी सबै व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोष संचालक परिषदका सदस्य केदारमान भण्डारीले जानकारी दिनुभयो। निशुल्क दाह संस्कारका लागि शरदराज वैद्यलाई सम्पर्क गर्न पनि कोषले आह्वान गरेको छ। वैद्यको सम्पर्क नम्बर 9841-22-994 रहेको छ। अन्य थप जानकारी आवश्यक परेमा कोषको कार्यालयमा सम्पर्क गर्न सकिने संचालक परिषदका सदस्य भण्डारीले बताउनु भएको छ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा तान्त्रिक विधि अनुसार सञ्चालन हुने मल्लकालीन भैरव अर्थात भैल नाच शुरू भएको छ। तन्त्र मन्त्रद्वारा दैवी शक्तिको आह्वान गरी शरीरमा दैवी शक्ति धारण गरेर गैरातीदेखि भैरव नाच शुरू भएको हो। श्री गणेश सांस्कृतिक समाजको आयोजनामा शुरू भएको भैरव नाच पर्सि बुधबारसम्म प्रदर्शन हुनेछ। तान्त्रिक विधिबाट मुकुण्डोमा प्राण प्रतिष्ठापन गरी त्यसलाई धारण गरेर परम्परागत पोसाक लगाएर दैवी शक्तिको आह्वान गरी नचाइने यो नाचलाई विक्रम सम्वत 1997 प्रजापति समुदायले संस्थागत र निरन्तर रूपमा सञ्चालन गर्दै आएको नाचका गुरू गणेशमान प्रजापतिले जानकारी दिनुभयो। परम्परागत थिमी भैरव नाचमा कुल 32 ताल मध्ये अहिले प्रचलित 27 ताल विशेष ठाउँ अनुसार बजाइन्छ। नाचको क्रममा बाजाको तालमा भैरव जाग्ने र देवगणले 4 घण्टासम्म उग्र रूपमा जाग्ने र नाच्ने गर्छन्। भैरव नाच मध्यपुर थिमीमा 4 रातसम्म विधिवत रूपमा नगरका विभिन्न डबली तथा टोलहरूमा प्रदर्शन गरिन्छ। तेस्रो दिन गरिने बाँ पूजाका दिन भक्तजनलाई गुह्य पूजा कोठामा प्रवेश र पूजाको अनुमति प्रदान गरिन्छ भने पहिलो दिन भाज खाएर नाच प्रदर्शन गर्ने चलन छ। प्राचीन कालमा नगरमा आउने भूत प्रेत लाखेर पिशाचको भयबाट मुक्ति गर्न नगरवासीको रक्षा एवं शान्तिका लागि भैरव नाच शुरू भएको गुरु गणेशमान प्रजापति बताउनुहुन्छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सुरेन्द्र वज्राचार्यलाई नियुक्त गरेको छ। यसै गरी कार्यकारी निर्देशकमा आचार्य नुर्बु शेर्पालाई नियुक्त गरेको जनाएको छ। समितिका सदस्यहरूमा खोन्बो सेनाङ, ग्याम्जो तामाङ, विशाल लामा र रोशन कुमार श्रेष्ठलाई नियुक्त गरिएको छ। सन् 1979 बौद्धनाथ युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक धरोहर हो। यो विश्वभरिका बौद्ध मार्गीहरूको आस्थाको केन्द्र पनि रहेको छ। बौद्धनाथ महाचैत्य काठमाडौँका सबैभन्दा बढी पर्यटकहरूले अवलोकन गर्ने स्थान मध्येको एक रहेको छ। र काठमाडौँ महानगरपालिका साथ चाबैलमा रहेको एक गेस्ट हाउसबाट लागू औषध सहित 3 जनालाई परेडले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँको चन्द्रगिरी नगरपालिका एक घर भएका 31 वर्षीय राजीव श्रेष्ठ, काभ्रेको धुरीखेल नगरपालिका 8 की 21 वर्षीय निरुता उमा गाई र सिन्धुपाल्चोकको चौतरा सागाचोक गढी गाउँपालिका 10 का 23 वर्षीय रुबिन आचार्य रहेका छन्। प्रहरीवृत्त गौशालाबाट खटिएको टोलीले गेस्ट हाउसको 202 नम्बरको कोठा खान तलासी गर्दा लागू औषध सहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 बजेभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भुटेको सिबाडीको आज 6ठौं दिन पनि खोजी तथा उद्धार कार्य चल्दै अत्यावश्यक नपरी हेलिकप्टर माग नगर्न विपद प्राधिकरणको अनुरोध। तनहुँमा भेटिएका शवको व्यवस्थापन चैनपुर जंगलमा गरिँदै बाढीमा परि ज्यान गुमाएकाहरूको पशुपति आर्यघाटमा निशुल्क दाह संस्कार गरिने। र भक्तपुरको मध्यपुर थिमीमा मल्लकालीन भैरव नाच शुरू। अहिलेलाई 4 बजेभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व

फर्किएका थिए। प्रधानमन्त्रीको कार्यालयले भने रसुवागढी जलविद्युत आयोजनाको सुरुङभित्र खोजी गर्दा कुनै मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको दावी गरेको छ। यसमा जलविद्युत प्राविधिकहरूले उद्धारको कामप्रति प्रश्न उठाएका छन्। जलविद्युत क्षेत्रमा कार्यरत एक प्राविधिकले सञ्चालनमा रहेको रसुवागढी जलविद्युत आयोजनाको विद्युत गृह पावर हाउसमा कम्तीमा पनि तीनजना कर्मचारी काम गरिरहेको अवस्थामा बाढी आएको जानकारी दिएका छन्। कन्ट्रोल रूममा पाल्पाका किशोर न्यौपाने, प्युठानका सन्तोष पौडेल र रसुवाका छिरिङ तामाङ काम गरिरहेका थिए। विद्युत गृहभित्र काम गरिरहेका तीनैजना बाढी आएपछि सम्पर्कविहीन छन्। उद्धार टोलीले काम गरिरहेका यी कुनै पनि कर्मचारीको अवस्था पत्ता लगाउन सकेन। नाम उल्लेख नगर्ने शर्तमा रसुवागढी जलविद्युत आयोजनाका प्राविधिकले विद्युत गृहमै नपुगी उद्धार टोली फर्किएको हुन् कि भन्ने आशंका पनि व्यक्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन शाह र सत्तारूढ दल रासपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। भेटमा रसुवाको भोटेको सिनदीमा आएको बाढ़ीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण र नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको छ। भेटका क्रममा प्रभावित नागरिकको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुनर्स्थापनाका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री शाहले विपद प्रभावित क्षेत्रमा नागरिकको जीवधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनर्स्थापनाका लागि सरकारी संयन्त्र पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराउनुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: Strādāji nispokšā. Nispokšā.
1: Sodies FM. Tirāna Pithumlu. 2 MHz.

0: बिल्डेन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटल को ठीक अगाडि सम्पर्क 0556 5369 53 98 5570 7061 र 98 5570 53
1: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4390 5540 98 5570 26 440
2: It's 5 o'clock. अहिले 5 बजे को शाम.
3: समय को ख्याल रखो. 5 बजे.

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। नेपाल प्रहरीले बटेको सिप बाढीका कारण सम्पर्कविहीनहरूको परिवारलाई डीएनए परीक्षणका लागि रगतको नमूना उपलब्ध गराउन आग्रह गरेको छ। बाढीपछि बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकको परिवारलाई डीएनए परीक्षणका लागि रगतको नमूना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको हो। बाढी प्रभावित क्षेत्रबाट फेला परेका शव तथा शरीरका अङ्गको वैज्ञानिक परीक्षण गरी बेपत्ता व्यक्तिसँग मिलान गरेर पहिचान गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीले पहिचान प्रक्रिया सहज बनाउन बेपत्ता व्यक्तिका आफन्तमध्ये बाबु, आमा, छोरा वा छोरीलाई डीएनए नमूना उपलब्ध गराउन आग्रह गरेको हो। नेपालमा रहेका आफन्तले ताजा रगतको नमूना फ्रेस ब्लड उपलब्ध गराउन 2 प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल महाराजगंज स्थित प्याथोलोजी ल्याब नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ। विदेशमा रहेका बेपत्ता व्यक्तिका प्रथम श्रेणीका आफन्तले सम्बन्धित देशको आधिकारिक फरेन्सिक प्रयोगशालामा डीएनए प्रोफाइलिङ गराउनु पर्नेछ। यसरी प्राप्त डीएनए प्रोफाइलको सफ्ट कपी तुलना तथा पहिचानका लागि नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन प्रहरीले आग्रह गरेको छ। प्रहरीका अनुसार डीएनए प्रोफाइल पठाउँदा सम्बन्धित व्यक्तिको पूरा नाम र राष्ट्रियता, पासपोर्ट वा परिचय पत्रको विवरण, बेपत्ता भएको मिति र स्थान थाहा भएसम्म आधिकारिक फरेन्सिक ल्याबबाट प्राप्त डीएनए प्रोफाइल रिपोर्ट तथा डीएनए नमूना दिने व्यक्ति र बेपत्ता व्यक्ति बीचको नाता खुल्ने विवरण समावेश गर्नुपर्नेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रधानमन्त्री राहत कोषमा भएको पैसा छिटो प्रभावित क्षेत्रमा पठाउन निर्देशन दिनुभएको छ। जनताले विश्वास गरेर हालेको पैसाको पूर्ण सदुपयोग हुनुपर्नेमा उहाँले जोड़ दिनुभयो। आज आयोजित छलफलमा बोल्दै अर्थमन्त्री डाक्टर वाग्लेले प्रक्रियालाई धेरै प्रशासनिक गर्दा ढिलाइ भइरहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो प्रभावित क्षेत्रका पालिकालाई रकम दिने कुरामा यो निकायबाट त्यो निकाय गर्दै धेरै प्रशासनिकरण हुँदा ढिलाइ भएको छ। हामीसँग कार्यविधि छ, संयन्त्र छ, कानूनले नमिल्ने गर्न मिलेन, मिल्ने कुरामा छिटो गरौं, मेयरबाट सिडिओबाट त्यसलाई औपचारिकता दिने काम गर्दै गर्नुहोला, पैसा चाहिँ पठाइहालौं, अर्थमन्त्रीको भनाइ छ। नेपालले बाढी पीड़ितको पहिचानका लागि सिंगापुरसँग सहयोग माग गरेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले आज आयोजित पत्रकार सम्मेलनमा पीड़ित परिवारका लागि प्राविधिक सहयोग मागेको जानकारी दिनुभयो। अमेरिकासँग डीएनए परीक्षण र चीन सिंगापुरसँग उच्च क्षमतामा आवश्यक उपकरणका लागि अनुरोध गरेको उहाँले जानकारी दिनुभएको छ। जापान र दक्षिण कोरियाबाट पनि थप विशेष सामग्री चाँडै प्राप्त हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ। यस्तै सरकारले रसुवा बाढ़ीका कारण प्रभावित भएका 38 देशका नागरिकको अवस्था विवरण संकलन भइरहेको जानकारी दिएको छ। आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सम्बन्धित देशका दूतावासको समन्वयमा तथ्याङ्क अध्यावधि गर्ने काम भइरहेको बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सीमा दरबारमा प्रधानमन्त्री बालिन सार र सत्तारूढ दल राष्ट्रपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। भेटमा रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज उद्धार राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको छ। भेटमा प्रभावित नागरिकको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुनर्स्थापनाका विषयमा छलफल भएको थियो। संसद बैठक आह्वानका लागि प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति बैठक मंगलबार बस्ने भएको छ। आज कंग्रेस संसदीय दलका नेता विष्मराज आङदाम्बेको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख डोलप्रसाद अर्यालले मंगलबार नै कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएर संसद बैठक सञ्चालनको टुङ्गो लगाउने बताउनु भएको छ। सदनमा विपदका कारण केही दिन स्थगित गरिएको भए तापनि अब तत्काल सञ्चालन गर्न आफूले सभामुखको ध्यान आकर्षण गराएको आङदाम्बेले बताउनुभयो। जवाफमा सभामुख अर्यालले कार्यव्यवस्था परामर्श बैठक पश्चात संसद आह्वान गरिने प्रतिबद्धता जनाएको उहाँले जानकारी दिनुभएको छ। त नेपाली खबर अहिलेलाई यति नै। अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: किन म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन? यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमानी होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73089 98074 46 142 र 98491 95225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्त।

0: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
0: साथमा ब्लड सुगर, क्रिटिनाइड, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
0: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
2: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निशुल्क परामर्शका लागि 98550-58369, 98426-43211 र 98142-76704।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98550-60359 र 98550-67359।

0: 6 o'clock. अहिले 6 बजेको छ. अहिले बेलुकीको 6 बज्यो.
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो.
0: राष्ट्रको शान किसान.
1: A complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेको सिप बाढीको आज छैटौं दिन पनि खोजी तथा उद्धार कार्य चल्दै, सरकारद्वारा अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको अपील, भइरहेको उद्धार कार्यमा अन्तर्राष्ट्रिय टोली समेत परिचालन।
0: विपद व्यवस्थापन कोष परिचालनमा ढिलाइ नगर्न अर्थमन्त्री वाग्लेको निर्देशन, पुनर्निर्माणको काम पनि तीव्र पारिने, अत्यावश्यक नपरी हेलिकप्टर माग नगर्न विपद प्राधिकरणको अनुरोध।
1: बाढी पहिरोपछि प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या एवं संक्रामक रोगको जोखिम, पिउने पानी, शौचालय र खानेकुरामा विशेष ध्यान दिन डाक्टरको सल्लाह।
2: खानेकुरा पानीहरूको कुरामा सुनेको ध्यान दिनु पर्यो। प्रकोप पछि हामीले अनुमान गर्न सक्ने या आवश्यक पर्यो भने त्यस्ता रोगहरूबाट बच्न सक्ने जुन उपायहरू सावधानी र व्यवस्थापनमा चाहिँ ध्यान दिनु पर्यो।
0: अमेरिकी हिरासतबाट भेनेजुएलाका पूर्व राष्ट्रपति मादुरोको पहिलो तस्विर सार्वजनिक, आफन्त र माया गर्ने सबैलाई उपहार स्वरूप तस्विर पठाएको उल्लेख।
1: र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको विजयी शुरूआत, बहराइन 7 विकेटले पराजित।
3: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन,
4: फोन 056421261, 596617, मोबाइल 98550607768, 98511625994, 98510542024। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआई बाट सुरु गरौ।
5: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवाको भोटेको सीमा बुधबार आएको बाढीपछि आज सोमबार 6ठौं दिन पनि खोजी तथा उद्धार कार्य चलिरहेको छ। अहिलेसम्म पनि अवस्था थाहा हुन नसकेकाहरूको खोजी तथा जोखिममा परेकाहरूको उद्धार कार्यलाई सुरक्षाकर्मी र स्थानीय बासिन्दाले निरन्तरता दिइरहेका छन्। तर उद्धार कार्यमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा छन्। अहिलेसम्म 903 जनाको शव भेटिएको छ। पछिल्लो तथ्याङ्क अनुसार 4247 जना सम्पर्कविहीन छन्। विपद प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बेपत्ता भएकाहरूको यकिन संख्या निर्धारण गर्न कठिन छ। उद्धार तथा खोजी कार्य भइरहेको हुँदा यो संख्या घटबढ हुन सक्छ। 10451 जनाको भने उद्धार भइसकेको छ। सम्पर्कविहीन भएकाहरू सम्पर्कमा आउँछन् कि भन्ने आशमा परिवार र आफन्त रहेका छन्। उद्धार, राहत तथा पुनर्स्थापनामा 20819 सुरक्षाकर्मी खटिएका छन्। नेपाली सेना 8722, नेपाल प्रहरी 7894 भव्य सशस्त्र प्रहरी 4203 जना खटिएका छन्। बाढीले विस्थापित भएका परिवारको राहत व्यवस्थापनका लागि पनि काम भइरहेको सरकारले जनाएको छ। सब व्यवस्थापन तथा सब संकलन तथा व्यवस्थापनको कामलाई स्थानीय प्रशासन र सम्बन्धित निकायले प्राथमिकता दिएर काम गरिरहेका छन्। हेलिकप्टर मार्फत त्रिशुली नदी उत्तर पश्चिम तर्फको नुवाकोट र रसुवाका बाढी प्रभावितलाई खाद्यान्न नुन तेल लगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई प्राथमिकता दिएको सरकारको भनाइ छ।
1: सरकारले रसुवा बाढीका कारण प्रभावित भएका 38 देशका विदेशी नागरिकहरूको अवस्थाबारे विवरण संकलन भइरहेको जानकारी दिएको छ। सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलन परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सम्बन्धित देशका दूतावाससँगको समन्वयमा तथ्याङ्क अद्यावधिक गर्ने काम भइरहेको बताउनु भएको हो। प्रवक्ता पौडेल छेत्रीका अनुसार सरकारले विपदपछिको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको माग गरेको छ। सुरुङ मार्गमा हुन सक्ने उद्धारका लागि दक्ष टनल रेस्क्यू टोली, पुरिएका शव फेला पार्न आईएसएआर जस्ता आधुनिक प्रविधि र शवहरू सुरक्षित राख्न थप फ्रिजरहरूको आवश्यकता रहेको उहाँले बताउनुभयो। शवको पहिचानका लागि फोरेन्सिक सहयोग, डीएनए परीक्षण गर्ने उपकरण र आवश्यक किट सहितको प्राविधिक सहयोग सरकारले माग गरेको छ। राहत वितरणका लागि केही सामग्रीहरूको आवश्यकता रहेको उल्लेख गर्दै प्रवक्ता छेत्रीले दीर्घकालीन पुननिर्माण तथा पुनर्स्थापनाका लागि विपद पछिको आवश्यकता मूल्याङ्कन सम्पन्न भएपछि मात्र थप सहयोगको खाका तय गरिने उल्लेख गर्नुभयो। उहाँले खोज उद्धार र राहत कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको समेत बताउनु भएको छ।
0: यस्तै अर्थमन्त्री डाक्टर सोनी मुआगले भोटेकोशी विपदबाट उत्पन्न समस्याको समाधान र पुनर्निर्माणका लागि सरकारले काम तीव्र रूपमा अघि बढाउने बताउनु भएको छ। सिंहदरबारमा आयोजित सरोकारवाला निकायको बैठकमा उहाँले उद्धार राहत र पुनर्निर्माणलाई थप व्यवस्थित बनाउन पाँचवटा छुट्टा छुट्टै कार्यदल अर्थात टास्क फोर्स गठन गरिने जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले भौतिक पूर्वाधार, सड़क, पुल, खानेपानी तथा सरसफाई र सुरुङ मार्ग उद्धारका लागि तत्काल कार्यदलहरूले काम शुरू गर्ने बताउनुभयो। साथै उहाँले विपद व्यवस्थापन कोषमा रकम जम्मा भए पनि लक्षित वर्गसम्म पुग्न नसकेको गुनासोप्रति सजग रहँदै ढिलासुस्ती नगरी तत्काल कोष परिचालन गर्न पनि निर्देशन दिनुभएको छ। पुनर्निर्माणका लागि छुट्टै प्राधिकरण बनाउने वा मौजुदा कानूनी संरचनाबाटै अघि बढ्ने भन्ने विषयमा थप छलफल गरिने अर्थमन्त्रीले जानकारी दिनुभयो।
1: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढीपछिको पुनर्निर्माणका लागि 3 दिनभित्र ठोस कार्य ढाँचा अर्थात फ्रेमवर्क पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सिंहदरबारमा आयोजित बैठकमा बोल्दै मन्त्री लम्सालले यस्तो निर्देशन दिनुभएको हो। उहाँले उद्धार र राहतको चरणसँगै अब पुनर्निर्माणको प्रक्रियामा प्रवेश गर्नुपर्ने बताउनुभयो। मन्त्री लम्सालले राष्ट्रिय योजना आयोग, मुख्य सचिव र विज्ञ सुशील गेवाली सहितको टोलीलाई विद्यमान ऐन कानूनको परिधिभित्र रहेर कार्यढाँचा तयार पार्न निर्देशन दिनुभएको हो। नयाँ संरचना खडा गर्दा समय लाग्ने भएकाले हालकै कानूनी व्यवस्थालाई टेकेर विगतको पुनर्निर्माण प्राधिकरण जस्तै शक्तिशाली र प्रभावकारी ढंगले काम गर्न सक्ने संयन्त्रको परिकल्पना गर्न उहाँले आग्रह गर्नुभयो। मन्त्री लम्सालले विपदको समयमा प्रमुख जिल्ला अधिकारीको कार्यालय र विपद व्यवस्थापन प्राधिकरण स्वत क्रियाशील हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै चासो व्यक्त गर्नुभयो। मन्त्री लम्सालले ठोस योजना र कार्यदलको जिम्मेवारी स्पष्ट भएपछि मात्रै थप निष्कर्षमा पुग्ने बताउनु भएको छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक नपरी हेलिकप्टर मार्फत उद्धारको माग नगर्न आग्रह गरेको छ। आपतकालीन अवस्थामा अत्यावश्यक खोज तथा उद्धारका साथै राहत सामग्री ढुवानीका लागि हेलिकप्टरको प्रयोग गर्नु पर्ने भएकाले अनावश्यक काममा हेलिकप्टरको माग नगर्न प्राधिकरणले सम्बन्धित पक्षलाई आग्रह गरेको हो। न्यून प्रभावित, अप्रभावित तथा उच्च ठाउँमा सुरक्षित रहेका व्यक्तिबाट समेत हवाई उद्धारको माग भइरहेको प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका प्रभावित क्षेत्रबाट अहिलेसम्म 252 विदेशी र 3344 नेपाली गरी 3596 जनाको हवाई उद्धार भइसकेको प्राधिकरणको तथ्याङ्क छ। प्राधिकरणले वैकल्पिक मार्ग प्रयोग गर्न पनि सर्वसाधारणलाई अपील गरेको छ। धादिङ बेसी परेवाटार, नेपालटार, गजुरीटार, पिपलटार, आदमटार, बेलिनटार, केउरिनी हुँदै मासटार भएर पृथ्वी राजमार्गसम्म पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा छ। त्यस्तै रसुवा जोड्ने वैकल्पिक मार्ग विदुर, ढिकुरी, चौघडा, आप्र, नर्जा, लच्याङ, सरमथाली, पाटीखर्क हुँदै बोगटीटार अर्थात पार्साङ ल्यामु राजमार्ग रसुवा कालिका स्थान धुन्चेसम्म चार चक्के साना गाडी सञ्चालन गरिएको छ।
1: रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भएको बाढीका कारण प्रभावित भएको रसुवागढी जलविद्युत आयोजना आरएचपीएलको सुरुङभित्र खोजी कार्य पूरा भएको छ। त्यहाँ खोजी गर्दा कोही पनि मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार सुरुङ झण्डै 250 मिटर लम्बाइको रहेकोमा खोजी टोली 225 मिटरसम्म भित्र पुगेको थियो, तर सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्किएको छ। टोलीले सुरुङभित्र ड्रोन प्रयोग गरेर खोजी गरेको थियो। सुरुङभित्र कोही पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली धुन्चे फर्किएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले पनि जानकारी गराएको छ। भोटेकोसी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेका व्यक्तिको खोज तथा उद्धार कार्य भइरहेको छ। नुवाकोटको माथिल्लो त्रिशुली 3A र बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यलाई निरन्तरता दिएको छ।
0: तनहुँको देवघाट त्रिशुली नदीमा फेला परेका शवको व्यवस्थापन ब्यास नगरपालिका 5 चैनपुर जंगल क्षेत्रमा गरिने भएको छ। भोटेकोसी बाढीका कारण ज्यान गुमाएका तथा अहिलेसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा पहिचान गर्न सकिने गरी जंगलमा व्यवस्थापन गर्न लागि हो। तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले शव व्यवस्थापन अघि कानूनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरिसकेको जानकारी दिनुभयो। शव पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र शव व्यवस्थापन गरिने उहाँले बताउनु भयो। तनहुँ क्षेत्रमा 37 शव भेटिएकामा 24 शव पोखरा पठाइएको छ भने 14 शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ। आवश्यक विवरण र नमूना सुरक्षित राखिने प्रशासनले जनाएको छ। शव व्यवस्थापन कार्य संवेदनशील भएकोले स्वास्थ्य सुरक्षा तथा स्थानीय प्रशासनको समन्वयमा आवश्यक मापदण्ड पूरा गरी काम अघि बढाइएको छ।
1: रसुवाको भोटेकोसीमा बुधबार आएको बाढीमा परि ज्यान गुमाएकाहरूको पशुपति आर्यघाट एवं भस्मेश्वर घाटमा निशुल्क दाह संस्कार गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले रसुवा बाढीमा परि ज्यान गुमाएकाहरूको निशुल्क दाह संस्कार गर्ने गरी सबै व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदका सदस्य केदार मान भण्डारीले जानकारी दिनुभयो। निशुल्क दाह संस्कारका लागि शरद राज वैद्यलाई सम्पर्क गर्न पनि कोषले आह्वान गरेको छ। वैद्यको सम्पर्क नम्बर 9841229994 रहेको छ। अन्य थप जानकारी आवश्यक परेमा कोषको कार्यालयमा सम्पर्क गर्न सकिने सञ्चालक परिषदका सदस्य भण्डारीले बताउनुभयो।
0: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा बाढी प्रभावित क्षेत्रमा रोगको जोखिम र सावधानी बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333-493-555।
7: हरेक मान्छेको सपना जपना र चाहना पैसा
4: पैसामा छ शक्ति पैसामा छ सहारा
7: धोती पटुका र इजारको गाँठो हुँदै गाडधन सम्म
4: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म
7: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
4: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
7: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
4: इतिहास गाथा र कथा गाँठका कुरा
7: गाँठका कुरा
4: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढीको आज छैठौं दिन पनि खोजी तथा उद्धार कार्य चल्दै सरकारद्वारा अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको अपील ज्यान गुमाउनेको संख्या 900 भन्दा धेरै 4247 जना सम्पर्कविहीन विपद व्यवस्थापन कोष परिचालनमा ढिलाइ नगर्न अर्थमन्त्री वाग्लेको निर्देशन पुनर्निर्माणको काम पनि तीव्र पारिने अत्यावश्यक नपरी हेलिकप्टर माग नगर्न विपद प्राधिकरणको
7: नेपाल दर्पणमा अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने बीच आज भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका प्रयासबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। भेटमा खोज उद्धार राहत वितरण प्रभावित नागरिकको पुनस्थापना लगायतका विषयमा छलफल भएको थियो। यस्तै आज प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीका कारण निम्तिएको संकट समाधान गर्न सुरक्षा निकायका प्रमुखहरूसँग पनि छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले प्रधान सेनापति अशोक राज सिग्देल लगायतसँग गरेको छुट्टा छुट्टै छलफलमा अहिलेसम्म भएका खोज उद्धार राहत वितरण तथा व्यवस्थापनका विषयमा ब्रिफिङ लिनुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दाहालले जानकारी दिनुभयो।
0: बाढी पहिरोपछि प्रभावित क्षेत्रमा विभिन्न खालका स्वास्थ्य समस्या र संक्रामक रोगको जोखिम उच्च हुन्छ। प्रभावित ठाउँमा मुख्य गरी दिशाजन्य पानीजन्य र खानाजन्य रोगहरू देखिन सक्छन्। झाडा पखाला अन्य रोगले अवस्था थप जटिल बन्न सक्छ। यसका लागि पूर्व तयारी र बेलैमा सावधानी अपनाउनु पर्ने खाँचो छ। भोटेकोशी बाढीको झण्डै एक हप्ता हुन लाग्यो। यो बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य समस्याको जोखिम छ। अहिले बाढी प्रभावित क्षेत्रमा रोगहरूको सम्भावित जोखिमबारे साथी सम्झना महर्जनले टेकु अस्पतालका संक्रामक विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई सोध्नु भएको छ।
12: विशेष गरेर बाढी पहिरो आउँदाखेरि विभिन्न प्रकारका रोगहरू फैलन सक्ने सम्भावना रहन्छ र जहाँ चाहिँ स्वच्छ खानेकुरा अथवा यो जुन शौचालयको कुरा छ समस्याहरू त्यो ठाउँमा देखिन सक्ने भएको हुनाले रोगहरू फैलिन सक्ने सम्भावना रहन्छ। यसमा विशेष गरेर पानीबाट फैलिने खालको रोगहरू त्यो बढी देख्ने सम्भावना हामीले देख्दछौँ र त्यो सँगसँगै अब धेरै मान्छेहरू एकै ठाउँमा बस्नुपर्ने अवस्था आयो भने पनि श्वास प्रश्वासबाट खोकेर सार्ने खालका रोगहरू पनि देखिन सक्ने सम्भावना रहन्छ र बाहिर अस्थायी रूपमा हामी बस्नुपर्ने अवस्थामा त अब किराहरूले पनि टोकेर सच्याउने किराहरू जस्तो हामीले स्कट टाइपस गराउने खालको जुन किरा छ अथवा अरू विभिन्न प्रकारका किराहरूले टोकेर हुने खालको समस्याहरू पनि देख्न सक्छ। समग्रमा चाहिँ सुरुमा हामीले सम्भवतः पानीजन्य जुन रोगहरू छ संक्रामक रोगहरू त्यसप्रति अझ बढी सुरुतिर चाहिँ सचेत हुनुपर्ने म देख्छु।
13: खाने पानीमा चाहिँ के सावधानी अप्नाउने?
12: अब खाने पानीमा अब त्यो बेलामा प्रदूषित हुने नै भए नि त्यो कारणले गर्दाखेरि अब उद्धारको लागि जाने विभिन्न सङ्घ संस्थाहरू पनि हुनसक्दछ जसले चाहिँ अब पीडित हुनुहुन्छ यस्तो खालको अवस्थामा उहाँहरूलाई अब सहयोग गर्ने हेतुले जाने हो। अब उहाँले खानेकुरा र पानीहरू दिनुहुन्छ उहाँहरू चाहिँ अलिकति स्वच्छ सुरक्षित छ भन्ने खालको चाहिँ त्यो एस्योरेन्स दिनुपर्ने हुन्छ ताकि ढुक्क भएर उहाँले पिउने या खान सक्छ। पनि उहाँहरूको अवस्था छ त्यो अवस्थाले गर्दाखेरि नै आफूले नै अब सम्हाल्न पाइरहेको हुँदैन त्यस्तो अवस्थामा अब खानेकुरा पानी कहाँ पकाउने अथवा भन्नुहोस् निर्मलकरण गर्ने भन्ने कुराहरू चाहिँ एकदमै अलिक गाह्रो हुन्छ। पानीहरू बाँड्छौँ दिन्छौँ त्यो चाहिँ अलिक बढी सहयोगी संस्थाहरूले ध्यान दिनु पर्यो।
13: अब खानेकुराको यहाँले कुरा गर्नुभयो अब बाढी पहिरो आएको ठाउँमा पकाएर खाने खुवाउने तत्कालै सम्भव नहुँदाखेरि काँचो खाने अथवा तयारी खानाहरू दिने चलन पनि छ। के सावधानी अप्नाउने कस्तो खानेकुराहरू चाहिँ खाने खुवाउने व्यवस्था मिलाउने हो?
12: अब यो बेलामा चाहिँ अलिक बाध्यता पनि हुन्छ तत्कालको लागि त्यो खानेकुराहरू त्यो जुन बिताउन गर्ने छ त्यसमा नै त्यो सुरक्षित हुनु पर्यो भन्ने चाहिँ मुख्य थियो। अब त्यो बेलामा अलिकति खानेकुरामा म यही खान्छु यो गर्छु भन्नलाई अलिकति गाह्रो हुने भएको हुने इमर्जेन्सी भनौँ न एक प्रकारको स्थिति परिस्थिति सिर्जना हुने भएको हुनाले छिटोभन्दा छिटो उहाँ विस्थापितहरूको व्यवस्थापनमा सम्बन्धित निकायहरू ध्यान दिन्छ।
13: प्रभावित हुनुहुन्छ ती व्यक्तिहरूले चाहिँ के कस्ता सावधानी अप्नाउने?
12: त्यही त मैले शौचालय भन्छु किन भन्दाखेरि हामीले अब दिशा पिसाबको व्यवस्थापन एकदम ध्यान दिनुपर्ने देख्छु मैले रोगहरू सर्न सक्ने सम्भावनाहरू हुन्छ त्यो कारणले गर्दाखेरि उहाँहरूले जुन शौचालयको छ त्यो चाहिँ अलिकति ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ। खानेकुराहरूमा पनि सकेसम्म अब हुन त सबै कुरा सम्भव नहुनु सक्छ खानेकुरा पनि तपाईँहरू ढुक्क चाहिँ हुनु पर्यो कि यो सुरक्षित छ कि छैन भन्ने कुराहरू छ।
13: विशेष अब यो बेला अप्नाउने सावधानी बुँदागत रूपमा भन्नु पर्दाखेरि चाहिँ के हुन सक्छ?
12: दुई पक्ष छ यहाँ सहयोग गर्ने र स्वयं जो विस्थापित हुनुहुन्छ जो त्यसमा मर्कामा हुनुहुन्छ प्राकृतिक प्रकोपमा पर्नु भएको छ दुवैले यहाँ सावधानी अप्नाउनु पर्ने मैले देख्छु। समस्यामा पर्नु भएको छ उहाँले खानेकुरा पानीहरूकोमा कस्तो खालको कहाँबाट आउँदैछ भन्ने कुरामा कुनै रूपमा ध्यान दिनु पर्यो। चिन्ता अब घरबासको कुराहरू अथवा परिवारलाई कहाँ के राख्ने भन्ने कुरा पक्कै पनि महत्त्वपूर्ण हुन्छ पहिला। तर त्यो सँगसँगै हामीले आफ्नो स्वास्थ्यको ख्याल पनि गर्नुपर्ने म देख्दछु। पानी अथवा जुन खानेकुराहरू आइरहेको छ त्यो कस्तो खालको छ भन्ने कुरामा अलिकति सतर्कता अप्नाउनु पर्यो भन्ने लाग्छ मलाई। र सकेसम्म सफा पानी चाहिँ कहीँ न कहीँ व्यवस्थित होस्। मानिसहरू एकै ठाउँ बस्दाखेरि अब यो अहिले पछिल्लो समयमा रुगा खोकी पनि एकदम बढिरहेको छ एकअर्कालाई सार्न सक्ने सम्भावना त्यहाँ पनि रह्यो त्यसले गर्दा त्यो खालको अवस्था पनि उहाँले हेरिदिनु पर्ने हुन्छ। अब जति सकिन्छ त्यो तत्काल इमर्जेन्सी कुरा हो सबै सकिन्छ भने यस्ता कुराहरूमा ध्यान दिनु पर्यो। प्राकृतिक प्रकोप पछि हामीले अनुमान गर्न सक्ने या आवश्यक पर्यो भने त्यस्ता रोगहरूबाट बच्न सक्ने जुन उपायहरू छ त्यसलाई चाहिँ हामीले तत्काल सावधानी र व्यवस्थापनमा चाहिँ ध्यान दिनु।
0: उहाँ हुनुहुन्थ्यो टेकु अस्पतालका संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: बाढीवासीहरूका लागि खुसीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सू लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम
2: प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। विश्व खाद्य कार्यक्रमबाट प्राप्त 29 टन सहित 33 टन खाद्य सामग्री भोटेपछि बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार 30 टन भन्दा धेरै खाद्य सामग्री बाढीबाट प्रभावित क्षेत्रमा पठाइएको हो। यो खाद्यान्न गाडीबाट रसुवा र नुवाकोटतर्फ पठाइएको मन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ।
2: अमेरिकाले गएको बुधबार आएको रसुवाको बाढीपछि नेपाल भ्रमण गर्ने आफ्ना नागरिकका लागि ट्राभल एडभर्टाइजरी जारी गरेको छ। नेपालमा रहेको दूतावासले विशेष गरी रसुवाको बाढी प्रभावित क्षेत्रमा यात्रा नगर्न भनेको हो। दूतावासले रसुवागढी, टिमुरे, स्याप्रुवेसी क्षेत्र र नेपाल चीन सीमा नाकामा लेभल 4 को चेतावनी दिँदै त्यहाँ नजान भनेको हो। बाढीपछि रसुवा क्षेत्रको यातायात र संचार अवरुद्ध भएको, उद्धार कार्य चलिरहेको र थप बाढी पहिरोको जोखिम रहेको दूतावासको सूचनामा उल्लेख छ।
3: काठमाडौँ जोड्ने मुख्य सड़क नागढुङ्गा मुगलिन खण्डको कृष्ण भीरमा सड़क अवरुद्ध भए पनि काठमाडौँ उपत्यकामा अत्यावश्यक सामग्रीको आपूर्ति अभाव नहुने सरकारी निकायले जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौजदात रहेकाले तत्काल आवश्यक वस्तु अभाव हुने छैन। काठमाडौँ उपत्यकामा वैकल्पिक सड़कबाट खाद्य वस्तु आपूर्ति गरिने व्यवस्था भइसकेको मन्त्रालयको भनाइ छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट निरन्तर गरिने जनाएको छ। वाणिज्य विभागले बजार अनुगमनलाई तीव्र बनाउने भएको छ। विभागले भोलिदेखि काठमाडौँ उपत्यकामा 10 वटा विशेष टोली परिचालन गरी अनुगमन थाल्ने जनाएको छ।
2: गएको असार 23 गतिको पहिरोको कारण अवरुद्ध मेची राजमार्गमा आजदेखि गाडी चल्न थालेका छन्। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 9 इलाम राजदुवाली सड़क खण्ड मर्मत गरेपछि आज बिहानदेखि साना गाडी चल्न थालेका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ। ठूला र मालबाग गाडीलाई भने अहिले वैकल्पिक सड़क तिल्केनी सिमल गोलाई र मेची करिडोर केचना कञ्चनजङ्घा सड़क प्रयोग गर्न आग्रह गरिएको छ।
3: गोर्खाको चुमनुब्री गाउँपालिका 7 कम्पार चौरी खर्क पारी जंगलमा पहिरो खस्ता स्यार खोला आज बिहान केही बेर थुनिएको छ। स्यार खोला बुढी गण्डकीको सहायक खोला हो। पहिरो खस्ता झण्डै आधा घण्टा स्यार खोलामा पानी कम बगेको थियो। यो सँगै तल्लो क्षेत्रमा जोखिम कम रहेको तर चनाखो रहन चुम्नुब्री गाउँपालिकाले आग्रह गरेको छ। छेकम्पार वर्षामापन केन्द्रका अनुसार यस वर्ष अहिलेसम्म यहाँ सबैभन्दा धेरै वर्षा हिजो 32.3 मिलिमिटर मापन भएको देखिएको छ। यसै कारण पहिरो गएको हुन सक्ने महाशाखाको प्रारम्भिक अनुमान छ। यसैबीच आज दिउँसो बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा कोशी मधेस कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशको हिमाली पहाडी र तराई भाग तथा लुम्बिनी प्रदेशका पहाडी भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ।
2: शेयर बजार लगातार 6 कारोबार दिन घटेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार सूचक नेप्सी घटेकोमा आज 43.89 अंकले घटेर 2513.42 बिन्दुमा झरेको छ। नेप्सी भदौ 4 गते यता घटिरहेको छ। आज उत्पादन र प्रशोधन बाहेक सबै समूहको उपसूचक घटेकोमा निर्जीवन बीमा समूह 5% ओह्रालो लागेको छ। भोटेको सीमा आएको बाढीले जलविद्युत आयोजना तथा ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुर्याएसँगै यसको असर निर्जीवन बीमा क्षेत्रमा देखिएको हो।
3: नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाका बाढी पहिरो र डुबान पीड़ितको उद्धार राहत तथा पुनर्स्थापनाका लागि पार्टीको तर्फबाट 1,20,00,000 रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आयोजित कार्यक्रममा उहाँले रकम सहयोगबारे जानकारी दिनुभएको हो। यसअघि हिजो काँग्रेसले 1 करोड रुपियाँ सहयोग गर्ने जनाएको थियो।
2: नेपाल दर्पणमा अब एउटा विदेशको खबर। भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोले अमेरिकी हिरासतबाट 2 तस्विर सार्वजनिक गर्नुभएको छ। उहाँ गएको जनवरीदेखि अमेरिकी हिरासतमा हुनुहुन्छ। अमेरिकी विशेष फौजले भेनेजुएलाको राजधानी काराकासबाट मादुरो र उहाँकी पत्नी सिलियालाई पक्राउ गरी अमेरिका पुर्याएको थियो। मादुरो दम्पतिलाई लागू औषध ओसार पसार र अवैध रूपमा बन्दुक राखेको आरोपमा न्यूयोर्कको ब्रुकलिनमा रहेको एक केन्द्रमा राखिएको छ। यद्यपि मादुरो दम्पतिले भने आरोप अस्वीकार गर्दै आउनुभएको छ। उहाँले तस्विरहरू आफ्ना नाति नातिना केटाकेटी र माया गर्ने सबै असल मानिसका लागि सानो उपहार स्वरूप पठाएको उल्लेख गर्नुभएको छ। अमेरिकी हिरासतबाट सार्वजनिक भएका मादुरोका ती दुई तस्विरमा उहाँले खरानी रंगको ट्र्याक सुट लगाएको र हातले भिक्टोरी साइन अर्थात शान्तिको संकेत देखाइरहेको देखिन्छ।
3: नेपाल दर्पणमा अब खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहरानलाई हराउँदै विजय शुरूआत गरेको छ। मलेसियाको बाङ्गीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले बहरानलाई 7 विकेटले हरायो। बहरानले दिएको 88 रनको लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले अभिजित 36, रोहित पौडेलले 19 रन बनाए। बहरानका इमरान जावेद अनवरले 3 विकेट लिए। यस अघि टस हारेर ब्याटिङ गरेको बहराइनले 36 ओभर 2 बलमा सबै विकेट गुमाएर 87 रन बनाएको थियो। बहराइनका फियाज अहमदले सबैभन्दा धेरै 15 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले 5, ललित राजवंशीले 3 र करण केसीले 2 विकेट लिए।
2: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: भोटेपछि बाढीको आज 6ठौं दिन पनि खोजी तथा उद्धार कार्य चल्दै। सरकारद्वारा अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको अपील। भइरहेका उद्धार कार्यमा अन्तर्राष्ट्रिय टोली समेत परिचालन।
2: विपद व्यवस्थापन कोष परिचालनमा ढिलाइ नगर्न अर्थमन्त्री वाग्लेको निर्देशन। पुनर्निर्माणको काम पनि तीव्र पारिने। अत्यावश्यक नपरी हेलिकप्टर माग नगर्न विपद प्राधिकरणको अनुरोध।
3: बाढी पहिरोपछि प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या एवं संक्रामक रोगको जोखिम। पिउने पानी, शौचालय र खानेकुरामा विशेष ध्यान दिन डाक्टरको सल्लाह।
2: अमेरिकी हिरासतबाट भेनेजुएलाका पूर्व राष्ट्रपति मादुरोको पहिलो तस्विर सार्वजनिक। आफन्त र माया गर्ने सबैलाई उपहार स्वरूप तस्विर पठाएको उल्लेख।
3: र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको विजय शुरूआत। बहराइन 7 विकेटले पराजित।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।
4: तपाईको समुदायको अनि तपाईको सरोकारको
5: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
6: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर।
4: तपाईको समुदाय खबर, तपाईको समुदायको अनि तपाईको सरोकारको
5: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
4: खबर, तपाईको समुदायको अनि तपाईको सरोकारको
5: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
6: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश

माडीमा आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा 81 जनाले रक्तदान भोटेपछिमा आएको बाढी प्रभावितलाई माडीका विभिन्न व्यक्तित्व आमा समूह तथा संघ संस्थाले आर्थिक सहयोग प्रदान। माडी नगरपालिकामा गाई भैँसीमा लाग्ने खोरेत रोग नियन्त्रणका लागि निशुल्क खोप अभियान जारी। माडीको बगहीमा एक दिने प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न। ठोरी गाउँपालिकाले बाढी पीडितका लागि रु 11 लाख सहयोग गर्ने घोषणा। माडीको बरुवामा भदौ 19 गतेदेखि 3100 स्टार कप फुटबल प्रतियोगिता सञ्चालन हुने र रसुवामा आएको बाढीबाट भएको समग्र क्षतिको विवरण संकलनको काम अन्तिम चरणमा। विदुर नगरपालिकाका 311 जना बेपत्ता। प्रभावितका लागि खाद्य नपर्याप्त तर औषधिको अभाव। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। भोटेकोसीमा आएको बाढीबाट प्रभावित तथा घाइतेहरूको उपचारमा आवश्यक रगतको अभाव हुन नदिन माडीको बसन्तपुरमा आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा 81 जनाले रक्तदान गरेका छन्। कार्यक्रममा रक्तदान गर्ने 81 जना मध्ये 50 जना पुरुष र 31 जना महिला रहेका छन्। यस्तै 23 जनाले पहिलो पटक रक्तदान गरेको आयोजकले जनाएको छ। रक्तदान गरौ जीवन बचाऊ भन्ने सन्देश सहित विश्व रक्तदाता संगठन चितवनको आयोजनामा बसन्तपुर स्थित खुला मञ्चमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। संगठनका सदस्य डोलनाथ आचार्यको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठाकुर ढकालले ढकालको प्रमुख आतिथ्य र माडीनगर प्रमुख तारा कुमारी काजी महतोको विशिष्ट आतिथ्य रहेको थियो। ढकाल र महतोले कार्यक्रमका प्रथम रक्तदाता स्वदेश एफएमका अध्यक्ष तथा नेपाल खुल्ला विश्वविद्यालय ललितपुरका अध्यापक देवनारायण शाहलाई रगत ब्याग हस्तान्तरण गरी कार्यक्रम समुद्घाटन गर्नुभएको थियो। कार्यक्रममा थारू कल्याणकारी सभा क्षेत्र नम्बर 1 माडी, नेपाल रेडक्रस सोसाइटी माडी लगायत लायन्स क्लब अफ माडी, इको बसन्तपुर युनाइटेड क्लब तथा लिबर्टी क्लब मिनार बरुवा सहायोजकका रूपमा सहभागी थिए। भोटेकोसी बाढीका कारण ठूलो संख्यामा नागरिक प्रभावित तथा घाइते भएपछि उपचारका लागि रगतको माग बढेको अवस्थामा आयोजित रक्तदान कार्यक्रमले आवश्यक रगत संकलनमा सहयोग पुगेको आयोजकले जनाएको छ। रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी बहुद्देश्य सहकारी संस्था लिमिटेड बसन्तपुरले 71,100 रुपियाँ सहयोग गरेको छ। सहकारी सञ्चालक समितिको तर्फबाट 11,000 रुपियाँ, कर्मचारी परिवारको तर्फबाट 9,000 रुपियाँ र संस्थामा रहेको सदस्य राहत कोषबाट 51,100 रुपियाँ गरी कुल 71,100 रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको सहकारीका अध्यक्ष मानबहादुर विष्टले बताउनुभयो। रकम सहयोगसँगै सहकारीले बाढीमा परि ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ। विपदको यस घडीमा गरिएको सहयोगले पीडित परिवारको राहत तथा पुनर्स्थापनामा केही भए पनि योगदान पुग्ने विश्वास लिएको सहकार को ऋण उपसमिति संयोजक रामेश्वर चौधरीले बताउनुभयो। माडी नगरपालिकाका नगर प्रमुख तारा कुमारी काजी महतोले आफ्नो 50 जन्मदिनको अवसरमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु 15,555 सहयोग गर्नुभएको छ। जन्मदिनको खुसीलाई सामाजिक सेवासँग जोड्ने उद्देश्यले नगर प्रमुख महतोले उक्त रकम सहयोग गरेको बताउनुभयो। उहाँले आफ्नो सानो सहयोगबाट विपदमा परेका दाजुभाइ तथा दिदीबहिनीहरूको दुःखमा केही राहत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। जन्मदिनको शुभकामना, माया, आशीर्वाद तथा शुभेच्छा व्यक्त गर्ने सम्पूर्ण परिवारजन, आफन्त, साथीभाइ र शुभेच्छुकप्रति उहाँले आभार व्यक्त गर्नुभएको छ। ठोरी गाउँपालिकाले भाद्र 10 गते भोटेकोसीमा आएको बाढीबाट प्रभावित बाढी पीडितका लागि रु 11 लाख सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिको 1 महिनाको तलब तथा भत्ता र गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट रकम जुटाएर बाढी पीडितलाई रु 11 लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको हो। यसै गरी ठोरी गाउँपालिकाका सम्पूर्ण कर्मचारीबाट संघीय सरकारको निर्णयअनुसार तोकिएको रकम बाढी पीडितका लागि सहयोग गर्ने निर्णय समेत भएको बैठकले जनाएको छ। बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग रकम सहयोग उपलब्ध गराउन गाउँपालिकाले अन्य स्रोतबाट समेत सहयोग जुटाउने जनाएको छ। गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले आवश्यकता अनुसार इच्छुक व्यक्ति तथा सहयोगी संस्थाबाट समेत सहयोग संकलन गरी पीडितलाई सकेसम्म सहयोग गर्ने गाउँपालिकाको प्रयास रहेको बताउनु भएको हो। माडी युवा भजन समितिलाई चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति मार्फत करिब
समितिलाई चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति मार्फत करिब 10,000 रुपियाँ बराबरको वाद्यवादक सामग्री सहयोग स्वरूप प्राप्त भएको छ। माडी युवा भजन समितिका सक्रिय अभियन्ता प्रकाश चन्द्र चापागाईको आग्रह तथा चितवन सेवा समाजका सल्लाहकार क्षेत्रदेव कोटाको समन्वय र पहलमा समाजमा आबद्ध सक्रिय व्यक्तित्वहरूको सहयोगमा भजन समितिलाई आवश्यक वाद्यवादन सामग्री प्रदान गरिएको हो। भजन समितिलाई मादल, खैजडी, मुजुरा र कर्ता लगायतका सामग्री हस्तान्तरण गरिएको जनाइएको छ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय माडी युवा समाज माडी युवा भजन समितिलाई आवश्यक सामग्री सहयोग भएपछि समितिका गतिविधिमा थप सहजता हुने अपेक्षा गरिएको छ। र सुवाकोटी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडीचार खैरन स्थित नवजागरण महिला समूहले 22,085 रुपियाँ सहयोग गरेको छ। समूहका सदस्यहरूले तिजको दर खाने कार्यक्रमका लागि छुट्याइएको खर्चमा कटौती गरी उक्त रकम बाढी पीडितको सहयोगका लागि प्रदान गरेका हुन्। आफ्नो खुसीका लागि गरिने खर्च केही घटाएर विपदमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले सदस्यहरूले सहयोग रकम जुटाएका हुन्। यसैबीच माडी सात किर्तनपुर बेलसारी टोल विकास संस्था र दीपज्योति आमा समूहले पनि 25,540 रुपियाँ आर्थिक सहयोग गरेका छन्। उक्त रकम सोमबार ग्लोबल आइएमई बैंक मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको टोल बेलसारी टोल विकास संस्थाका सचिव राम अर्यालले जानकारी दिनुभयो। सहयोग रकम मध्ये माडीसाथ निवासी 83 वर्ष ज्येष्ठ नागरिक नारायण दत्त सापकोटाले आफ्नो वृद्ध भत्ताबाट 3,510 रुपियाँ प्रदान गर्नुभएको छ। बाढी तथा विपदबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले वृद्ध भत्ताको रकमबाट सहयोग गरेको बताउनुभयो। र सुवाकोटी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि चितौरको बाढी स्थित माडी युवा भजन समितिले 15,555 रुपियाँ आर्थिक सहयोग गरेको छ। समितिले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो। यसबाहेक समूहले बाढीबाट प्रभावित नागरिकको शीघ्र राहत उद्धार तथा पुनर्स्थापनाको कामना गर्दै सो विपदबाट प्रभावित परिवारप्रति सहानुभूति समेत व्यक्त गरेको छ। धार्मिक तथा सांस्कृतिक जागरणको उद्देश्यसहित सो समितिले नियमित कालीन भजन कीर्तन अभियान सञ्चालन गर्दै आएको छ। अभियानले धार्मिक भजन अभियान सँगसँगै सामाजिक सेवाको क्षेत्रमा समेत काम गर्ने उद्देश्यसहित सहयोग गरेको समूहका सक्रिय अभियन्ता सुलभ बन्धु पोखरेलले जनाउनुभयो। माडी नगरपालिकामा गाई भैँसीमा लाग्ने खोरेत रोग नियन्त्रणका लागि निशुल्क खोप अभियान जारी रहेको छ। नगरपालिकाले भदौ 13 गते सुरु गरेको अभियान सञ्चालन विगत 3 दिनदेखि जारी रहेको हो। माडी नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको समन्वय तथा पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा सञ्चालित सो अभियान अन्तर्गत नगरपालिकाबाट 9 वटा वडामा रहेका गाई तथा भैँसीलाई खोरेत रोग विरुद्ध खोप लगाइँदैछ। अभियान केही सातासम्म निरन्तर सञ्चालन हुने जनाइएको छ। अभियानका क्रममा प्राविधिक तथा खोपकर्ताहरू सम्बन्धित वडामा पुगेर पशुहरूलाई खोप लगाउनेछन्। खोरेत रोग गाई भैँसी लगायत खुरफुट्टा पशुमा तीव्र रूपमा फैलिन सक्ने संक्रामक रोग भएकाले यसको रोकथामका लागि खोप अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। माडीको बगैस्थित गोविन्देश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा एक दिने प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। तुरा सामुदायिक होमस्टेको सभाहालमा आइतबार सम्पन्न सो कार्यक्रममा एन्जल फाउन्डेसनका तर्फबाट सहभागीहरूलाई प्राथमिक उपचारका आधारभूत विधि, आकस्मिक अवस्थामा अप्नाउनुपर्ने सावधानी तथा गुप्त रोग सम्बन्धी जानकारी र बस्ने उपायबारे जानकारी गराइएको हो। गोविन्देश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष श्यामदुराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी नौका वडा अध्यक्ष घनश्याम दवाडी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा वन उपभोक्ता समूहका पदाधिकारी, सदस्य तथा स्थानीय उपभोक्ताहरूको सहभागिता रहेको थियो। र सुवाकोटी कोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि माडी चितवन एकता समाज रोमनियाले आर्थिक सहयोग गरेको छ। समाजमा आबद्ध सदस्य तथा शुभेच्छुकहरूको व्यक्तिगत एवं संस्थागत पहलमा संकलित रू 50,844 प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समाजले जनाएको हो। गत भदौ 10 गते रसुवाको भुटे कोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि विपदको समयमा सहयोग गर्नु सामाजिक तथा मानवीय दायित्व भएको भन्दै सहयोग रकम संकलन गरिएको समाजले जनाएको छ। आफ्नो पसिनाको कमाईबाट सहयोग गर्ने सम्पूर्ण दाताहरूप्रति समाजले धन्यवाद समेत व्यक्त गरेको छ।
माडीको बरुवामा कृष्ण जन्माष्टमी पर्वको दिन सुरु भई तीज पर्वको दिनमा फाइनल स्पर्धा हुने गरी 31 स्टार कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। प्रतियोगिताको आयोजनाबारे सोमबार साँझ खेल सञ्चालन स्थल बरुवामा एक पत्रकार सम्मेलन मार्फत जानकारी दिनुका साथै ट्राय सिट समेत सार्वजनिक भएको छ। स्टार स्पोर्ट्स युवा क्लब माडी एक बरुवा बजारको आयोजनामा बरुवा स्थित स्टार फुटबल चौरमा भदौ 19 गते कृष्ण जन्माष्टमी पर्वका दिन उद्घाटन भई 29 गते हरितालिका तीजको दिनसम्म सञ्चालन हुने गरी सो खुल्ला नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो। विगत 2052 सालदेखि निरन्तर सञ्चालन हुँदै आएको नेपालकै पुरानो मध्येको सो प्रतियोगिताको समुद्घाटन खेलमा माडीको बसन्तपुर युनाइटेड क्लब र भरतपुर स्थित नारायणी मोटर्स युनिक फुटबल क्लब भिन्नेछन्। प्रतियोगितामा माडीका 3 सहित विभिन्न क्षेत्रका 10 टोली सहभागी रहने जनाइएको छ। रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढीबाट देशै शोकमा रहेको अवस्थामा हरेक खेलमा शोक प्रकट र मौन धारण गरिने क्लबका प्रेरणा समेत रहनुभएका माडीका वडाध्यक्ष अमित लामाले जनाउनुभयो, हाल खेल सञ्चालनको तयारी तीव्र पारिएको छ। गत बुधबार भुटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटको विदुर गाउँपालिकामा जनधनको ठूलो क्षति भएको छ। नगरपालिका अन्तर्गत प्रभावित क्षेत्रमा अवस्था निकै कष्टकर छ भने नागरिकहरू अझै पनि सामान्य अवस्थामा फर्कन सकेका छैनन्। नगरपालिकाका उपमेयर प्रभाव बोगटीका अनुसार धेरै नागरिक आफ्नो थाथलोबाट विस्थापित भएका छन्। विस्थापितहरूका लागि नगरपालिकाले विभिन्न 15 स्थानमा होल्डिङ सेन्टर पनि स्थापना गरी सामूहिक रूपमा खाना र बस्ने व्यवस्था मिलाएको छ। नगरपालिकाभित्रका 311 जना नागरिक बेपत्ता रहे कासन उक्त ओडामा 538 घर बाढीले पूर्ण रूपमा ध्वस्त पारेको छ। भदौ 10 गते रसुवाको भोटेकोसी र त्रिशुली नदीमा आएको बाढीबाट भएको समग्र क्षतिको विवरण संकलनको काम अन्तिम चरणमा पुगेको छ। रसुवा बाढी प्रति कार्य सम्बन्धी परिचालन समिति अन्तर्गत ऱ्यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट टिमका संयोजक अर्जुन भण्डारीका अनुसार मानवीय सहित भौतिक क्षतिको विवरण संकलन गरे कार्य भइरहेकाले केही दिनभित्रै प्रतिवेदन तयार हुनेछ। बाढीबाट भएको मानवीय सहित भौतिक क्षतिको डाटा संकलन भइरहेको छ। अविरल वर्षापछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको पनि अभाव र मूल्य वृद्धि हुन नदिन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाउने भएको छ। विभागले मंगलबारदेखि काठमाडौँ उपत्यकामा 10 विशेष टोली परिचालन गरी अनुगमनलाई व्यापक बनाउन लागेको हो। बाढी पहिरोको भीषण चपेटामा परेको रसुवाको उत्तरी क्षेत्रमा अवस्थित आमा छोदिङमो गाउँपालिका हाल देशका अन्य भूभागबाट पूर्ण रूपमा विच्छेद हुन पुगेको छ। भोटेकोसी र लन्दे खोलामा आएको अप्रत्याशित विनाशकारी बाढी तथा पहिरोका कारण उक्त क्षेत्रको जनजीवन निकै नै कष्टकर बनेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष बसुङ तामाङका अनुसार बाढीले त्यहाँका सडक सञ्जाल पैदल मार्ग र झोलुङ्गे पुलहरू समेत बगाइदिएपछि सम्पूर्ण गाउँपालिकालाई अघोषित नाकाबन्दीको अवस्थामा पुगेको छ। बाढीकै कारण रसुवाको कालिका गाउँपालिकाको जनजीवन पनि कष्टकर बनेको छ। गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले गाउँपालिकाको अवस्था कष्टकर रहेको भन्दै सङ्घ सरकारसँग सोचे अनुसार समन्वय हुन नसकेको गुनासो गर्नुभएको छ। गाउँपालिकाको वडा नम्बर 1 बाढीले नराम्ररी क्षति पुर्याएको छ। अध्यक्ष देवकोटाका अनुसार गाउँपालिकाभित्रका मात्रै करिब 200 व्यक्तिहरू बेपत्ता भएका छन्। उनका अनुसार बेपत्ताहरू अझै बढ्न सक्नेछन्। यकिन तथ्याङ्क आउन अझै केही दिन लाग्ने भएकाले सो संख्या बढ्न सक्ने उहाँको भनाइ छ। रसुवा बाढीका कारण यति बेला हजारौँ मानिस बेपत्ता छन्। करिब 1000 जनाको त शव नै फेला परिसकेको छ। यसरी बाढीमा पर्ने मध्ये धेरै कर्मचारी तथा श्रमिकहरू रहेका छन्। हाइड्रो पावर, सडक यातायात श्रमिक, ट्रेकिङ कम्पनी, ट्राभल एजेन्सी, ढुवानी सेवा प्रदायक लगायतका विभिन्न क्षेत्रका श्रमिक उक्त क्षेत्रमा हराइरहेका छन्। अहिले निजी क्षेत्रका सबै संस्थाका कर्मचारीका लागि सामाजिक सुरक्षा कोष खुल्ला छ। तर बेपत्ता सूचीमा भएका मध्ये मुस्किलले 4 कम्पनीका करिब 50 श्रमिक मात्रै सामाजिक सुरक्षा कोषमा आबद्ध भएको पाइएको छ। नेपाल स्थित अमेरिकी दूतावासले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकहरूका लागि नयाँ ट्राभल एडभाइजरी जारी गरेको छ। दूतावासले नेपालको समग्र सुरक्षा अवस्थालाई दोस्रो तहमा राख्दै थप सावधानी अपनाउन आग्रह गरेको छ। विशेष गरी रसुवा जिल्लाको बाढी प्रभावित क्षेत्रमा भने चौथो तहका कडा चेतावनी दिँदै ती क्षेत्रमा भ्रमण नगर्न निर्देशन दिएको छ। दूतावासले रसुवा जिल्लाको रसुवागुडी टिमुरे स्याप्रो विषय क्षेत्र र नेपाल चीन सीमानाकामा जुनसुकै कारण पनि भ्रमण नगर्न आफ्ना नागरिकलाई सचेत गराएको छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीका कारण बेपत्ता भएकाहरूको एकिन तथ्याङ्क अझै स्पष्ट नभएको जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले विपदबाट बेपत्ता भएका व्यक्तिको एकिन संख्या निर्धारण गर्न कठिन रहेको बताउनुभयो। हाल स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्ज तथा हाइड्रो आयोजनाका सम्बन्धित निकायबाट विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिनुभयो। रसुवामा आएको बाढीमा बगेर नारायणी नदी हुँदै नवलप्रासी पश्चिमी आइपुगेका शवको व्यवस्थापन शुरू गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको निर्णयपछि सुनौल नगरपालिका चारस्थित मूलपानी सामुदायिक वनको कोरोना डाँडामा शव व्यवस्थापन थालिएको हो। नवलप्रासी पश्चिमका प्रमुख जिल्लाधिकारी दीपक राज नेपालले आवश्यक मापदण्ड पूरा गरी शव व्यवस्थापनको काम भइरहेको जनाउनुभयो। आज माडीको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 27 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। माडीमा आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा 81 जनाले रक्तदान, भोटेको आएको बाढीबाट बाढीका प्रभावितलाई बाढीका विभिन्न व्यक्तित्व, आमा समूह तथा संस्थाले आर्थिक सहयोग प्रदान। बाढी नगरपालिकामा गाई भैँसीमा लाग्ने खुरेत रोग नियन्त्रणका लागि निशुल्क खोप जारी। बाढीको बगैमा एक दिने प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न। ठुरी गाउँपालिकाले बाढी पीडितका लागि 11 लाख रुपियाँ सहयोग गर्ने निर्णय। बाढीको बरुवामा भदौ 19 गतेदेखि 31 स्टार कप फुटबल प्रतियोगिता सञ्चालन हुने। र रसुवामा आएको बाढीबाट भएको समग्र क्षतिको विवरण संकलनको काम अन्तिम चरणमा। विदुर नगरपालिकाका 311 जना बेपत्ता, प्रभावितका लागि खाद्यान्न पर्याप्त हुन् तर औषधिको अभाव। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। भोटेकोशी बाढीमा सम्पर्कविहीन भएकाहरूको खोजी र उद्धार जारी। बाढीबाट भएको क्षतिबारे प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल। बाढीपछि फेला परेका शवको पहिचानका लागि नेपाल प्रहरीद्वारा डीएनए परीक्षण प्रक्रिया शुरू। बाढी प्रभावित क्षेत्रबाट हालसम्म 10,451 जनाको उद्धार। बाढीका कारण रसुवामा अवरुद्ध विद्युत सेवा पुनः सुचारू। र क्षेत्रीय तनाव नबढाउन अमेरिकालाई इरानको चेतावनी।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोर बाट सजिलै नेपाल टेलिकम को एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। भोटेकोशी बाढीपछि सम्पर्कविहीनहरूको खोजी र उद्धार कार्य आज पनि जारी रह्यो। रसुवागढी जलविद्युत आयोजना स्थलबाट सम्पर्कविहीनहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारणले 111 मेगावाट क्षमताको सो आयोजनामा कार्यरत रहेका 93 जना सम्पर्कविहीन छन्। नेपाली सेनाको हेलिकप्टरबाट प्राविधिक तथा विज्ञ टोली मार्फत रेकी गर्ने लगायतका काम भइरहेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको निजी सचिवालयले जनाएको छ। भोटेकोशीमा गएको बाढीपछि जलविद्युत आयोजनाका प्रमुख सन्तोष अधिकारी सहित 51 जना कर्मचारी र 42 मजदूर गरी केन्द्रका 93 जना हालसम्म बेपत्ता रहेको आयोजनाका इन्जिनियर टीका पौडेलले जानकारी दिनुभयो। त्यसै गरी माथिल्लो त्रिशुली 3B को सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ। नेपाल सरकारको अनुमतिमा यही भदौ 13 गते चिनिया उद्धार टोली आफै निजी हेलिकप्टर लिएर नुवाकोटको त्रिशुली पुगेको थियो। त्यसपछि नेपाली सेनासँग समन्वय गरी निजी हेलिकप्टर लिएर माथिल्लो त्रिशुली 3B को सुरुङ क्षेत्रमा पुगेको थियो। आज पनि बिहान 9 बजे नेपाली सेनाको भैरवनाथ गणका 16 जना थपिएर सुरुङ खन्ने काम भइरहेको छ। यो आयोजनाको सुरुङमा मानिसहरू फँसेको आशंका गरिएको छ। रसुवा स्थित भोटेकोशी नदीमा यही भदौ 10 गते बिहान आएको विनाशकारी बाढीपछि प्रभावित भएका क्षेत्रबाट हालसम्म 10,451 जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाली सेनाले 3,344 नेपाली र 252 विदेशी नागरिकको हवाई उद्धार गरेको छ। भदौ 14 गते मात्रै हाइड्रो पावर क्षेत्रबाट 15 चिनिया र 7 भारतीय नागरिकको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि हालसम्म 411 पटक हवाई उडान गरिएको छ। उद्धार कार्यसँगै प्रभावित क्षेत्रबाट सम्पर्कविहीन भएकाहरूको खोजीलाई समेत तीव्रता दिइएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीमा परिमृत्यु भएका मध्ये हालसम्म 903 जनाको शव फेला परेको छ भने 4,247 जना अझै सम्पर्कविहीन छन्। बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खा, नवलपरासी, पूर्व तथा पश्चिम, तनहुँ र चितवन लगायत जिल्ला प्रभावित भएका छन्। खोज तथा उद्धारका लागि प्रभावित क्षेत्रमा नेपाल प्रहरीका 7,894, नेपाली सेनाका 8,722 र सशस्त्र प्रहरी बल नेपालका 4,203 गरी 20,819 सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। प्रभावित नागरिकका लागि खाद्यान्न, गैर खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री पठाउने काम पनि जारी रहेको प्राधिकरणका प्रवक्ता महतले जानकारी दिनुभयो। भोटेकोशी बाढीका कारण माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारका लागि प्रयास जारी छ। भदौ 10 गतेको बाढीका कारण उक्त आयोजनामा 35 देखि 40 जना श्रमिक तथा कर्मचारीहरू फँसेको अनुमान छ। उद्धारका लागि खटिएको नेपाली सेना सहितको टोलीले रातभरदेखि अहिले पनि खन्ने काम निरन्तर गरिरहेको र सुरुङ पत्ता लगाइसकेको भए पनि उद्धार टोली सुरुङको भित्रसम्म पुग्न सकेको छैन। उद्धार टोलीले गैराती करिब 3 बजे सुरुङको क्राउन ब्लास्ट गरेर हेर्दा क्राउन समय पानीले भरिएका कारण भित्र पस्न असम्भव देखिएको र चुनौतीपूर्ण रहेको उद्धारमा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा सुरुङ विज्ञ श्रीराम नेउपानेले जानकारी दिनुभयो। अहिलेकै रफ्तारमा काम गर्दा आज साँझसम्म सुरुङभित्रको सम्भावित उद्धार गर्नुपर्ने ठाउँसम्म पुग्न सकिने आशा गरिएको छ। भोटेकोशी नदीमा आएको बाढीका कारण रोकिएका विद्युत सेवा पुनः सुचारू भएको छ। नेपाल विद्युत प्राधिकरण रसुवा शाखाले जिल्लाको माथिल्लो क्षेत्रमा पर्ने गोसाईकुण्ड गाउँपालिकाको सदरमुकाम धुन्चे भारकु तथा प्रसिद्ध धार्मिक स्थल गोसाईकुण्ड क्षेत्रमा विद्युत सेवा सुचारू गरेको हो। प्रतिकूल मौसम र भौगोलिक कठिनाईका बावजुद प्राविधिकको निरन्तर प्रयासपछि सेवा सञ्चालन गरिएको प्राधिकरणका प्रमुख कुञ्जमान तामाङले बताउनुभयो। रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म 951 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 32, नुवाकोटमा 95, जना, धादिङमा 56 जना, चितवनमा 282 जना, गोर्खामा 65 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 216 जना, नवलपरासी पश्चिममा 163 जना र भारतमा 4 जना गरी 951 जनाको शव फेला परेको हो। बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत भइरहेको प्रहरीले जनाएको छ। भोटेकोशी बाढीमा परिहराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तजनले डीएनए परीक्षण पश्चात फेला परेका शव तथा शरीरका अङ्ग यकिन गर्न सक्ने प्रक्रिया अघि बढेको छ। नेपाल प्रहरीले बाढीपछि फेला परेका शव तथा शरीरका अङ्गको डीएनए परीक्षण मार्फत पहिचान गर्ने व्यवस्था मिलाइएको जनाएको छ। पहिचान हुन नसकेका व्यक्तिका आफन्तलाई आवश्यक नमुना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ। नेपालमा रहेका सम्पर्कविहीन व्यक्तिका बाबु आमा छोरा वा छोरी मध्ये कुनै एकजना पहिलो तहका नातेदारले ताजा रगतको नमुना उपलब्ध गराउनु पर्नेछ। त्यसका लागि महाराजगंज स्थित प्रहरी अस्पतालको प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ। विदेशमा रहेका पहिलो तहका नातेदारले आफ्नो बसोबास रहेको मुलुकको आधिकारिक प्रयोगशालामा डीएनए प्रतिरूपण गराई देशको डिजिटल प्रतिलिपि प्रहरीको आधिकारिक इमेलमा पठाउन सक्नेछन्। प्रहरीका अनुसार डीएनए प्रोफाइलको तुलना गरी शव तथा शरीरका अङ्गको पहिचान गर्न सम्बन्धित व्यक्तिको पूरा नाम, पहिचान सम्बन्धी विवरण, सम्भव भएमा सम्पर्कविहीन व्यक्तिको भएको मिति र स्थान, अधिकृत फोरेन्सिक प्रयोगशालाबाट प्राप्त डीएनए परीक्षण प्रतिवेदन तथा डीएनए नमुना दिने व्यक्ति र सम्पर्कविहीन व्यक्ति बीचको नाता विवरण आवश्यक पर्नेछ। रसुवा बाढीमा परि निधन भएकाको पशुपति क्षेत्रस्थित आर्यघाट एवं भष्मेश्वर घाटमा निशुल्क दाह संस्कार गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले रसुवा बाढीमा परि निधन भएकाको निशुल्क दाह संस्कार गर्ने गरी सबै व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदका सदस्य केदारमान भण्डारीले जानकारी दिनुभयो। रसुवा बाढीमा परि निधन भएकाको निशुल्क दाह संस्कारका लागि शरदराज वैद्यलाई सम्पर्क गर्न पनि कोषले आह्वान गरेको छ। काठमाडौँ हुँदै रसुवाको केरुङ नाकाबाट मानसरोवर कैलाशको दर्शन गर्न प्रवेश गरेका 149 जना भारतीय पर्यटकहरू हुम्ला जिल्लाको हेलसा नाकाबाट फर्किएका छन्। भोटेकोशी बाढीको कारण केरुङ नाका पूर्ण रूपमा अवरुद्ध भएपछि पर्यटकहरू हेलसा नाकाबाट नेपाल फिर्ता भएका हुन्। कैलाशको दर्शन गर्न गएका बाह्य पर्यटक तथा नेपाली ट्रेकिङ गाइडहरू उक्त नाकाबाट 4 दिनको अवधिमा 149 जना नेपाल भित्रिएको सशस्त्र प्रहरी बल 44 नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउदले जानकारी दिनुभयो। प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण निम्तिएको संकट र क्षतिबारे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल शुरू गर्नु भएको छ। खोज उद्धार राहत तथा व्यवस्थापनका कार्यलाई तीव्र बनाउन प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूसँग एकपछि अर्को गरी ब्रिफिङ लिइरहनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने बीच भेटवार्ता भएको छ। भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज उद्धार राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको छ। भेटका क्रममा प्रभावित नागरिकहरूको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुनर्स्थापनाका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री शाहले विपद प्रभावित क्षेत्रमा नागरिकको जीवधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराउनु भएको छ। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको प्राय सबै स्थानमा दूरसञ्चार सेवा सञ्चालनमा आएको छ। बाढी र पहिरोका कारण क्षतिग्रस्त भएका नेपाल टेलिकम एनसेलका टावर तथा साइट मर्मत पुनःस्थापनापछि सेवा सञ्चालनमा आएको हो। बाढीपछि धेरै स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको र कतिपय टावरमा आवश्यक उपकरण र पूर्वाधारमा क्षति पुगेको थियो। यसका कारण मोबाइल तथा इन्टरनेट सेवा प्रभावित भएपछि सेवा सञ्चालनका लागि कम्पनीहरूले आवश्यक जनशक्ति र उपकरण परिचालन गरेका थिए। पूर्वाधार विकास मन्त्रालयले त्रिशुली नदीमा रहेका पुलहरूमा भएको क्षतिका कारण प्रभावित बनेको नुवाकोटको त्रिशुली पारीको भूभागलाई यातायात सञ्जालमा जोड्ने गरी सड़क सञ्चालनमा आएको जनाएको छ। यही भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीका कारण नुवाकोट जिल्लाका विभिन्न स्थानमा सड़क सञ्जाल अवरूद्ध भएको थियो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयका अनुसार गल्छी त्रिशुली सड़क खण्ड अन्तर्गत त्रिशुली पुल पारीबाट त्रिशुली नदीको दायाँ किनार हुँदै कलेरीटार कोशी खोला पिपलटार दर्शनटार छत्रे खोला गौरी बेसी हुँदै त्रिशुली बजारसम्म सड़क सञ्चालनमा आएको छ। सड़क सञ्जाल जोडिएसँगै बाढ़ी प्रभावित क्षेत्रमा उद्धार राहत तथा आवश्यक अत्यावश्यक सामग्रीको आवत जावतमा समेत सहजता हुने विश्वास लिइएको छ। परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीमा परेकाहरूको उद्धारका लागि आर्थिक र प्राविधिक सहयोग आवश्यक रहेको जनाएको छ। भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका सम्बन्धमा जानकारी दिन मन्त्रालयले आज आयोजना गरेको पत्रकार भेटघाटमा बाढीमा बेपत्ता भएका तथा टनेलभित्र फँसेकाहरूको उद्धारका लागि एडभान्स ड्रोन ड्रिलिङ मेसिन शव राख्ने रेफ्रिजरेटर लगायतका सामग्रीहरू आवश्यक रहेको मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले बताउनुभयो। उपलब्ध तथ्याङ्क अनुसार 39 देशका करिब 590 विदेशी नागरिक अझै बेपत्ता रहेको बताइएको छ। भोटेकोशी बाढीका कारण भएको विनाशपछिको पुननिर्माणका लागि प्रारम्भिक तयारी सुरु भएको छ। यसअघि नै राष्ट्रिय योजना आयोगले आर्थिक क्षतिको मूल्याङ्कन थालिसकेको जानकारी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले दिनु भएको थियो। प्रारम्भिक रूपमा क्षतिको आर्थिक मूल्याङ्कन 4 खर्बदेखि 7 खर्ब रुपियाँसम्म हुन सक्ने अनुमान गरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले शनिबार पुननिर्माणका लागि 4-5 खर्ब रुपियाँ आवश्यक पर्न सक्ने प्रारम्भिक जानकारी दिनुभएको थियो। समाचार संस्था रोइटर्ससँगको कुराकानीमा उहाँले यो प्रारम्भिक अनुमान मात्र भएको बताउनु भएको थियो। उहाँले पुननिर्माणको लागत नेपालको कुल अर्थतन्त्रको 10% हाराहारी हुने पनि बताउनु भएको छ। भोटेकोशी बाढी प्रभावितहरूलाई राखिएका अस्थायी शिविरमा रहेका महिला बालबालिका तथा अपाङ्गता भएकाहरूलाई विशेष ध्यान नदिँदा अन्य जोखिमहरू आउन सक्ने सम्भावना देखिएको छ। बाढी प्रभावित रसुवा र नुवाकोटका विभिन्न अस्थायी शिविरमा रहेकाको आवश्यकता अनुसार राहत सामग्री वितरणदेखि स्वास्थ्य चेक जाँच गर्ने व्यवस्था समेत मिलाइएको भए पनि कतिपय ठाउँमा रहेका सुत्केरी गर्भवती महिला र बालबालिकाका लागि विशेष राहत पुर्याउन कठिन भएको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
0: रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितलाई उद्धार गरिराखिएका अस्थायी शिविर होल्डिङ सेन्टरहरूमा रहेका सुत्केरी गर्भवती तथा बालबालिकाका लागि विशेष व्यवस्था गर्न आवश्यक छ। विनाशकारी बाढीबाट सर्वस्व गुमाएका महिला बालबालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूका स्वास्थ्य सरसफाई सुरक्षा र गोपनीयता लगायतमा बेलैमा ध्यान नदिँदा अनेकन समस्याहरू आउन सक्छन्। शारीरिक रूपमा कमजोर रहने दीर्घ रोगी गर्भवती महिला अपाङ्गता भएका बालबालिकाहरूका लागि तयार पारिएका राहत सामग्रीहरूमा सेनिटरी प्याड कपडा सरसफाई सामग्री र औषधिहरू समेत राख्ने चलन विगतका विपत्तिले सिकाएका हुन्। सड़क मार्ग नै विच्छेद भएका प्रभावित क्षेत्रमा रहेका स्थानीय तहले भने त्यस्ता सामग्री आह्वान गरिरहेका छन्। बाढीबाट बढी प्रभावित रसुवाको उत्तर गया गाउँपालिकाले मनोसामाजिक परामर्शदातादेखि विशेष राहत सामग्री सहयोग गर्न आह्वान गरेको छ। उत्तर गया गाउँपालिकाका प्रमुख माधव अर्याल ज्येष्ठ नागरिक सुत्केरी र गर्भवतीलाई विशेष ध्यान गरेको बताउनुहुन्छ।
4: केरी र गर्भवती महिलाको लागि हामीले अलि बेसी ख्याल गरेका छौँ, ज्येष्ठ नागरिकलाई ख्याल गरेका छौँ, बालबालिकाको लागि आमाहरूसँगै बस्न चाहने भावनाले अपना आमा र अभिभावकको संरक्षण हुन्छ र कतिपय चाहिँ झन्डै 50% माथिको हाराहारीमा चाहिँ अभिभावकविहीन बाबुआमै गुमाउनु भएका परिवार पनि छ यहाँ विद्यार्थीहरूको। अब उहाँहरूको लागि खाद्यान्नको प्रारम्भिक सुरुवात गऱ्यौँ। संवेदनशील किटहरू चाहिँ हामीले जसले सहयोग गर्न खोजिरहनु भएको छ हाम्रा चाहिँ सहयोगदाताहरू उहाँहरूसँग अनुरोध गरिरहेका छौँ।
0: सुरु भएको स्थानतिरबाट उद्धार गरेर सदरमुकाम ल्याइ पुर्याइएका अधिकांशलाई हेलिकप्टरबाट काठमाडौँ लगिसकिएको र केहीलाई व्यवस्थापन गरेको रसुवा जिल्ला प्रहरी प्रमुख डीएसपी अशोक थापा जानकारी दिनुहुन्छ।
5: सबै रेस्क्यु गरेर काठमाडौँ त्रिशुली पठाएछ, होइन राखेको ठाउँमा चाहिँ अब रासन पानी पुर्याउने, उनीहरूलाई चाहिँ अब खाने पिनेको समस्या नहोस् भन्ने हिसाबले त्यो व्यवस्थापन भइरहेछ। अरू त अब उपचारको लागि हाम्रो डाक्टरहरू पनि हामीले परिचालन गरेका छौँ।
0: त्यस्तै नुवाकोटको विदुर नगरपालिकाले भने ओडाद अध्यक्षहरूलाई नै होल्डिङ सेन्टरको नेतृत्व गर्ने जिम्मा दिएको छ। त्यहाँका प्रभावितलाई भने सबै खाले सुविधा उपलब्ध गराएको वडा नम्बर एकका अध्यक्ष लेलिन रञ्जित बताउनुहुन्छ।
6: खाना पनि हामी नै बनाएर पाउँछौँ उहाँहरूलाई, होइन, महिलाहरूलाई आवश्यक पर्ने सेनिटरी प्याड यिनीहरू पनि हामीहरूले व्यवस्थापन गरेका छौँ। सानो एउटा स्वास्थ्य शाखा राखेर उहाँहरूको स्वास्थ्य पनि परीक्षण गर्छ।
0: सयौंको संख्यामा मानिसहरूलाई एकै ठाउँमा राखिँदा महिला र बालबालिका असुरक्षित हुने डर हुने गर्छ। प्राकृतिक विपदमा आफन्त गुमाउनुको पीड़ाबाट विक्षिप्त भएका, विपद देखेका र भोगेकाहरूमा भने मनोसामाजिक परामर्शको समेत खाँचो पर्ने बताउनुहुन्छ मनोविद खिमारी जाल।
7: अब त उहाँहरूको निड भनेको साइकोलोजिकल निड हो, लुक लिसन र लिङ्कको कुरा। जीवित हुनु भएको भए कहाँ राखिएको छ, हस्पिटल कहाँ छ, ट्रिटमेन्ट कहाँ छ, जीवित हुनुहुन्न भने डेथ बडी भेटिएको छ कि छैन, भेटिने सम्भावना के कसो छ, त्यही विषयमा चाहिँ हामीले लिङ्क गर्ने हो।
0: बाढी आउने समय र विद्यालय जाने समय एउटै परिकाले थुप्रै बालबालिका बाढीबाट प्रभावित भएका छन्। राष्ट्रिय बाल अधिकार परिषदले त बाढीबाट झन्डै 17,000 बालबालिका प्रभावित भएको आकलन गरेको छ। विनाशकारी बाढीले सबै थोक गुमाएर बाँचेकाहरू, त्यसमा पनि महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूका लागि राहत सामग्रीदेखि स्वास्थ्य सुरक्षा र गोपनीयतामा समेत ध्यान दिनु जरुरी छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
3: सरकारले हेलिकप्टर मार्फत त्रिशुली नदी उत्तर पश्चिम तर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई खाद्यान्न, नुन, तेल लगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई प्राथमिकता दिएको छ। सरकारले अहिलेको विषम परिस्थितिमा आपतकालीन अवस्था घोषणा गरी जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी सहित सरोकार भएका सम्पूर्ण सरकारी संयन्त्र परिचालन गरी हवाई कम्पनीहरूको सहयोग र सहकार्यमा राहत वितरण तथा उद्धार कार्यलाई तीव्रता दिएको हो। रसुवास्थित भोटेकोसी नदीमा गएको विनाशकारी बाढीसँगै विपदमा परेकाको उद्धार र राहतका लागि कतार सरकारले अत्यावश्यक राहत सामग्री पठाएको छ। बाढी प्रभावित क्षेत्रका नागरिकका लागि अत्यावश्यक राहतजन्य सामग्री लिइआएको कतार एयरको जहाज आज अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। भोटेकोसी बाढीबाट प्रभावितको राहत पुनस्थापना र पुननिर्माणमा सहयोग पुर्याउने उद्देश्यले एके राठी ग्रुप र सारडा ग्रुपले संयुक्त रूपमा 1,01,00,000 सहयोग गरेको छ। एके राठी ग्रुपका निर्देशक तथा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडाले आज अर्थ मन्त्रालयमा अर्थमन्त्री डाक्टर सोनी मुआगलेलाई चेक हस्तान्तरण गर्नु भएको हो। परराष्ट्र मन्त्री सिसिल खनाल र सिङ्गापुरका विदेश मन्त्री डाक्टर विभियन बालकृष्णन बीच आज टेलिफोन वार्ता भएको छ। सिङ्गापुरका विदेश मन्त्री डाक्टर बालकृष्णनले परराष्ट्र मन्त्री खनाललाई बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाउनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, खोजी, उपचार तथा राहतका लागि गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा 4,00,00,000 रुपियाँ सहयोग गर्ने भएको छ। भोटेकोसी नदीमा आएको बाढीले बगाएर नवलपरासी स्थित नारायणी नदी वरपरका क्षेत्रमा पुगेका बेवारिसे शवहरू तथा मानव अङ्गको व्यवस्थापन भइरहेको छ। थप जानकारी दिँदै पश्चिम नवलपरासीबाट संवाददाता मुक्ति तिवारी।
8: भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण बगेर नवलपरासी स्थित नारायणी नदी आसपासका क्षेत्रमा आइपुगेका मानव शव तथा अङ्गहरूको व्यवस्थापन कार्य भइरहेको छ। नदी तटीय क्षेत्रमा फेला परेका शवहरूलाई कानूनी र स्वास्थ्य प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न थालिएको हो। जिल्ला विपद व्यवस्थापन समितिको निर्णय अनुसार सुनौल नगरपालिका वडा नम्बर 4 स्थित मोलपानी सामुदायिक वन क्षेत्रलाई शव व्यवस्थापन स्थलका रूपमा चयन गरी व्यवस्थापनको प्रक्रिया अगाडि बढाइएको छ। नारायणी नदी किनारमा विभिन्न स्थानमा फेला परेका शवहरूलाई सर्वप्रथम सदरमुकाम परासी स्थित पृथ्वी अस्पतालमा ल्याउने गरिएको छ। अस्पतालमा शवको पहिचान, तथ्याङ्क संकलन तथा पोस्टमार्टम शव परीक्षण सम्पन्न गरिसकेपछि मात्रै अन्तिम व्यवस्थापनका लागि पठाइने गरेको प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले जानकारी दिनुभयो।
9: सुनौल नगरपालिका अन्तर्गत रहेको सामुदायिक वनमा त्यहाँ चाहिँ शव व्यवस्थापन गर्ने भन्ने चाहिँ निर्णय गरिएको छ।
8: परिचय खुल्न नसकेका शवहरूको डीएनए परीक्षण गरेर व्यवस्थापनका लागि पठाइँदै गरिएको पृथ्वीचन्द्र जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर ब्रिज यादवले जानकारी जानकारी दिनुभयो। जिल्ला अस्पतालमा अहिलेसम्म 19 अङ्ग र एक शरीर गरी 20 जनाको डीएनए परीक्षण गरी व्यवस्थापनका लागि पठाइएको उहाँको भनाइ छ।
10: हिजोसम्म हाम्रो चाहिँ डीएनए परीक्षण चाहिँ 21 जनाको भएको रहेछन्। 21 जना मध्ये 19 चाहिँ अङ्ग रहेछन्, एउटा चाहिँ पूर्ण बडीको र एकजना पहिचान भएको मान्छेको।
8: सशस्त्र प्रहरी बलका 85 जना, नेपाल प्रहरीका 80 जना गरी कुल 269 जना सुरक्षा कर्मीहरू खोज उद्धार तथा शव संकलनमा खटिएका छन्। हालसम्म बगेरा भारततर्फ गएका 4 शव र अङ्गभङ्ग भएका शव सहित 155 जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिनुभयो।
11: टोटल 155 पुग्यो, 155 4 इन्डियाबाट ल्यायौँ है, इन्डियाबाट 4 3 महिलाको एउटा पुरुषको ल्यायौँ, जम्मा जम्मै 45 र त्यो बढी पाठ गरे 45 हामीले व्यवस्था पनि गर्यौँ।
8: सुरक्षा निकायहरूले नदी किनारमा जोखिमयुक्त र पहुँच योग्य दुवै क्षेत्रमा पैदल तथा डुङ्गा मार्फत निरन्तर निगरानी गस्ती गरिरहेका छन्। फेला परेका शवहरूलाई तत्काल अस्पताल पुर्याउने र स्वास्थ्य क्षेत्र तथा स्थानीय तहसँगको समन्वयमा व्यवस्थापन गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ। हालसम्म 1 मात्रै शनाखत भएको प्रहरीले जनाएको छ। मुक्ति तिवारी, रेडियो नेपाल, पश्चिम नवलपरासी।
3: अब अन्तर्राष्ट्रिय समाचार। इरानले आफू युद्धको पक्षमा नरहेको तर आफ्नो मुलुकमाथि कुनै पनि प्रकारको आक्रमण भएमा त्यसको दृढतापूर्वक प्रतिकार गर्ने इरानी राष्ट्रपति मसूद पेजेस्कियानले बताउनु भएको छ। राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा इरानले युद्ध नचाहेको स्पष्ट सन्देश यसअघि नै अन्तर्राष्ट्रिय समुदाय समक्ष पुर्याइसकेको बताउनुभयो। उहाँले इरान शान्ति र स्थिरताको पक्षमा रहेको उल्लेख गर्दै आक्रमणका घटनाप्रति भने मौन नबस्ने बताउनुभयो। इरानी राष्ट्रपतिको यो भनाई अमेरिकी सेनाले इरानको दक्षिणी लाराक द्वीपमा आक्रमण गरेको बताइएको घटनापछि आएको हो। बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न शुरू गर्ने उमेर केही ढिला गराउँदा उनीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने एक नयाँ अध्ययनले देखाएको छ। अस्ट्रेलियाको न्यू साउथ वेल्स विश्वविद्यालयले गरेको अध्ययन अनुसार कम उमेरमै सामाजिक सञ्जाल प्रयोग गर्न शुरू गर्ने किशोर किशोरीमा चिन्ता र अवसादका लक्षण बढी देखिने गरेका छन्।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: नेपाल चेम्बर अफ कमर्सले हालैको विनाशकारी बाढीका कारण उत्पन्न कठिन परिस्थितिमा संयमित र जिम्मेवार भई व्यापार गर्न उद्योगिक व्यवसायहरूलाई आग्रह गरेको छ। चेम्बरले सोमबार एक विज्ञप्ति मार्फत आगामी 30, दशैं, तिहार, छठ लगायतका प्रमुख चाडपर्व नजिकिँदै गर्दा बजारमा माग बढ्ने भएकोले आवश्यक वस्तुको नियमित आपूर्ति कायम राख्न, कृत्रिम अभाव तथा मूल्य वृद्धि नगर्न र उपभोक्ताको हितलाई प्राथमिकता दिन आग्रह गरेको छ। हालैको बाढीबाट उत्तरी रसुवागढी नाका प्रभावित हुँदा आयात निर्यात तथा वस्तु आपूर्तिमा समेत अवरोध सृजना भएको अवस्थामा चाड पर्वलाई ध्यानमा राखेर बजारलाई सहज, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ। चेम्बरले व्यावसायिक समुदायलाई वस्तुको अनावश्यक सञ्चय नगर्न, कृत्रिम अभाव सृजना नगर्न, अनुचित मूल्य वृद्धि नगर्न तथा उपभोक्ताको हितलाई उच्च प्राथमिकता दिएर व्यवसाय गर्न आग्रह गरेको छ। नेपाल चीन बीचको रसुवागढी नाका विनाशकारी बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएसँगै नेपालमा आउने माल वस्तु र कन्टेनरहरू मुस्ताङको कोरोला नाका हुँदै आउन थालेका छन्। मुस्ताङको जोमसोम स्थित सशस्त्र प्रहरीको चेक पोस्टले आइतबार साँझ 66 मालवाहक कन्टेनरको विवरण संकलन गरिएको जनाएको छ। सशस्त्र प्रहरीको जोमसोम चेक पोस्टले रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि कोरोला नाका तर्फ माल वस्तु पैठारी गर्ने कन्टेनरको संख्या वृद्धि भएको जनाएको छ।
3: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
14: नेपालले एसिसी प्रिमियर कपमा विजयी शुरूआत गरेको छ। सोमबार मलेसियाको बाङ्गीमा नेपालले बहरानलाई 7 हरायो। टस हारेर सुरुमा ब्याटिङ गरेको बहरानले 36.2 ओभरमा अल आउट हुँदा 88 मात्र बनाउन सक्यो। प्रतिउत्तरमा नेपालले 21 ओभरमा 3 गुमाउँदै जित निकालेको हो। नेपालको जितमा कप्तान सन्दीप लामिछाने सर्वाधिक 5 लिए। अर्का स्पिनर ललित नारायण राजवंशीले 3 लिए। करण केसीले 2 हात पारे। ओपनर अर्जुन कुमारले अभिजित 36 बनाएका थिए। पूर्व कप्तान रोहित कुमार पौडेलले 19 जोडे। ओपनर मोहम्मद आसिफ शेखले 18 र कमब्याक गरेका देव खनालले 10 योगदान दिए। आशा गरिएका ईशान पाण्डे भने 1 रनमा रन आउट भए। सन्दीप लामिछानेको कप्तानीमा नेपालले दोस्रो पटक एसिया कप खेल्ने योजना बनाएको छ। सन् 2023 नेपालले युएलाई हराउँदै एसिया कप खेलेको थियो। त्यति बेला रोहित कुमार पौडेलको कप्तानीमा नेपालले भारत र पाकिस्तानसँग खेल्दा सर्वत्र चर्चा भएको थियो। सन् 2015 भने नेपाल पुनः युएसँगै फाइनलमा पराजित हुँदा दोस्रो पटक एसिया कप खेल्न असफल भयो। यसपटक
3: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम, आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। मध्य प्रदेश साथै कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। साथै कोशी र बागमती प्रदेशको हिमाली पहाड़ी र तराई भूभाग तथा गण्डकी प्रदेशको हिमाली पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटे कोशी बाढीमा सम्पर्कविहीन भएकाहरूको खोजी र उद्धार जारी। बाढीबाट भएको क्षतिबारे प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल। बाढीपछि फेला परेका शवको पहिचानका लागि नेपाल प्रहरीद्वारा डीएनए परीक्षण प्रक्रिया शुरू। बाढी प्रभावित क्षेत्रबाट हालसम्म 10,451 जनाको उद्धार। बाढीका कारण रसुवामा अवरुद्ध विद्युत सेवा पुनः सुचारू र क्षेत्रीय तनाव नबढाउन अमेरिकालाई इरानको चेतावनी। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य विषयहरू।
1: भोटेकोशी बाढी संकट व्यवस्थापन, प्रधानमन्त्री बालेन्द्र शाहको उच्च प्राथमिकतामा, खोजी उद्धारदेखि पुनर्स्थापनासम्म निरन्तर समन्वय। बाढी पछिको पछिल्लो अवस्था बारे राजसभा सभापतिद्वारा राष्ट्रपति पौडेललाई ब्रिफिङ।
2: कृष्णभीरमा सडक भाँचिएपछि आवत जावत ठप्प, यात्रुवाहक र मालवाहक सवारीका लागि वैकल्पिक मार्ग निर्धारण, धैर्यतापूर्वक सवारी चलाउन ट्राफिक प्रहरीको आग्रह।
1: विपदमा रसुवा, नुवाकोट र धादिङका स्थानीय तह संवैधानिक अधिकारको प्रयोग गर्दै राहत र पुनर्स्थापनामा पालिका सक्रिय हुनुपर्ने।
2: र भुटेको सीमा सुरुङभित्र जीवनको खोजी जारी, बाहिर अझै पनि बाँकी छन् आशा, संयुक्त खोजी टोली उद्धारमा अहोरात्र सक्रिय।
3: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
4: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
5: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य।
6: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।
8: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। जलविद्युत आयोजनाको सुरुङभित्र मानिस फेला नपरेपछि सेना फर्कियो। अत्यावश्यक नपरी हेलिकप्टर मार्फत उद्धारको माग नगर्न आग्रह। बाढीपछिको पुनर्निर्माणका लागि 3 दिनभित्र कार्य ढाँचा बुझाउन सम्बन्धित अधिकारीलाई पूर्वाधार मन्त्रीको निर्देशन।
1: अब हामीले पुनर्निर्माण चाहिँ कसरी गर्ने त्यसको कन्क्रिट फ्रेमवर्क सहित 3 दिनभित्र हाम्रो योजना आयोग मुख्य सचिव र हाम्रो विज्ञ सुशील ज्ञावली हजुरहरू लगायत टिम बसेर त्यो दिइहाल्नु पर्यो।
0: विनाशकारी बाढीमा परेर ज्यान गुमाउनेको संख्या 900 नाग्यो। 38 देशका विदेशी नागरिकको अवस्था बारेमा विवरण संकलन। 4,200 भन्दा बढी बेपत्ता। खोजी कार्यसँगै बेपत्ताको संख्या बढ्दै
2: सम्पर्कविहीन करिब 4,202 जनाको तथ्याङ्क हामीसँग छ आजसम्म। यो बेलासम्म घाइतेहरू 267 जना।
0: देश विदेशमा राहत संकलन कार्य तीव्र। काङ्ग्रेसका सांसदहरूले राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा महिनाको तलब सहयोग गर्ने। देशका सबै प्रदेश र बाढी प्रभावित रसुवा नुवाकोटका 1-2 स्थानमा भारी वर्षाको सम्भावना।
3: आज रातिको हकमा चाहिँ रसुवा र नुवाकोट जिल्लाका चाहिँ धेरै ठाउँमा मध्यम वर्षा र 1-2 ठाउँमा चाहिँ भारी वर्षाको पनि सम्भावना।
0: र एसिसी प्रिमियर कप क्रिकेटमा नेपालद्वारा बहरइनलाई 7 विकेटले हराउँदै विजयी सुरुवात।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: गहिरो आघात सहेका बालबालिकाका लागि मनोसामाजिक परामर्शलाई पूरक सहयोग भन्दा पनि आवश्यक सेवाका रूपमा समावेश गर्नुपर्दछ। स्थानीय तह र स्थानीय तहमा काम गर्ने सबै सरकारवालाले मिलेर बालबालिका तथा महिलाका लागि छुट्टै कार्यक्रम चलाउनु पर्दछ। स्थानीय तहका जनप्रतिनिधिले क्षेत्राधिकार र सरकारको अधिकार कुरेर बस्नुभन्दा पनि स्थानीय तहमा व्यवस्थापनको कामलाई सहयोग गराउनु पर्दछ। गैर जिम्मेवारी प्रवृत्तिको अन्त्य हुनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले रसुवा बाढीका कारण प्रभावित भएका 38 देशका विदेशी नागरिकको अवस्थाबारे विवरण संकलन भइरहेको जानकारी दिएको छ। सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सम्बन्धित देशका दूतावाससँगको समन्वयमा तथ्याङ्क अद्यावधि गर्ने काम भइरहेको बताउनु भएको हो। प्रवक्ता पौडेल छेत्रीका अनुसार सरकारले विपदपछिको उद्धार राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको माग गरेको जानकारी दिनुभयो। सुरुङमार्गमा हुन सक्ने उद्धारका लागि 10 टोली पुरिएका शवहरू फेला पार्न आईएसएआर जस्ता आधुनिक प्रविधि र शवहरू सुरक्षित राख्न थप फ्रिजहरूको आवश्यकता रहेको उहाँले बताउनुभयो। रसुवाको बोटेकोशी नदीमा गएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या 903 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 24, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 62, नवलपरासी पूर्वमा 207, नवलपरासी पश्चिममा 151, तनहुँमा 37 र चितवनमा 272 जनाको शव तथा मानव अङ्ग भेटिएको हो। बाढीपछि सम्पर्कविहीन हुनेको संख्या 4,247 रहेको छ। सम्पर्कविहीन हुनेमा 25 नेपाल प्रहरी, 45 नेपाली सेना, 13 सशस्त्र प्रहरी बल नेपाल, 15 जना वनसार कार्यालयका कर्मचारी, 4 जना अध्यागमन कार्यालयका कर्मचारी छन्। यस्तै रसुवाका 865, नुवाकोटका 1,558 र मकवानपुरका 65 जना पनि सम्पर्कविहीन रहेका छन्। प्रभावित क्षेत्रबाट अहिलेसम्म 10,451 जनाको उद्धार गरिएको छ। 267 घाइते मध्ये 156 जना उपचारपछि घर फर्किएका प्राधिकरणले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा 20,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो।
2: अहिलेसम्मको हामीलाई प्राप्त तथ्याङ्क अनुसार चाहिँ मानवीय क्षतितर्फ शव फेला परेको जम्मा संख्या 903 जनाको शव फेला परेको छ। त्यसै गरी सम्पर्कविहीन करिब 4,202 जनाको तथ्याङ्क हामीसँग छ आजसम्म। यो बेलासम्म घाइतेहरू 267 जना उपचाररत र कतिपय डिस्चार्ज पनि भइसक्नु भएको छ। यसको डिटेल चाहिँ यहाँहरूले हाम्रो वेबसाइट र फेसबुक पेज लगायत हामीले डिआरआर रिपोर्टर्स ग्रुपमा पनि सेयर गरिरहेका छौँ, यहाँहरूले सकेसम्म त्यो सेयरलाई

0: शान्ति महतले जानकारी दिनुभयो। भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका प्रभावित क्षेत्रबाट अहिलेसम्म 252 विदेशी र 3344 नेपाली गरी 3596 जनाको हवाई उद्धार भइसकेको प्राधिकरणको तथ्याङ्क रहेको छ। रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ज्यान गुमाउनेहरूको पशुपति आर्यघाट एवं भीष्मेश्वर घाटमा निशुल्क दाह संस्कार गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले रसुवा बाढीमा परेर ज्यान गुमाउनेहरूको निशुल्क दाह संस्कार गर्ने गरी सबै व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकासको सञ्चालक परिषदका सदस्य केदार मान भण्डारीले जानकारी दिनुभयो। निशुल्क दाह संस्कारका लागि शरद राज वैद्यलाई सम्पर्क गर्न पनि कोषले आह्वान गरेको छ। वैद्यको सम्पर्क नम्बर 98 41 22 994 रहेको छ। अन्य थप जानकारी आवश्यक परेमा कोषको कार्यालयमा सम्पर्क गर्न सकिने सञ्चालक परिषदका सदस्य भण्डारीले बताउनुभयो। नेपालमा भएको विपदबाट प्रभावितको सहायताका लागि भारतको सिक्किमले आवश्यक राहत तथा स्वास्थ्य सहायता सामग्री पठाएको छ। सिक्किम क्रान्तिकारी मोर्चाको टोलीलाई मुख्यमन्त्री प्रेमसिंह गोलेले सिक्किम फर नेपाल अभियान अन्तर्गत राहत र स्वास्थ्य सामग्री बोकेको गाडीलाई आज विदाई गरेको हो। सिक्किमको यो पहलले विपदको समयमा मानवीय संवेदना, करुणा र भातृत्वको भावना प्रस्तुत गरेको मुख्यमन्त्री गोलेले उल्लेख गर्नुभयो। नेपाली काङ्ग्रेसका सांसदहरूले हालैको अविरल वर्षा र बाढी पहिरोबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा महिनाको पारिश्रमिक तलब सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको काङ्ग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले प्राकृतिक विपत्तिमा परेकाहरूको सहयोगका लागि दलका सबै सदस्यहरूले आधा महिनाको तलब पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय भएको काङ्ग्रेस प्रमुख सचेतक वासना थापाले जानकारी दिनुभयो।
1: उहाँहरूप्रति श्रद्धाञ्जली दिँदै अबको नयाँ पाटो कसरी अगाडि बढ्ने र हामीले कसरी सहयोग गर्ने भन्ने विषयमा यहाँ छलफल भयो र सबै मान्यज्यूहरूबाट राहत स्वरूप हामीले आधा महिनाको आफ्नो पारिश्रमिक पनि भनौँ या आधा महिनाको तलब चाहिँ त्यहाँ हामीले पार्टीको राहत कोषमा चाहिँ जम्मा गर्ने निर्णय पनि गरेका छौँ।
0: पतञ्जली नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको सहयोगार्थ 2,11,00,000 रुपियाँ सरकारी राहत कोषमा उपलब्ध गराएको छ। प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पतञ्जलीले उक्त रकम उपलब्ध गराएको हो। अविरल वर्षापछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्य वृद्धि हुन नदिन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाउने भएको छ। विभागले मंगलबार भोलिदेखि काठमाडौँ उपत्यकामा 10 विशेष टोली परिचालन गरी अनुगमनलाई व्यापक बनाउन लागेको हो। विभागका सूचना अधिकारी अनिल किरातीका अनुसार अहिलेसम्म बजारमा 4 टोलीले मात्र अनुगमन गरिरहेकोमा भोलिदेखि थप मन्त्रालयबाट आएका कर्मचारी सहित करिब 40 जनाको 10 टोली घटाइनेछ। विभागले उपत्यकाका 13 क्षेत्र निर्धारण गरी टोली परिचालनको तयारी गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्चालले रसुवा बाढीपछिको पुननिर्माणका लागि 3 दिनभित्र कार्य ढाँचा पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सिंहदरबारमा आज आयोजित बैठकमा मन्त्री लम्चालले उद्धार र राहतको चरणसँगै अब पुननिर्माणको प्रक्रियामा प्रवेश गर्नुपर्ने बताउनुभयो। उहाँले राष्ट्रिय योजना आयोग मुख्य सचिव र विज्ञ सुनिल ग्यावोली सहितको टोलीलाई विद्यमान ऐन कानूनको परिधिभित्र रहेर कार्य ढाँचा तयार पार्न निर्देशन दिनुभएको हो।
2: अब हामीले पुननिर्माण चाहिँ कसरी गर्ने त्यसको कङ्क्रिट फ्रेमवर्क सहित 3 दिनभित्र हाम्रो योजना आयोग मुख्य सचिव र हाम्रो विज्ञ सुशील ग्यावाली हजुरहरू लगायत टिम बसेर त्यो दिइहाल्नु पर्यो। यसरी दिनु पर्यो कि धेरै त्यो गठन गर्नको लागि समय पनि नलागोस् र अहिलेको सकेसम्म नयाँ एन्टिटी पनि खडा नगरौँ। अहिलेको जुन प्रोसेस छ, जुन अहिलेको हाम्रो ऐन कानुनहरू छ, त्यसै चाहिँ टेकेर गर्न सकिन्छ कि तर एकदम हाई पावर हुनु न पहिला नेपाल रिकन्स्ट्रक्सन अथोरिटी प्यारलमा काम गर्न सक्ने एउटा बढीको विधिसहित हजुरहरूले 3 दिनभित्र त्यो पेस गरिदिनु।
0: बाढी प्रभावित रसुवा र नुवाकोटका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। विभागका अनुसार कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै मध्य प्रदेश सहित कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद विभूति पोखरेलले सीआईएनलाई जानकारी दिनुभयो।
3: रातिको मौसमको कुरा गर्न मध्यमसम्म वर्षा हिमपातको सम्भावना रहेको छ। साथै मध्य प्रदेश कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा भने मेघगर्जनसहित मध्यमसम्म वर्षा पहाडीबाट प्रभावित क्षेत्रको मौसमको कुरा गर्नु पर्दाखेरि चाहिँ आज रातिको हकमा चाहिँ रसुवा र नुवाकोट जिल्लाका चाहिँ धेरै ठाउँमा मध्यम वर्षा र एक दुई ठाउँमा चाहिँ भारी वर्षाको पनि सम्भावना रहेछ भने दार्जिलिङ गोर्खा र चितवन जिल्लाका केही ठाउँमा मध्यम वर्षा सम्भावना
0: भारी वर्षाको सम्भावना रहेका तथा बाढी प्रभावित क्षेत्रका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ। गएको असार 23 गतिको पहिरोका कारण अवरुद्ध मेची राजमार्गमा आजदेखि गाडी चल्न थालेका छन्। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 9 रहेको इलाम राजदुवाली सडक खण्ड मर्मत गरेपछि आज बिहानदेखि साना गाडी चल्न थालेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो। साझा खबरमा अब खेल खबर। एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनलाई 7 विकेटले हराउँदै विजय सुरुवात गरेको छ। मलेसियाको बङ्गस्थित वाइएसडी युकेम क्रिकेट ओभलमा बहराइनले दिएको 88 रनको लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर पूरा गर्यो। अर्जुन कुमारले नट आउट 36 र रोहित पौडेलले नट आउट 19 रन बनाए। यसअघि बहराइन 36.2 ओभरमा 87 रनमा अल आउट भएको थियो। नेपालका कप्तान सन्दीप लामिसानेले 5, ललित राजवंशले 3 र करण केसीले 2 विकेटले समूह एमा नेपाल सहित बहराइन हङकङ मलेसिया र साउदी अरबिया छन् भने समूह बीमा युएई कुवेत ओमान कतार र सिङ्गापुर रहेका छन्। दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको विजेताले आगामी वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। फाइनल भदौ 27 गते शनिबार हुनेछ।
4: सन्तोषी राहुल बाढी प्रभावित क्षेत्रमा संक्रमण फैलन नदिन र मानसिक तथा शारीरिक स्वास्थ्यमा ध्यान दिनुपर्ने कुरा
5: ती अब अलि आइडेन्टिफाइड हामीले चाहिँ डाटा राखेका छौँ। मानसिक स्वास्थ्यको पनि डाटा राखेका छौँ र उहाँहरू आइडेन्टिफाइड पर्सनहरूलाई चाहिँ हामीले बोलाएर त्यो काउन्सिलिङको काम अगाडि बढाउने भनेर तयारी पनि गरेका छौँ। योजना पनि छ र काउन्सिलरहरूलाई पनि हामी तयारी अवस्थामा राखेका छौँ।
4: यो विपत्तिमा परामर्शलाई जोड कुराकानीसँगै जिल्ला जिल्लाबाट बेपत्ता आफन्त खोज्न र सुहा नुवाकोट पुग्नेहरूको संख्या बढ्दो लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अन्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फुडको सेवन सकेसम्म कम गरौं।
2: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
1: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
2: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपत्तिको समयमा रोग नफैलोस् र भएका रोगहरू पनि जटिल नहुन् भनेर मानसिक तथा शारीरिक परामर्श दिनु निकै आवश्यक हुन्छ। साथी सुशीला श्रेष्ठले देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालयका आयुर्वेद तथा वैकल्पिक चिकित्सक नरेन्द्र प्रसाद गिरीसँग कुराकानी गर्नुभएको छ।
4: अहिलेको अवस्था भनेको अलि दिनानुदिन चाहिँ अलिकति सामान्य हुँदै गइरहेको छ। हामीले यहाँ चाहिँ स्वास्थ्य सेवाहरू दिइरहेको छौँ। अझै पनि केही घाइतेहरू र बढी जस्तो चाहिँ होल्डिङ सेन्टरका बिरामीहरू चाहिँ हामी यहाँ आउनुहुन्छ र हाम्रो चाहिँ दुईवटा छ। अहिले हामीले स्वास्थ्य सेवा पनि प्रदान गरिरहेका छौँ र होल्डिङ सेन्टरको रूपमा पनि अलिकति आश्रय दिइरहेको अवस्था छ।
5: यहाँ कतिजना हुनुहुन्छ अहिले प्रभावितहरू?
4: यहाँ चाहिँ हाम्रो प्रभावितहरू हिजो रातिको कुरा गर्दा हामीसँग 108 चाहिँ होल्डिङ सेन्टरमा हुनुहुन्थ्यो। उहाँहरूको नामावलीसहित हामीसँग डाटा छ र हामीले हिजो चाहिँ 103 यहाँबाट होल्डिङ सेन्टरका सेवाग्राहीहरूलाई हामीले सेवा दियो र केही घाइतेहरूलाई पनि साथमा चाहिँ सेवा दिएको अवस्था छ।
5: घाइते चाहिँ कति हुनुहुन्छ
4: यहाँनिर? यहाँ घाइते भनेको अहिले चाहिँ हाम्रो बाढीबाटै प्रभावित भएर घाइते चाहिँ 14 हाम्रो यहाँ भर्ना हुनुहुन्छ। उहाँको स्वास्थ्य अवस्था चाहिँ अहिले स्थिर छ। हामीले चाहिँ एकजनालाई चाहिँ रिफर गरेको छौँ केही दिन अगाडि ट्रमा सेन्टरमा।
5: जो जो घाइते हुनुभयो उहाँलाई उपचार गराउनु भएको छ, तर घाइते नहुनुभएकाहरूको अवस्था चाहिँ कस्तो छ? मानसिक रूपमा, शारीरिक रूपमा त उहाँ ठिक देखिनुभयो?
4: अब शारीरिक रूपमा पनि अहिले भन्दाखेरि अब शारीरिक र मानसिक दुइटै पक्ष छ। शारीरिक रूपमा चाहिँ यतिखेर पहिला चाहिँ अब ठिकठाक भए पनि अहिले चाहिँ धेरैमा चाहिँ रुगाखोकी देखिसकेको अवस्था छ। केहीमा चाहिँ डायरियाको पनि समस्याहरू देखिसकेको अवस्था छ। केहीमा चाहिँ एनिमल बाइट्स पनि कुकुरले पनि टोकेको अवस्था छ। अनि अब मानसिक रूपमा भन्दाखेरि चाहिँ यतिखेर चाहिँ घाँसपास कपासकै धपेडीमा उहाँहरू हुनुहुन्छ। त्यस कारणले मानसिक रूपमा चाहिँ भित्री भए पनि बाहिर चाहिँ सतहमा आइसकेको छैन र कतिपय विस्थापित परिवारहरूको चाहिँ उहाँले दीर्घ रोगसँग चाहिँ पीडित हुनुहुन्थ्यो अनि कतिपयले चाहिँ केही औषधहरू खाइरहनु भएको थियो। कतिपयको ती औषधहरू छुटेको अवस्था पनि छ र कतिपयले मानसिक पनि औषधि खानुहुँदो रहेछ। ती औषधि छुटेको र के औषधि खाएको पनि थाहा नभएको अवस्था छ। त्यसो हुँदा चाहिँ अलिकति स्वास्थ्यमा अझै बढी जोखिम बढेको अवस्था छ र हामी कहाँ जतिजना आउनु भएको छ सेवा लिनलाई, हामीले चाहिँ सकभर ती उच्च रक्तचाप, मधुमेह, दमहरू यस्ताको पनि औषधिहरू
5: दिइरहेका छौँ।
4: हामीले त्यही नसर्ने रोगहरूका औषधि पनि दिइरहेका छौँ र साथमा चाहिँ अहिले उहाँलाई भइरहेको समस्या जुन छ त्यसको पनि औषधिहरू उपचारहरू गरिरहेको छ।
5: मानसिक स्वास्थ्यको बारेमा चाहिँ केही सोचिएको छ कि छैन? यहाँनिर काउन्सिलिङको सेवाहरू त्यस्तो सुरुवात गरिएको छ कि छैन?
4: एकदम त्यसको चाहिँ धेरै सोचिरहेका छौँ हामीले र हामीले चाहिँ के छ भने अहिले अक्युट स्टेजमा चाहिँ खासै धेरै यो सतहमा नआएको हुनाले र के हाम्रो भर्ना भएका बिरामीहरूलाई चाहिँ हामीले यहाँबाट धेरै मानसिक स्वास्थ्यमा काम गर्ने धेरैजना यहाँ चिकित्सकहरू, काउन्सिलरहरू पनि हाम्रो सम्पर्कमा हुन्छ। हामीले भर्ना गरेका केही घाइतेहरूलाई चाहिँ हामीले केही मानसिक काउन्सिलिङहरू गरेका छौँ भने होल्डिङ सेन्टरमै गर्न चाहिँ अहिले राहत वितरणको पनि काम भएको र उहाँहरू चाहिँ बिहान छिट्टै राहत

0: होला।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
2: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
2: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
2: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
3: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुने छन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: साझा खबरमा अब मिलिजुली नेपाली महत्वपूर्ण जानकारी तथा सूचना। अस्थायी आश्रय स्थल र शौचालयको दूरी कायम गर्न स्वास्थ्य विज्ञहरूले अनुरोध गरेका छन्। बाल तथा मुटु रोग विशेषज्ञ डाक्टर नारायण बस्नेतले अस्थायी आश्रय स्थल र शौचालयको दूरी कम्तीमा पनि 50 मिटरको फरक हुनुपर्ने बताउनु भएको छ। यसरी बस्ने ठाउँ र शौचालयको दूरी कायम गर्दा संक्रामक रोग लाग्नबाट जोगिने उहाँले बताउनु भएको छ। डाक्टर बस्नेतका अनुसार बालबालिका र ठूलो मानिसका लागि छुट्टा छुट्टै अस्थायी शौचालय बनाउन समेत अनुरोध गरिएको छ। तपाईँले रसुवा बाढी प्रभावितका लागि पठाउनु भएको पैसा अरू कुनै व्यक्तिको खातामा त पुगेको छैन, सावधानी अप्नाउनुहोस् है। खास गरी मोबाइल एप्लिकेसनबाट पैसा पठाउँदा विशेष सावधानी अप्नाउनु पर्दछ। सरकारले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्न विभिन्न बैङ्कको QR खाता र नम्बरहरू सार्वजनिक गरेको छ। रकम पठाउनु अघि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषको खाता, QR वा लिङ्क आधिकारिक हो वा होइन राम्रोसँग जाँच गर्नुहोस्। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष लेखिएको संकेत आए भने मात्र पैसा पठाउनुहोस्। नुवाकोटमा 16 आश्रय स्थल सञ्चालनमा ल्याइएको छ, जसमध्ये विदुर नगरपालिका तुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविर, त्रिशुली ढुङ्गे क्षेत्र र सिमचौरका प्रभावितलाई सेफ हाउस र क्रियापुत्री भवन, बेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बट्टार क्षेत्रका प्रभावितलाई कवर्ड हल तथा देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा सञ्चालित आश्रय स्थलमा राखिएको छ। यसै गरी बेत्रावती भैँसे क्षेत्रका प्रभावितलाई सुन्दरी कैरिनी मावि तथा त्रिशुली बजार क्षेत्रका प्रभावितलाई कोलनी कवर्ड हल, भैरुम मावि रिमाल डाँडा र इन्द्रायणी माविमा बनाइएका शिविरमा राखिएको छ। विदुर 3 देवीघाट शिरखाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी मावि र ओडा कार्यालयमा व्यवस्थापन गरिएको छ। विदुर 9 प्रभावितलाई त्रिशुली मावि र सुलक्षणा माध्यमिक विद्यालयमा राखिएको छ। बेलकोट गढीको रातमाटे जिलिङ क्षेत्रका प्रभावितलाई महादेव मावि, किस्पाङ गाउँपालिका 5 प्रभावितलाई कार्की मनकामना मावि र त्रिभुवन मावि तथा रसुवाका केही प्रभावितलाई बट्टारको तामाङ प्लाजामा राखिएको छ। तपाईँलाई पनि आश्रय स्थलको खाँचो छ भने आफूलाई नजिक परेको स्थानमा गएर बस्न सक्नुहुनेछ। रसुवा जिल्लाका विभिन्न 10 ठाउँमा अस्थायी आश्रय स्थल सञ्चालनमा रहेका छन्। उत्तर गया गाउँपालिका 2 डाँडा गाउँ, आमा छोदिङ्गो गाउँपालिका 1 र 2 हाकु, पाङलिङ र ग्रेमा आश्रय स्थल सञ्चालनमा छन्। त्यस्तै गोसाईकुण्ड गाउँपालिका 1, 2, 3 र 5 थुमन, दालफेदी, खैदी, बुद्धिम, लिङलिङ र स्याप्रुबेसीमा आश्रय स्थलहरू सञ्चालनमा रहेका छन्। बाढी र पहिरोको जोखिम भएका घर परिवार आफूलाई नजिक पर्ने आश्रय स्थलमा बस्न सक्नुहुनेछ।

0: बाढी प्रभावित रसुवा र नुवाकोट जिल्लामा स्वास्थ्य उपचारका लागि विभिन्न अस्थायी शिविरहरू सञ्चालनमा रहेका छन्। रसुवामा प्रभावितका लागि धुन्चे स्थित रसुवा अस्पताल, स्याप्रुबेसीमा वीर अस्पतालको टोली, हेलिकप्टर मार्फत प्रादेशिक अस्पतालको टिम, रसुवा अस्पतालमा सशस्त्र प्रहरी बलका स्वास्थ्य कर्मी र हेलिकप्टर मार्फत नेपाल आर्मीको स्वास्थ्य टोली उपचारमा खटिएका छन्। यता उद्धार गरिएका घाइतेका लागि नुवाकोटको विदुर दुईमा रहेको सेफ हाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकुटगढी सातको महादेव माध्यमिक विद्यालय र विदुर नौको सुलक्षणा माध्यमिक विद्यालयमा मेडिकल टोलीले स्वास्थ्य उपचार गरिरहेको छ। रसुवाको भोटेकोशी नदीमा बाढी आए लगत्तै प्रभावित रसुवागढी जलविद्युत आयोजनाको सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ। सुरुङको अन्तिम भागमा मानिसहरू फँसेको आशंका गरिएपछि सेनाको टोली, इन्जिनियर र ड्रोन टोली सहित खोजीमा जुटेका थिए। सुरुङको भित्री भाग अर्थात अन्तिम बिन्दुसम्म नै पुगेर ड्रोन समेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको बताइयो। सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको हो। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले धेरै जिल्लाका मानिसहरूलाई बेपत्ता बनाएको छ। जिल्ला जिल्लाबाट बेपत्ता आफन्त खोज्न रसुवा नुवाकोट पुग्नेको संख्या पनि बढ्दो छ। साथी लील प्रकाश चन्दको स्थलगत रिपोर्ट।
1: अहिले म छु श्री नम्बर एक सैन्य तालिम केन्द्र त्रिशुली, जहाँ रसुवा बाढी गएको छ दिन बित्दाखेरि पनि कतिपय व्यक्तिहरूको आफन्त इष्टमित्र नभेटिएको कारणले गर्दा खोज तलासको लागि आशा अपेक्षा बोक्दै यहाँ आउने थुप्रै व्यक्तिहरूको संख्या दिनदिनै बढिराखेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटले नागरिक सहायता कक्षको सुरुवात गरेको छ। यहाँ हराएका व्यक्तिहरूको खोजतलास केन्द्रको रूपमा पनि यहाँ स्थापना गरिएको छ। आफन्तको तस्विर हातमा लिएर कसैले खोजीको लागि सहयोग गरिदिन्छ कि भन्ने उद्देश्य लिएर यहाँ थुप्रै व्यक्तिहरू पछाडिसम्म हामी देख्न सक्छौँ, दायाँ बायाँ ठुलो संख्याको भिड लागिराखेको छ। एकजना हुनुहुन्छ, उहाँको हातमा एउटा पन्ना पनि छ र एउटा फोटो पनि म देखिराखेको छु।
2: मेरो श्याम कुमार श्रेष्ठ, म चाहिँ यो धादिङ जिल्ला सिद्धालेख पाँच कुमपुर गाविसको, मेरो भदैनी सालीको बुढा हुन्, उहाँ चाहिँ टिचर काम गर्नुहुन्थ्यो गणित टिचरको। उहाँले चाहिँ यो नियुक्ति लिनु भएको थियो 2082/10/18 गते। उहाँ चाहिँ पढाउने चाहिँ टिमुरे यो नेपाल राष्ट्रिय आधारभूत विद्यालयबाट। त्यहाँ चाहिँ अब के कस्तो छ भौतिक अवस्था हामीलाई थाहा छैन।
1: कुनै समयमा भेटी पो हाल्छ कि भन्ने एउटा अपेक्षा लिएर उहाँहरू यहाँ पुगिराख्नु भएको छ र आफ्नो सुनवाई नभएको बारेमा पनि विभिन्न प्रकारका गुनासाहरू उहाँहरूले राख्नु भएको छ।
3: मेरो नाम युगेन्द्र प्रसाद जोशी, म धनगढी उपमहानगरपालिका वडा नम्बर 12 बासी। यहाँ मेरो भाइ शिवशङ्कर जोशी मैलुङ खोला 5 मेगावाट हाइड्रो पावरमा कार्यरत थिए, हराएको हुनाले म खोजी दिदीको लागि आएको। आजसम्म यति दिन भइसक्यो, न के खबर छ, मोबाइल बन्द बन्दै छ।
1: सुदूरपश्चिमबाट यहाँ पुग्नु भएको छ र एकजना यहाँ हुनुहुन्छ, नमस्ते।
4: मेरो भीम श्रेष्ठ हो, धादिङबेसीबाट हो। उहाँ हामी यहाँको चाहिँ भाइ टिमुरेमा बेपत्ता हुनुहुन्छ, त्यसको लागि केही उद्धार मिल्छ कि भनेर यहाँ आएको हामीले।
1: उहाँ मात्रै होइन, यहाँ दैनिक सयौँको संख्यामा त्यस्ता व्यक्तिहरू तालिम केन्द्र वरिपरि आसपासमा पुग्ने गर्नुहुन्छ कि आफ्नो आफन्तको सत्य तथ्य जानकारी पाइन्छ कि अथवा त्यसबारेमा कुनै सुरागहरू थाहा भइहाल्छ कि भन्ने अपेक्षा यहाँ आउने प्राय धेरैमा देखिन्छ। तालिम केन्द्रमा अहिले दैनिक दर्जनौ उडानहरू पनि भइराखेको छ हेलिकप्टर मार्फत। कतिपय हेलिकप्टरबाट सबहरू यहाँ ल्याएर छोड्ने काम पनि भइराखेको छ र बन्दोबस्तीका सामान बोक्नको लागि पनि हेलिकप्टरको प्रयोग गरिराखेको छ। पछिल्लो तथ्याङ्क अनुसार रसुवा बाढीमा परेर मृत्यु हुनेको संख्या 700 बढी पुगेको छ र झन्डै 900 संख्यामा बेपत्ता भएको विवरणहरू सार्वजनिक भएका छन्। र एकातर्फ सब को संख्या बढिराखेको छ र बेपत्ता हुनेको संख्या को बारेमा पनि नागरिकले आफ्नो आफन्तको, आफ्नो परिवारको सदस्यको अथवा व्यक्ति जो आफन्त हुनुहुन्छ उहाँलाई भेट्नको लागि, खोज्नको लागि यहाँ दिनहुँ कयौँ संख्यामा व्यक्तिहरू यहाँ पुग्ने क्रम पनि चलिराखेको छ।
0: सरकारले रसुवा बाढीका कारण प्रभावित भएका 38 देशका विदेशी नागरिकको अवस्था बारेमा विवरण सङ्कलन गरेको जनाएको छ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या 957 नागेको छ। नेपालमा भएको विपदबाट प्रभावित भएकाका लागि सहायता दिन भारतको सिक्किमका नागरिकहरू सक्रिय भएका छन्। नेपाली काङ्ग्रेसका सांसदहरूले पनि आफ्नो तलबको आधा महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन्। अवरुद्ध भएका सडकहरू बनाउनको लागि प्रयासहरू सुरु भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा र नुवाकोटको पुनर्निर्माणका लागि तीन दिनभित्र कार्य ढाँचा फ्रेम वर्क तयार गर्नको लागि निर्देशन दिनुभएको छ। गएको असार 23 गतेको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग आजदेखि सुचारु भएको छ र एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनलाई 7 विकेटले हराउँदै विजयी सुरुवात गरेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 16 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
5: दिनेश जोशीसँगै जगत भण्डारीको स्वागत छ।
6: नेपाल परिवेश थाहा सञ्चार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
5: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
6: भोटेको सिबाडीमा मृत्यु हुनेको संख्या 1000 नजिक, करिब 4000 बेपत्ता, 11000 उद्धार, 300 जनाको उपचार चल्दै।
5: बाढीबाट प्रभावितको राहत र उद्धार प्रभावकारी नभएको विपक्षीको आरोप। राष्ट्रपति र प्रधानमन्त्रीसँग रविको भेट, बारेनलाई सुरक्षा निकायको ब्रिफिङ।
6: विपदको मौका छोपेर बजार भाव बढाउनेलाई कारवाही हुने, वैदेशिक सहयोग पनि भित्रिने क्रम जारी। भारतको सिक्किम र कतारले पठाए अत्यावश्यक सामग्री।
5: इरानको प्रमुख तेल केन्द्र ध्वस्त पारेको ट्रम्पको दावी खण्डन। अमेरिका र इरान बीच द्वन्द बढेपछि कच्चा तेलको मूल्य फेरि बढ्यो।
6: र एसएससी प्रिमियर कपमा नेपालको विजयी सुरुवात। नेपाल भलिबल लिगले उद्घाटन खेलको टिकटबाट उठ्ने रकम बाढी पीडितलाई सहयोग गर्ने।
7: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
5: थाहा सञ्चार नेटवर्कमा समाचार अब विस्तारमा। रसुवाको भोटेकोसीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या 951 पुगेको छ। प्रहरीका अनुसार यो समाचार तयार पार्दासम्म केही बेर अघिसम्म 951 जनाको शव भेटिएको हो। त्यसमध्ये चितवनमा 282 जना, नवलप्रासी पूर्वमा 216 जना, रसुवामा 32 जना, नुवाकोटमा 95 जना, धादिङमा 56 जना, गोर्खामा 65 जना, तनहुँमा 38 जना, नवलप्रासी पश्चिममा 163 जना र भारतमा 4 जना गरी 951 जनाको शव फेला परेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार अझै 3,925 जना बेपत्ता छन्। अहिलेसम्म 11,379 जनाको उद्धार गरिएको छ। बाढीमा परे घाइते हुनेहरूको संख्या 279 रहेको छ। प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा सार्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको जनाएको छ। बाढी पीडितको खोज र उद्धारका लागि 21,000 भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
6: प्रहरीले रसुवा बाढीमा बेपत्ता भएका आफन्तलाई डीएनए परीक्षणका लागि आउन आग्रह गरेको छ। प्रहरीले बाढीमा बेपत्ता भएका आफन्तको खोजीमा रहेकाहरूलाई डीएनए जाँचका लागि नमूना दिन सक्ने जनाएको हो। फेला परेका शव तथा शरीरका अङ्ग आफन्तको हो कि भनी डीएनए परीक्षण गर्न चाहेमा जिल्ला प्रहरी कार्यालय वा प्रहरी अस्पतालको महाराजगंजको प्याथोलोजी ल्याबमा आउन आग्रह गरिएको छ। परीक्षणका लागि 2 प्रति फोटोसहित डीएनए परीक्षणका लागि आमा, बुवा, छोरा वा छोरीलाई आउन भनिएको छ। डीएनए परीक्षण मार्फत फेला परेका शव वा शरीरका कुनै अङ्ग भङ्गको पहिचान गर्न बाबु आमा, छोरा वा छोरी मध्ये कम्तीमा एकजनाको फ्रेस ब्लड स्याम्पल आवश्यक पर्ने प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हराइरहेका व्यक्तिका आफन्त विदेशमा भए उनीहरूले बाबुआमा, छोरा वा छोरी मध्ये कोही एकजनाको विदेशमै डीएनए प्रोफाइलिङ गरी पठाउन सकिनेछ।
5: विपक्षी दलहरूले भोटेकोसी बाढीबाट प्रभावितहरूको उद्धार र राहत वितरण प्रभावकारी नभएको भन्दै सरकारको आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसको आज बसेको संसदीय दलको बैठकपछि सचेतक निष्कर्षले सरकारको सक्रियता सामाजिक सञ्जालमा जस्तो भूगोलमा नदेखिएको बताउनुभयो। कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएको उल्लेख गर्दै उहाँले सामाजिक सञ्जालमा देखिएको अवस्था स्थलगत रूपमा वास्तविकतासँग मेल नखाएको दावी गर्नुभयो।
8: सरकार अत्यन्त सक्रिय बनिरहेको भनेर जुन हिसाबको सामाजिक सञ्जालमा कतिपय कुराहरू आए, तर वास्तविकता जुन हाम्रो संसदीय दलका नेता श्री भीष्मराज आङदेम्बेज्यू पनि त्यहाँ फिल्डमा पुगेर आइसक्नु भयो। त्यसले गर्दाखेरि उहाँहरूले देख्नुभएको कुरा र अन्य त्यहाँका स्थानीय र स्थानीय तहका जनप्रतिनिधि र स्थानीय नागरिक विपदमा परेका नागरिकहरूको जो छ परिवारहरू जनबाट सम्पर्क भएर आइसक्दाखेरि चाहिँ भूगोलको वास्तविकता जुन सामाजिक सञ्जालमा उहाँहरूले राख्नुभएको र भूगोलको वास्तविकता फरक देखिएको छ भनेर भनिएको छ। राहतको विषयमा जति पनि तपाईँको निडी मान्छेहरू छन् उहाँले नपाइरहेको अवस्था छ। रात एक ठाउँ गएर तपाईँको डम्प भएको छ, त्यसको डिस्प्याचको मेकानिजम त्यति राम्रो ढङ्गबाट हुन सकिरहेको छैन भन्ने कुरा पनि आएको छ।
5: विपद व्यवस्थापनमा सबै पक्ष बीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका कतिपय सांसदहरू फोटो भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नेकै लागि बाढी प्रभावित क्षेत्रमा जाने गरेको सचेतक राईले बताउनुभयो। कंग्रेसले बाढी पीड़ितहरूको उद्धार राहतका लागि आवश्यक टोली समेत परिचालन गरेको छ। प्रमुख सचेतक वासना थापाले बाढी प्रभावितको अवस्था र उद्धार राहतबारे जानकारीका लागि समेत संसदको बैठक बोलाउन माग गर्नु भएको छ।
9: अब चाहिँ सदन छिटो भन्दा छिटो चल्न पर्छ, किनभने हजुरको यही सदन मार्फत नै आम जनताहरू मार्फत हामीले के गरिरहेका छौँ भन्ने कुरा चाहिँ जनताहरूमा पुर्याउनु पर्ने जरुरी छ। र धेरै मिसिङहरू केसहरू छ जुन हामीलाई अहिले थाहा नभएको केसहरू चाहिँ गाउँहरूमा थाहा छ। यदि सदन चल्यो भने चाहिँ जिल्ला जिल्लाबाट मिसिङ केसहरू चाहिँ हामी समक्ष आउँछ र हामीले त्यो सदनमा राखेपछि आम जनताहरू माझ पुग्छ भन्ने कुराहरू पनि भन्नको लागि पनि यो सदन खुल्न पनि जरुरी छ। यो सदन खुलेपछि धेरै समस्याका समाधानहरू पनि त्यही सदनमा छलफल भएर अगाडि बढ्छ भनेर हामीले सदन खुलाउनको लागि चाहिँ हामी सभामुखसँग कुरा गर्ने पनि कुरा गऱ्यौँ।
6: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि बाढीपछि सरकारले खोज उद्धार र राहतको काम प्रभावकारी रूपमा गर्न नसकेको आरोप लगाउनु भएको छ। आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले राजधानी प्रदेश कमिटीबाट बाढी पीड़ितलाई हस्तान्तरण गरिएको 10 लाखको चेक ग्रहण गर्दै उहाँले सरकार हेलिकप्टरमा मात्र देखिएको टिप्पणी गर्नुभयो।
10: धन्न केपी ओलीको सरकार पुरै ढलेछ र हो, नत्र कस्तो कन्तविजोग हुन्थ्यो होला यी पीडितहरूको भनेर एउटाले भन्दै गरे सुने थिए। त्यस्ता प्रचार गर्नेहरू पनि छन्, सरकार कहाँ छ अहिले खोज्नुपर्छ। सरकार भन्नाले हाम्रो रूपमा केन्द्रीय सरकार बुझिन्छ, त्यो केन्द्रीय सरकार चाहिँ कहाँ छ भनेर कहिले कहिले हेलिकप्टरमा उडेको देखिन्छ।
6: रासोपाका सांसद र मन्त्रीका अस्वाभाविक गतिविधितर्फ लक्षित गर्दै ओलीले आफ्ना पार्टीका नेता कार्यकर्ता र जनप्रतिनिधि प्रभावित क्षेत्रमा खटिएको बताउनुभयो। त्यस क्रममा ओलीले हिमताल फुटेर आउने बाढी जलवायु परिवर्तनका कारण सृजित समस्या भएकाले विकसित देशले क्षतिपूर्ति दिनुपर्ने बताउनुभयो।
10: वातावरण विनाशका लागि योगदान ठ्याम्मै नगरेको त्यसको क्षति चाहिँ बिहोर्नुपर्ने हामी र हामी जस्ता साना देशहरू, हामी र हामी जस्ता भल्नरेबल देशहरू जो माउन्टेनस छन् खास गरी त्यस्ता देशहरू यिनीहरूलाई क्षतिपूर्ति दिनुपर्छ। मैले यो संयुक्त राष्ट्रसङ्घको आफ्नो मन्तव्यमा उठाएको थिएँ, त्यसमा पर्याप्त ध्यान जान सकेको छैन। आज अन्तर्राष्ट्रिय मित्रहरूले हामीलाई सहयोग गरिरहनु भएको छ, म हार्दिक धन्यवाद भन्न चाहन्छु। हाम्रो दलको तर्फबाट भन्न चाहन्छु, मेरो आफ्नै तर्फबाट पनि भन्न चाहन्छु, हाम्रो देशकै तर्फबाट पनि भन्न चाहन्छु धन्यवाद छ उहाँहरूलाई सहयोगको हात बढाइरहनु भएको छ। तर 36 करोड 40 करोड 50 करोडको सहयोग गर्नु होला, त्यति सहयोग त हामी हाम्रो एक घर बगाएकोले भौतिक क्षतिमा गएको छ, एक घरमा एउटा कार्यालयमा गएको छ त्यति क्षति भने यो दया माया करुणाको मात्रै होइन प्रश्न, वातावरण बिगारे बापत।
6: सरकारले पनि आपतकालीन रकम उपलब्ध गराउन जलवायु हानि नोक्सानी कोषलाई पत्र पठाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डाक्टर महेश्वर ढकालले नेपालले कोष समक्ष औपचारिक पत्राचार गरेको र बाढीले पुर्याएको क्षतिको परिमाण नेपालको आन्तरिक स्रोत र तत्कालिक सम्बोधन गर्ने क्षमता भन्दा निकै माथि रहेको विषय उल्लेख गरेको बताउनु भएको छ। यसैबीच एमाले भोटेकोशी बाढी पहिरो पीड़ितको सहयोगार्थ 1,20,00,000 सहयोग गर्ने घोषणा गरेको छ। यसअघि कंग्रेसले 1,00,00,000 दिने घोषणा गरेको थियो। आज बसेको कंग्रेस संसदीय दलले आफ्ना सांसदहरूको आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ। सत्तारूढ़ रासपाले भने राहत कोषमा 50,00,000 दिने निर्णय गरेको थियो।
5: सरकारले छिमेकी र मित्र राष्ट्रबाट समयमै सहयोग लिएमा उद्धारमा लगाएको भए कैयौं नागरिकको ज्यान बच्ने र सब भेटिने थियो भन्दै सरकारको आलोचना भइरहेको छ। बाढ़ी आएको तेस्रो दिनपछि मात्रै भारत र चीनको सुरुङ उद्धार विज्ञको टोलीले नेपाली सेनाको समन्वयमा काम थालेको थियो। सरकार जीवित व्यक्तिहरूलाई हेलिकप्टरमा ओसार्न केन्द्रित हुँदा रसुवा लगायतका टाढा र विकट ठाउँमा जोगिएकाहरूले राहत पाउन नसकेको मात्र होइन उद्धार समेत नभएको गुनासो गरिरहेका छन्। सामाजिक सञ्जालमा पीड़ितहरूले आफै सरकारको विरोध गरेपछि सत्तारूढ़ रासपाका सभापति रवि लामिछानेले आज प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेरै ध्यानाकर्षण गराउनु भएको छ। प्रधानमन्त्रीलाई भेट्न रवि आफै सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुग्नु भएको हो। रविले आजै शीतल निवासमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई पनि बाढ़ी पहिरो प्रभाव बारे जानकारी गराउनु भएको छ। प्रधानमन्त्री शाहले भने आज सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिनुभएको छ। सरकारका दुई प्रभावशाली मन्त्रीहरूले भने बाढ़ी प्रभावितहरूको उद्धार र राहतपछि अब पुननिर्माण र पुनर्स्थापनाको चरणमा प्रवेश गरेको बताएका छन्। सिंहदरबारमा आज आयोजित सरकारवाला निकायहरूको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वागले र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मातहतका कर्मचारी र संयन्त्रलाई निर्देशन दिँदै विपदबाट सृजित समस्याको समाधान र पुननिर्माणका लागि तीव्र रूपमा काम अघि बढाउन भन्नुभएको छ। सरकारले विपदपछिको आवश्यकता आकलन पीडीएनए दुई चरणमा गर्ने योजना बनाएको छ। पहिलो चरणमा सार्वजनिक र निजी क्षेत्रको क्षति तथा नोक्सानीको विवरण संकलन गर्ने र दोस्रो चरणमा भविष्यको विकास रणनीति र पुनर्स्थापनाको खाका तयार गरिनेछ। अर्थमन्त्रीका अनुसार उद्धार राहत र पुनर्निर्माणलाई थप व्यवस्थित बनाउन 5 छुट्टा छुट्टै कार्यदल गठन गरी काम अघि बढाइनेछ। अर्थमन्त्री वाग्ले भौतिक पूर्वाधार सड़क पुल झुलुङ्गे तुइन र बेली ब्रिज खानेपानी र सरसफाई सुरुङ मार्ग उद्धारका लागि तत्काल कार्यदलहरूले आफ्नो हिसाबले काम शुरू गर्ने उहाँले बताउनुभयो। अझै पनि सुरुङ मार्गमा मानिसहरू जीवितै हुन सक्ने भन्दै उहाँले विद्युत प्राधिकरणको समन्वयमा विशेष टोली परिचालन गरिने बताउनुभयो।
11: म पनि अस्ति नुवाकोट जाँदा त्यहाँ धेरै प्रेस गरियो, गृहमन्त्रीजी अप एन्ड डाउन गर्नुभयो, अब भेटिँदैन त धेरै मान्छे र मेसिन थुपार्दैमा चाहिँ एकदमै तुरुन्तै डिस्कभरी हुने त रहेनछ भने, तर मेबी होइन स्किल्ड मान्छेहरूले त्यही काम गरिसकेका मान्छेहरूकै सहारामा चाहिँ 3A चाहिँ ब्रेक थ्रु भयो। अन्यमा पनि हामीले के गर्न सक्छौँ, भारतीय चिनिया सहयोग पनि हामीले लिइराखेका छौँ। सो यसमा चाहिँ टनलमा चाहिँ अलिकति अर्जेन्सीका साथ 7 दिन, 9 दिन, 16 दिनसम्म पनि मान्छे उद्धार गरिएका उदाहरणहरू छन्। यही नेपालकै 15 भूकम्पमा पनि बालाजुबाट कति 7 दिनमा उद्धार गरेको डेब्रीहरूबाट क्लियर गरेर त्यो अनुभवहरू छन्। यसमा अझै पनि आशाका साथ चाहिँ अगाडि जाउँ भन्ने मेरो रिक्वेस्ट हो।
5: विपद व्यवस्थापन कोषमा रकम जम्मा भए पनि लक्षित वर्गसम्म पुग्न नसकेको गुनासो सम्बोधन गर्दै अर्थमन्त्री वाग्ले कर्मचारी तन्त्रले ढिलासुस्ती नगरी तत्काल कोष परिचालन गर्न निर्देशन दिएर पन्छिनु भएको छ। पूर्वाधार विकास मन्त्री लम्सालले भने यस्ता विपदमा स्थानीय तह र प्रदेश सरकार अटोमेटिक रूपमा सक्रिय हुनुपर्ने भए पनि त्यसो हुन नसकेकाले अब कानून संशोधन गरिने बताउनुभयो।
11: अहिलेबाट एउटा लर्निङ चाहिँ के भयो भने विपद आयो त होला अटोमेटिक एक्टिभेट हुनु पर्थ्यो, अटोमेटिक पालिका एक्टिभेट हुनु पर्थ्यो, अटोमेटिक प्रदेश एक्टिभेट हुनु पर्थ्यो, अटोमेटिक हाम्रो सिडिओ कार्यालयहरू विपद प्राधिकरण अटोमेटिक एक्टिभेट हुनु पर्थ्यो। अब यो एक्टिभेट किन भएन, त्यसको ल्यागिङहरू के थियो, अब सबै कुरा क्यालकुलेट गरेर कानुनहरू के संशोधन गर्नुपर्ने हो, नयाँ कानुन कस्तो बनाउनु पर्ने हो, त्यो कुराको लागि पनि अब योजना आयोगलाई नै यो कुराको जिम्मा दियौँ हामीले। त्यसलाई पनि अब त्यसलाई चाहिँ एकदम आर्यन पास तिनै दिन भन्दैन तर केही समय लिएर अब भविष्यमा विपद आयो भने अटोमेटिक राज्यको संयन्त्र एक्टिभेट भएर थप कसैले पनि कोही पनि नभए पनि अटोमेटिक त्यसको रेस्क्यु रिलिफ रेस्टोरेसन काम अगाडि बढ्ने तरिकाले मेकानिजम परिकल्पना गर्नु होला।
5: नेपाल परिवेशमा नेपालमा भ्रमण नगर्न अमेरिकी नागरिकलाई सूचना लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नु होला।
12: भाइ भाइ भाइ सामान पुर्याउने अनि आइहाले अरु सामान पनि पुर्याउनु छ।
13: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ कुरा मिला।
12: नमस्कार।
13: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
12: यो त साइड जब दाइ, यो चाहिँ मेन। जाउँ न।
13: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
12: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
13: थाहा छ, त्यसैले त यही लिन आएको।
14: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
13: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
14: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
13: सुरक्षा घरको
12: साथ जीवनभरको।

0: ढुकढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: विपदको मौका छोपेर बजार भाव बढाउनेलाई सरकारले कड़ा कार्यवाही गर्ने भएको छ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले विपद तथा चाडपर्वको मौका छोपेर उपभोक्तामाथि मनलाग्दी मूल्य तोक्ने व्यवसायमाथि कड़ा कार्यवाही गर्न निर्देशन दिनुभएको हो ठूला गोदामहरूमा नै गएर अनुगमन गर्नुपर्नेमा मन्त्री यादवले जोड़ दिनुभयो आज मन्त्रालयमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीसँग भएको छलफलमा मन्त्री यादवले विपदको समयमा बजारमा कृत्रिम मूल्य वृद्धि कालोबजारी तथा उपभोक्ताको जीवनमाथि खेलवाड गर्ने गतिविधि कुनै पनि हालतमा सह्य नहुने बताउनुभयो नेपालमा पछिल्लो समय ठूलो बाढ़ी पहिरो तथा प्राकृतिक विपदको अवस्था रहेकाले यस्तो परिस्थितिको फाइदा उठाउँदै बजारमा मनलाग्दी मूल्य बढ़ाउने प्रवृत्ति देखिन सक्ने भन्दै उहाँले बजार अनुगमनलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो
3: सरकारले रसुवा बाढ़ीका कारण प्रभावित भएका 38 देशका विदेशी नागरिकको अवस्थाबारे विवरण संकलन गरिरहेको जनाएको छ आज सिंहदरबारमा परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता लोकबहादुर छेत्री पौडेलले सम्बन्धित देशका दूतावाससँगको समन्वयमा तथ्याङ्क अध्यावधि गर्ने काम भइरहेको बताउनुभयो उहाँका अनुसार सरकारले विपदपछिको उद्धार राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग स्पष्ट रूपमा प्राविधिक सहयोग माग गरेको पनि बताउनुभयो
4: अमेरिकी सरकारले नेपालमा रहेका आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको छ रसुवाको बाढ़ीपछि नेपालका विभिन्न भागमा यात्रा नगर्न ट्राभल एडभाइजरी जारी गरिएको हो लेभल चार अन्तर्गत यात्रा गर्न नहुने एडभाइजरी जारी गर्दा रसुवा टिमुरे सेफ्रुबेसी लगायतका क्षेत्रमा यात्रा नगर्न भनिएको छ नेपाल स्थित अमेरिकी दूतावासले सार्वजनिक गरेको सूचनामा भट्टेकोशी कोशी त्रिशुली तथा नारायणी नदी क्षेत्रमा समुदाय बाढ़ीले पीड़ित भएको उल्लेख गरिएको छ भत्किएका पुल नदी किनारा होचो स्थान र अस्थिर भिरालो भएको क्षेत्रमा नबस्न अमेरिकाले आफ्ना नागरिकलाई सूचित गरेको छ
3: नेपाल चीन सीमा क्षेत्रमा दुईवटा सीसी क्यामेरा जडान गरिने भएको छ भोटेकोशी बाढ़ीबाट बनेको ताल जुनसुकै बेला फुट्न सक्ने सम्भावना रहेकाले हुन सक्ने जोखिमको सूचना लिन सीसी क्यामेरा जडान गर्न थालिएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ बाढ़ीविद सौहार्द जोशीले क्यामेरा जडानपछि नदीको बहाव र सम्भावित जोखिमबारे दृश्य निगरानी गर्न सहज हुने बताउनुभयो
4: भोटेकोशी बाढ़ीका कारण विद्युत आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनः सञ्चालन गर्न नेपाल विद्युत प्राधिकरणले सान्जेन जलविद्युत गृहलाई आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी थालेको छ स्थानीय विद्युत प्राधिकरण प्रणालीलाई राष्ट्रिय प्रसारण प्रणालीबाट छिट्टै सञ्चालन गरी रसुवाका प्रभावित क्षेत्रमा विद्युत आपूर्ति पुनस्थापना गर्ने उद्देश्यले आवश्यक पूर्व तयारी तथा समन्वय भइरहेको प्राधिकरणले जनाएको छ सान्जेन जलविद्युत गृहबाट विद्युत उत्पादन गरी स्थानीय प्रणालीमा आपूर्ति जोड्न उपकरणको पासवर्ड रिसेट गर्नुपर्ने भएकाले आवश्यक प्राविधिक सहयोगका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित चिनिया कम्पनीसँग समन्वय गरिरहेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले जनाएको छ सचिवालयका अनुसार आवश्यक प्राविधिक सहयोग उपलब्ध भएमा आजै रसुवाको धुन्चे स्थित क्षेत्रमा विद्युत सेवा पुनः सञ्चालन गर्ने लक्ष्य राखिएको छ बाढ़ीबाट प्रभावित तथा तत्काल विद्युत प्रणालीमा जोडिन सम्भव नभएका अन्य क्षेत्रमा भने वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत सौर्य ऊर्जा सहितका वैकल्पिक स्रोत परिचालन गरी विद्युत सेवा उपलब्ध गराउने तयारी भइरहेको छ
3: नेपाल परिवेश अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला
5: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार समाचारमा विविधता विचारमा सन्तुलन thahakhabar.com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिन छिनको खबर अब thahakhabar.com मा

0: TTL Seva Dish Home.
1: Dish Home. Khushi Go Connection.
2: Yoho, Tha Sanchar Network. Ratapai Sunday Hunahuncha. Nepal Paribesh. Samayako Awaz. Samayako Awaz.
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। वैदेशिक सहयोग पनि भित्रिने क्रम जारी रहेको छ। भारतको सिक्किम सरकारले आपतकालीन सहायता पठाएको छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले ग्याङटोक स्थित रेज पार्कबाट सिक्किम फर नेपाल अभियान अन्तर्गत आपतकालीन राहत टोलीलाई झण्डा देखाएर नेपालतर्फ पठाउनु भएको हो। विशेषज्ञ डाक्टर, उद्धार टोली, विशेषज्ञ टोली तथा स्वयंसेवक सम्मिलित 35 जनाको टोली जीवन रक्षक औषधि, खाद्यान्न, पिउने पानी र आपतकालीन आश्रय सामग्री बोकेर प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ। यस मानवीय मिशनले विपदको दुखद घड़ीमा नेपाली जनतालाई राहतसँगै ऐक्यबद्धताको सन्देश दिने लक्ष्य राखेको मुख्यमन्त्री गोलेले बताउनु भयो।
3: कतार सरकारले पनि अत्यावश्यक सामग्री पठाएको छ। बाढ़ी प्रभावित क्षेत्रका नागरिकका लागि अत्यावश्यकीय राहत जन्य सामग्री लिई आएको कतार एयरवेजको जहाज आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। यो अवसरमा नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अल अन्सारीले विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्री महावीर पुनलाई उक्त राहत सामग्री हस्तान्तरण गर्नुभयो।
4: निर्वाचन आयोगले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आयुक्तहरूको 15 दिनको तलब उपलब्ध गराउने भएको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार भोटेकोशी बाढ़ी प्रभावितहरूका निम्ति 15 दिनको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिएको हो।
3: हरवा सरवा अधिकारको माग गर्दै जनकपुर धाम स्थित मधेस भवन अगाडि सुरु गरिएको धरना कार्यक्रम आज एक सातादेखि चलिरहेको छ। हरवा चरवा संघर्ष समिति मधेस प्रदेशको अगुवाईमा विभिन्न माग गर्दै शुरू गरिएको धरनामा मधेसका 8 जिल्लाका प्रतिनिधिको सहभागिता थियो। संघर्ष समितिले हरवा चरवा परिवारको लगत संकलन, प्रमाणीकरण र परिचय पत्र वितरणको प्रक्रिया तत्काल अघि बढाउन माग गरेको छ। लामो समयदेखि भूमिहीनता र श्रम शोषणको चपेटामा परेका हरवा चरवा समुदायको पहिचान गरी उनीहरूको दिगो व्यवस्थापन र पुनर्स्थापनाका लागि स्पष्ट कार्ययोजना स्वीकृत एवं कार्यान्वयन गर्नुपर्ने उनीहरूको मुख्य माग छ। संघर्ष समितिका सदस्य लागेन्द्र सदाले सरकारले हरवा चरवा समुदायको अधिकार र पुनर्स्थापनाका सन्दर्भमा विगतमा गरेका प्रतिबद्धता कार्यान्वयन नगरेको ले सड़कमा उत्रिनु परेको बताउनु भयो। समितिले सरकारलाई आफ्ना माग प्रति गम्भीर बन्न र विगतका सम्झौता पालना गर्न ध्यान आकर्षण समेत गराएको छ। माग सम्बोधन नभएसम्म धरना र दबावका कार्यक्रमलाई निरन्तरता दिने समितिले जनाएको छ।
4: साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्लो 5 कारोबार दिनदेखि घटिरहेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से परिसूचक 43.89 अंक घटेर 2513 को बिन्दुमा ओर्लिएको छ। नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। गत बिहिबार 3.78 अर्ब रुपियाँको सेयर खरिद बिक्री भएको सेयर बजारमा आज 3.64 अर्ब सेयर किनबेच भएको छ। आज 13 उपसमूह मध्ये 1 उपसमूहको परिसूचक बढेको छ भने 12 उपसमूहको परिसूचक घटेको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानको प्रमुख तेल केन्द्र खार द्वीप ध्वस्त पारिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावीलाई इरानले खण्डन गरेको छ। ट्रम्पले सामाजिक सञ्जालमा खार्कलाई धुलोपिठो पारिएको याईबाट बनाइएको भिडियो पोस्ट गर्दै त्यहाँ थप आक्रमण गर्न लागिएको उल्लेख गर्नुभएको थियो। तर इरानी अधिकारीहरूले ट्रम्पको उक्त दावीलाई हास्यास्पद भन्दै खारिज गरेका छन्। दुवै देशबीच जुलाई यता पहिलो पटक पुनः सैन्य द्वन्द शुरू भएको केही घण्टापछि ट्रम्पले उक्त भिडियो पोस्ट गर्नुभएको थियो। ट्रम्पको पोस्ट आएको केही घण्टापछि पनि खार्क द्वीपमाथि आक्रमण भएको कुनै प्रमाण फेला नपरेको रोयटर्सले जनाएको छ। इरानको सरकारी स्वामित्वको नेशनल इरानियन आयल कम्पनीका प्रमुख कार्यकारी अधिकृत हमित बोबार्टले ट्रम्पको पोस्टलाई हास्यास्पद भन्दै खार्क द्वीपको अवस्था सामान्य रहेको बताउनु भएको छ। दुई देशबीचको द्वन्द बढेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढेको छ। अमेरिका र इरानले एक अर्कालाई आक्रमण गरेपछि आज कच्चा तेलको मूल्य 2% भन्दा धेरैले बढेको। अमेरिकाले हिजो इरानको लारक द्वीपमा हमला गरेपछि इरानले यसको जवाबमा जोर्डनमा रहेको अमेरिकी सैन्य शिविरलाई निशाना बनाएको थियो।
4: नेपाल परिवेशमा अब खेल समाचार। एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी शुरूआत गरेको छ। मलेसियाको वाईएसडी ओभल बाङ्गीमा आज भएको खेलमा नेपालले बहरनलाई 7 विकेटले पराजित गरेको हो। 88 रनको सामान्य लक्ष्य पछ्याएको नेपालले 21 ओभरमा 3 विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। नेपालका लागि ओपनर अर्जुन कुमारले अभिजित रहँदै 36 तथा रोहित पौडेलले अभिजित रहँदै 19 रन जोडेका थिए। आसिफ शेखले 18 तथा देव खनालले 10 रनको योगदान गरेका थिए। बहरइनका इमरान जावेद अनवरले 2 विकेट लिएका थिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ को निम्तो पाएको बहराइनले 36.2 ओभरमा सबै विकेट गुमाएर 87 रन जोडेको थियो। उसका लागि फैज अहमदले सर्वाधिक 15 र मोहम्मद वासिमले 13 रन बनाएका थिए। नेपालका कप्तान सन्दीप लामेछानेले उत्कृष्ट बोलिङ गर्दै 5 विकेट लिँदा ललित राजवंशीले 3 र करण केसीले 2 विकेट लिएका थिए।
3: र नेपाल भलिबल लिग एनबीएलले उद्घाटन खेलको टिकट बिक्रीबाट प्राप्त हुने सबै रकम प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने बताएको छ। एनबीएलले आज विज्ञप्ति जारी गर्दै भोटेकोशी बाढी पीड़ितको सहयोगार्थ पहिलो दिनको टिकट बिक्रीबाट प्राप्त हुने सबै रकम उद्धार कोषमा जम्मा गर्ने बताएको। एनबीएल आगामी शुक्रबार शुरू हुँदैछ। एनबीएलको पहिलो दिन मधेस वारियर्स र सगरमाथा स्मार्ट्स र अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज भिड्दैछन्। एनबीएलको सबै खेलको टिकट आइएमई खल्ती लिमिटेडबाट खरिद गर्न सकिन्छ। टिकट बुकिङ खुला भइसकेको छ। एनबीएल काठमाडौँको त्रिपुर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा हुनेछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या 1000 नजिक, करिब 4000 बेपत्ता, 11000 उद्धार, 300 जनाको उपचार हुँदै।
3: बाढीबाट प्रभावितहरूको उद्धार र राहत वितरण प्रभावकारी नभएको विपक्षीको आरोप। राष्ट्रपति र प्रधानमन्त्रीसँग रविको छुट्टा छुट्टै भेट। बालनलाई सुरक्षा निकायको ब्रिफिङ।
4: विपदको मौका छोपेर बजार भाव बढाउनेलाई कारवाही हुने। वैदेशिक सहयोग पनि भित्रिने क्रम जारी। भारतको सिक्किम र कतारले पठाए अति आवश्यक सामग्री।
3: इरानको प्रमुख तेल केन्द्र ध्वस्त पारेको ट्रम्पको फेक भिडिएको इरानद्वारा खण्डन। अमेरिका र इरान बीच द्वन्द बढेपछि कच्चा तेलको मूल्य फेरि बढ्यो।
4: र एसिसी प्रिमियर कपमा नेपालको विजयी शुरूआत। नेपाल भलिबल लिगले उद्घाटन खेलको टिकटबाट उठ्ने रकम बाढी पीड़ितलाई सहयोग गर्ने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: यो बिजेपीले दाना खुवाउ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9852 12200 छ।
3: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
4: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड बाइपास
5: रोड 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
6: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
5: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
6: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
5: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
6: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937738, मोबाइल 9855888002।
7: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
8: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
7: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौला कालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 9855603959 र 9855607359।
9: हेलो आयन, के छ
10: के हो यार सम्राट, यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर? हाम्रो नेपालमा
9: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
10: भिडियो अन गर न यार।
9: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
10: कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
11: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556010 40 र 9852 0228 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
12: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेकमाइन्डलाई।

0: न विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या 950, बाढी प्रभावित क्षेत्रमा स्थानीय तहलाई व्यवस्था गरेको आरोप सरकारद्वारा खण्डन।
1: संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर राहत वितरण भइरहेको छ।
0: जल विद्युत आयोजनाका सुरुङहरूमा फँसेका भनिएकाहरूको उद्धार प्रयास जारी।
2: रसुवागढी, लामटाङ, चिलिमी, अप्पर त्रिशुली 1, त्रिशुली 3 र त्रिशुली 3B काम भएको छ।
0: र बाढी प्रभावित क्षेत्रबाट हाम्रा संवाददाताको ताजा विवरण। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गर्निङ अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा बुधबारको विनाशकारी बाढीका कारण ज्यान गुमाउने मानिसहरूको संख्या 950 नागेको सरकारले जनाएको छ। केही बेर अघि आयोजित एउटा पत्रकार सम्मेलनमा शिक्षा मन्त्री सस्मित पोखरेलले भने,
4: हामीसँग आएको रेकर्ड अनुसार 957 जनाको शव फेला परेको छ।
3: शिक्षा मन्त्री सस्मित पोखरेल, पछिल्लो समयमा खोज तथा उद्धार कार्य मुख्य गरी प्रभावित क्षेत्रमा रहेका जल विद्युत केन्द्रका सुरुङहरूमा फँसिरहेका ठानिएका मानिसहरूको उद्धारमा केन्द्रित देखिन्छ। अहिलेसम्म भारत, चीन र दक्षिण कोरियाबाट उद्धारकर्ताहरू नेपाल आएका छन्। द हेग स्थित परमानन्ट कोर्ट अफ आर्बिट्रेसनले सिन्धु जल सन्धि सम्बन्धी आफ्ना दायित्वहरू भारतले पालना गर्नुपर्ने आदेश दिएको छ। उक्त सन्धिले पाकिस्तानसँगका नदी तथा सहायक नदीहरूको पानी उपयोग सम्बन्धी मामिलालाई समेटेको छ। भारत प्रशासित जम्मू काश्मीरको पहलगाममा लडाकु हमला गरिएपछि गत वर्ष भारतले उक्त सन्धि निलम्बन गरेको थियो। हमलामा संलग्न लडाकु समूहलाई पाकिस्तानले आश्रय दिएको दिल्लीले आरोप लगाउने गरेको छ, तर पाकिस्तानले त्यो अस्वीकार गर्दै आएको छ। सर्वसम्मतले जारी आदेशमा उक्त अदालतले भारतले लगाएको कुनै पनि आरोपका आधारमा सिन्धु जल सन्धिलाई निलम्बन गर्न नमिल्ने उल्लेख छ। अदालतले तटस्थ विज्ञहरूको एउटा टोलीले निर्णय नदिएसम्म एउटा जल विद्युत केन्द्रमा पक्की पर्खाल बनाउने भारतको कदम रोक्ने निर्णयहरू पनि गरेको छ। युरोपेली संघीयले च्याट जीपीटी र अरू दुई प्रविधि प्लेटफर्महरूलाई कडा कानूनी निगरानीमा ल्याउन लागेको छ। रेडिट र रोब्लक्ससँगै च्याट जीपीटीलाई एकदमै ठूलो प्लेटफर्मका रूपमा लिँदै युका नागरिक तथा समाजमाथि पार्ने प्रभावका लागि थप जवाफदेही बनाइँदैछ। ती तीनवटै कम्पनीहरू 4 महिनाभित्र सार्वजनिक सुरक्षा र बालबालिकामाथि नकारात्मक असर रोक्ने सहितका नयाँ उत्तरदायित्वप्रति जिम्मेवार बन्नुपर्छ। अमेरिकी दबावका बावजुद युले संसारका केही ठूला प्रविधि कम्पनीहरूमाथि नियमन बढाएको छ। एक महिनामा दुई देशबीच पहिलो पटक हानाहान भएपछि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरान आर्थिक रूपमा हारिरहेकोले आक्रोशित बनेको दावी गरेका छन्। तेहरानमाथि वासिङटनले आर्थिक दबाव कायम राख्ने भन्दै उनले उसको अर्थतन्त्र धराशयी हुन नहुने उल्लेख गरे। राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी फौजहरूमाथि इरानले गरेका हमलाहरूको जवाफ दिइने बताएका छन्। होर्मुज जलमार्ग भएर गइरहेका एउटा सुपर ट्याङ्कर दुईवटा माइन विस्फोटमा परेर रोकिएको इरानको दावी अमेरिकी सेनाले अस्वीकार गरेको छ। र दक्षिण कोरियाको एउटा अदालतले विवादास्पद युनिफिकेसन चर्चकी प्रमुखलाई घुस र गैर कानूनी राजनीतिक सहायता सम्बन्धी अभियोगमा 2 वर्ष जेल सजाय सुनाएको छ। एकजना सांसदलाई विलासी उपहारहरू र गैर कानूनी आर्थिक सहायता दिएको अभियोगमा अदालतले हान हाकजालाई दोषी ठहर गरेको हो। हानले राजनीतिक प्रभाव बढाउन र तत्कालीन राष्ट्रपति युन सुक योलको सरकारबाट समर्थन प्राप्त गर्न चर्चको आर्थिक शक्तिको दुरुपयोग गर्ने प्रयास गरेको अदालतको ठहर छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई स्वागत छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परेर ज्यान गुमाउनेहरूको संख्या 950 पुगेको अधिकारीहरूले जनाएका छन्। सरकारले उद्धार खोज तथा राहत वितरणमा प्रदेश तथा स्थानीय सरकारलाई व्यवस्था गरेको आरोप अस्वीकार गरेको छ। आज सरकारका प्रवक्ताले केही बेर अघि पत्रकार सम्मेलन गर्दै शव व्यवस्थापन लगायतका विषयमा उठेका प्रश्नहरूको समेत जवाब दिएका छन्। प्रस्तुत छ एक रिपोर्ट। शिक्षा मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले बाढीमा ज्यान गुमाएकाहरूको संख्या 950 नाघेको जानकारी दिए। खोज उद्धार र राहतमा 21,000 भन्दा धेरै सुरक्षाकर्मीहरू परिचालन गरिएको अधिकारीहरूले जनाएका छन्। मन्त्री पोखरेलले विपदको यस घडीमा प्रदेश र स्थानीय तहलाई व्यवस्था गरेको भन्ने आरोपको खण्डन गर्दै भने,
1: संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर राहत वितरण भइरहेको छ। बाढी प्रभावित नागरिकलाई संघीय र स्थानीय सरकारको सहकार्यमा 27 वटा आश्रय स्थलमा बसोबास तथा राहत व्यवस्थापन गरिएको छ।
0: पहिचान हुन नसकेका शवलाई जमिन मुनि गाडेको विषयलाई लिएर पनि सरकारले सरको आलोचना खेप्नु परेको छ। त्यसबारे उनको जवाब थियो,
1: पहिचान हुन नसकेका शवहरूको अनिवार्य रूपमा डिएनए नमुना, औठा छाप र आवश्यक विवरणहरू सुरक्षित राखिएपछि मात्र जमिन मुनि व्यवस्थापन गरिएको हो। भविष्यमा आफन्तजनले दावी गर्न आएमा डिएनए परीक्षण मिलाएर शव वा अवशेष हस्तान्तरण गर्न सकिने कानुनी र वैज्ञानिक ढोकाहरू खुलेको नै छ।
0: व्यवस्थापन गरिएका

0: ल्याबमा वा नजिकको जिल्ला प्राधिकारलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ।
1: यदि कसैको आफन्त त्यो फर्स्ट डिग्री पनि अथवा अरू आफन्त पनि नजिकको नातेदार पनि देशमा छैन भने बाहिर छ भने के गर्ने, त्यसको कुनै विकल्प?
0: देश बाहिरको हकमा उहाँहरू नेपाल आइराख्नु पर्दैन। यसको लागि फर्स्ट डिग्रीको नातेदार आमा बुवा छोराछोरीले चाहिँ त्यसमध्येमा एकजनाले त्यहाँबाट रगत दिएर त्यही डिएनए प्रोफाइलिङ गरेर सोको सफ्ट कपी डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन एन्टिमोर्टम फर्म भरेर नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा उहाँहरूले इमेल गर्न सक्नुहुन्छ र सो आधारमा त्यो प्रोफाइलिङको यहाँ रहेको डिएनए प्रोफाइलिङसँग म्याचिङ गर्ने काम हुन्छ। म्याच भएको खण्डमा अनि जोसँग म्याच भएको छ त्यो आफन्तलाई यहाँ भएको पहिचान नखुलेको सब हस्तान्तरण गरिन्छ।
1: उनी थिए नेपाल प्रहरीका प्रवक्ता डिआइजी अभिनारायण काफ्ले। अधिकारीहरूका अनुसार सम्पर्कविहीन व्यक्तिहरूको संख्या करिब 4,000 छ। त्यसमा विदेशी नागरिक करिब 600 र सुरक्षाकर्मी तथा सरकारी कर्मचारीहरूको संख्या 100 भन्दा धेरै छ। पछिल्ला दिनहरूमा धेरैको ध्यान विभिन्न जलविद्युत आयोजनाका सम्पर्कविहीन 650 जनाको खोजी प्रयासमा केन्द्रित पाइन्छ। उनीहरूमध्ये कैयौं सुरुङहरूमा फँसेको आशंका बीच भइरहेको उद्धार प्रयासका सम्बन्धमा नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत
2: आज रसुवागढी, लामटाङ, चिलिमी, अप्पर त्रिशुली 1, त्रिशुली 3 र त्रिशुली 3B मा काम भएको छ। रसुवागढीको लगभग 250 मिटर गएपछि त्यहाँ चाहिँ टनेल बन्द भएको भाग फेला पर्यो, त्यहाँसम्म केही पनि फेला परेको छैन। लामटाङको हकमा 65 मिटरसम्म भित्र गएको छ, त्यहाँ चाहिँ एकदमै ठुल्ठुलो ढुङ्गाहरू फेला परेको छ। त्यसपछि यो चिलिमी र UT-1 विदेशी उद्धार कर्मीहरूसँग नेपाली सेनाको संयुक्त टिमले गरेको हो यो।
1: त्यसमा के छ प्रगति चाहिँ?
2: अहिलेसम्म त्यस्तो रिजल्टहरू केही आइसकेको छैन। अब त्यो कम्प्लिटली टनलहरू चाहिँ बन्द छन्, त्यसलाई चाहिँ खुलाउने प्रयास भइरहेको छ।
1: अनि त्रिशुली 3A र त्रिशुली 3B को?
2: 3A को हकमा चाहिँ टनलभित्रको पानी फाल्ने काम भइरहेको छ मोटरबाट छानेर, अनि 3B को हकमा त्यसको इन्ट्री पोइन्ट पत्ता लगाउने काम हुँदैछ त्यहाँ चाहिँ।
1: उनी थिए सैनिक प्रवक्ता राजाराम बस्नेत। आज बाढी प्रभावित नुवाकोटको बटार र ढुङ्गे क्षेत्र पुगेका थिए हाम्रा संवाददाता अशोक दाहाल। उनले त्यहाँ के देखे?
3: शरदजी, आज हामी सबैभन्दा पहिले बटारमा रहेको एउटा शिविरमा पुग्यौं जहाँ उद्धार गरिएका मानिसहरूलाई राखिएको थियो। त्यहाँ जलविद्युत आयोजनाको सुरुङबाट बचेर आएका केही मानिसहरूसँग हामीले कुरा गर्यौं। सुरुङभित्रबाट सङ्घर्ष गरेर आफू बच्न सफल भएको उहाँहरूको कथा एकातिर थियो भने अर्कोतिर उहाँहरूले आफ्नो परिवारका सदस्यहरू गुमेको खबर त्यस पछाडि थाहा पाउनुभयो र त्यसको पीडा अलग्गै थियो। एकैजनाको परिवारका 8 जनासम्म सदस्य उहाँहरूले गुमाउनु भएको रहेछ। त्यसपछि हामी बटारकै मैथली ब्यारेक आसपास गयौँ। त्यहाँ मानिसहरू जो हाइड्रो पावरको सुरुङभित्र अझै पनि सम्पर्कविहीन हुनुहुन्छ उहाँहरूको परिवारका कैयौँ सदस्यहरू त्यहाँ जम्मा भएर बस्नु भएको छ र उद्धारको के भइरहेको छ भन्ने उहाँहरूको चासो छ। उद्धार ढिलो भएकोमा उहाँहरूमा एक किसिमको छटपटी, असन्तुष्टि र बेचैनी पनि देखिन्थ्यो। त्यस पछाडि हामी ढुङ्गे बजार गयौँ जुन त्यहाँभन्दा केही किलोमिटर अगाडि र त्रिशुली बजारसँगै छ, जुन चाहिँ बाढीले तहस नहस बनाएको नुवाकोटको एउटा ठाउँ मध्ये हो र त्यहाँ केही घरहरू मात्रै बचेका छन् र केही घरहरूमा मात्रै मान्छेका सरसामानहरू बचेका छन्। त्यहाँ मानिसहरू आज स्थानीय स्वयंसेवकको सहयोगमा घरभित्र छिरेर आफ्ना बचे खुजेका सामानहरू बाहिर निकालिरहनु भएको थियो। एकजनाले त आफ्नो घरबाट केही थान सिलिन्डर, भाँडाकुँडा र केही थान पानीका जारहरू मात्र बाहिर निकालेको हामीलाई देखाउनु भयो। त्यो ठाउँका मानिसहरूमा बाढीले आफन्त, साथीभाइ, छरछिमेकी गुमाएको एउटा पीडा छ भने अर्कोतर्फ बाढीले आफ्नो घर व्यवसाय सबै बगाएर लैजाँदाखेरि अथवा क्षति पुर्याउँदाखेरि अब कसरी अगाडि बढ्ने भन्ने एक किसिमको चिन्ता पनि उहाँहरूले हामीलाई सुनाउनु भयो। शरदजी,
1: हाम्रा संवाददाता अशोक दाहाल। पछिल्ला दिनमा बढ्दै गएको राहत र उद्धार बारेका गुनासोहरूका सम्बन्धमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीको प्रतिक्रिया मागेका थियौँ।
0: विपदको बेलामा हुने जुन मिस इन्फर्मेसन पनि हामीले त्यहाँ धेरै आइडेन्टिफाई गरेका छौँ। हजुरले भन्नुपर्दाखेरि जस्तो एउटा घटेको भन्ने ठाउँमा उद्धार हामी उद्धार भए पनि धेरैतिर भाइरल भयो एउटा। त्यो ठाउँमा सेनाले चाहिँ 4-5 हिजो पनि आज पनि खोज्यो, ग्राउन्ड काठमाडौँमै गएर खोज्यो, मान्छे भेटिएन। त्यस्तै चाहिँ जुन जुन हटस्पटमा त्यो धेरै गुनासो सोसियल मिडियामा आएको छ त्यही ठाउँमा गएर खोज्दाखेरि पनि एउटा घर पनि भाइरल गयो त त्यो घरमा खोज्यो, कहीँ छैन। भनेपछि कहिले काहीँ विपदको घडीमा सबैलाई चाहिँ एक खालको चाहिँ पीडा दिएको

0: बेलामा चाहिँ यसमा यो रोमान्टिसाइज भएको पनि अब त्यति राम्रो नहुनुपर्ने हो होइन, अलिकता त्यो पनि चाहिँ भएको छ, हामीले अलिकता त्यो अब्जर्भ गरेका छौँ।
1: त्यो चाहिँ सूचनाको कुरा भयो, सामाजिक सञ्जालमा आएको कुरा भयो। अब अर्को चाहिँ जनप्रतिनिधिहरूले, स्थानीय तहकै जनप्रतिनिधिहरूले चाहिँ हामीसँग समन्वय नै गरेन, सरकारसँग सरकारले व्यवस्था गर्यो भन्ने जुन छ, त्यो बारे के भन्नुहुन्छ?
0: म भन्छु यसमा विपत ऐन 2074 चाहिँ पढ्नलाई म अनुरोध गर्दछु। विपत ऐन 2074 नेपालको संविधान 2072 स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय संघीय सरकारको भूमिकालाई चाहिँ स्पष्ट विभाजन गरिदिएको छ। त्यो हुनाले समन्वय चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण होला। जस्तो हिजो बागमती प्रदेशको मन्त्रीज्यू हामीसँग छलफल गरेर अनि उहाँले चाहिँ ठिक छ यो ऐन यसले चाहिँ हाम्रो स्पष्ट भूमिका खेलेको हामीलाई पनि अवगत छ, यो अनुसारको हामीले काम पनि गरिरहेको छौँ। किन संघीय सरकारले केन्द्रमा काम गरेको छ, यहाँ हामीलाई चाहिँ धन्यवाद। हामी स्थानीय स्तरमा चाहिँ हामी परिचालित हुन्छौँ, हामी गर्छौँ भनेर मुख्यमन्त्रीले कमिटमेन्ट पनि गर्नुभयो र त्यसपछि उहाँ फिल्डमा पनि जानुभएको छ, खटिनु भएको छ, टिम पनि मोबिलाइज गरेको छ, स्थानीय सरकार पनि मोबिलाइज गरेको अवस्था छ। तर अब यहाँ चाहिँ एउटा कुरा भनेर बाहिर चाहिँ कुनै अर्को मेसेज जान्छ भने त्यसको जिम्मा लिन सकिँदैन।
1: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अन्तिम प्रसंग, चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै नेपाली अधिकारीहरूले रसुवामा बनेको लेक टू हिमतालमा पानी जम्मा हुने क्रम जारी रहेको बीबीसीलाई बताएका छन्। यद्यपि उक्त हिमताल भरिन र फुट्न कति समय लाग्छ भन्ने बारे अनुमान गर्न कठिन भएको उनीहरूको भनाइ छ। उक्त तालको पछिल्लो अवस्थाबारे बाढी पूर्वानुमान महाशाखाका प्रमुख तथा वरिष्ठ जल विज्ञान विज्ञ विनोद पराजुलीले भने,
2: त्यो रिपोर्टमा जनाइए अनुसार चाहिँ त्यहाँ अहिले अनुमानित 650,000 घनमिटर पानी जम्मा भएको देखिन्छ। अब यो ताल तुलनात्मक रूपमा यसअघि जो बिहान फुटेको ताल भन्दा चाहिँ झन्डै 3 गुणा सानो देखिन्छ। पानीको आयतन चाहिँ तुलनात्मक रूपमा कम छ, तथापि तल्लो क्षेत्रमा सानातिर पहिरोहरू खसिराखेको, नदीको क्षेत्रमा पनि थुप्रै लेदो गेग्रान रहेको कारण यो ताल फुट्न गएमा चाहिँ त्यो सबै गेग्रान भाव हुन सक्छ र अलिकति ठुलै रूप पनि लिन सक्छ भन्ने जोखिम चाहिँ कायम भएको हुनाले हामीले मुख्यत उद्धारकर्ताहरू त्यसमा पनि तनेलको क्षेत्रमा उद्धारको लागि खटिराख्नुभएका सुरक्षाकर्मी, तल्लो क्षेत्रमा पनि मृतक र बेपत्ताको खोजीमा लागिराख्नुभएका सुरक्षाकर्मी जो खोलामै हुनुहुन्छ उहाँहरूको लागि चाहिँ यो सतर्कता साथ काम गर्नुपर्ने विषय छ। पहिलो दिनको बाढीले असर पुर्याएको क्षेत्र छ, त्योभन्दा बाहिर चाहिँ यो
3: भरिएर पोखिने केही अनुमान हुन्छ, समय यति लाग्न सक्छ अथवा
2: यो खासमा यो जुन ताल बाँकी छ त्यो ताल पहाडको बिचतिर छ, यो हिम पहिरो गएको क्षेत्रभन्दा तल र परिवेशको उचाइ अनुमानित 4,000 मिटरतिर देख्न सकिन्छ। त्यो कारणले तीव्र गतिमा यो नभरिएको पनि हो, यसमा हिम नदीको पग्लिएको थोरै पानी मात्रै यसमा विस्तारित रूपमा हुँदै गइरहेको अवस्था छ, त्यस कारण यो भरिनको लागि अझै पनि केही दिनहरू लाग्न सक्ने अनुमान गर्न सकिन्छ।
1: उनी थिए वरिष्ठ जल विज्ञान विज्ञ विनोद पराजुली गनी अन्सारीसँग कुरा गर्दै। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।
4: स्वदेश FM।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। भोटेकोशी बाढीमा सम्पर्क विहीन भएकाहरूको खोजी र उद्धार जारी। बाढीबाट भएको क्षतिबारे प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल। बाढीपछि फेला परेका शवको पहिचानका लागि नेपाल प्रहरीद्वारा डीएनए परीक्षण प्रक्रिया शुरू। बाढी प्रभावित क्षेत्रबाट हालसम्म 11,379 जनाको उद्धार। बाढीका कारण रसुवामा अवरुद्ध विद्युत सेवा पुनः सुचारू। र क्षेत्रीय तनाव नबढाउन अमेरिकालाई इरानको चेतावनी। अब समाचार विस्तारमा। रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म 957 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 32 जना, नुवाकोटमा 95 जना, धादिङमा 56 जना, चितवनमा 282 जना, गोर्खामा 65 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 216 जना, नवलपरासी पश्चिममा 168 जना र भारतमा 4 जना गरी 957 जनाको शव फेला परेको हो। बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटोको अवरोध हटाउने कार्य समेत भइरहेको प्रहरीले जनाएको छ। नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न विपदमा नागरिकको जीवन रक्षा गर्न राज्यको सिंगो शक्ति प्रभावित क्षेत्रमा खटिएको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले विगत 6 दिनदेखि राज्यको सिंगो शक्ति प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिरहेको बताउँदै उहाँले सरकारको पहिलो प्राथमिक नागरिकको जीवन रक्षा गर्नु नै रहेको स्पष्ट पार्नुभयो। प्रवक्ता पोखरेलका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षा कर्मीहरू रात दिन नभनी स्थलगत रूपमा खटिएका छन्। नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरहरू परिचालित हुनुका साथै आवश्यकतालाई मध्यनजर गरी तयारी अवस्थामा राखिएको पनि उहाँले जानकारी दिनुभयो। सरकारका प्रवक्ता पोखरेलले पहिचान हुन नसकेका शवहरूको अनिवार्य डीएनए नमूना र आवश्यक विवरण सुरक्षित राखेर मात्र जमिन मुनि व्यवस्थापन गरिने बताउनुभयो।
1: पहिचान नभएका तथा व्यवहारिक शव व्यवस्थापन पहिलो संशोधन निर्देशिका 2083 र अन्तर्राष्ट्रिय वैज्ञानिक मापदण्ड तथा निर्देशिकाको पूर्ण पालना गर्दै शवहरू व्यवस्थापन गरिरहेका छौँ। पहिचान हुन नसकेका शवहरूको अनिवार्य रूपमा डीएनए नमुना, औठा छाप र आवश्यक विवरणहरू सुरक्षित राखिएपछि मात्र जमिन मुनि व्यवस्थापन गरिएको। भविष्यमा आफन्तजनले दावी गर्न आएमा डीएनए परीक्षण मिलाएर शव वा अवशेष हस्तान्तरण गर्न सकिने कानुनी र वैज्ञानिक ढोकाहरू खुलेको नै छ। सब नष्ट गरिएको होइन, व्यवस्थापन मात्र गरिएको हो। यसको लागि हामीले डीएनए परीक्षण गरेका छौँ, त्यो सुरक्षित राखिएको छ। आफन्तजन परिवार आएमा डीएनए परीक्षण गरेर हस्तान्तरण गर्न सकिने सम्पूर्ण ढोकाहरू खुले राखिएको फेरि पनि म जानकारी गराउन चाहन्छु।
0: उहाँका अनुसार केही बेर अघिसम्म 11,379 जनाको उद्धार गरिएको छ। खोज तथा उद्धारमा 21,800 सुरक्षाकर्मी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो। भोटेकोशी बाढीपछि सम्पर्कविहीनहरूको खोजी र उद्धार कार्य आज पनि जारी रह्यो। रसुवागढी जलविद्युत आयोजना स्थलबाट सम्पर्कविहीनहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण 111 मेगावाट क्षमताको सो आयोजनामा कार्यरत 93 जना सम्पर्कविहीन छन्। नेपाली सेनाको हेलिकप्टरबाट प्राविधिक तथा विज्ञ टोली मार्फत रेकी गर्ने लगायतका काम भइरहेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको निजी सचिवालयले जनाएको छ। भोटेकोशीमा गएको बाढीपछि जलविद्युत आयोजनाका प्रमुख सन्तोष अधिकारी सहित 51 जना कर्मचारी र 42 जना मजदूर गरी केन्द्रका 93 जना हालसम्म बेपत्ता रहेको आयोजनाका इन्जिनियर टीका पौडेलले जानकारी दिनुभयो। त्यसै गरी माथिल्लो त्रिशुली 3B को सुरुङमा नेपाली सेनाले आज पनि उद्धारको कार्यको प्रयास तीव्र पारेको छ। नेपाल सरकारको अनुमतिमा यही भदौ 13 गते चिनिया उद्धार टोली आफै निजी हेलिकप्टर लिएर नुवाकोटको त्रिशुली पुगेको थियो। त्यसपछि नेपाली सेनासँग समन्वय गरी निजी हेलिकप्टर लिएर माथिल्लो त्रिशुली 3B को सुरुङ क्षेत्रमा पुगेको थियो। बुढेकोशी बाढीका कारण माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा फसेकाहरूको उद्धार प्रयास जारी छ। भदौ 10 गते बाढीका कारण उक्त आयोजनामा 35-40 जना श्रमिक तथा कर्मचारी फसेको अनुमान छ। उद्धारका लागि खटिएको नेपाली सेना सहितको टोलीले खन्ने काम निरन्तर गरिरहेको र सुरुङ पत्ता लगाइसकेको भए पनि उद्धार टोली सुरुङभित्रसम्म पुग्न सकेको छैन। भोटेकोशी नदीमा आएको बाढीका कारण रोकिएका विद्युत सेवा पुनः सुचारू भएका छन्। नेपाल विद्युत प्राधिकरण डसुवा शाखाले जिल्लाको माथिल्लो क्षेत्रमा पर्ने गोसाईकुण्ड गाउँपालिकाको सदरमुकाम धुन्चे भारकु तथा प्रसिद्ध धार्मिक स्थल गोसाईकुण्ड क्षेत्रमा विद्युत सेवा सुचारू गरेको हो। रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म 957 जनाको शव फेला परेको छ। भोटेकोशी बाढीमा परि हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तजनले डीएनए परीक्षण पश्चात फेला परेका शव तथा शरीरका अङ्ग यकिन गर्न सक्ने प्रक्रिया अघि बढेको छ। नेपाल प्रहरीले बाढीपछि फेला परेका शव तथा शरीरका अङ्गको डीएनए परीक्षण मार्फत पहिचान गर्ने व्यवस्था मिलाएको जनाएको छ। पहिचान हुन नसकेका व्यक्तिका आफन्तलाई आवश्यक नमुना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ। नेपालमा रहेका सम्पर्कविहीन व्यक्तिका बाबुआमा छोरा वा छोरी मध्ये कुनै एकजना पहिलो तहका नातेदारले ताजा रगतको नमुना उपलब्ध गराउनु पर्नेछ। त्यसका लागि महाराजगंज स्थित प्रहरी अस्पतालको प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ। प्रहरीका अनुसार डीएनए प्रोफाइलको तुलना गरी शव तथा शरीरका अङ्गको पहिचान गर्न सम्बन्धित व्यक्तिको पूरा नाम पहिचान सम्बन्धी विवरण सम्भव भएमा सम्पर्क विहीन भएको मिति स्थान अधिकृत फोरेन्सिक प्रयोगशालाबाट प्राप्त डीएनए परीक्षण प्रतिवेदन तथा डीएनए नमुना दिने व्यक्ति र सम्पर्क विहीन व्यक्ति बीचको नाता विवरण आवश्यक पर्नेछ। रसुवा बाढीमा परि निधन भएकाको पशुपति क्षेत्रस्थित आर्यघाट एवं भस्मेश्वर घाटमा निशुल्क दाह संस्कार गरिने भएको छ। रसुवा बाढीमा परि निधन भएकाको निशुल्क दाह संस्कारका लागि शरदराज वैद्यलाई सम्पर्क गर्न कोषले आग्रह गरेको छ। काठमाडौँ हुँदै रसुवाको केरुङ नाकाबाट मानसरोवर कैलाशको दर्शन गर्न प्रवेश गरेका 149 जना भारतीय पर्यटकहरू हुम्ला जिल्लाको हिल्सा नाकाबाट फर्किएका छन्। भोटेकोशी बाढीको कारण केरुङ नाका पूर्ण रूपमा अवरुद्ध भएपछि पर्यटकहरू हिल्सा नाकाबाट नेपाल फिर्ता भएका हुन्। कैलाशको दर्शन गर्न गएका बाह्य पर्यटक तथा नेपाली ट्रेकिङ गाइडहरू उक्त नाकाबाट 4 दिनको अवधिमा 149 जना नेपाल भित्रिएको सशस्त्र प्रहरी बल 44 नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउदले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण निम्तिएको संकट र क्षतिबारे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएको छ। खोज उद्धार राहत तथा व्यवस्थापन कार्यलाई तीव्र बनाउन प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिनुभएको हो। भोटेकोशी बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा आर्थिक सहयोग गर्ने बढ़िरहेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको छ। प्रधानमन्त्री राहत कोषमा आज मध्याहसम्म 9 वाणिज्य बैंकका खाताहरूमा 5,87,92,00,00 23,000 जम्मा भएको छ। यस्तै हिमालयन र लक्ष्मी बैंकमा 31,93,238 अमेरिकी डलर जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेबीच भेटवार्ता भएको छ। भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज उद्धार राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको छ। भेटका क्रममा प्रभावित नागरिकको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुनस्थापनाका विषयमा छलफल भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले भेट गर्नु भएको छ। राष्ट्रपतिको कार्यालयमा आज भएको उक्त भेटमा सभापति लामिछानेले राष्ट्रपति पौडेललाई भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको बाढ़ी र त्यसबाट भएको क्षतिसँगै उद्धार तथा राहतका लागि भइरहेका गतिविधिबारे जानकारी गराउनु भएको रासोपाले जनाएको छ। भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको प्राय सबै स्थानमा दूरसञ्चार सेवा सञ्चालनमा आएको छ। बाढ़ी र पहिरोका कारण क्षतिग्रस्त भएका नेपाल टेलिकम र एनसेलका टावर तथा साइट मर्मत एवं पुनस्थापनापछि सेवा सञ्चालनमा आएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले सरकार बाढ़ी प्रभावितहरूको खोज, उद्धार, उपचार, राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढता तथा सक्रियताका साथ लागिरहेको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत आज प्रधानमन्त्री शाहले यस कार्यको अग्रपंक्तिमा रहेर आफ्नो ज्यानको समेत वास्ता नगरी प्रभावित क्षेत्रमा परिचालित सम्पूर्ण सुरक्षाकर्मी, राष्ट्र सेवक कर्मचारी, मीडिया, विभिन्न निकायका पदाधिकारीहरूसँगै स्वयंसेवक संस्था तथा आम नागरिकको भूमिका कदरयोग्य र प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा गएको बाढ़ी सामान्य नभएको उल्लेख गर्नुभएको छ। उहाँले अन्तर्राष्ट्रिय समुदाय समक्ष जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदको विषयबारे बलियो गरी उठान गर्नुपर्ने समय आएको बताउनुभयो। प्रधानमन्त्री शाहले हालसम्म भारत, चीन, अमेरिका, यूएई, कतार, जापान, स्विजरल्याण्ड र अस्ट्रेलिया लगायत मित्र राष्ट्रहरूबाट सहयोग प्राप्त भएको जानकारी दिनुभयो। पूर्वाधार विकास मन्त्रालयले त्रिशुली नदीमा रहेका पुलहरूमा भएको क्षतिका कारण प्रभावित बनेको नुवाकोटको त्रिशुली पारीको भूभागलाई यातायात सञ्जालमा जोड्ने गरी सड़क सञ्चालनमा आएको जनाएको छ। यही भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीका कारण नुवाकोट जिल्लाका विभिन्न स्थानमा सड़क सञ्जाल अवरुद्ध भएको थियो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयका अनुसार गल्छी त्रिशुली सड़क खण्ड अन्तर्गत त्रिशुली पुलपारीबाट त्रिशुली नदीको दायाँ किनार हुँदै कल्लेरी टार, कोशी खोला, पिपल टार, दर्शन टार, छत्रे खोला, गौरी बेसी हुँदै त्रिशुली बजारसम्म सड़क सञ्चालनमा आएको छ। परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढ़ीमा परेकाहरूको उद्धारका लागि आर्थिक र प्राविधिक सहयोग आवश्यक रहेको जनाएको छ। भोटेकोशी बाढ़ी प्रभावितको उद्धार तथा राहतका सम्बन्धमा जानकारी दिन मन्त्रालयले आज आयोजना गरेको पत्रकार भेटघाटमा बाढ़ीमा बेपत्ता भएका तथा टनेलभित्र फँसेकाहरूको उद्धारका लागि एडभान्स ड्रोन, ड्रिलिङ मेसिन, शव राख्ने रेफ्रिजरेटर लगायतका सामग्री आवश्यक रहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले बताउनुभयो। उपलब्ध तथ्याङ्क अनुसार 39 देशका करिब 590 विदेशी नागरिक अझै बेपत्ता रहेको जनाइएको छ। भोटेकोशी बाढ़ीका कारण भएको विनाशपछिको पुनर्निर्माणका लागि प्रारम्भिक तयारी शुरू भएको छ। यसअघि नै राष्ट्रिय योजना आयोगले क्षतिको मूल्याङ्कन थालिसकेको जानकारी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले दिनुभएको थियो। प्रारम्भिक रूपमा क्षतिको आर्थिक मूल्याङ्कन 4 खर्बदेखि 7 खर्ब रुपियाँसम्म हुन सक्ने अनुमान गरिएको छ। भोटेकोशी बाढ़ी प्रभावितलाई राखिएका अस्थायी शिविरमा रहेका महिला, बालबालिका तथा अपाङ्गता भएकाहरूलाई विशेष ध्यान नदिँदा अन्य जोखिमहरू आउन सक्ने सम्भावना देखिएको छ। बाढ़ी प्रभावित रसुवा र नुवाकोटका विभिन्न अस्थायी शिविरमा रहेकाको आवश्यकता अनुसार राहत सामग्री वितरणदेखि स्वास्थ्य चेक जाँच गर्ने व्यवस्था समेत मिलाइएको भए पनि कतिपय ठाउँमा सुत्केरी, गर्भवती महिला र बालबालिकाका लागि विशेष राहत पुर्याउन कठिन भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ बैकिसिन विज्ञापन।
2: हेलो,
3: के गर्दैछौ?
2: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
3: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
2: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक, राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
4: अब रात तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि बाँकी समाचार। सरकारले हेलिकप्टर मार्फत त्रिशुली नदी उत्तर पश्चिम तर्फका नुवाकोट र रसुवाका बाढ़ी प्रभावित जनतालाई खाद्यान्न, नुन तेल लगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई प्राथमिकता दिएको छ। र स्वस्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीसँगै विपदमा परेकाको उद्धार र राहतका लागि कतार सरकारले अत्यावश्यक राहत सामग्री पठाएको छ। बाढी प्रभावित क्षेत्रको नागरिकका लागि अत्यावश्यकीय राहतजन्य सामग्री लिई आएको कतार एयरको जहाज आज अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। भोटेकोशी बाढीबाट प्रभावितको राहत पुनर्स्थापना र पुननिर्माणमा सहयोग पुर्याउने उद्देश्यले एके राठी ग्रुप र सारडा ग्रुपले संयुक्त रूपमा 1,01,00,000 सहयोग गरेको छ। एके राठी ग्रुपका निर्देशक तथा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडाले आज अर्थ मन्त्रालयमा अर्थमन्त्री डाक्टर श्रोणी मुआग्लेलाई चेक हस्तान्तरण गर्नुभएको हो। परराष्ट्र मन्त्री शिशिर खनाल र सिङ्गापुरका विदेश मन्त्री डाक्टर विभियन बालकृष्णन बीच आज टेलिफोन वार्ता भएको छ। सिङ्गापुरका विदेश मन्त्री डाक्टर बालकृष्णनले परराष्ट्र मन्त्री खनाललाई बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाउनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार खोजी उपचार तथा राहतका लागि गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा 4,00,00,000 रुपियाँ सहयोग गर्ने भएको छ। भोटेकोशी नदीमा आएको बाढीले बगाएर नवलपरासी स्थित नारायणी नदी वरपरका क्षेत्रमा पुगेको बेवारिसी शवहरू तथा मानवअङ्गको व्यवस्थापन भइरहेको छ। थप जानकारी दिँदै पश्चिम नवलपरासीबाट संवाददाता मुक्ति तिवारी।
5: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बगेर नवलपरासी स्थित नारायणी नदी आसपासका क्षेत्रमा आइपुगेका मानव शव तथा अङ्गहरूको व्यवस्थापन कार्य भइरहेको छ। नदी तटीय क्षेत्रमा फेला परेका शवहरूलाई कानूनी र स्वास्थ्य प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न थालिएको हो। जिल्ला विपद व्यवस्थापन समितिको निर्णय अनुसार सुनौल नगरपालिका वडा नम्बर 4 स्थित मूलपानी सामुदायिक वन क्षेत्रलाई शव व्यवस्थापन स्थलका रूपमा चयन गरी व्यवस्थापनको प्रक्रिया अगाडि बढाइएको छ। नारायणी नदी किनारमा विभिन्न स्थानमा फेला परेका शवहरूलाई सर्वप्रथम सदरमुकाम परासी स्थित पृथ्वी चन्द्र अस्पतालमा ल्याउने गरिएको छ। अस्पतालमा शवको पहिचान तथ्याङ्क संकलन तथा पोस्टमार्टम शव परीक्षण सम्पन्न गरिसकेपछि मात्रै अन्तिम व्यवस्थापनका लागि पठाइने गरेको प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले जानकारी दिनुभयो।
6: सुनौल नगरपालिका अन्तर्गत रहेको सामुदायिक वनमा त्यहाँ चाहिँ शव व्यवस्थापन गर्ने भन्ने चाहिँ निर्णय गरिएको छ।
5: परिचय खुल्न नसकेका शवहरूको डीएनए परीक्षण गरेर व्यवस्थापनका लागि पठाइँदै गरिएको पृथ्वीचन्द्र जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर ब्रिज यादवले जानकारी दिनुभयो। जिल्ला अस्पतालमा अहिलेसम्म 19 अङ्ग र एक शरीर गरी 20 डीएनए परीक्षण गरी व्यवस्थापनका लागि पठाइएको उहाँको भनाइ छ।
7: हिजोसम्म हाम्रो चाहिँ डीएनए परीक्षण चाहिँ 20 21 भएको रहेछन्। 21 मध्ये 19 चाहिँ अङ्ग रहेछन्, एउटा चाहिँ पूर्ण बडीको र एकजना पहिचान भएको मान्छेको।
5: सशस्त्र प्रहरी बलका 85 नेपाल प्रहरीका 80 गरी कुल 269 सुरक्षा कर्मीहरू खोज उद्धार तथा शव संकलनमा खटिएका छन्। हालसम्म बगेर भारत तर्फ गएका 4 शव र अङ्गभङ्ग भएका शव सहित 155 जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिनुभयो।
8: टोटल 155 पुग्यो। 155 4 चाहिँ हामीले इन्डियाबाट ल्यायौँ है। इन्डियाबाट 4 3 महिलाको एउटा पुरुषको ल्यायौँ। जम्मा जम्मै 45 र त्यो बढी पाठ गरी 45 हामीले
5: सुरक्षा निकायहरूले नदी किनारमा जोखिमयुक्त र पहुँच योग्य दुवै क्षेत्रमा पैदल तथा डुङ्गा मार्फत निरन्तर निगरानी गस्ती गरिरहेका छन्। फेला परेका शवहरूलाई तत्काल अस्पताल पुर्याउने र स्वास्थ्य क्षेत्र तथा स्थानीय तहसँगको समन्वयमा व्यवस्थापन गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ। हालसम्म 1 मात्रै शनाखत भएको प्रहरीले जनाएको छ। मुक्ति तिवारी, रेडियो नेपाल, पश्चिम नवलपरासी।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरानले आफू युद्धको पक्षमा नरहेको तर आफ्नो मुलुकमाथि कुनै पनि प्रकारको आक्रमण भएमा त्यसको दृढतापूर्वक प्रतिकार गर्ने इरानी राष्ट्रपति मसूद पेजेस्कियानले बताउनु भएको छ। राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा इरानले युद्ध नचाहेको स्पष्ट सन्देश यसअघि नै अन्तर्राष्ट्रिय समुदाय समक्ष पुर्याइसकेको बताउनुभयो। उहाँले इरान शान्ति र स्थिरताको पक्षमा रहेको उल्लेख गर्दै आक्रमणका घटनाप्रति भने मौन नबस्ने बताउनुभयो। इरानी राष्ट्रपति यो भनाई अमेरिकी सेनाले इरानको दक्षिणी लाराक द्वीपमा आक्रमण गरेको बताइएको घटनापछि आएको हो। बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न शुरू गर्ने उमेर केही ढिला गराउँदा उनीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने एक नयाँ अध्ययनले देखाएको छ। अस्ट्रेलियाको न्यू साउथ वेल्स विश्वविद्यालयले गरेको अध्ययन अनुसार कम उमेरमै सामाजिक सञ्जाल प्रयोग गर्न शुरू गर्ने किशोर किशोरीमा चिन्ता र अवसादका लक्षण बढी देखिने गरेका छन्। अस्ट्रेलियामा 16 वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने व्यवस्था लागू हुनु अघि गरिएको उक्त अध्ययनमा 10-15 वर्ष उमेर समूहका किशोर किशोरी र उनीहरूका एक एक जना अभिभावक सहभागी थिए। अब आर्थिक समाचार भुवन आचार्यबाट।
9: नेपाल चेम्बर अफ कमर्सले हालैको विनाशकारी बाढीका कारण उत्पन्न कठिन परिस्थितिमा संयमित र जिम्मेवार भई व्यापार गर्न उद्योगी व्यवसायहरूलाई आग्रह गरेको छ। चेम्बरले सोमबार एक विज्ञप्ति मार्फत आगामी 30, दशैं, तिहार, छठ लगायतका प्रमुख चाडपर्व नजिकै गर्दा बजारमा माग बढ्ने भएकोले आवश्यक वस्तुको नियमित आपूर्ति कायम राख्न, कृत्रिम अभाव तथा मूल्य वृद्धि नगर्न र उपभोक्ताको हितलाई प्राथमिकता दिन आग्रह गरेको छ। हालैको बाढीबाट उत्तरी रसुवागढी नाका प्रभावित हुँदा आयात निर्यात तथा वस्तु आपूर्तिमा समेत अवरोध सृजना भएको अवस्थामा चाड पर्वलाई ध्यानमा राखेर बजारलाई सहज, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ। चेम्बरले व्यावसायिक समुदायलाई वस्तुको अनावश्यक सञ्चय नगर्न, कृत्रिम अभाव सृजना नगर्न, अनुचित मूल्य वृद्धि नगर्न तथा उपभोक्ताको हितलाई उच्च प्राथमिकता दिएर व्यवसाय गर्न आग्रह गरेको छ। नेपाल चीन बीचको रसुवागढी नाका विनाशकारी बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएसँगै नेपालमा आउने माल वस्तु र कन्टेनरहरू मुस्ताङको कोरोला नाका हुँदै आउन थालेका छन्। मुस्ताङको जोमसोम स्थित सशस्त्र प्रहरीको चेक पोस्टले आइतबार साँझ 66 मालवाहक कन्टेनरको विवरण संकलन गरिएको जनाएको छ। सशस्त्र प्रहरीको जोमसोम चेक पोस्टले रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि कोरोला नाका तर्फ माल वस्तु पैठारी गर्ने कन्टेनरको संख्या वृद्धि भएको जनाएको छ। कोरोला नाका तर्फ जाँदै गरेका कन्टेनर चालक कुमार देवकोटाका अनुसार रसुवागढी नाकाबाट पैठारी गरिने माल वस्तु कोरोला नाका तर्फ डाइभर्ट भएकोले माल वस्तु ढुवानी गर्न कोरोला तर्फ जाँदै गरेको जानकारी दिनुभयो। कोरोला स्थित मुस्ताङ भन्सार कार्यालयले आर्थिक वर्ष 2082-83 आयात निर्यातबाट 6,92,00,000,000 रुपियाँ राजस्व संकलन गरेको थियो। त्यस नाकाले चालू आर्थिक वर्षको पहिलो साउन महिनामा 29 करोड रुपियाँ राजस्व संकलन गरेको जनाएको छ। विश्व खाद्य कार्यक्रमले 30 टन खाद्य सामग्री भोटेकोशी बाढी पीडित प्रभावित रसुवा र नुवाकोटका नागरिकहरूका लागि पठाएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा 30 टन भन्दा बढी खाद्य सामग्री बाढीबाट प्रभावित क्षेत्रमा पठाइएको हो। सो खाद्यान्न सवारी साधन मार्फत रसुवा र नुवाकोट तर्फ पठाएको कृषि मन्त्रीको सचिवालयले जनाएको छ। विपदबाट प्रभावित नागरिकलाई तत्काल खाद्य सहायता उपलब्ध गराउने उद्देश्यले राहत सामग्री सम्बन्धित प्रभावित क्षेत्रमा पठाएको जनाइएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से 2 अङ्कले घटेको छ। सोमबार बजारको परिसूचक 43.89 अङ्कले घटेर 2,513.42 अङ्कमा झरेको छ। सोमबार बजारमा विभिन्न कम्पनीका 93,22,185 सेयरहरू 3,64,86,09,000 रुपियाँमा किनबेच भएका छन्। सोमबार बजारमा 13 उपसमूह मध्ये एउटा समूहको सेयरको मूल्य बढेको छ भने 12 उपसमूहको सेयरको मूल्य घटेको छ। सोमबार 21 कम्पनीको सेयर मूल्य बढ्यो भने 253 कम्पनीको सेयर मूल्य घटेर कारोबार भयो।
0: अब खेल समाचार अजय बमबाट।
10: नेपालले एसिसी प्रिमियर कपमा विजय सुरुवात गरेको छ। सोमबार मलेसियाको बाङ्गीमा नेपालले बहरायनलाई 7 विकेटले हरायो। टस हारेर सुरुमा ब्याटिङ गरेको बहरायनले 36.2 ओभरमा अल आउट हुँदा 88 रन मात्र बनाउन सक्यो। प्रत्युत्तरमा नेपालले 21 ओभरमा 3 विकेट गुमाउँदै जित निकालेको हो। नेपालको जितमा कप्तान सन्दीप लामिछाने सर्वाधिक 5 विकेट लिए। अर्का स्पिनर ललित नारायण राजवंशीले 3 विकेट लिए। करण केसीले 2 विकेट हात पारे। ओपनर अर्जुन कुमारले अवजित 36 रन बनाएका थिए। पूर्व कप्तान रोहित कुमार पौडेलले 19 रन जोडे। ओपनर मोहम्मद आसिफ शेखले 18 र कमब्याक गरेका देव खनालले 10 रनको योगदान दिए। आशा गरिएका ईशान पाण्डे भने 1 रनमा रन आउट भए। सन्दीप लामिछानेको कप्तानीमा नेपालले दोस्रो पटक एसिया कप खेल्ने योजना बनाएको छ। सन् 2023 नेपालले युएलाई हराउँदै एसिया कप खेलेको थियो। त्यति बेला रोहित कुमार पौडेलको कप्तानीमा नेपालले भारत र पाकिस्तानसँग खेल्दा सर्वत्र चर्चा भएको थियो। सन् 2015 भने नेपाल पुनः युएसँगै फाइनलमा पराजित हुँदा दोस्रो पटक एसिया कप खेल्न असफल भयो। यसपटक मलेसियामा 10 टिमबाट उत्कृष्ट एकमा पर्दै एसिया कप खेल्ने अवसर नेपाललाई रहेको छ। एसिसी प्रिमियर कपको समूहमा नेपाल सहित हङकङ, आयोजक मलेसिया, बहरायन र साउदी अरेबिया छन्। समूहमा युएई, ओमन, कुवेत, कतार र सिङ्गापुर छन्। अब नेपालले दोस्रो खेल भदौ 18 गते, मलेसिया तेस्रो खेल भदौ 21 गते साउदी अरेबिया र अन्तिम खेल भदौ 23 हङकङसँग खेल्ने तालिका छ। एसिया कप सन् 2027 बङ्गलादेशमा हुनेछ। सर्वाधिक च्याम्पियन भारत र श्रीलङ्का सहित आयोजक बङ्गलादेश, पाकिस्तान र अफगानिस्तान सहभागी रहनेछन्। भारतले अहिलेसम्म 9, श्रीलङ्काले 6 र पाकिस्तानले 2 पटक एसिया कप जितेका छन्। रसुवाको भोटिकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि नेपाल भलिबल लिग एनबीएलले सहयोग गर्ने भएको छ। एनबीएलको पहिलो दिन भदौ 19 गते हुने खेलको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने आयोजकले जनाएको छ।
0: अब मौसम। आज राति कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। मध्य प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी, बागमती प्रदेशको हिमाली, पहाड़ी र तराई भूभाग तथा गण्डकी देशको हिमाली पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकार बाढ़ी प्रभावितहरूको खोज, उद्धार र राहत व्यवस्थापनमा दृढ़ रहेको प्रधानमन्त्री वालेन्द्र शाहको भनाई। बाढ़ीबाट भएको क्षतिबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल। बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 11,379 जनाको उद्धार। बाढ़ीका कारण रसुवामा अवरुद्ध विद्युत सेवा पुनः सुचारू र क्षेत्रीय तनाव नबढाउन अमेरिकालाई इरानको चेतावनी। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछन्। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छन्। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-496-374-95510-61-356
1: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिंग र होस्टिंग सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाणपत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग, टाइपिंग र प्रिन्टिंग तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
0: माडी फ्लेक्स एन्ड कम्प्युटर्स, बसन्तपुर बजार माडी, फोन 056-50-10-60।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
1: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, CMC अगाडि, भरतपुर 10 चितवन। फोन 056-518-853-518-953।

नमस्कार। माटीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। भोटेकोसीमा आएको बाढीबाट प्रभावित तथा घाइतेहरूको उपचारमा आवश्यक रगतको अभाव हुन नदिन माडीको बसन्तपुरमा आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा 81 जनाले रक्तदान गरेका छन्। कार्यक्रममा रक्तदान गर्ने 81 जना मध्ये 50 जना पुरुष र 31 जना महिला रहेका छन्। यस्तै 23 जनाले पहिलो पटक रक्तदान गरेको आयोजकले जनाएको छ। रक्तदान गरौ जीवन बचाऊ भन्ने सन्देश सहित विश्व रक्तदाता संगठन चितवनको आयोजनामा बसन्तपुर स्थित खुला मञ्चमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। संगठनका सदस्य डोलनाथ आचार्यको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठाकुर ढकालले ढकालको प्रमुख आतिथ्य र माडीनगर प्रमुख तारा कुमारी काजी महतोको विशिष्ट आतिथ्य रहेको थियो। ढकाल र महतोले कार्यक्रमका प्रथम रक्तदाता स्वदेश एफएमका अध्यक्ष तथा नेपाल खुल्ला विश्वविद्यालय ललितपुरका अध्यापक देवनारायण शाहलाई रगत ब्याग हस्तान्तरण गरी कार्यक्रम समुद्घाटन गर्नुभएको थियो। कार्यक्रममा थारू कल्याणकारी सभा क्षेत्र नम्बर 1 माडी, नेपाल रेडक्रस सोसाइटी माडी लगायत लायन्स क्लब अफ माडी, इको, बसन्तपुर युनाइटेड क्लब तथा लिबर्टी क्लब बरुवा सहायकका रूपमा सहभागी थिए। भोटेकोसी बाढीका कारण ठूलो संख्यामा नागरिक प्रभावित तथा घाइते भएपछि उपचारका लागि रगतको माग बढेको अवस्थामा आयोजित रक्तदान कार्यक्रमले आवश्यक रगत संकलनमा सहयोग पुगेको आयोजकले जनाएको छ। रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी बहुद्देश्य सहकारी संस्था लिमिटेड बसन्तपुरले 71,100 रुपियाँ सहयोग गरेको छ। सहकारी सञ्चालक समितिको तर्फबाट 11,000 रुपियाँ, कर्मचारी परिवारको तर्फबाट 9,000 रुपियाँ र संस्थामा रहेको सदस्य राहत कोषबाट 51,100 रुपियाँ गरी कुल 71,100 रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको सहकारीका अध्यक्ष मानबहादुर विष्टले बताउनुभयो। रकम सहयोगसँगै सहकारीले बाढीमा परि ज्यान गुमाउने प्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ। विपदको यस घडीमा गरिएको सहयोगले पीडित परिवारको राहत तथा पुनर्स्थापनमा केही भए पनि योगदान पुग्ने विश्वास लिएको कार्यको ऋण उपसमिति संयोजक रामेश्वर चौधरीले बताउनुभयो। पालिकाका नगर प्रमुख तारा कुमारी काजी महतोले आफ्नो 50 औं जन्मदिनको अवसरमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु 15,555 सहयोग गर्नुभएको छ। जन्मदिनको खुसीलाई सामाजिक सेवासँग जोड्ने उद्देश्यले नगर प्रमुख महतोले उक्त रकम सहयोग गरेको बताउनुभयो। उहाँले आफ्नो सानो सहयोगबाट विपदमा परेका दाजुभाइ तथा दिदीबहिनीहरूको दुःखमा केही राहत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। जन्मदिनको शुभकामना, माया, आशीर्वाद तथा शुभेच्छा व्यक्त गर्ने सम्पूर्ण परिवारजन, आफन्त, साथीभाइ र शुभेच्छुकप्रति उहाँले आभार व्यक्त गर्नुभएको छ। भुरी गाउँपालिकाले भाद्र 10 गते भुटेकोसीमा आएको बाढीबाट प्रभावित बाढी पीडितका लागि रु 11,00,000 सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिको 1 महिनाको तलब तथा भत्ता र गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट रकम जुटाएर बाढी पीडितलाई रु 11,00,000 रुपियाँ सहयोग गर्ने निर्णय गरेको हो। यसै गरी ढोरी गाउँपालिकाका सम्पूर्ण कर्मचारीबाट संघीय सरकारको निर्णय अनुसार तोकिएको रकम बाढी पीडितका लागि सहयोग गर्ने निर्णय समेत भएको बैठकले जनाएको छ। बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग रकम सहयोग उपलब्ध गराउन गाउँपालिकाले अन्य स्रोतबाट समेत सहयोग जुटाउने जनाएको छ। गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले आवश्यकता अनुसार इच्छुक व्यक्ति तथा सहयोगी संस्थाबाट समेत सहयोग संकलन गरी पीडितलाई सकेसम्म सहयोग गर्ने गाउँपालिकाको प्रयास रहेको बताउनु भएको हो। माडी युवा भजन समितिलाई चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति मार्फत करिब माडी युवा भजन समितिलाई चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति मार्फत करिब

22,050 रुपियाँ सहयोग गरेको छ। समूहका सदस्यहरूले तीजको दर खाने कार्यक्रमका लागि छुट्याइएको खर्चमा कटौती गरी उक्त रकम बाढी पीड़ितको सहयोगका लागि प्रदान गरेका हुन्। आफ्नो खुसीका लागि गरिने खर्च केही घटाएर विपदमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले सदस्यहरूले सहयोग रकम जुटाएका हुन्। यसै बीच माडी सात किर्तनपुर बिलसारे टोल विकास संस्था र दीपज्योति आमा समूहले पनि 25,540 रुपियाँ आर्थिक सहयोग गरेका छन्। उक्त रकम सोमबार ग्लोबल आईएमई बैंक मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको टोल बेलसारे टोल विकास संस्थाका सचिव राम अर्यालले जानकारी दिनुभयो। सहयोग रकम मध्ये माडी सात निवासी 83 वर्ष ज्येष्ठ नागरिक नारायण दत्त सापकोटाले आफ्नो वृद्ध भत्ताबाट 3,510 रुपियाँ प्रदान गर्नुभएको छ। पानी तथा विपदबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले वृद्ध भत्ताको रकमबाट सहयोग गरेको बताउनुभयो। र सुवाकोटी कोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि चितौरको बाढी स्थित माडी युवा भजन समितिले 15,555 रुपियाँ आर्थिक सहयोग गरेको छ। समितिले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो। यसबाहेक समूहले बाढीबाट प्रभावित नागरिकको शीघ्र राहत उद्धार तथा पुनर्स्थापनाको कामना गर्दै सो विपदबाट प्रभावित परिवारप्रति सहानुभूति समेत व्यक्त गरेको छ। धार्मिक तथा सांस्कृतिक जागरणको उद्देश्य सहित सो समितिले नियमित कालीन भजन कीर्तन अभियान सञ्चालन गर्दै आएको छ। अभियानले धार्मिक भजन अभियान सँगसँगै सामाजिक सेवाको क्षेत्रमा समेत काम गर्ने उद्देश्य सहित सहयोग गरेको समूहका सक्रिय अभियन्ता सुलभ बन्धु पोखरेलले जनाउनुभयो। पालिकामा गाई भैँसीमा लाग्ने खोरेत रोग नियन्त्रणका लागि निशुल्क खोप अभियान जारी रहेको छ। नगरपालिकाले भदौ 13 गते सुरु गरेको अभियान सञ्चालन विगत 3 दिनदेखि जारी रहेको हो। माडी नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको समन्वय तथा पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा सञ्चालित सो अभियान अन्तर्गत नगरपालिकाबाट 9 वटा वडामा रहेका गाई तथा भैँसीलाई खोरेत रोग विरुद्ध खोप लगाइँदैछ। अभियान केही सातासम्म निरन्तर सञ्चालन हुने जनाइएको छ। अभियानका क्रममा प्राविधिक तथा खोपकर्ता सम्बन्धित ओडामा पुगेर पशुहरूलाई खोप लगाउनेछन्। खोरेत रोग गाई भैँसी लगायत खुरफुट्टा पशुमा तीव्र रूपमा फैलिन सक्ने संक्रामक रोग भएकाले यसको रोकथामका लागि खोप अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। माडीको बगैस्थित गोविन्देश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा एक दिने प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। थुरा सामुदायिक होमस्टेको सभाहालमा आइतबार सम्पन्न सो कार्यक्रममा एन्जल फाउन्डेसनका तर्फबाट सहभागीहरूलाई प्राथमिक उपचारका आधारभूत विधि आकस्मिक अवस्थामा अप्नाउनु पर्ने सावधानी तथा गुप्त रोग सम्बन्धी जानकारी र बस्ने उपायबारे जानकारी गराइएको हो। गोविन्देश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष श्याम दुराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी नौका वडा अध्यक्ष घनश्याम दवाडी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा वन उपभोक्ता समूहका पदाधिकारी सदस्य तथा स्थानीय उपभोक्ताहरूको सहभागिता रहेको थियो। सुवाको भुटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि माडी चितौन एकता समाज रोमनियाले आर्थिक सहयोग गरेको छ। समाजमा आबद्ध सदस्य तथा शुभेच्छुकहरूको व्यक्तिगत एवं संस्थागत पहलमा संकलित रू 50,844 प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समाजले जनाएको हो। गत भदौ 10 गते रसुवाको भुटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि विपदको समयमा सहयोग गर्नु सामाजिक तथा मानवीय दायित्व भएको भन्दै सहयोग रकम सङ्कलन गरिएको समाजले जनाएको छ। आफ्नो पसिनाको कमाईबाट सहयोग गर्ने सम्पूर्ण दाताहरूप्रति समाजले धन्यवाद समेत व्यक्त गरेको छ। माडीको पर्वमा कृष्ण जन्माष्टमी पर्वको दिन सुरु भई तीज पर्वको दिनमा फाइनल स्पर्धा हुने गरी 31 स्टार कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। प्रतियोगिताको आयोजनाबारे सोमबार साँझ खेल सञ्चालन स्थल बरुवामा एक पत्रकार सम्मेलन मार्फत जानकारी दिनुका साथै ट्राई सिट समेत सार्वजनिक भएको छ। स्टार स्पोर्ट्स युवा क्लब माडी एक बरुवा बजारको आयोजनामा बरुवा स्थित स्टार फुटबल चौरमा भदौ 19 गते कृष्ण जन्माष्टमी पर्वका दिन उद्घाटन भई 29 गते हरितालिका तीजको दिनसम्म सञ्चालन हुने गरी सो खुल्ला नक फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो। विगत 2052 सालदेखि निरन्तर सञ्चालन हुँदै आएको नेपालकै पुरानो मध्येको सो प्रतियोगिताको समुद्घाटन खेलमा माडीको बसन्तपुर युनाइटेड क्लब र भरतपुर स्थित नारायणी मोटर्स युनिक फुटबल क्लब भिड्नेछन्। प्रतियोगितामा माडीका 3 सहित विभिन्न क्षेत्रका 10 वटा टोली सहभागी रहने जनाइएको छ। रसुवाको भुटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढीबाट देशै शोकमा रहेको अवस्थामा हरेक खेलमा शोक प्रकट र मौन धारण गरिने क्लबका प्रेरणा समेत रहनुभएका माडी एक अमित लामाले जनाउनुभयो। हाल खेल सञ्चालनको तयारी तीव्र पारिएको छ।
गत बुधबार बुटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटको बिदुर गाउँपालिकामा जनधनको ठूलो क्षति भएको छ। नगरपालिका अन्तर्गत प्रभावित क्षेत्रमा अवस्था निकै कष्टकर छ भने नागरिकहरू अझै पनि

सामान्य अवस्थामा फर्कन सकेका छैनन्। नगरपालिकाका उपमेयर प्रभाव बोगटीका अनुसार धेरै नागरिक आफ्नो थाथलोबाट विस्थापित भएका छन्। विस्थापितहरूका लागि नगरपालिकाले विभिन्न पञ्चस्थानमा होल्डिङ सेन्टर पनि स्थापना गरी सामूहिक रूपमा खाना र बस्ने व्यवस्था मिलाएको छ। नगरपालिकाभित्रका 311 जना नागरिक बेपत्ता रहेका छन्। उक्त ओडामा 538 वटा घर बाढीले पूर्ण रूपमा ध्वस्त पारेको छ। दस गते रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीबाट भएको समग्र क्षतिको विवरण संकलनको काम अन्तिम चरणमा पुगेको छ। रसुवा बाढी प्रति कार्य सम्बन्धी परिचालन समिति अन्तर्गत ऱ्यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट टिमका संयोजक अर्जुन भण्डारीका अनुसार मानवीय सहित भौतिक क्षतिको विवरण संकलन गरी कार्य भइरहेकाले केही दिनभित्रै प्रतिवेदन तयार हुनेछ। बाढीबाट भएको मानवीय सहित भौतिक क्षतिको डाटा संकलन भइरहेको छ। अविरल वर्षापछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको पनि अभाव र अमूल्य वृद्धि हुन नदिन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाउने भएको छ। विभागले मंगलबारदेखि काठमाडौँ उपत्यकामा 10 वटा विशेष टोली परिचालन गरी अनुगमनलाई व्यापक बनाउन लागेको हो। बाढी पहिरोको भीषण चपेटामा परेको रसुवाको उत्तरी क्षेत्रमा अवस्थित आमा छोदिङमो गाउँपालिका हाल देशका अन्य भूभागबाट पूर्ण रूपमा विच्छेद हुन पुगेको छ। भोटेकोशी र लन्दे खोलामा आएको अप्रत्याशित विनाशकारी बाढी तथा पहिरोका कारण उक्त क्षेत्रको जनजीवन निकै नै कष्टकर बनेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष बसुङ तामाङका अनुसार बाढीले त्यहाँका सडक सञ्जाल पैदल मार्ग र झोलुङ्गे पुलहरू समेत बगाइदिएपछि सम्पूर्ण गाउँपालिकालाई अघोषित नाकाबन्दीको अवस्थामा पुगेको छ। बाढीकै कारण रसुवाको कालिका गाउँपालिकाको जनजीवन पनि कष्टकर बनेको छ। गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले गाउँपालिकाको अवस्था कष्टकर रहेको भन्दै संघ सरकारसँग सोचे अनुसार समन्वय हुन नसकेको गुनासो गर्नुभएको छ। गाउँपालिकाको वडा नम्बर 1 बाढीले नराम्ररी क्षति पुर्याएको छ। अध्यक्ष देवकोटाका अनुसार गाउँपालिकाभित्रका मात्रै करिब 200 जना व्यक्तिहरू बेपत्ता भएका छन्। उनका अनुसार बेपत्ताहरू अझै बढ्न सक्नेछन्। यकिन तथ्याङ्क आउन अझै केही दिन लाग्ने भएकाले सो संख्या बढ्न सक्ने उहाँको भनाइ छ। बाढीका कारण यति बेला हजारौँ मानिस बेपत्ता छन्। करिब 1000 जनाको त सबै फेला परिसकेको छ। यसरी बाढीमा पर्ने मध्ये धेरै कर्मचारी तथा श्रमिकहरू रहेका छन्। हाइड्रो पावर, सडक यातायात श्रमिक, ट्रेकिङ कम्पनी, ट्राभल एजेन्सी, ढुवानी सेवा प्रदायक लगायतका विभिन्न क्षेत्रका श्रमिक उक्त क्षेत्रमा हराइरहेका छन्। अहिले निजी क्षेत्रका सबै संस्थाका कर्मचारीका लागि सामाजिक सुरक्षा कोष खुल्ला छ। तर बेपत्ता सूचीमा भएका मध्ये मुस्किलले 4 कम्पनीका करिब 50 जना श्रमिक मात्रै सामाजिक सुरक्षा कोषमा आबद्ध भएको पाइएको छ। नेपाली स्थित अमेरिकी दूतावासले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकहरूका लागि नयाँ ट्राभल एडभाइजरी जारी गरेको छ। दूतावासले नेपालको समग्र सुरक्षा अवस्थालाई दोस्रो तहमा राख्दै थप सावधानी अपनाउन आग्रह गरेको छ। विशेष गरी रसुवा जिल्लाको बाढी प्रभावित क्षेत्रमा भने चौथो तहका कडा चेतावनी दिँदै ती क्षेत्रमा भ्रमण नगर्न निर्देशन दिएको छ। दूतावासले रसुवा जिल्लाको रसुवागुडी टिमुरे स्याप्रो विशेष क्षेत्र र नेपाल चीन सीमानाकामा जुनसुकै कारण पनि भ्रमण नगर्न आफ्ना नागरिकलाई सचेत गराएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीका कारण बेपत्ता भएकाहरूको यकिन तथ्याङ्क अझै स्पष्ट नभएको जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले विपदबाट बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न कठिन रहेको बताउनुभयो। हाल स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्ज तथा हाइड्रो आयोजनाका सम्बन्धित निकायबाट विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिनुभयो। बाढीमा बगेर नारायणी नदी हुँदै नवलप्रासी पश्चिमी आइपुगेका सबको व्यवस्थापन सुरु गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको निर्णयपछि सुनोल नगरपालिका 4 स्थित मूलपानी सामुदायिक वनको कोरोना डाँडामा सब व्यवस्थापन थालिएको हो। नवलप्रासी पश्चिमका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले आवश्यक मापदण्ड पूरा गरी सब व्यवस्थापनको काम भइरहेको जनाउनुभयो। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-7053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: भोलि घटा पत्थर जाने हो।
1: अब को जान्छ त्यो टाढा? तलाई थाहा छैन नयाँ मिल खुलेको, नजिक पनि छिटो पनि, सबैजना उतै जाने भने हा, म पनि जाने हो। तेरो पो
0: है नकरा।

0: उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रस रङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।

0: के
1: भनम खै हे।

0: केटाले फकाउन नसकेको छ है।
1: गाउँदिनु म।

राम्रो मान्छे

0: मनुष्य शास्त्र अर्थात श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुता पण्डित रामभक्त अधिकारी
2: गीताको पूर्ववर्षसँग महाभारतको आधारमा आधारित रहेको कुराहरू जानकारी गराउँछु। त्यही दिनको कुरा हो, धर्मक्षेत्र कुरुक्षेत्रमा युद्धको तयारी हुनुभन्दा पहिला यसको पूर्व प्रसङ्ग यस्तो रहेको छ। दुर्योधन महाराजले एउटा ठुलो विशाल सभा आयोजना गर्नुभएको थियो। उहाँको सभा हल यस्तो विभिन्न प्रकारको आयोजना गरेर त्यो भवन बनेको थियो। महाराज आउँदा उहाँलाई दृष्टिभ्रम भयो। दुर्योधन महाराज दृष्टिभ्रमको कारणले गरिकन जब सभा हलमा प्रवेश गर्दा लकपक गर्नुभएको थियो। आदरणीय व्यक्तित्वहरू जो आसनमा आसीन भइसकेका थिए सम्पूर्णले उहाँलाई दृष्टिभ्रम भएको देखेर पनि धैर्यका साथ पस्नुभएको थियो। तर द्रौपदी महारानीले धैर्यता गर्न नसकेर हाँसिदिनुभयो। जब द्रौपदी हाँस्नु भएको थियो दुर्योधन महाराजले द्रौपदीतिर हेरेर उमला ठहराउनुभयो, पख्तलाई भन्नुभयो। अब यस दिनको सभाका विषयवस्तुहरू त्यहाँ प्रस्तुत भए, निर्णय हुनुपर्ने निर्णय भए, सभा उठ्यो। उठिसकेपछि दुर्योधन महाराजलाई द्रौपदी प्रतिको जुन अपहेलना गरेको सम्झनु भएको थियो त्यो द्रौपदीप्रति उहाँले प्रतिशोध लिने भावना लिएर निस्कनुभयो। केही समयपछि फेरि दुर्योधन महाराजले अर्को सभा बोलाउनु भयो। त्यो सभामा पनि धेरै आदरणीय व्यक्तित्वहरू आउनुभएको थियो। गुरुहरू, आचार्यहरू अनि आदरणीय व्यक्तित्वहरू, पितामह इत्यादि गरिएका सम्पूर्ण मान्यजनहरूको सभामा दुर्योधनले द्रौपदीलाई बेइज्जत गर्ने प्रोग्राम गरेको रहेछ। द्रौपदी महारानीलाई सभामा नदेखिसकेपछि सभामा बोलाउनको लागि दुशासनलाई उहाँको भाइलाई पठाउनु भयो। द्रौपदी महारानी सूर्यको दर्शन पनि नगरिकन अन्तरकोठामा आराम गरेर बस्नुभएको थियो। उहाँलाई ऋतु धर्म भएको हुनाले उहाँले त्यो नियममा बस्नुभएको अवस्था रहेछ। महारानीले म सभामा जानुहुन्न, मेरा आदरणीय व्यक्तित्वहरू त्यहाँ छन्, गुरु हुनुहुन्छ, ससुराहरू हुनुहुन्छ, मेरा मालिकहरू श्रीमानहरू हुनुहुन्छ, म त्यो सभामा जान मिल्दैन अहिले भनेर अनि जान मान्नु भएन। अब यही समाचार लिएर फेरि दुशासन उहाँ सभामा पुगे। दुर्योधनले जसरी पनि त्यसलाई तानेर घिच्याएर कसरी हुन्छ यहाँ लिएर आइयो भनिकन फेरि आदेश भएपछि अनि द्रौपदी महारानीलाई हातपात भयो, लछार पछार भयो। यस्तो किसिमले एउटा महिलालाई अवमान गर्दै गर्दै सहरमा लिएर हिँडेको देखेर सारा सहरवासीहरू अत्यन्त पीडित भएर त्यहाँ पछि लागेर गए। गइसकेपछि सभा हलमा धेरै धेरै आदरणीय व्यक्तित्वको अगाडि महारानीलाई बेइज्जत गर्नको लागि उनको शरीरमा रहेका वस्त्रहरू तानेर अथवा सारीलाई च्यातेर तानेर फालेर मलाई नङ्गा बनाउने प्रोग्राम थियो। यही प्रोग्राममा जब त्यहाँ काम सुरु भयो यस्तो हुँदा त्यहाँ आदरणीय व्यक्तित्वहरू हजुरबाबाहरू हुनुहुन्थ्यो, भीष्म पितामह नै हुनुहुन्थ्यो, गुरु द्रोणाचार्य, कृपाचार्य आदि गरिएकाले पनि यो एउटा छोरी मान्छे प्रति भएको अनादरको उहाँहरूले पनि त्यसको विपरीतमा बोल्न सक्नु भएन। दुर्योधनको अगाडि आफ्ना श्रीमान धर्म युधिष्ठिर महाराज, भीमसेन, अर्जुन, नकुल, सहदेव यी पनि कम थिएनन्, यी पनि बहादुर थिए। तैपनि उनीहरू पनि समीर्तिमित भएर यो दृश्यलाई हेरेर मात्रै बसे, कोही चाहिँ घुसेमिन डोलाएर बसे। यो अवस्था देखिसकेपछि मेरो अब यो सभामा जति उपस्थित छन् यिनीहरूबाट मेरो कल्याण हुँदैन, मलाई सहायता हुँदैन भन्ने यस्तो विचार गरिसकेपछि उहाँले द्रौपदीले भगवान् श्रीकृष्णलाई सम्झनुभयो, हे वैकुण्ठनाथ परमात्मा, हे श्रीकृष्ण, मलाई आपत्ति पर्यो, यो आपत्तिबाट मलाई जोगाइदिनुहोस्, बचाइदिनुहोस् भनिकन यसरी बिन्ती गर्नुभयो। बिन्ती गरिसकेपछि परमात्मा त हृदयवासी नै हुनुहुन्थ्यो, तैपनि द्रौपदीले वैकुण्ठवासी हे वैकुण्ठनाथ भनिसकेपछि भगवान्लाई वैकुण्ठ पुग्नु पर्यो। उहाँबाट तत्कालै फेरि अनि परमात्मा श्रीकृष्ण एउटा सारीको रूपमा आएर सारी बनिदिनुभयो। अलौकिक काम जसले गर्न सक्छ उसलाई भगवान् भनिन्छ। अनि त्यस्तरी वस्त्र सारी भएर उहाँले जति त्यो सारी ताने पनि नसकिने भयो, सारीको थुप्रो लगाइसक्यो तर सारी सकिँदैन, द्रौपदी नङ्गा हुन्नन्। यस्तो अवस्था भएपछि अनि दुशासन पनि थाकेर सारी तान्न छोडेर ऊ पनि पलायन भयो। यो अवस्थामा भगवान् श्रीकृष्णले उहाँलाई रक्षा गरिदिनुभयो। यस्तो रक्षा पाइसकेपछि त्यो सभा समापन भयो। अब यहाँबाट महाभारतको बीजारोपण भएको शास्त्रमा उल्लेख भएको पाइन्छ। यो बीजारोपण कसरी भयो भन्दा एकजना छोरी मान्छेले एउटा ठुलो सभा हलमा अट्टहास गरेर अनि हाँसिदिँदाखेरिमा यो महाभारतको बीजारोपण भएको शास्त्राकारहरूले मान्दछन्। कलको बिउ र आगको बिउ धेरै चाहिँदैन भन्ने उक्ति अनुसार कलको बिउ त्यहाँबाट रोपियो, दुर्योधन र पाँच पाण्डवहरूको बिचमा कलह सुरु भयो। यही कलहमा विभिन्न किसिमका कार्यक्रमहरू त्यहाँ रचना गरियो, त्यहाँ विभिन्न प्रकारका पात्रहरू त्यहाँ जुटे एवं रेत हुँदै हुँदै जाँदा अब राजाहरूको धर्म द्युत क्रीडा अथवा जुवा खेल्ने, पासा खेल्ने यो राजाहरूको क्रियाकलापभित्र पर्ने एउटा विषय भएको हुँदा त्यही कुराको आयोजना त्यहाँ भयो। अब केही दिनपछि त्यो भइसकेपछि द्युत क्रीडामा विभिन्न किसिमका छलकारीहरूले युधिष्ठिर महाराज एउटा शान्त पुरुषको कार्यक्रममा अनेक प्रकारका जुत्ता कार्यक्रमहरू त्यहाँ प्रस्तुत भए। उहाँ सोझो सिधा हुनुहुन्थ्यो युधिष्ठिर महाराज, अनि त्यहाँ त्यो कार्यकलाप सञ्चालन गर्ने कौटिल्यहरू थिए, तिनीहरूले जति पासा हान्नुहुन्छ त्यति हार्नुभयो, दुर्योधनले जित्यो भन्ने यस्तै किसिमका कुराहरू गर्दै गर्दै युधिष्ठिर महाराजलाई नङ्गा बनाए, व्यवहारले सम्पत्तिले नङ्गा बनाए, सकिदिए। पाँच पाण्डवको सम्पत्ति सम्पूर्ण सकिसकेपछि अनि द्रौपदी महारानीलाई थाप भने, द्रौपदी महारानीलाई थाप भनेपछि अनि त्यो पनि जित्यौँ भने भनिसकेपछि अब त्यहाँ त ठुलो एउटा वज्रपात भयो। त्यो भइसकेपछि द्रौपदीले आफ्नो विचार व्यक्त गर्नुभयो, अनि विचार गर्न व्यक्त गरेर पनि त्यहाँ लाग्ने कुरो थिएन, त्यहाँ कौटिल्य मान्छेहरू थिए। यसपछि फेरि दोस्रो पटक दिउँसो क्रीडाको सुरु भयो, त्यो दोस्रो पटकमा पनि त्यस्तै छलकारी कार्यक्रम त्यहाँ भएको हुँदा उनीहरू पाँच पाण्डवहरू वनवास जाने अनि गुप्तवास बस्ने यस्ता किसिमका क्रियाकलापहरू त्यहाँ भए, भएपछि त्यो क्रियाकलाप अनुसार आफ्नो वाक्य पुरा गर्नको लागि इमान्दारिताका साथ पाँच पाण्डवहरू आफ्नो राज्य छोडेर वनवासतिर जानुपर्ने कार्यक्रम त्यहाँ उपस्थित भएर उनीहरूले स्वीकार गरे। यो मोक्षशास्त्रको सुरुवातमा म यहाँसम्म प्रस्तुत गरेर म आजको विश्राम लिन्छु। जयतु संस्कृतम्।
3: देश दुनिया अनि स्थानीय खबर अब कोही हुनुपर्ने छैन बेखबर। स्वदेश एफएम 93.2 MHz झिसमिसे बिहानदेखि राति अबेरसम्म खबरै खबर, खबरै खबर, खबरै खबर।
4: बिहानै 5:30 बजे राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाको सङ्गालो नेपाली।

0: आज विक्रम सम्वत 2083 साल भदौ 16 गते मंगलबार भदौ कृष्ण पक्ष चौथे 1 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: जल विद्युत आयोजनाका 900 जना 5 दिनदेखि सम्पर्क विहीन। बाढीबाट 17,000 बालबालिका प्रभावित। राहत तथा उद्धारमा सरकार व्यस्त देखे पनि पीड़ितसम्म देखिएन सरकार। पोहोरको प्रतिवेदन थन्किँदा ठूलो क्षति। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण दैनिकमा छापिएको सीमा सुरक्षा र सूचना आदान प्रदानमा सहकार्य बढाउने सहमति शीर्षकको शुभ समाचार।
0: भारत नेपालबीच सीमा सुरक्षा सुरक्षा निकायको समन्वय सूचना आदान प्रदान अपराध तथा तस्करी नियन्त्रण र विपद व्यवस्थापनमा सहकार्य थप मजबूत बनाउने सहमति भएको छ। भारतको पिथौरागढ स्थित जिल्ला कार्यालय सभागारमा सोमबार सम्पन्न भारत नेपाल समन्वय बैठकमा सीमावर्ती क्षेत्रको सुरक्षा तथा दुई देशबीचको आपसी समन्वय प्रभावकारी बनाउने विषयमा छलफल भएको हो। बैठकमा भारतका तर्फबाट पिथौरागढ जिल्ला प्रशासन तथा नेपालका सीमावर्ती जिल्ला बैतडी र दार्चुलाका प्रशासनिक अधिकारी सहभागी थिए। बैठकमा भारतका तर्फबाट पिथौरागढका जिल्ला अधिकारी आशिष भट्टगाईले सीमा सुरक्षा तथा आपसी समन्वयसँग सम्बन्धित विषय प्रस्तुत गरेका थिए। नेपालका तर्फबाट बैतडीकी प्रमुख जिल्ला अधिकारी मीना अर्याल र दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज पौडेलले सीमावर्ती क्षेत्रमा देखिएका समस्या चुनौती तथा सहकार्यका विषयमा धारणा राखेका थिए। बैठकमा सीमा क्षेत्रमा खटिएका सुरक्षा निकाय स्थानीय प्रहरी भारतीय सशस्त्र सीमा बल एसएसबी भन्सार तथा अन्य सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्ने सहमति भएको हो।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो। बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज त एकाएक शाकाहारी भइस रे कमजोर होला है कमजोर।
6: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
5: जे पाए त्यही खालास अनि रोगले समात्ला।
6: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
5: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो हो नेपाली रेडियो।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। जल विद्युत आयोजनाका 900 जना 6 दिनदेखि सम्पर्क विहीन। आयोजनाको भूमिगत विद्युत गृहभित्र उद्धार टोली पुग्न सकिन बाहिर परिवार छटपटाउँदै शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। मोबाइलको स्क्रिनमा आँखा गाडेर बसेकी मिठु खड्काले कतिपटक फोन डायल गरिन् उसलाई नै सम्झना छैन। निर्माणाधीन 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली 1 जल विद्युत आयोजनामा 2 वर्षदेखि काम गर्ने उनका श्रीमान कमल खड्कासँग बाढी आउनु अघि बिहान 8:30 बजेतिर अन्तिम पटक भिडियो कल भएको थियो। भोटेपछि बाढीले मचाएको वितण्डाबारे उनले 10:30 बजे मात्र थाहा पाइन्। लगत्तै कमललाई फोन गर्दा स्विच अफ थियो र शुरू भयो एउटा अन्तहीन प्रतीक्षा। मोबाइल हेर्दा हेर्दै आँखा टट्टाइसकेको छ। गौरी शङ्कर 2 जुगु दोलखाका खड्का भन्छन्। हराएकाको सूचीमा नाम आउँदैन भेटेकाको सूचीमा पर्दैन मेरो संसार नै हराए जस्तो भएको छ। भोटेकोसी बाढीले सुरुङ भूमिगत विद्युत गृहभित्र र आयोजना क्षेत्रमा कार्यरत सयौं श्रमिक तथा प्राविधिक सम्पर्क विहीन भएपछि उनीहरूका परिवार यति बेला एउटा खबरको खोजीमा छन्। जीवित छन् कि छैनन् थाहा छैन। उनले बताएकी छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानका अनुसार 11 जल विद्युत आयोजनामा 894 जना अझै सम्पर्कविहीन छन्। ती आयोजनामा कार्यरत कर्मचारी तथा श्रमिकहरू सुरुङभित्र फसेका छन् कि बाढीले बगाएर बेपत्ता बनाएको छ भन्ने यकिन विवरण कसैसँग छैन। सम्पर्कविहीन भएका परिवारजनले अन्तिम आशाका रूपमा सुरुङभित्र खोजी गर्नुपर्ने दबाव बढ़ाइरहेका छन्। आयोजनाको भूमिगत विद्युत गृहभित्र उद्धार टोली पुग्न सकेको छैन। बाहिर भने परिवारहरू छटपटाइरहेका छन्। जल विद्युत आयोजनामा 900 जना 6 दिनदेखि सम्पर्क विहीन रहेका छन्।
0: भोटेकोशी महाविपत्ति 939 को शव भेटियो, 3925 अझै बेपत्ता शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। रसुवाको भोटेकोशी नदीमा विनाशकारी बाढ़ीको छैटौं दिनसम्म आइपुग्दा मृत्यु हुनेको संख्या 939 पुगेको छ। रसुवा स्थित चितवन, धादिङ, तनहुँ, गोर्खा, नुवाकोट र नवलपरासी पूर्वका विभिन्न स्थानमा लगातार शवहरू भेटिने क्रम जारी छ। अचानक आएको यस अप्रत्याशित बाढ़ीको मुख्य कारण पत्ता लगाउन जलवायु विज्ञ, हिमाल तथा हिमनदी विशेषज्ञहरूको टोली अध्ययनमा जुटेको छ। विपत्तिमा परि अझै 3925 जना नागरिक सम्पर्क विहीन रहेका छन् भने उनीहरूको खोजी तथा उद्धारका लागि 21,008 जना सुरक्षाकर्मी परिचालन गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 11,379 जना नागरिकको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये गम्भीर अवस्थाका 279 जना घाइतेको, विभिन्न अस्पतालमा उपचार भइरहेकोमा 168 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। उद्धारका लागि नेपाली सेनाका हेलिकप्टरहरू मुख्य गरी रसुवा, टिमुरे, त्रिशुली र धुन्चे क्षेत्रमा निरन्तर केन्द्रित भइरहेका छन्। विपद व्यवस्थापनमा संघीय सरकारलाई प्रदेश र स्थानीय सरकारका साथै स्वदेशी तथा विदेशी स्वयंसेवी संघ संस्थाहरूले महत्वपूर्ण साथ दिइरहेका छन्। सुरुङभित्र खोजी अभियान जारी। बाढ़ीका कारण रसुवा र नुवाकोट क्षेत्रमा सञ्चालित तथा निर्माणाधीन धेरै जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुगेको छ। नेपाली सेनाले जलविद्युत परियोजनाबाट मात्रै हालसम्म 279 जना श्रमिक तथा प्राविधिकहरूको सकुशल उद्धार गरिसकेको छ। आयोजनाका सुरुङभित्र मानिसहरू थुनिएको हुन सक्ने आशंकामा सुरक्षा निकाय र अन्तर्राष्ट्रिय उद्धार टोलीहरूले सुरुङभित्र प्रवेश गरी खोजी कार्यलाई तीव्रता दिएका छन्। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाबाट 254 जनाको उद्धार गरिएको छ भने यसको सुरुङभित्र खोजीका लागि नेपाली सेनासँगै कोरियन र चिनिया टोली खटिएका छन्। राहत वितरणमा एकद्वार नीति। सरकारले प्रभावित क्षेत्रमा राहत संकलन र वितरणलाई व्यवस्थित बनाउन एकद्वार नीति अपनाएको छ। काठमाडौँ लगायत देशका विभिन्न भागबाट प्राप्त राहत सामग्री रसुवा, नुवाकोट र धादिङका चारवटा मुख्य संकलन केन्द्र मार्फत 27 स्थानीय वितरण केन्द्रबाट हालसम्म 3696 प्रभावित नागरिकसम्म पुर्याइएको छ। राहत वितरण कार्य पारदर्शी र प्रभावकारी भए नभएको अनुगमन गर्न प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू र मन्त्रालयका उच्च कर्मचारी स्वयं मैदानमा खटिएका छन्।
2: बाढ़ीबाट 17,000 बालबालिका प्रभावित, कयौंका अभिभावक नहुँदा भविष्य अन्यल शीर्षकमा खबर छ। रसुवा खाल्टेका 16 वर्षीय समीर तामाङ भोटेको सीमा बाढ़ी आउँदा विद्यालय पुगिसकेका थिए। घरमा बहिनीहरू 13 वर्षीय प्रिया र 7 वर्षीय पार्वती थिए। बाढ़ी आएको थाहा पाएपछि नीलकण्ठ माध्यमिक विद्यालय कक्षा 8 पढ्ने समीरले भागेर ज्यान बचाए, तर घरमा भएका बहिनीहरू 6 दिनदेखि सम्पर्कविहीन छन्। सानी बहिनीको हातमा घाउ भएको थियो। उनी स्कूल जान नसकेकोले ठूली बहिनी पनि उनलाई हेर्न घरमै बसेकी थिइन्। शिवालय आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका उनले भने, खै अब के गर्ने हो थाहा छैन। साथी जस्ता बहिनीहरू छिनबरमै बाढ़ीमा परेर कहाँ हराए हराए, घर पनि बाढ़ीले बगाएको र बुवा सूर्याले भने भागेर ज्यान जोगाएको समीरले सुना बताएका छन्। आमा छेसाङ रोजगारीको सिलसिलामा कुवेतमा छिन्। रसुवाको बेत्रावती गाउँपालिका 5 लहरे पोवामा रहेको शिवालय आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा 10 भदौको बाढ़ीबाट ज्यान जोगाएकाहरूलाई ल्याएर राखिएको छ। सुत्केरी महिला बालबालिका ज्येष्ठ नागरिकहरूलाई विभिन्न ब्लकमा राखिएको छ। सबैजसोको मुहार निन्याउरो छ। बालबालिकाको आँखामा टिलपिल आँसु र आफन्तको पर्खाई देखिन्छ। कसैको आमा बुवा, कसैको दाजुभाइ, कसैको दिदीबहिनी बाढीमा बगेका छन्। तिनीहरूको अहिलेसम्म अत्तोपत्तो छैन। अधिकांश बालबालिका अभिभावक विहीन बनेका छन्। घर पनि बाँकी छैन। तिनी मध्येकी अर्की हुन् रन्जु तामाङ। रसुवाको कालिका गाउँपालिकामा रहेको कालिका हिमालय माध्यमिक विद्यालय कक्षा सातमा अध्ययनरत रन्जुले बाढीमा आमा दाई र भिनाजु गुमाइन्। 12 वर्ष उनी कालिका स्थानमा बसेर पढ्छिन्। यी त एक प्रतिनिधि पात्र मात्रै हुन्। रसुवाको शिवालय आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा रहेका बालबालिका सबै जसोले अभिभावक, परिवारका अन्य सदस्य र घर गुमाएका छन्। यसरी बाढीबाट 17,000 बालबालिका प्रभावित भएका छन् भने कयौंका अभिभावक नहुँदा उनीहरूको भविष्य समेत अन्योल बनेको छ।
0: भोटेकोशी नदीमा आएको विनाशकारी बाढी पछि प्रभावित क्षेत्रमा स्वास्थ्य संकट निम्तने खतरा बढ़ेको छ। बाढीमा परेर ज्यान गुमाएका नागरिक र पशु चौपायाको सब व्यवस्थापन हुन नसक्दा प्रभावित क्षेत्रमा महामारी फैलिने जोखिम बढ़ेको हो। बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायत प्रभावित क्षेत्रमा समयमै सबै सब व्यवस्थापन हुन नसक्दा संक्रामक रोगको अर्को संकट आउने देखिएको हो। बाढीले घर, बस्ती, सड़क र पूर्वाधारमा क्षति पुर्याउनुका साथै खाने पानीका स्रोतमा फोहोर तथा दूषित पदार्थ मिसिएपछि रोग फैलिने चिन्ता बढ़ेको छ। सबबाटै संक्रमण फैलिने भन्दा पनि अरू चीजबाट बढ़ी जोखिम हुन्छ। डाक्टर पुन उपशीर्षकमा खबर छ। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बाढ़ीमा परि मृत्यु भएका मानिस तथा पशु चौपायाका सबबाट प्रत्यक्ष रूपमा महामारी फैलिने भन्दा पनि सबमा आकर्षित हुने मुसा, किरा, फट्याङ्ग्रा तथा अन्य जनावरका कारण अप्रत्यक्ष रूपमा संक्रमण फैलिने जोखिम बढ़ी हुने बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा संक्रामक रोगको अर्को जोखिम शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: विनाशकारी बाढ़ीका कारण सड़क सञ्जाल छिन्न भिन्न भई उद्धार राहत पहुँच बाहिर जाँदा नुवाकोट र रसुवाका बाढ़ी पीड़ित आफन्तको लास वा सास कुरेर विक्षिप्त अवस्थामा बसिरहेका छन्। एकातिर सरकार उद्धारमा व्यस्त रहेको दावी गरिरहेछ भने अर्कोतिर 6 दिनदेखि बाटोघाटो ठप्प हुँदा पहिरो र बाढ़ी क्षेत्रमा पुग्न नसकेर पीड़ित परिवार ब्यारेक र होल्डिङ सेन्टरका ढोकामा निराश र रोदनबीच बौतारिन बाध्य रहेका छन्। सरकार व्यस्त, पीड़ित विक्षिप्त शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छ।
0: यता गोर्खा पत्रले प्रभावित नागरिकको पुनर्स्थापना चाँडै प्रधानमन्त्री शीर्षकमा खबर छापेको छ। स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण संकलन शुरू। सरकार खोज, उद्धार, उपचार, राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढता र सक्रियता साथ क्रियाशील। अन्तर्राष्ट्रिय समुदाय समक्ष जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदका विषयबारे बलियो गरी उठान गर्नुपर्ने समय आयो। प्रधानमन्त्री राहत कोषमा सोमबार मध्याहसम्म 5,87,92,23,842 रूपियाँ जम्मा। बाढ़ी प्रभावित क्षेत्रका अधिकांश स्थानमा संचार र विद्युत सेवा पुनर्स्थापना। सोमबार सरकारको क्रियाशीलता यस्तो थियो। प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच बाढ़ी प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेको खोज, उद्धार तथा राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे विस्तृत छलफल। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा प्रधान सेनापति अशोकराज सिग्देलसँग बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेको उद्धार तथा राहत अभियान, बेपत्ताको खोजी र घाइतेको उपचार लगायत विषयमा जानकारी हासिल। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा विपद व्यवस्थापनका लागि प्राप्त जनसहयोगलाई बिना ढिलाई प्रभावित क्षेत्रमा पठाउने तयारी। प्रभावित नागरिकको पुनर्स्थापना चाँडै प्रधानमन्त्री शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
2: भदौ 10 गते रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण ठूलो मात्रामा मानवीय र भौतिक नोक्सानी भएको छ। मानवीय र भौतिक क्षति यति नै भयो भनेर अझै आकलन हुन बाँकी छ। एक वर्ष अघि 2082 असार 24 गते त्यही क्षेत्रमा आएको बाढ़ीपछि रसुवाका तत्कालीन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिले गरेको अध्ययनको प्रतिवेदनमा त्यस क्षेत्रमा अर्को ठूलो विपत्ति औंल्याइएको थियो। लेहेन्दे खोला हुँदै भोटेकोशी सहितको तटीय क्षेत्रको जोखिम कायम रहेको जनाउँदै अध्ययन प्रतिवेदनले तटीय क्षेत्रका बस्तीहरू स्थानान्तरण स्थानान्तरण गर्न सुझाएको थियो। 55 पेज लामो प्रतिवेदनमा स्थानीय प्रशासनले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण हुँदै सरकारका विभिन्न निकायलाई बुझाइएको थियो। 13 सदस्यीय अध्ययन समितिले तयार गरेको प्रतिवेदनमा रसुवागढ़ीदेखि बेत्रावतीसम्मका नदी किनारमा रहेका टिमुरे, स्याफ्रुबेसी, मैलुङ, पैरेबेसी, शान्ति बजार, खाल्टे लगायत बस्तीहरूमा बाढ़ीको उच्च जोखिम रहेको जनाएको थियो। त्यहाँ रहेका बस्तीहरूको वैज्ञानिक अध्ययन गरेर सम्भावित जोखिमको मूल्याङ्कन सहित सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ। बाढ़ीले गत वर्ष जुन तहको क्षति पुर्याएको थियो र उद्धारमा कठिनाई भयो त्यसले सुरक्षा निकाय, स्थानीय प्रशासन र विषयगत कार्यालयहरूको क्षमता बढाउनु पर्ने सुझाइएको थियो। तर समितिले बुझाएको प्रतिवेदन सिंहदरबारमा थन्कियो। सरकारले त्यसलाई अध्ययन गर्ने र कार्यान्वयन गर्नमा कुनै चासो र तत्परता नदेखाएको एक अधिकारीले गुनासो गरेका छन्। समुदाय स्तरको सूचना प्रणाली स्थापना गर्न नदी किनारको बस्ती तथा संरचनामा साइरन र मोबाइल सन्देशको सूचना प्रणाली विकास गर्न सुझाइएको थियो। साथै त्यस क्षेत्रमा विकास निर्माण सहितका भौतिक संरचना निर्माणमा ध्यान दिन र निर्माण नै गर्नु परे विपद जोखिमको मापदण्डलाई अनिवार्य पालना गर्न पनि प्रतिवेदनमा औल्याइएको थियो। त्यस्तै अन्तर्देशीय पूर्व सूचना प्रणाली स्थापना, हिमालहरूको जोखिम मूल्याङ्कन तथा न्यूनीकरण, नदी तटीय संरचना र बस्तीहरूमा जलवायु जोखिम मूल्याङ्कन अनिवार्य, नदी किनारका बस्तीहरू जोखिममा रहेकाले सुरक्षित स्थानान्तरण, समुदायमा आधारित बाढी पूर्व सूचना प्रणाली निर्माण, स्थानीय तह र सुरक्षा निकायको क्षमता वृद्धि लगायतका सुझावहरू प्रतिवेदनमा औल्याइएको थियो। पोहोरको प्रतिवेदन थन्किँदा ठूलो क्षति विपदमा संसदको ढोका बन्द शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
0: नेपालका मुद्दा अन्तर्राष्ट्रियकरण हुनुपर्छ अन्नपूर्ण पोस्टमा छापिएको छ। विश्वका ठूला औद्योगिक मुलुकहरूले उत्सर्जन गरेको धेरै कार्बनको प्रत्यक्ष र भयानक सजाय नेपालले आफ्ना हिमाल र नागरिकको ज्यान गुमाएर भोगिरहेको छ। विश्वव्यापी तापमान वृद्धिमा नेपालको योगदान 0.1% भन्दा पनि कम छ, तर सोलुखुम्बुको थामेदेखि रसुवाको भोटेकोशीसम्म मानव सिर्जित त्रासदी लगातार दोहोरिरहेको छ। विपद आउँदा तुरन्त काम लाग्ने आफ्नै सेटेलाइट नहुनु र उपलब्ध प्रविधिलाई सही समयमा निर्णय लिन प्रयोग गर्न नसक्नु हाम्रो मुख्य कमजोरी हो। बहुसंकट जोखिम मूल्याङ्कन विज्ञ डाक्टर वसन्तराज अधिकारी भन्छन्, समस्या प्रविधि नपाउनुमा मात्र होइन छिमेकी देशहरूसँग विपदबारे तुरन्त सूचना साटासाट गर्ने साझा संयन्त्र नहुनुमा पनि छ। प्रविधिमाथिको यो